अथका वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। यति बेला झापाको गिरिबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका किट बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक नै, बरु चारैतिर सन्नाटा छ। भारतले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको विरोधमा इलामका 50 भन्दा बढ़ी र झापाका 30 भन्दा बढ़ी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वका करिब 60,000 श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्। उद्योग र बगान बन्द हुँदा यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा आश्रित श्रमिक परिवारमा परेको छ। बगानमा काम गर्ने मध्ये धेरै जसो दैनिक ज्यालादारीका छन्।
2: चिया उद्योग बन्द भएको 8 दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको एसोसिएशन उपाध्यक्ष ज्ञानी लिम्बुले बताउनुभयो।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई स्थानीय तहको खाता रोक्का गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने तयारी गरेको छ। सरकारले स्थानीय तहको काम र कार्यवाही गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फिर्ता पठाइए सम्बन्धित मन्त्रालयको सिफारिशमा अर्थ मन्त्रालयले त्यस्ता गाउँपालिका तथा नगरपालिकाको खाता रोक्का गर्न सक्ने गरी कानून व्यवस्थाका लागि प्रस्ताव गरेको हो।
2: पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा विदा दिएका छन्। धनगढ़ी उपमहानगरपालिकाले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार 9 देखि 12 सम्म विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर 13,51,167 प्रतिष्ठान तथा व्यावसायिक इकाईको विवरण संकलन गरेको जनाएको छ। कार्यालयले राष्ट्रिय आर्थिक गणना 2082 हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे आयोजना गरेको पत्रकार सम्मेलनमा गणनामा कागजी प्रश्नावली र ई सेन्सस दुवै माध्यमबाट तथ्याङ्क संकलन गरिएको जानकारी दिएको हो।
2: नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार सहित परिषदहरू र विभिन्न समितिका सभापति मनोनित गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषदको सभापतिमा मनोनित गर्नुभएको छ।
1: निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आईएमई बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एमएडब्ल्यू र अर्थमुभर्सका तर्फबाट एफएनआर प्रमुख संजय देव यादव र ग्लोबल आईएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका छन्।
2: अब शेयर बजार सोमबार पनि नेप्से परिसूचक 2,700 बिन्दुमा बन्द भएको छ। पछिल्लो 5 कारोबार दिन नेप्से 2,700 बिन्दुलाई परीक्षण गर्दै स्थिर अवस्थामा छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा नेप्सेको स्थिरता पनि कायमै रहेको हो। अघिल्लो कारोबार दिन शुक्रबार 2,702.11 बिन्दुमा बन्द भएको नेप्से सोमबार 2,709 बिन्दुदेखि खुल्ला भएको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पारेको बताएका छन्। स्विट्जरल्याण्डको लुसियन शहरस्थित बुर्गेनास्टक रिसोर्टमा आइतबार भएको वार्ता 18 घण्टासम्म चलेको थियो। हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौं। बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने वार्तामा अमेरिका र इरानका उच्च अधिकारीहरू सहभागी थिए।
1: अब खेल खबर। विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 सोमजे अन्तर्गत आज राति भएको खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको डालस स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कप्तान लियोनल मेस्सीले 2 गोल गर्दै टोलीलाई महत्वपूर्ण जीत दिलाएका हुन्। खेलको शुरूआती 9 मिनटमा मेस्सीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनारा गमन गरेका छन्। यो खेलसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमानलाई थप उचाइमा पुर्याएका छन्। पहिलो गोलसँगै 17 गोल पूरा गर्दै मिरोस्लाभ क्लोजको रेकर्ड तोडेका मेस्सीको अब विश्वकपमा कुल गोल संख्या 18 पुगेको छ। त्यस्तै आजको खेलमा पोर्चुगल र उज्बेकिस्तान बीच 10:45 बजे खेल तोकिएको छ भने इंग्ल्याण्ड र घाना बीच बुधबार 1:45 बजे, त्यस्तै पानामा र क्रोएसिया बीच 4:45 बजे, कोलम्बिया र कंगो बीच भोलि 7:45 बजे खेल हुने भएको छ।
2: अब विचार विश्लेषण। राष्ट्रपा महाधिवेशनका राजनीतिक सन्दर्भ शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जेएनजी आन्दोलनका नाममा भएको गत भदौ 24 विध्वंसले निम्त्याएको सम्पन्न निर्वाचनको स्पष्ट र समीचीन व्याख्या अहिलेसम्म हुन सकेको छैन। जेएनजी आन्दोलनको परिणामका रूपमा आएको चुनाव सुरक्षा निकायबाट परिचालित रहेको आशंका अहिले पनि यथावत छ। नेपाली जनताको बढ़ी चासो लोकतान्त्रिक अभ्यासमा भन्दा सुशासनमा रहेका भाषीहरू खड़ा गर्न थालिएको छ। प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको प्रस्तुति नेपालको संविधानको मर्यादा अनुकूल देखिएका छैनन्। प्रधानमन्त्रीले नवनिर्वाचित संसदको मान र मर्यादा राखेका छैनन्। संसदमा उनी अत्यन्त चञ्चल देखिएका छन् भने सरकारमा पनि उनी सानो समूहमा सीमित देखिन थालेका छन्। प्रधानमन्त्रीका रूपमा बालेन्द्रका व्यवहारका बारेमा संसदमा छलफल हुनुपर्ने हो, त्यो हुन सकेको छैन। स्वयं राष्ट्रपाका लागि यो राम्रो संकेत मान्न सकिँदैन।
1: त्यस्तै न्यायालय न्याय मन्दिर बन्न सकुन् शीर्षकमा प्राध्यापक देवी भक्त ढकालको विचार हिमालय टाइम्समा छापिएको छ। न्यायाधीशको आदेश र फैसलाको भाषा डाक्टरले लेख्ने अस्पष्ट प्रेस्क्रिप्सन जस्तो क्लिष्ट र रहस्यमय हुनुहुँदैन। कानून नजान्नेले पनि न्यायाधीशको आदेश र फैसला पढ़ेर कानून बुझोस् र सिकोस् भन्ने लोक कल्याणकारी भाव हुनुपर्छ। न्याय महँगो र अपारदर्शी हुनु भनेको गरीबका लागि कानूनको मरर हुनु बराबर हो।
2: अस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: अहिले बिहानको 6 बजे हजुरको रेडियो

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लिलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 9 गते मंगलबार, जुन 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको नवमी तिथि, अन्तर्राष्ट्रिय एकल महिला दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा, व्यवसायी दीपक भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ, राहदानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा।
1: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी 4 विधेयक संसदमा।
0: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक हुने, बाल बालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण।
1: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु, अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तय गर्ने, बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा।
0: र अर्जेन्टिनाद्वारा अस्ट्रेलियालाई 2-0 पराजित, जीतसँगै नकआउट चरणमा प्रवेश। भोलि बिहान इंग्ल्याण्ड र घाना बीच पहिलो खेल हुने, अन्य 2 खेल पनि हुने।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको प्रसंग।
1: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 11 महिनामा 2,77,96,72,00,00,000 रूपियाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। यो हालसम्मकै उच्च हो। गत आर्थिक वर्षको 11 महिनामा हुने 2,47,57,02,00,000,00 रूपियाँको वस्तु निर्यात भएको थियो। गत आर्थिक वर्ष 2081-82 भने नेपालबाट 2,77,03,02,00,000,00 रूपियाँको वस्तु निर्यात भएको थियो। इरान युद्धले विश्व आपूर्ति श्रृंखलामा पारेको प्रभाव र चिया निर्यातमा भारतको अवरोधका बीच पनि निर्यातमा नयाँ रेकर्ड कायम भएको छ। यद्यपि पछिल्लो समय निर्यातको वृद्धि दर भने खस्किदो छ। चालू आर्थिक वर्षको 11 महिनामा निर्यात वृद्धि दर 12.28% छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात वृद्धि दर भने घट्दो क्रममा देखिएको हो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षको भन्दा साउनमा 95.75%, भदौमा 88.57%, असोजसम्ममा 89.64%, कार्तिकसम्ममा 77.51% र मंगिरसम्ममा 58.17% निर्यात बढ़ेको थियो। त्यस्तै पुसमा 43.76%, माघसम्ममा भने 32.19%, फागुनसम्ममा 20.83%, चैतसम्ममा 18.646% र वैशाखसम्ममा 14.25% निर्यात वृद्धि दर रहेको तथ्याङ्कमा उल्लेख गरेको छ। त्यस्तै चालू आर्थिक वर्षको 11 महिनामा 1,13,18,32,00,00 रूपियाँको प्रशोधित सोयाबीन तेल निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 21% बढ़ी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा 93,51,67,00,000 रूपियाँको सोयाबीन तेल निर्यात भएको थियो। नेपाली व्यापारीले तेस्रो मुलुकबाट कच्चा सोयाबीन तेल ल्याउन प्रशोधित गरी भारतमा निर्यात गर्दै आएका छन्। समीक्षा अवधिमा 53,08,29,000 केजी सोयाबीन निर्यात भएको उल्लेख गरिएको। यसैबीच नेपालको अर्थतन्त्र इन्धन, कच्चा सोयाबीन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको अध्ययनले देखाएको छ। यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
3: सबै कुरा किनेरै खान थाल्यौं हामी, अलिक बढी विलासी पनि भयौं, र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौ, तर चाहिँ नयाँ वर्षमा आयो जेनेरेसनको आयो भन्नासाथ किन्छौ। त्यस कारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भए देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
0: करोडौंको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेको छ। विभागको पत्राचारपछि प्रहरीले हिजो सुर्खेतको वीरेन्द्रनगरबाट पौडेललाई पक्राउ गरेको हो। पार्टीको कार्यक्रममा सहभागी हुन सोमबार नै उहाँ सुर्खेत पुग्नु भएको थियो। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोप लागेको छ। एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल हिजो पक्राउ परेको खबर हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको बताइएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरिएको देखिएको छ। त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएछ। अनुसन्धानमा संलग्न एकजना अधिकारीले भनेका छन् पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न पनि दबाव दिएको अनुसन्धान अधिकारीहरू बताउँछन्। त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेको पनि उल्लेख गरिएको दावी गरिएको छ। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएको बेलामा भएको पनि देखिएको छ, केही पूरा नभएको भन्ने बयान पनि आएको छ। त्यसका आधारमा अनुसन्धान गर्न लागि हो। अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् र हिजो सुर्खेतमा पक्राउ गरिएका पौडेललाई आज नेपालगंज हुँदै काठमाण्डु ल्याउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले हिजो पत्रकारसँग भन्नुभयो,
4: सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण ऐन 2064 को दफा 21 समेतका आधारमा अनुरोध छ भन्ने ब्यौराको श्री सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक ललितपुरको चनम 549 मिति 2083 3 महिना 8 गतेको पत्र यस कार्यालयमा प्राप्त भएको हुँदा पूर्व अर्थमन्त्री समेत रहेका रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर 9 घरवाई हाल चाहिँ ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर 25 सैबु आवास आयोजनामा बसोबास गर्ने विष्णु प्रसाद पौडेललाई सुर्खेत जिल्लामा खतरास गर्दै जाने क्रममा निजलाई चाहिँ मिति 2083 3-8 गते साँझ अन्दाजी 1715 बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 शुभ होटल स्थितमा फेला पारे। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट जारी भएको पक्राउ पुजी दिए कानूनको रित पुर्याई पक्राउ गरी आवश्यक कार्यको लागि सक्कलै कागजात सहित यस कार्यालयमा कार्यरत प्रहरी श्याम प्रसाद यादवको जिम्मा लगाई पठाइएको भएर सादर अनुरोध गरेको छ। हामीले आफ्नै गाडीद्वारा चाहिँ नेपालगञ्ज पठाएको छ।
0: यसैबीच राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्याल सहित 10 कर्मचारी, राहदानी छपाईको ठेक्का पाउने 2 जर्मन कम्पनी, कम्पनीका 4 संचालक र त्यसका नेपाल प्रतिनिधि भई काम गर्ने 2 गरी 18 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले मुद्दाका प्रतिवादी विरूद्ध 10,13,04,61,477 रूपियाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना कैद सजाय र हिना मिना भएको रकम असुल गर्न माग दावी पनि गरिएको बताउनुभयो। अभियोग पत्र अनुसार विभागका महानिर्देशक अर्याल, निर्देशक सूचना प्रविधि सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुघन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्यूटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव कानून राजाराम दाहाल, तत्कालीन उपसचिव लेखा भीष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव कानून पुष्कर राज नेपाललाई एकमुष्ट बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ। उनीहरू ठेक्का प्रक्रियाको शुरूबाटै सामेल भएको समेत भनिएको छ। खरिद समिति, आर्थिक मूल्यांकन समिति, प्रविधि समिति र ठेक्का सम्झौताका चरणबद्ध प्रक्रियामा सामेल भएर बदनियतपूर्ण निर्णय प्रक्रियामा सामेल रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख गरिएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकाको पठन पाठनमा ध्यान दिनुपर्ने पक्ष
1: के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि एन्जोय गरिदिनु पर्यो होइन. तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई एन्जोय गर्नै सक्दैन. त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के.
2: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन, समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग, अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित, राष्ट्र बैंकको कार्यवाही पनि अब नियुक्तिमा बाधक लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353.
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो.
7: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल.
2: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर.
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
0: आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा नेपाल अझै ग्रे लिस्टमै शीर्षकमा खबर प्रकाशित छ. नेपाल सहित 22 देशलाई थप सुधारका लागि सुझाव दिँदै ग्रे लिस्टमै राख्ने पेरिसमा सम्पन्न एफए टीएफ बैठकको निर्णय शीर्षकमा खबर प्रकाशित भएको हो. त्यस्तै रोकिएन आयल निगमको कमाउ धन्दा, पार्किङ स्थलबाटै ट्याङ्कर गायब पारेर तेल चोरी शीर्षकमा विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ. अग्लो पर्खाल र सेनाको सुरक्षा घेराभित्र रहेको विराटनगर डिपोको पार्किङ स्थलबाटै 20,000 लिटर पेट्रोल बोकेको ट्याङ्कर आइतबार राति हरायो. सोमबार बिहान करिब खाली अवस्थामा प्रहरले सुनसरीको सड़क छेउमा भेट्टाएको खबरमा उल्लेख छ. त्यस्तै प्रतिनिधि टुंग्याउन ढिला हुँदा सोमबार भएन बन्द सत्र, आज केन्द्रीय सदस्य र भोलि पदाधिकारी निर्वाचन शीर्षकमा पहिलो पृष्ठमा खबर छ. राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहान 8:30 बजे शुरू हुने तय भएको बन्द सत्र प्रतिनिधि छनौट कार्य नटुंगिँदा स्थगित भएको छ. दिनभर प्रतीक्षा गरिरहेका र साँझ 6 बजे बन्द सत्र स्थगितको घोषणा गरिएपछि महाधिवेशन प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका थिए. त्यस्तै विधान संशोधन सम्बन्धी मसौदा प्रस्तावमा 158 सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ भने जसमध्ये एकजना सभापति र 79 केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुनेछ। 51 सदस्य सभापतिले मनोनयन गर्ने छन् भने 7 प्रदेश सभापति प्रदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। सभापति पनि स्वत केन्द्रीय सदस्य हुनुहुन्छ। राष्ट्रपतिले केन्द्रीय सदस्य निर्वाचन व्यक्ति मात्र पदाधिकारीका लागि गोप्य हुने व्यवस्था योग्य हुने व्यवस्था गरेको छ। 19 सदस्यीय पदाधिकारी मध्ये एक वरिष्ठ नेता, 2 उपसभापति, 1 महामन्त्री, 3 सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ भने 1 उपसभापति, 1 महामन्त्री र 2 सहमहामन्त्री, कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, प्रवक्ता र 3 सहप्रवक्ता सभापतिले मनोनित गर्ने प्रस्ताव मसौदामा गरिएको छ। सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मसौदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ भने आज हुने बन्द सत्रले पारित गरेपछि कार्यान्वयनमा लैजाने नेताहरूले बताएका छन्। त्यस्तै प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनमा 4300 देखि 4400 को हारारीमा प्रतिनिधिहरू सहभागी भएका छन्।
2: राष्ट्रपा नेतृत्व समावेशी बनाउन माग शीर्षकमा कान्तिपुर दैनिकको भित्री पन्नामा जयसिंह महराले चितवनबाट लेख्नु भएको खबर छ। प्रथम महाधिवेशनको बन्द सत्र अघि नै राष्ट्रपाको नेतृत्व तह समावेशी बनाउन देशभरबाट आएका प्रतिनिधिहरूले माग गरेका छन्। उनीहरूले पार्टी पदाधिकारी र केन्द्रीय समितिमा संविधानको व्यवस्था अनुसार महिला सँगै मधेसी, आदिवासी, दलित, जनजाति लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका हुन्। कास्कीबाट आउनुभएका प्रतिनिधि पवित्र थापाले संविधानले सुनिश्चित गरेको 33% महिला प्रतिनिधित्व हुनुपर्ने प्रावधान राष्ट्रपाको नेतृत्व तहमा हुनुपर्ने पनि बताउनुभयो। महिलालाई उप वा सहपदमा सीमित गरिने प्रवृत्तिबारे उहाँले भन्नुभयो, यो राजनैतिक दल र एउटा व्यक्तिको मात्र समस्या भन्दा पनि समाजको संरचनागत समस्या हो। महिलालाई नेतृत्वमा राख्न र ल्याउन अझै पनि खुला मानसिकता देखिन्न। हामी बाहिर वकालत गर्छौं तर व्यावहारिक रूपमा अगाडि बढ़ाउन सबैजना हिचकिचाउने गरेको पनि उहाँले टिप्पणी गर्नुभयो। चिया उद्योग र बगान बन्द हुँदा चिसियो 60,000 श्रमिकको चुल्हो शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर छ। यति बेला झापाको गिरिबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक, बरू चारैतिर सन्नाटा छ। स्थानीय पसलबाट उधारोमा खाद्यान्न किनेर गुजारा चलाउँदै कतिपय परिवार, कतिपय युवा रोजगारीको खोजीमा भारत शहर गएको खबरमा उल्लेख गरिएको छ। राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक, शीर्षकमा यज्ञ बन्जारले लेख्नुहुन्छ। राष्ट्र बैंकबाट कार्यवाही भोगेका बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृत सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने आशयको फैसला सर्वोच्च अदालतले गरेको छ। यससँगै राष्ट्र बैंकबाट सचेत र नसिहत पाएका संचालक र सीईओ तनावमा छन्। फैसला कार्यान्वयनका लागि सर्वोच्चले नेपाल राष्ट्र बैंकलाई निर्देशनात्मक आदेश दिइसकेको छ। विभिन्न बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले समय समयमा गरेको कार्यवाहीका आधारमा उनीहरू अयोग्य हुने भन्दै पदमुक्त गर्नुपर्ने र त्यस्तो कार्यवाही भोगेको संचालक र सीईओ पुनः नियुक्तिका लागि अयोग्य हुने पर्ने गरी दुईवटा माग सहित सांसद एवं अधिवक्ता मधुकुमार चौलागाईले रिट दायर गर्नुभएको थियो। बैंकका सीईओ र संचालकलाई राष्ट्र बैंकले विभिन्न समयमा गरेको कानूनी कार्यवाहीलाई अयोग्यताको आधार मान्न सकिने व्याख्या सर्वोच्चको फैसलामा गरिएको छ। अर्को खबर छापिएको छ, 4 अध्यादेश निष्क्रिय गराउँदै सरकार, शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको हो। यो नागरिक दैनिकको खबर हो। सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 निष्क्रिय गराइने भएको छ। बिहिबार 4 अध्यादेश स्वीकृत भएपछि सोमबार प्रतिस्थापन विधेयक दर्ता समेत भएका छन्। निष्क्रिय गराउन लागि बाँकी 4 अध्यादेशलाई 60 दिने अवधि सकिएपछिका नयाँ विधेयकका रूपमा दर्ता गर्ने तयारी भएको छ। 4 विधेयक विवादका कारण राष्ट्रिय सभामा असहयोग हुने भएपछि अघि बढ़ाइएको छैन। यही असार 26 भित्र अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा पारित नभएमा अध्यादेश स्वत निष्क्रिय हुनेछन्। असार 26 अध्यादेश दुवै सदनमा पेश भएको 60 दिन पुग्दैछ। वैशाख 28 अध्यादेश संघीय संसदका दुवै सदनको बैठकमा पेश भएको थियो। संसदीय प्रक्रिया बमोजिम असार 26 अध्यादेशलाई निरन्तरता दिने हो भने सोही दिनभित्र अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संसद सचिवालयका अधिकारीहरूले बताउने गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ, ग्रे लिस्टमा नेपाल यथावत, नेपालले पूरा गर्नुपर्ने मुख्य कामहरू भनेर उल्लेख गरिएको छ। प्रमुख सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी एमएलडीएफ जोखिम विरूद्ध बुझाई अझ सुदृढ़ बनाउने, वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यवसायी र घर जग्गा क्षेत्रको जोखिममा आधारित सुपरिवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपर्ने गरी अवैध हुण्डी तथा एमभीटीएस र प्रदायकहरूको पहिचान र कार्यवाही प्रभावकारी बनाउने, सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकायहरूको क्षमता र अन्तरनिकाय समन्वय बढ़ाउने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान तथा अभियोजनको संस्था संख्या वृद्धि गर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा त्यसका साधनहरूको पहिचान, रोका जफत र फिर्ता प्रक्रियालाई जोखिम अनुसार प्रभावकारी बनाउने, आतंकवाद तथा आम विनाशकारी हतियारसँग सम्बन्धित वित्तीय लगानी नियन्त्रणमा प्राविधिक अनुपालन थप सुदृढ़ गर्नुपर्नेछ। त्यसपछि मात्रै ग्रेलिस्टबाट हट्ने नहट्ने भन्ने विषयमा फेरि अर्को निर्णय हुनेछ। आर्थिक कारोबार दैनिकमा पौने 3 खर्ब पुग्यो निर्यात व्यापार शीर्षकमा खबर छापिएको छ भने इजरायल भाषा परीक्षा 2300 माग गरिएकोमा 1200 मात्रै पास भएको बारेमा गोपाल संग्रौलाले यो खबर लेख्नु भएको छ। प्राचीन पाषाण औजार फेला परेको बारेमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सिराज खानले नेपालगंजबाट लेख्नु भएको हो। बाँकेको राप्ती सुनारी गाउँपालिका 1 कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेषहरू फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको पनि उहाँले बताउनु भएको खबरमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कतार एनर्जीको रास लफांग औद्योगिक क्षेत्र स्थित बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको मृत्यु भएको छ भने जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त घटनामा 66 श्रमिक घाइते भएका छन्। केहीको अवस्था चिन्ताजनक रहेको छ। उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। कतार एनर्जीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो। ग्यास आपूर्ति परियोजना सञ्चालन गर्ने क्रममा दुर्घटना भएको बताइएको छ। आइतबार राति करिब 10:30 बजेतिर विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हिजो स्विजरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पार्ने बताउनु भएको छ। स्विजरल्याण्डको लुइस शहरस्थित ब्रुगेनस्टक रिसोर्टमा आइतबार सम्पन्न भएको वार्ता 18 घण्टासम्म चलेको थियो र बेलायतका प्रधानमन्त्री कियर स्मार्टले पदबाट राजीनामा दिनुभएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाट लगातार दबाव आएपछि उहाँले पद छाड्ने निर्णय गर्नुभएको हो।
2: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत इराक विरूद्धको अग्रतालाई तेब्बर बनाएको छ। फिलोडेल्फिया स्टेडियममा जारी खेलको 66 मिनटमा उस्मान डेम्बेलले गोल गर्दै फ्रान्सलाई 3 गोलको अग्रता दिलाउनु भएको हो। यसअघि कप्तान क्लियन एम्बापेले 14 मिनट र 55 मिनटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको थियो। फिफा विश्वकपमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको गोलले अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो। गैराती सम्पन्न खेलमा अर्जेन्टिना दबावमा थियो। समूह जेमा अर्जेन्टिनाले लगातार 2 जित निकाल्दै 6 अंक जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अंक जोड्दै 2 स्थानमा छ। विश्वकपमा अहिले नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सान क्लियन एम्बापेले 14 मिनट र 55 मिनटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाउनु भएको थियो। फिफा विश्वकपमा अर्जेन्टिनाले अस्ट्रियालाई 2-0 पराजित गरेको छ। कप्तान लियोनल

0: अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बेएरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ। भोलिको खेल तालिकामा इंग्ल्याण्ड र घाना, पानामा र क्रोएसिया अनि कोलम्बिया र कंगो डीआर बीचको खेल हुने उल्लेख गरिएको छ।
1: विद्यार्थीको पठन पाठनमा देखिएका समस्या र समाधानका उपाय, एकजना विज्ञको विचार, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब शिक्षण सुधारको कुरा। पठन पाठनमा परम्परागत भन्दा पनि आधुनिक र वैज्ञानिक शैली अप्नाउनु पर्नेमा हिजो आज बहस भइरहेको छ। पठन पाठनमा सिकाइ विधि र अभिभावकको भूमिका कस्तो हुन्छ, हामीले शिक्षाविद शान्ता दीक्षितसँग सोधेका छौं।
4: यो दुईजना बच्चाहरू खेलिरहेछ कि गफ गरिरहेछ, उनीहरूलाई यसरी बसेर सुन्ने, कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गर्ला, के कुरा सिकाएछन् किताबबाट, त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा सिकेको कुरा युज गरिरहेछन् कि के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन। तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर त्यो थकित हुन्छ कि उसले बच्चालाई एन्जोय गर्नै सक्दैन। त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के त्यो सानो बच्चा। फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिने, जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छन्, के जाँच, खेल न यो खेल न, तिमीले ल कह गग कति जान्यो ल मलाई भन त, तिमीले जान्यो कि तिमीले के लेख्न सक्छौ, सक्छ सक्दैन, सक्दैन भने सिकाउने, सक्छ भने च्याबास भन्ने, त्यही त हो नि उसको असेसमेन्ट। डाइसहरू दियो के दियो उसले त्यो खेल्छ होइन, दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन, र उसले दुई र एक छ भने दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन। यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन्, त्यो नै हामीले बुझ्नुपर्छ। त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ। युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु, एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ, किनभने आमाले पेट बोक्छ, उसले बच्चा पाउँछ, उसले बुबु खान्छ, सबै कुरा आमाले होइन, बाउले अलिअलि हेल्प गर्छ। प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भन्ने रिसर्च आइरहेछ। यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा। अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला, अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला, तर अबको बच्चाहरूले अब मिलेनियलहरू अहिलेकोहरूले चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि, एकदम मिनिङफुली हेर्छन् बाउहरूले। ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन। त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने, रमाइलो गर्नुपर्ने, त्यस्तो के त्यो पनि छ है। नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ, किनभने न्युक्लियर फ्यामिली भएपछि त आफू मात्रै नहेरेर त भएन होइन, पुर्याउने के गर्ने, तर त्यसमा पनि अझ मिनिङफुली काम गर्यो भने र यसको सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन, बुवालाई पनि बोलाउनु पर्यो, उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि, ऊ पनि त एउटा हकदार हो नि, बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन, किनभने बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर होइन। महिलाको लागि सशक्तिकरण के सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के, किन हुन त म त्यो फिल्डमा काम गरेको होइन, इफ यु किप बोथ, अनि उसले पनि बुझ्छ नि त उसको पोइन्ट अफ भ्यूबाट, रियलाइज गर्छ नि, अनि सजिलो हुन्छ, सहज हुन्छ घरमा जाँदाखेरि, अनि मैले मात्रै पैसा कमाउने तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त, हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ तिमी नै कमाऊ नि त, तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर, नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त्यो त सबभन्दा बेस्ट हो नि त होइन। त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुन त अलिअलि त सुरु भइरहेछ, मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो।
0: शिक्षाविद शान्ता दीक्षितसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नेपालबाट हुने वस्तु निर्यात हालसम्मकै उच्च बिन्दुमा, व्यवसायी दीपक

0: भट्टलाई सघाएको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सुर्खेतबाट पक्राउ। राहदानी छपाई प्रकरणमा 16 जना विरूद्ध भ्रष्टाचारको मुद्दा।
1: राष्ट्रपाको पहिलो महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्य र भोलि पदाधिकारीको निर्वाचन। समावेशी नेतृत्व ल्याउन कार्यकर्ताको माग। अध्यादेश प्रतिस्थापन सम्बन्धी 4 विधेयक संसदमा।
0: चिया उद्योग र बगान बन्द हुँदा 60,000 श्रमिक प्रभावित। राष्ट्र बैंकको कार्यवाही अब नियुक्तिमा पनि बाधक। बालबालिकाको प्रभावकारी सिकाइका लागि अभिभावकको भूमिका महत्वपूर्ण।
1: कतारको ग्यास प्लान्टमा विस्फोट हुँदा 13 श्रमिकको मृत्यु। अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका आधार तयार गर्ने। बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामाको घोषणा।
0: र अर्जेन्टिनाद्वारा अस्ट्रियालाई 2-0 पराजित। जीतसँगै नकआउट चरणमा प्रवेश। भोलि बिहान इङ्ल्याण्ड र घाना बीच पहिलो खेल हुने। अन्य 2 खेल पनि हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन। हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशन, जहाँ महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन नसकेको भनेर विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन्। उद्घाटन सत्रमा भने विभिन्न राजनैतिक दलका नेताहरू पनि त्यहाँ पुगेका थिए र उनीहरूले शुभकामना पनि दिए। अनि राष्ट्रपाको अहिलेको उपलब्धि र यसले देखाएको चुनौतीको बारेमा पनि विभिन्न टिप्पणीहरू उनीहरूले मञ्चबाटै गरेका थिए। यहाँ महाधिवेशन शुभकामना लेखिएको छ पछाडिपट्टि ब्यानरमा। त्यहाँ अगाडिपट्टि जो मञ्चमा एकजना नेता जस्ता देखिने व्यक्ति छन् र प्रतिपक्षी दलका नेता जस्ता देखिने व्यक्ति छन् र भन्दैछन् केही। माथि यस्तो लेखिएको छ र अन्तिम सुझाव, आइन्दा यसरी अकुत बहुमत ल्याएर हाम्रो कन्त बिजोक नपार्नु।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आएका छौं। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा आज हामी गुणस्तरीय शिक्षाको बारेमा कुराकानी गर्न गइरहेका छौं। कुराकानीको लागि हाम्रो स्टुडियोमा हामीसँग हुनुहुन्छ रातो बंगला फाउन्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षित। स्वागत छ यहाँलाई।
1: नमस्ते दीपकजी, धन्यवाद।
0: सबैभन्दा पहिले हामी रातो बंगला फाउन्डेशनले शिक्षाको गुणस्तरका लागि लामो समयदेखि काम गर्दै आएको छ। त्यसमध्ये विशेष काम भनेको रातो बंगला फाउन्डेशनले गुणस्तरीय शिक्षाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्दै आएको थियो र अब प्रादेशिक सम्मेलनमा गएको छ। सन् 2003 राष्ट्रिय सम्मेलन गरेको थियो र त्यसपछि सन् 2013, 2019 र 2024 अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो र अब नेपालमा प्रादेशिक सम्मेलन गरिसकेपछि फेरि अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ र त्यसैको सन्दर्भमा र गुणस्तरीय शिक्षामा भएका प्रगतिहरू, यसबाट पारेका प्रभाव र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा हामी कुराकानी गर्छौं। सुरुमा चाहिँ यो गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ, हैन, त्यसको लागि तपाईहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
1: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौँ, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने

0: रिसर्चले पनि के देखायो भने बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ. उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ बाल्यकाल राम्रो भयो भने. होइन त्यो देखिसकेपछि र धेरै धेरै रिसर्चले त्यो पुष्टि गरिसकेपछि हामीले अब त भएन, हामी त बाल्यकालमै जानु पर्यो भनेर हामीले ईसिडी मा काम गर्न थाल्यौँ. तर साँच्चीकै त अहिले त प्रेग्नेन्सीदेखि नै काम गर्नुपर्छ होइन. तर एटलिस्ट अब ईसिडी, अनि ईसिडीको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो, सबै इन्फर्मेसनहरू लिएर. र त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ. के छ भने सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ, गुणस्तरीय बाल शिक्षा चाहिन्छ, तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन. होइन जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो. बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ, ऊ एकदम उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन. यो कुरा नै हामीले बुझेको हुँदैनौँ. ए त्यसलाई हप्काइदिउँ न, हप्काएपछि त त्यो भइहाल्छ नि भन्ने होइन. तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ, उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि, उसलाई केही भएर त्यो गरिरहेछ. सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ. र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन्, तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि,
1: होइन.
0: र साना साना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन. र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12, 19, 24 हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003 पनि हामीले सम्मेलन गरिसकेको छ. यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन, यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन. यहाँ मात्रै गरेर त पुगेन, यहाँ आउने मान्छेहरू खुसी हुन्छन्, एकदम राम्रो कन्फरेन्स हुन्छ, हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ, ल्याएका पनि छौँ र ट्रेनिङहरू राम्रो हुन्छ, वर्कसप्सहरू हुन्छ, एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ. तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्, यसलाई कसरी चेन्ज गर्ने त भन्ने. अब रातो बङ्गलाले पनि अब 25 हुन लागिसक्यो हाम्रो संस्था पनि होइन, अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि, अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुपर्ने. अब 5 प्रदेश पछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छौँ र त्यहाँबाट सिकेको कुराले फेरि प्रदेशहरूमा लग्छौँ.
1: बागमती प्रदेशमा गर्दाखेरि अब तपाईँको अन्तर्राष्ट्रिय सम्मेलन गर्दाको अनुभव र प्रादेशिक सम्मेलनको कस्तो अनुभव भयो, कस्तो सिकाइ भयो होइन? अब फेरि पर्सि गण्डकीमा हुँदैछ, अनि त्यसको लागि के कस्ता तयारीहरू छन्?
0: बागमती प्रदेशमा हामीले हेटौडामा कन्फरेन्स गऱ्यौँ, एकदमै 350 पार्टिसिपेन्ट्सहरू आउनु भएको थियो होइन, अनि ईसिडीको टिचर्सहरू अनि मेयर साहबहरू र शिक्षाविदहरू प्रिन्सिपल्सहरू कुनै कुनै त प्यारेन्ट्सहरू पनि हुनुहुन्थ्यो र यो चाहिँ एकदम एउटा अन्तर्राष्ट्रिय स्तरकै माहौल जस्तो भयो कि. ठ्याक्क टाइममा प्रोग्राम सुरु हुने, प्रोग्राम पनि एकदम राम्रो, वर्कसप्सहरू पनि प्यारलली 5-6 वर्कसप्स मान्छेहरूले चुज गरेको वर्कसप्समा जान पाउने, अनि त्यसपछि त्यसपछि अनि यो प्लेनरीमा पनि एकदम राम्रो इन्ट्रेस्टिङ प्लेनरीहरू थियो अनि अनि उहाँहरूले भन्नुभयो एकदम राम्रो भयो एकदम खुसी लाग्यो भनेर उहाँहरूको रिस्पोन्स त्यस्तो थियो होइन. त्यो भएपछि हामी एकदम उत्साहित भयौँ. तर यसमा नि हाम्रो एउटा सानो कुराले खड्किन्छ जस्तो छ, के हुन्छ थाहा छैन. अब अहिले पाँच दिन मात्रै स्कुल भयो नि पोखरामा जाँदाखेरि, अनि फ्राइडे चाहिँ एकदमै प्रेसियस भयो कि. फ्राइडे हाम्रो 2 बजेदेखि 5 बजेसम्म हाम्रो इनोग्रेसन छ, अनि स्याटरडे चाहिँ कन्फरेन्स छ. हामीले जहिले पनि त्यसरी नै गर्थ्यौँ, अनि फ्राइडे हाफ छुट्टी जस्तो हुन्थ्यो, अनि फ्राइडे स्याटरडे गर्थ्यौँ. तर यसपालि चाहिँ नि ल अब हाम्रो त 5 दिन मात्रै स्कुल छ, अब फ्राइडे कसरी छोड्ने भन्ने अलिअलि कुराहरू आइरहेको छ. तर अब मान्छेहरूले यो यो चाहिँ एउटा एकदम इम्पोर्टेन्ट हो, हामीले यहाँ पोखरामा नआएको भए यस्तो खालको इन्फर्मेसन लिनलाई, यस्तो खालको वर्कसपको माहौल पाउनलाई त बाहिर नै जानु पर्थ्यो भनेर मान्छेहरूले केही मिलाएर आउनुभयो भने एकदम राम्रो हुन्छ. अब हामीले पनि यो यो डिसिसन गभर्मेन्टको डिसिसन भन्दा अगाडि नै यो प्लान गरेको हो होइन. अब अर्को हाम्रो अरू ठाउँमा जाँदाखेरि, अरू प्रदेशहरूमा जाँदाखेरि यसपालिको सिकाइ हाम्रो गण्डकी अञ्चलको सिकाइबाट हामीले त्यसमा पनि चेन्ज गर्छौँ होला र एकदमै एक्साइटिङ हुन्छ. जस्तो हामीले अस्ति हेटौडामा गरेको थियौँ बागमती प्रोभिन्सको लागि, त्यही नै कार्यक्रमहरू हामीले यहाँ लगिरहेछौँ. त्यही भएर पनि हामीले प्रादेशिक कार्यक्रम चाहिँ एउटै हो, जुन एउटा ठाउँमा गऱ्यो त्यही नै अर्को ठाउँमा, त्यही 7 चोटि त्यही कुरा नै रिपिट हुन्छ र त्यही भएर हामीले एउटा प्रोभिन्सको पार्टिसिपेन्ट्सहरू अर्कोमा नजाने तर छुटेको छ भने चाहिँ गए हुन्छ भनेर भनेको छौँ. त्यसरी चल्छ. त्यही अलिकति खड्केको चाहिँ त्यो कुरा, हामीले यसलाई कसरी सल्भ गर्ने होला भनेर हामीले विचार गरिरहेछौँ. र अब साँच्चै के हो भने त मान्छेहरूले इनोग्रेसनमा नआइकन स्याटरडेमा आउनुभए पनि हुन्छ. त्यस्तै अप्ठ्यारो भयो भने, स्कुल छोड्नै सकेन भने बच्चालाई एकदम अप्ठ्यारो पारेर पनि जानु भएन होइन. अनि शनिबार चाहिँ दिनभरि नै कार्यक्रम हुन्छ, मेन कार्यक्रम त शनिबार नै हो. इनोग्रेसन पनि एकदम रमाइलो, के सिकिन्छ, तर त्योभन्दा पनि मेन कार्यक्रम शनिबारमा चाहिँ नछुटाउनुहोस् भनेर मलाई भन्नु मन लागिरहेको छ सबैजनालाई.
1: हजुर, अब जस्तो यसमा हुने छलफलहरू यहाँले भन्नुभयो, विशेष गरेर अब प्रदेश स्तरमा स्थानीय पालिकाका प्रतिनिधिहरू, शिक्षकहरू, अभिभावकहरू, त्यो सबै आउँदाखेरि, अहिले त अब सबै अधिकार पालिकालाई दिएको छ नि त शिक्षाको गुणस्तर सुधारका लागि, त्यसमा चाहिँ उहाँहरूलाई उहाँहरूका लागि चाहिँ कस्तो खालको छलफल हुन्छ?
0: हजुर, अब
1: उद्घाटनमा त हुने भइहाल्यो,
0: अरू बेलामा चाहिँ नि हाम्रो प्लेनरी भनेर मेन हलमा प्रोग्राम भइरहन्छ दिनभरि नै. एउटा प्रोग्राम पछि अर्को प्रोग्राम होइन, यो अर्ली चाइल्डहुड एजुकेसनकै बारेमा र एक एउटा सेसन चाहिँ नि हामीले मेयरहरूको लागि राखेको छौँ. मेयरहरूले चाहिँ नि हाम्रो अहिलेको प्रोग्राम कस्तो भयो भने, मेयरहरूले यो बारेमा सुनेर हो यो त एकदमै इन्ट्रेस्टिङ रहेछ, म त मेरो म्युनिसिपालिटीमा पनि यो ल्याउँछु भनेर रातो बङ्गलालाई सम्पर्क गरेपछि, अनि हामीले एउटा कस्ट सेयरिङ प्रोग्राम गर्छौँ. तपाईँहरू पनि यति हाल्नुहोस्, यस्तो यस्तो गर्नुपर्छ, हामी पनि यति सपोर्ट गर्छौँ, अनि यो प्रोग्राम गर्ने भनेर हामीले मिलाउँछौँ होइन. र अहिले कागेश्वरी, तारकेश्वर, गोर्खाको भीमसिन पालिका, त्यो थुप्रै 6-7 वटा पालिकाहरू, गाउँपालिका र नगरपालिकामा यो कामहरू भइरहेको छ. त्यही भएर हामीले अस्ति हेटौडामा हुँदाखेरि पनि हाम्रो सानो एउटा मेयरहरूसँगको पनि छलफल थियो, त्यही नै हामीले यसपालि पनि कायम राख्छौँ. र उहाँहरूलाई चाहिँ हामीले के भन्नु खोजेको भने, तपाईँ एउटा पोलिटिसियन हो र तपाईँले आफ्नो कम्युनिटीको लागि केही सेवा दिनुहुन्छ भने योभन्दा इम्पोर्टेन्ट सेवाहरू केही हुँदैन. बच्चाहरूको फ्युचर राम्रो बनाउनु भन्दा अरू केही राम्रो हुँदैन. त्यही भएर यो कुरा एकदम राम्रोसँग तपाईँहरूले सुन्नुभयो भने र बुझ्नुहुन्छ र त्यसपछि तपाईँहरू पनि एकदम आतुर हुनुहुन्छ पार्टनरसिप गर्नलाई भन्ने खालको हेतुले हामीले यो काम गरेको हो.
1: हजुर, अब त्यो भनौँ न, अन्तर्राष्ट्रिय सम्मेलनहरू गरिरहँदाखेरि अब काठमाडौँमा सबै कुरा सहज हुन्थ्यो होला.
0: हजुर,
1: तपाईँलाई भनौँ न, प्रदेशमा गर्दाखेरि चाहिँ कतिको सहज भएको छ, कतिको सहयोगहरू?
0: अब एक प्रकारले हामीले अब खोजी सजिलो ठाउँमा गइरहेछौँ नि त होइन. हेटौडामा गयौँ, राम्रै थियो, हाम्रो स्कुलसँग पार्टनर गऱ्यौँ, त्यहाँ पनि राम्रो थियो होइन. र अब अहिले पोखरामा पनि, गण्डकीमा पनि, अब यहाँ त राम्रै बस्ने ठाउँहरू भएको होइन स्थिति हो नि त होइन र यहाँ स्कुल हामीले कुमुदिनी होम्स भन्ने स्कुलसँग कोलाबरेट गर्दैछौँ र उहाँहरूले पनि धेरै सपोर्ट गर्दै हुनुहुन्छ र सकेसम्म सजिलो पारिदिँदै हुनुहुन्छ होइन प्रोग्राम पनि लामो छैन आखिरमा एउटा बेलुका र भोलिपल्ट दिनभरिमा त प्रोग्राम सिद्धिहाल्छ उहाँहरूलाई पनि त्यति बर्डन त हुँदैन र जे पनि आफ्नो स्पेस दिनु पर्यो सबै कुरा गर्नु पर्यो र हाम्रो ग्रुपले गएर पोखरामा गएर हेरेर कहाँ ठिक छ कसरी कहाँ चाहिँ सहज छ भनेर हेरेर यो तय गरेको र अब हाम्रो बजेट पनि एकदम सानो छ त्यही भएर हामी त अब त्यहाँ गएर तारे होटल यताउति होइन कि हामी ठिक्कको होटलमा जहाँ चाहिँ नि अब सजिलोसँग सुत्न सकियोस् त्यति नै हामीले खोज्छौँ र सफा सुग्घर खाना त्यस्तो हाई फाई होइन त्यो खोजेर अनि हाम्रो पार्टिसिपेन्ट्स हाम्रो 100 जति हामीले गभर्मेन्टको पार्टिसिपेन्ट्सलाई सपोर्ट गराएछौँ त्यसमाथि हाम्रो आफ्नो प्रोग्रामबाट पनि हरेक त्यहाँको जिल्लाहरूबाट एक एकजना गर्दाखेरि कति त्यहाँ हुनुहुन्छ त्यो पार्टिसिपेन्ट अनि त्यसपछि प्राइभेट स्कुल्सकोहरूले चाहिँ उहाँहरूले 1500 तिरेर आउनुहुन्छ यो प्रोग्रामको लागि होइन त्यसरी हामीले छुट्टाएको छौँ अब हामीलाई गभर्मेन्ट स्कुलको लागि पनि स्पोन्सर गरिदिने मान्छे भएको भए हुन्थ्यो तर हामी आफ्नै काममा एकदमै बिजी भयो त्यो स्पोन्सरसिपहरू खोज्ने ओर्ने त्यति भ्याएन सो अबदेखि आउने 5 प्रदेशमा हुने यो कुराहरूमा चाहिँ एउटा खाका राम्रैसँग पहिला बनाउने हाम्रो यति बजेट हो यस्तो हेल्प हामीलाई चाहिन्छ भनेर पार्टनर्सहरू पनि खोज्ने आखिरमा यो काममा उहाँहरूले सहकार्य गर्नुभयो भने त उहाँहरूलाई पनि ठुलो लाभ हुन्छ नि त होइन सो त्यसरी हामीले
1: सहभागी हुन चाहनेहरूले अब भनौँ न आफ्नो तरिकाले स्रोतहरू खोजेर आउँदा नि त
0: हुन्छ
1: होइन त्यो पनि धेरै उदाहरणहरू अघिल्ला सम्मेलनहरूमा
0: भएको
1: छ. अब यो सम्मेलन सकिसकेपछि पनि अब भनौँ न हेटौँडाबाट केही कुराहरू आउँछ होला पोखराबाट केही कुराहरू आउँछ होला अनि त्यसलाई तपाईँहरूले कसरी विश्लेषण गर्नुहुन्छ होइन छलफललाई अनि अन्तर्राष्ट्रिय सम्मेलन चाहिँ कस्तो खालको हुन्छ अब
0: हजुर अब त्यो हामीले सपना देख्छौँ होइन कसरी गर्ने सपना मात्रै होइन त्यसलाई साकार पार्नुपर्छ हाम्रो यसरी यो प्रोभिन्सियल एक्सपिरियन्सबाट त हामी एकदम धनी हुन्छौँ कति कुरा हामीले सिक्छौँ होइन र त्यहाँको अप्ठ्याराको बावजुद कसरी काम गरिरहेछन् सबैजनाहरू कसरी गर्ने भन्ने खालको कुरा पनि एउटा सिकाइ हुन्छ भने हामीले भनेको यसरी नै होइन कि यसरी पनि गर्न सकिन्छ यसरी पनि गर्छ हामीले पनि अप्सन्सहरू त्यहाँ पाउँछौँ. अब अहिले चाहिँ नि यो पहिलो राउन्डमा चाहिँ धेरै जस्तो हामीले दिने नै छ किनभने हामीले यो कुरा सिक्यौँ अन्तर्राष्ट्रिय कन्फरेन्सबाट ल अब तपाईँहरूलाई यो दिने अन्तर्राष्ट्रिय कन्फरेन्सबाट मात्रै होइन राजमङ्गला फाउन्डेसनले यत्रो वर्ष काम गरेको काम त्यो प्रस्तुति पनि हो यो होइन र अब पछि चाहिँ नि हामीले प्रोभिन्सियल लेभलमा पनि उहाँहरूलाई नै पेपर प्रेजेन्ट गर्न दिने उहाँहरूलाई नै वर्कसप गर्न दिने बरु उहाँहरूलाई सपोर्ट गर्ने मैले यो कुरामा यसरी वर्कसप गर्न खोजेको छु मलाई सपोर्ट गर्ने अब होला वर्कसपै गर्न उहाँले सक्नुभयो भने पनि ल 3-4 मिलेर आफ्नो प्रस्तुति गर्नुहोस् न त एउटा तपाईँहरूलाई एउटा स्पेस दिउँला भन्ने खालको कुराहरू पनि हामीले त्यो गर्न हामी आतुर छौँ कि एक राउन्ड चाखेपछि हाम्रो त यो पार्टिसिपेन्ट्सहरू त एक प्रकारले हाम्रो त मेम्बर्सहरू नै हुनुहुन्छ नि उहाँहरू त अब फोन नम्बर हुन्छ सबै कुरा हुन्छ हामीसँग होइन अनि त्यसपछि तपाईँहरू के सिक्नुभयो त यहाँबाट के सिक्नुभयो अरू कतै जानुभयो कि के सिक्नुभयो तपाईँले अरूलाई के सिकाउने तपाईँलाई के अप्ठ्यारो भयो भन्ने खालको हाम्रो चाहिँ यसकै कमी हो कि किनभने कन्फरेन्स आउँछ गयो अनि फर्क्यो अनि सिद्धियो होइन तर हो यो कन्फरेन्स रहेछ ल म यो उसमा प्रोभिन्सियलमा गएँ अब त म यसपालि त जान्छु यो नेसनल इन्टरनेसनल कन्फरेन्समा जान्छु भन्ने होला होइन म इन्टरनेसनल कन्फरेन्समा जान्न यो प्रोभिन्सियलमा नेक्स्ट टाइम म प्रोभिन्सियलमा म पनि प्रेजेन्ट गर्छु मैले पनि केही बोल्छु हामी 3 स्कुल मिलेर एउटा प्यानल बनाएर हामी कुरा गर्ने त्यसको बारेमा भन्ने खालको कुराहरू ओपन हुन्छ र सबैलाई यो लिडरसिप र कसरी बोल्ने कसरी प्रस्तुति गर्ने के कुरा चाहिँ राम्रोसँग सिक्ने भन्ने कुराहरू धेरै कुराहरू यसले खोलिदिन्छ र त्यो चाहिँ एकदमै एक्साइटिङ भइरहेछ.
1: हजुर सम्मेलनहरूमा सुन्दाखेरि त्यहाँ भएको छलफलहरू यहाँले गरिरहनु भएको अभ्यास हेर्दाखेरि गुणस्तरीय शिक्षाका लागि नयाँ नयाँ अभ्यासहरू होइन व्यावहारिक ज्ञानहरू त्यो प्रशस्त दिएको छ तर नेपालको परीक्षा प्रणाली अब भोलि त्यो अभ्यास गरेर जाने विद्यार्थीहरू र त्यो अभ्यास नपाउने विद्यार्थीहरू यो परीक्षा प्रणालीले चाहिँ कतिको त्यो भनौँ न त्यो खालको बनिएको छ, गुणस्तरीय शिक्षालाई हामी विकास गर्दै जाउँला तर परीक्षा प्रणाली चाहिँ फेरि पुरातनवादी नै रहिरह्यो भने कस्तो अभ्यास?
0: त्यो त एकदमै हुँदैन होइन,
1: हजुर,
0: किनभने अब त धेरै मान्छेहरूलाई थाहा पनि हुन्छ, जस्तो भनौँ न तपाईँले यो अर्गनाइजेसन आफै एक्लै चलाउन सक्नुहुन्छ होइन, तपाईँलाई को चाहिन्छ त, तपाईँहरू 5-6 जना त यहाँ अनिवार्य छ नि त, अनि एज अ टिम तपाईँले गर्नुहुन्छ, तपाईँको आफ्नो स्किल छ, अर्कोजनाको आफ्नो, अर्को आफ्नो होइन, त्यस्तै गरेर कुनै पनि बच्चाले एउटा प्रोजेक्ट गर्छ क्लासमा, प्रोजेक्टमा गर्दाखेरि उनीहरू सबैजना मिलेर काम गर्छन् मिलेर होइन, त्यो मिल्न पाउने वातावरण शिक्षकले बनाइदिनु पर्यो होइन, र उनीहरूले त्यो मिलेपछि त उनीहरूको त ब्रेनमै एकदम अर्कै हर्मोन्सहरू आएर उनीहरूलाई एकदम रमाइलो रिवार्ड सिस्टम नै त्यही हुन्छ उनीहरूको होइन, सो रिवार्ड दिनु पर्दैन, बच्चाले आफै गरेको कामबाट खुसी भएर त्यही नै हो इन्टर्नल रिवार्ड सबभन्दा ठुलो भनेर भन्छन् होइन, अब हाम्रो गभर्मेन्टले पनि जाँच दिनुहुन्न त भन्नुभएको छ, प्राइमरीसम्म जाँच दिनुहुन्न भन्नुभएको छ, तर यो कुरा कतिको बुझेको छन् त, नम्बर वान कन्टिन्युस असेसमेन्ट भनेको कुरा जब सक्सेसफुल हुन्छ तब टिचिङमा चेन्ज भएको छ होइन, टिचिङमै टिचरले अगाडि बसेर भट्टायो भने त कन्टिन्युस असेसमेन्ट त हुँदै हुँदैन, किनभने कन्टिन्युस असेसमेन्ट भनेको टिचरले ल तिमीहरू यो काम गर है, यो काम मैले तिमीलाई बुझाइदिएको छु, ल तिमीहरू आफ्नो आफ्नो काम गर्न थाल त भनेर टिचरले त्यो मटेरियल दिएर के दिएर काम गराउने बच्चालाई, अनि त्यसपछि टिचर सबैतिर घुम्ने, ओहो उसले त बुझेरै काम गराएछ, मजाले गराएछ, ल तिमीले उसलाई पनि सिकाइदेऊ त एउटालाई, अर्कोले ए यो बुझेनौ ल भनेर टिचरले आफै पनि सिकाउने, नभए साथीहरूले पनि उसलाई सिकाइदिन्छ होइन, त्यही क्रममा अनि अब लेखिन्छ गभर्मेन्टले पोर्टफोलियो बनाऊ के बनाऊ, त त्योभन्दा बढी त त्यहाँ एक्सप्लेन गरेकै छैन के हो त पोर्टफोलियो होइन, सो यो एकदमै गहिरेर बुझ्यो भने यो त एउटा पीएचडी नै गर्नुपर्ने जस्तो के, कसरी गर्ने, बच्चाको मुख हेरेर ऊ त एकदम स्याड देख्यो नि त, उसले त्यो कुरा बुझेनछ यो कुरा त भनेर टिचरले ठ्याक्क बुझेर उसलाई त्यही बेलामै सोध्यो भने त ठ्याक्क उसको प्रब्लम सल्भ भइहाल्यो नि, तर टिचर त आफ्नै अगाडि बसेर व्यस्त छ, त्यो उसले बच्चालाई त कहिले पनि कनेक्ट गर्नै सकिरहेको हुँदैन, अनि गभर्मेन्टले र अहिले यो उहरूमा देखिन्छ यसरी गर्ने हो कन्टिन्युस असेसमेन्ट भनेर, कतिजना एकदम पण्डितहरू छन् असेसमेन्ट गर्नलाई होइन, अनि त्यो पनि असेसमेन्टकै कुरा के, टिचरले यसरी सिकाउँछ भएन भने अनि यसरी गर्छ बच्चालाई असेस गर्छ अनि फेरि सिकाउँछ अनि गर्छ, कहिले पाउँछ टिचरले त्यो काम, त्यो गर्ने मान्छे हुनुहुन्छ नि जो चाहिँ नि यसो गर्नु, उहाँलाई नै राखेर सिकाऊ भन्नु पर्यो कि, एक क्लासमा जाऊ भनेर, तपाईँ 6 महिनासम्म क्लासमा बस्नुहोस्, अब 2 क्लास हो कि 3 क्लास हो कि 5 क्लास हो, तपाईँले आफ्नो सब्जेक्टहरू के पढाउनुहोस् र यो कन्टिन्युस असेसमेन्टको तपाईँले गर्नुहोस् अनि हामीलाई सिकाउनुहोस् त्यसपछि होइन, किनभने आफूले नगरिकन त्यो भन्नलाई सजिलो हुन्छ कि, त्यो भनौँ न त्यो जुत्ता लाउने मान्छेलाई मात्रै कहाँ घाउ भएको छ त्यो जुत्ताले बनाएको छ भने थाहा हुन्छ नि, अरूलाई त थाहा हुन्न, त्यो जुत्तै लाउनु पर्यो त्यो कहाँनिर किल्ला छ के छ भनेर हेर्नलाई होइन, सो त्यो हो कि अहिलेको एकदम जल्दो बल्दो कुरा चाहिँ, अनि हामीले यो सम्मेलनमा पनि किन भनेर सबैले भन्छन् तर कसरी भनेर कसैले पनि भन्न सक्दैनन् कि, यो बच्चालाई खेल अब कति पेसेन्स चाहिन्छ, यो 2 जना बच्चाहरू खेलिरहेछ केही गफ गरिरहेछ, उनीहरूलाई यसरी बसेर सुन्ने, कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गर्दा के कुरा सिकाएछन् त किताबबाट, त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा सिकेको कुरा युज गरिरहेछन् कि, के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि एन्जोय गरिदिनु पर्यो होइन, तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई एन्जोय गर्नै सक्दैन, अनि त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के, सो सानो बच्चा फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिने, किनभने जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छन् गभर्मेन्ट स्कुलमा पनि फी तिर्छन् होइन, अनि अनि हामीले ट्रेनिङ गरेर आउँछौँ यसो यसो गर्ने सिकाउने भन्दा होइन होइन म त गर्न आउनु पाउँदैन किनभने मेरो क्वेसन पेपर बनाउनु पर्छ बच्चाको जाँच त के जाँच खेल न यो खेल न होइन अनि ल तिमीले ल कह ग कति जान्यो ल मलाई भन त तिमीले जान्यो कि तिमीले के लेख्न सक्छौ सक्छ सक्दैन होइन सक्दैन भने सिकाउने सक्छ भने च्याबास भन्ने त्यही त हो नि उसको असेसमेन्ट अनि अरू डाइसहरू दियो के दियो उसले त्यो खेल्छ होइन दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन र उसले दुई र एक छ भने त्यहाँ गेडा दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन होइन यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन् त्यो नै हामीले बुझ्नुपर्छ त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ त्यो पेसेन्स अब हाम्रो युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु है एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ तिम्रो आमाले पेट बोक्छ उसले बच्चा पाउँछ उसले बुबु खान्छ सबै कुरा आमाले होइन बाउले अलिअलि हेल्प गर्छ तर प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भनेर रिसर्च आइरहेछ यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला अनि बाहिरतिर पनि अब पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला तर अबको बच्चाहरूले अब मिलेनियलहरू अहिलेकोहरूले चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि एकदम मिनिङफुल्ली हेर्छन् बाउहरूले त्यसो गर्दाखेरि उनीहरूको त ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन सो त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने रमाइलो गर्नुपर्ने त्यस्तो के त्यो पनि छ है अब नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ किनभने न्युक्लियर फ्यामिली भएपछि त आफू मात्रै नहेरेर त भएन होइन पुर्याउने के गर्ने तर त्यसमा पनि अझ मिनिङफुल्ली काम गर्यो भने र यसको ऊ चाहिँ के हो भने हाम्रो सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन बुवालाई पनि बोलाउनु पर्यो उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि ऊ पनि त एउटा हकदार हो नि पछि बच्चा ठुलो भएपछि मैले पनि त तँलाई हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन किनभने बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर होइन त्यस्तो खालको सूक्ष्म रूपको कुराहरू र सोसाइटीलाई चेन्ज गर्ने कुराहरू पनि हामीले बुझेर यो कन्फरेन्समा अब यो आउँछ कि आउँदैन अभियसली मैले बोल्दाखेरि त अलिकति भनिहाल्छु होइन तर अनि यो प्यारेन्टिङ अब मैले अस्तिदेखि भन्थेँ यो महिलाको लागि सशक्तिकरण के सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के अनि मैले भन्थेँ किन हुन त म त्यो फिल्डमा काम गरेको होइन इफ यु किप बोथ अनि उसले पनि बुझ्छ नि त उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि अनि सजिलो हुन्छ सहज हुन्छ घरमा जाँदाखेरि अनि मैले मात्रै पैसा कमाउने तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ तिमी नै कमाऊ नि त तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त्यो त सबभन्दा बेस्ट हो नि त होइन त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुन त अलिअलि त सुरु भइरहेछ तर मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो
1: हजुर भनेपछि त्यो अभिभावक अन्तर्गतको छलफलमा यो कुरा नै हुन्छ त्यहाँ
0: हजुर हजुर हजुर
1: हजुर यहाँलाई धेरै धेरै धन्यवाद छ मैले नसोधेको भन्नै पर्ने केही कुराहरू छुट्यो कि
0: हामी कति लामो कुरा गरेको छ कि थाहा नै नपाइकन तपाईँसँग कुरा गर्दा एकदम रमाइलो हुन्छ दिपकजी भन्नुपर्ने त त्यही हो अब कन्फरेन्स हुँदैछ म गतेहरू भनिदिन्छु होइन कहिले हुन्छ भनेर हामीले यो 12 र 13 गते शुक्रबार र शनिबार असारको 12 र 13 अङ्ग्रेजीमा 26 र 27 जुन 2026 यो कन्फरेन्स हुँदैछ यो चाहिँ कुमुदिनी होम्स भन्ने स्कुलमा पोखरामा गण्डकी अञ्चलको पोखरा त आउनु पनि पर्यो रमाइलो पनि हुन्छ होइन सो हाम्रो पार्टिसिपेन्ट्स हुनेवाला पार्टिसिपेन्ट्सहरू यो सबै त्यो गण्डकी अञ्चलको जिल्लामा भएका अर्ली चाइल्डहुडमा इन्ट्रेस्ट भएका अब त मैले भनेपछि त बाउहरू पनि आउनु पर्यो कन्फरेन्समा होइन आइदिनुहोस् रमाइलो गरिदिनुहोस् पोखरा पनि घुम्नुहोस् अनि हाम्रो कन्फरेन्स पनि सफल पारिदिनुहोस् र आफूले नै धेरै कुराहरू लिएर जानुहोस् र कन्ट्रिब्युट पनि गर्नुहोस् भन्न चाहन्छु।
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो रातो बंगला फाउन्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षित। उहाँसँग हामीले रातो बंगला फाउन्डेशनले गुणस्तरीय शिक्षाका लागि गरिरहेको कामको बारेमा कुरा गर्यौं र गुणस्तरीय बाल शिक्षा किन र कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा जुन सम्मेलन प्रदेश स्तरीय सम्मेलन भइरहेको छ त्यो सम्मेलनको बारेमा पनि हामीले जानकारी गरायौं र पोखरामा हुन गइरहेको यो सम्मेलनको सन्दर्भ पारेर हामीले छलफल गरेका हौं र सम्मेलनको सफलताको पनि कामना गर्दै र यहाँहरूको सहभागिता र यो सम्मेलनबाट पक्कै पनि हामी जस्ता बाबुहरूले पनि धेरै कुरा सिक्न सक्छौं र हाम्रो सोच व्यवहार र अहिलेको हाम्रो पद्धतिहरूलाई परिवर्तन गर्दै हामीले गुणस्तरीय शिक्षा हाम्रा बालबालिकालाई दिने अवसर वातावरणहरू सिर्जना गर्दै जान सक्छौं भन्ने लाग्दछ। र यही निष्कर्ष सँगसँगै कार्यक्रम साझा नेपालको निर्धारित समय सकिसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि कार्यक्रम साझा नेपालबाट विदा हुन्छु। नमस्कार।

0: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 मेगा
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उप प्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आधीधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767625429,
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998 0845403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98692544
10: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0447 590 4 66 98 692 65 99 8।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। कक्षा 12 को नतिजा पछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा, रोजगारी र भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ्दो छ भने अर्कोतर्फ नेपालमै बसेर पढाइसँगै सिप विकास गर्ने, काम गर्ने र आमदानी गर्ने अवसरबारे पनि बहस बढ्न थालेको छ। विकसित देशहरूमा विद्यार्थीले पढ्दै कमाउने संस्कृति स्थापित भइसकेको अवस्थामा नेपालमा भने यस्तो अभ्यास अझै सीमित छ। उच्च शिक्षालाई श्रम बजारसँग कसरी जोड्ने, विद्यार्थीलाई आत्मनिर्भर कसरी बनाउने, सिपमूलक शिक्षा र इन्टर्नशिपको भूमिका के हुन सक्छ तथा डिजिटल युगले सिर्जना गरेका नयाँ अवसरहरूलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रश्नहरू अहिले निकै सान्दर्भिक बनेका छन्। आजको देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्छौं। तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद। नमस्कार।
0: आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छु। हजुर,
0: तपाईँले यो भर्खरै आफ्नो टेबल अगाडि, आफूले काम गरिरहेको टेबल अगाडि भर्खर यो 12 कक्षाको नतिजा 4 दिन अगाडि जुन प्रकाशित भयो त्यसको अलिकति मूल्याङ्कन विश्लेषण गरिरहनु भएको छ, हेरिरहनु भएको छ। यो 3,32,33,000 विद्यार्थी यसपालि ग्रेडेड हुनुभयो। अब यो 3,32,000 जति पनि संख्यामा विद्यार्थीहरू ग्रेडेड हुनुभएको छ, अब ती विद्यार्थीहरू चाहिँ कति नेपालमै उच्च शिक्षा पढ्न बस्नु होला, कति विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तयारीमा हुनुहोला, अथवा त्यो संख्या चाहिँ कति जाला, यो अनुमानबाटै कुराकानी सुरु गरौँ।
1: अहिलेको यो प्लस टूको परीक्षाको नतिजाले के देखायो भने 3,32,241 जना त्यति सहभागी छन् र आंशिकतर्फ 85,929 जना विद्यार्थीहरू सहभागी थिए। टोटल 4,18,170 जना विद्यार्थीहरू आंशिक र नियमित गरेर सहभागी थिए। त्यसमध्ये नियमिततर्फ 2,31,770 जना ग्रेडेड भएका छन्। अब हामीले साधारण बुझ्ने भाषामा पास भएका छन्, यसको अर्थ लगभग 70% हुन्छ। अरू 1,00,000+ विद्यार्थीहरू नन ग्रेडेड छन् अथवा अब यसलाई हामीले बुझ्ने भाषा फेल भनेर बुझिन्छ। त्यस्तै नियमिततर्फको यो भयो। आंशिकतर्फको 85,929 जना मध्ये 36,420 जना चाहिँ ग्रेडेड छन्। अब यी टोटल गर्दा आंशिक र नियमित गर्दा 2,68,190 जना विद्यार्थीहरू ग्रेडेड भएका छन् अर्थात् पास भएका छन्। अब यहाँको प्रश्न, त्यसमध्ये कति विद्यार्थीहरू बाहिर जालान्, कति विद्यार्थीहरू यहीँ काम गर्लान् अथवा नियमित फर्दर यस अगाडि पढ्लान् भन्ने जुन प्रश्न हो, यसभन्दा अघिल्लो वर्षहरूको आँकडा हेर्ने हो भने जस्तो 1,12,000-14,000 विद्यार्थी गत वर्ष, त्यसभन्दा अगाडि पनि 1,17,000 जति विद्यार्थी, त्यहाँभन्दा अगाडि 1,10,000 विद्यार्थीले एनओसी नो अब्जेक्सन लेटर लिएको हुनाले त्यसै अनुभवका आधारमा, त्यही तथ्याङ्कका आधारमा अहिले के भन्न सकिन्छ भने यी मध्ये लगभग 1,00,000 विद्यार्थीहरू चाहिँ बाहिर जान्छन् र बाँकी रहेका विद्यार्थीहरू यहाँ रहन्छन् बाँकी विद्यार्थीहरू भन्ने चाहिँ त्यो तथ्याङ्कका आधारमा अनुमान गर्न सकिन्छ।
0: भनेपछि 2,32,000 विद्यार्थी जो नेपालमै बसेर, हामीले अनुमान गर्यौँ जुन नेपालमै बसेर उच्च शिक्षा गर्नु होला अथवा नगर्नु होला, उहाँहरू सबैले नेपालमै रोजगारी पाउनुहुन्छ कि पाउनुहुँदैन?
1: पाउनुहुन्न। सबै विद्यार्थीहरूले रोजगारी पाउने भएको कारण बस्ने होइनन्, उहाँहरूका विभिन्न कारणले चाहिँ यहीँ बस्नुपर्ने। कतिपयलाई म बाहिर पढ्दिनँ, म त यहीँ पढ्छु, जे छ यहीँ देशमै पढ्छु भन्ने हुन्छ कतिपयको। कतिपयको बाहिर जाने त्यो आर्थिक हैसियत हुँदैन, नेटवर्क हुँदैन, सम्पर्क हुँदैन, कहाँ खोज्ने, कहाँ स्कलरसिप खोज्ने, कहाँ युनिभर्सिटी खोज्ने, के गर्ने त्यो जानकारी हुँदैन। अनि अलि विगत ठाउँहरूमा त्यस खालको कम्प्युटरबाट खोजेर ल्यापटपबाट खोजेर अथवा मोबाइलबाट खोजेर त्यो खालको त्यो झन्झटतिर छिर्ने त्यो खालको जानकारी नहुन सक्छ अनि अब आर्थिक अवस्था नहुन सक्छ अथवा घरमा बस्नुपर्ने स्थिति घर हेर्नुपर्ने परिवार हेर्नुपर्ने स्थिति हुनसक्छ अथवा घरमा बुवा आमाले कहीँ नजा यहीँ बसेर पढ भनेर उहाँहरूले भनेको हुन सक्नुहुन्छ यी विविध कारणले अब कतिपयले काम पनि गर्छु म पढ्छु पनि भन्ने हुन्छ तर त्यो साह्रै नगन्ने मात्रामा छ यति नै भनेर तथ्याङ्क त छैन तर के भने त्यो भनेको काम गर्दै पढ्दै गर्नको लागि म यहाँ बसेको भन्ने चाहिँ साह्रै नगन्ने मात्रामा हो
0: त्यसमा पनि अब विद्यार्थीको त अपलिफ्ट भयो एउटा खुड्कीलाई उहाँहरूले पार गरिसक्नुभयो जुन उहाँहरू चाहिँ आश्रित हुनुहुन्थ्यो अथवा परिवारमा भर पर्नु पर्ने अवस्था थियो त्योबाट एक चरण माथि उठेर अब आत्मनिर्भर पर्ने चरणमा प्रवेश गर्दै हुनुहुन्छ बाह्र कक्षा पास गरिसकेपछि भइसकेपछि अब यो अवस्थाका विद्यार्थीहरूलाई विशेष गरी पढ्दै पढाइ सँगसँगै कमाई गर्ने वातावरण चाहिँ कतिको आवश्यक अथवा महत्वपूर्ण हो
1: एकदमै महत्वपूर्ण छ विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा हामीले खोजिरहँदा के पाएका छौँ भने विदेशतिर का युनिभर्सिटीहरूमा हप्तामा तीन दिन चार दिन काम गर्न पाउने तीन दिन पढ्न जानुपर्ने यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ त्यसकारण त्यहाँ कमाई पनि हुने पढ्न पनि पाउने दुइटै काम हुने आमदानी पनि हुने भएपछि उनीहरूको एकदमै त्यसले पढ्ने एउटा सबल वातावरण तयार गरेको छ त्यसकारण पनि उहाँहरू विदेश जान बढी लालायित हुनुहुन्छ अब हाम्रो देशको हकमा भन्ने हो भने त्यसरी पढ्दै काम गर्दै गर्ने खालको हामीसँग त्यति अब यो कल्चर पनि नबसिसकेको होला अर्को कुरा पढ्ने र काम गर्ने अब त्यो टाइम टेबल पनि नमिल्ने हुन्छ कतिपयमा अब दिउँसोको क्लासहरू भयो भने अब हाम्रो कामहरू प्रायः दिउँसो हुन्छन् दिउँसोकै क्लास हुँदा त्यो काम गर्ने वातावरण हुँदैन अर्कोतर्फ हाम्रो परीक्षाहरू हाम्रो पढाइ हाम्रो शिक्षा एकदमै बढी परीक्षा केन्द्रित भएको कारण पढ्न दिउँसो पढ्न गएर मात्रै नहुने त्यो परीक्षाको लागि तयारी पनि गर्नुपर्ने घोक्नै पर्ने रट्नै पर्ने यस्तो खालको हुँदा उहाँहरूले बिहानमा पढाइ भएर दिउँसो काम गर्न पाउने समय छ भने पनि अनुभवका आधारमा परीक्षामा सामेल हुने खालको वातावरण हामीसँग छैन शैक्षिक पद्धति त्यो खालको छैन अनुभवको आधारमा परीक्षामा लेख्न मिल्ने आफ्नो कामका आधारमा परीक्षामा लेख्न मिल्ने खालको हामीसँग छैन कामको हामीसँग त्यो मार्किङ हुँदैन त्यसकारण परीक्षाकै लागि भनेर पढ्नुपर्ने हुँदा उहाँहरूले दिउँसो फुर्सदै भए पनि फेरि काम गर्न जानुभन्दा त्यही बिहान क्लासमा कलेजमा पढेका कुराहरू फेरि त्यही घोकेर बस्नुपर्ने होमवर्क गर्नुपर्ने यस्तो खालको छ जो जोले पढ्दै काम गर्दै गर्नुभएको छ एकदमै नगण्य छ त्यो थोरै छन् अब कति भन्ने तथ्याङ्क छैन तर हामीले सामान्य देखिराखेको के हो भने धेरै छैनन् ती धेरै नभएकाहरूको हकमा उहाँहरू कि पढ्न आउनुभएको छ भने के भन्छ काम गर्न दिउँसो काम गर्नुभएको छ भने उहाँको पढाइ डिस्टर्ब भएको छ किनभने कामले पढाइलाई सपोर्ट गरेका छैन है अनि पढाइ डिस्टर्ब हुन्छ भनेर पनि उहाँहरू काम गर्नुतिर लाग्नुहुन्न है कामले पढाइलाई सपोर्ट गर्ने हो भने काम गर्ने विद्यार्थीहरू मजाले विद्यार्थी पढ्ने विद्यार्थीहरू काम पनि गर्नुहुन्थ्यो कि अहिले हामी काम गर्नबाट हाम्रो शिक्षा पद्धतिले नै विद्यार्थीलाई काम गर्नबाट रोकेको छ खासभन्दा
0: यो तालमेलकै कुराकानी गर्दाखेरि विद्यार्थीले पढ्ने विषय विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छान्नुहुन्छ एउटा कुरा तर कामको क्षेत्र हेर्दाखेरि उहाँहरूले आफूले जे पढ्नु भएको छ नि अहिलेको समयमा चाहिँ काम चलाउनुको लागि भनौँ अथवा केही समयको लागि अलिकति यो ब्याक सपोर्टको लागि चाहिँ जे भेटिन्छ जस्तो काम भेटिन्छ त्यो काम गर्ने र सँगसँगै आफ्नो पढाइलाई पनि अघि बढाउने गरिरहनु भएको छ एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्वपूर्ण हुन्छ
1: पढेकै विषय अनुसारको कामको त धेरै महत्व हुन्छ अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ यदि त्यो मिलेन भने कामले पढाइलाई डिस्टर्ब गर्छ पढाइले कामलाई डिस्टर्ब गर्छ न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ त्यसकारण पढाइ र कामका विषयवस्तुहरू त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जिन्दगी जिउन जिन्दगी जीवन जिउनलाई एकदम सहज हुन्छ यद्यपि यस्तो सम्भावना पनि एकदमै कम छ होइन, अब व्यावहारिक रूपमा चाहिँ असाध्यै कम छ। सुरुमा जे पाइन्छ एउटा अलिअलि आमदानी हुने खालको काम पाएदेखि म गरिहाल्छु भन्नेबाट जिन्दगी सुरु गर्नुपर्छ, काम सुरु गर्नुपर्छ। अनि जे पाइन्छ भनेर भन्दा कमर्स पढेको विद्यार्थी छ, म्यानेजमेन्ट पढेको विद्यार्थी छ भने ऊ चाहिँ अब अर्कै यसो रिसेप्सनमा बसेर काम गरिराखेको हुन्छन्। होटल म्यानेजमेन्ट पढिराखेका विद्यार्थीहरू छन्, उनीहरूले होटलमै काम गर्न पाए भनेको अथवा होटलको म्यानेजमेन्टसँग सम्बन्धित कामहरू गर्न पाए भनेको हुन्छ। अब उनीहरू गएर मार्केट सेल्स पर्सनको रूपमा काम गरिरहेका है मलहरूतिर काम गरिरहेका छन् भने त्यो तालमेलै मिल्दैन, अथवा पढाउनतिर लागिरहेका हुन्छन्। बिहान कलेज गयो भने दिउँसो पढाउने, स्कुल पढाउने, अनि त्यो तालमेल मिल्दैन। होटल म्यानेजमेन्ट पढिरहेको छ, आएर स्कुलमा आएर सामाजिक विषय अथवा अङ्ग्रेजी विषय पढाएर बसिरहेका हुन्छन्। अनि त्यो तालमेल नमिलेपछि अङ्ग्रेजी विषयलाई पनि उनको पढाइले काम गरेन, होटल म्यानेजमेन्टको पढाइलाई पनि उनको कामले सपोर्ट गरेन। कि यो काम र शिक्षाको तारतम्य मिल्नु भनेको एकदम ठुलो कुरा हो, सकेसम्म मिलाउनु पर्छ। मिलायो भने जीवन सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला, सन्तुष्टि मिल्थ्यो होला।
2: हजुर, यो अलिक पहिले के भनिन्थ्यो भने समाजमा अब 24 वर्षसम्म स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेर अनि बल्ल जागिर खाउँला भन्ने एउटा हाम्रो त्यो स्टेरियोटाइपको सोच मान्यता थियो। अहिलेको समयमा त्यो पाइन्छ कि त्यो अलिकति फेरिया छ?
1: होइन, अहिले अलिकति अलि फेरिएको जस्तो लाग्छ मलाई। अब सामान्यतया 25 वर्षसम्ममा अध्ययनहरू पुरा गरिसक्ने, त्यस पछाडि घर गृहस्थी गर्ने, त्यस पछाडि के गर्ने, अनि त्यस पछाडि बुढौलीतिर लाग्ने भन्ने खालको एउटा हाम्रो त्यो हाम्रो त्यो मान्यता हो, हाम्रो संस्कृतिमा त्यो थियो। तर अब त्यो कुनै बेला प्रतिपादन गरेको संस्कृति हो, त्यो सबै युगमा त्यही संस्कृति त्यही मान्यता काम नलाग्न सक्छ। अहिले त्यस्तो छैन। अब 25 वर्षसम्म पढेर बस्नुभन्दा विद्यार्थीहरू 16 वर्षमा बरु छिटो छिटो पासपोर्ट निकाल्यो, नागरिकता बनायो, पासपोर्ट निकाल्यो, काम गर्नुतिर कसिहाल्नुपर्ने आफ्नो अहिलेको स्थिति यो छ नि। 25 वर्ष पूर्ण गाह्रो छ, अनि काम खोज्नेतिर लागिहाल्ने। बल्ल बल्ल बल्ल बल्ल पढ्छु भन्यो भने म विदेश जान्छु र पढ्छु किनभने त्यहाँ काम गर्न पाइन्छ भनेर फेरि कामलाई नै प्राथमिकता दिएर पढ्नतिर लाग्नुपर्ने, अनि यहाँ बस्नेहरूले पनि सकेसम्म काम पाए हुन्थ्यो भनेर खोजिरहने, भनेपछि त्यो 25 वर्षको जुन मान्यता हो त्यो मान्यताले व्यावहारिक रूपमा काम गर्दैन अहिले। है, पाएसम्म छिटो काम गर्ने भन्ने हुन्छ, काम गर्ने, आफ्नो जिन्दगी पाल्ने, परिवार हुन्छ, परिवार पाल्ने, सहयोग सपोर्ट गर्ने परिवारलाई, यी कुराहरू हुन्छन्। त्यो सिद्धान्त त 25 वर्ष भनेर त्यो सामान्य राखेको भए पनि व्यावहारिक रूपमा त्यतिन्जेलसम्म काम नगरी बस्ने भन्ने कुरा एकदमै अप्ठ्यारो। 25 वर्षसम्म कोही विद्यार्थीले केही पनि गरेको छैन, कामै सुरु गरेको छैन भने त्यो मान्छे कस्तो मति सकिएको मान्छे, हुती नभएको मान्छे, खुबी नभएको मान्छे भन्ने आरोप लाग्छ। आफैलाई पनि मैले केही काम पाइनँ, अरू साथीहरूले काम गरिसके भन्ने त्यो हीनताबोध हुन्छ विद्यार्थीलाई, त्यसकारण त्यो मान्यताले अहिले अब काम गर्दैन।
2: हजुर, यो पछिल्लो समय केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई हामीले गरेकै कुराकानीमा जोड दिँदाखेरि जे विषय उहाँहरूले पढिरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, इन्टर्नसिपका अवसर दिने अथवा रिसर्च पेपरमा विद्यार्थीहरूले लगाउने लगायतका, एक हिसाबले भन्दाखेरि अर्न वाइल यु लर्न भन्छ, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाष्य चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
1: यो एकदमै सान्दर्भिक छ, पढ्दै कमाउँदै भन्ने अवधारणा, र यो कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्ने किनभने समयको माग हो। यो पढ्दै कमाउँदै गर्नुपर्छ अबको जमानामा भन्ने चाहिँ यो समयको माग हो। पढिसकेर कमाउने भन्नतिर लाग्दा समय ढिलो भइसकेको हुँदो रहेछ, त्यही पढ्नलाई पनि सपोर्ट नहुँदो रहेछ, आर्थिक सहायता नहुने। एउटा विद्यार्थी 24 वर्ष 25 वर्षसम्म पढिरहने विद्यार्थी ऊ नितान्त ऊ आफू व्यक्ति मात्रै हुँदैन, उसले परिवार ऊ परिवारसँग पनि हुन्छ, ऊ समाजसँग पनि हुन्छ, उसको आफ्नै जिम्मेवारीहरू पनि हुन्छन्, उसका आफ्नो व्यक्तिगत खर्चहरू पनि हुन्छन्, अनि यी सबैको लागि उसले कमाउनुपर्ने बाध्यता हुन्छ। अनि कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, अरू घर व्यवहार हेर्नु पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्नु पनि सजिलो हुने, हुनाले पढ्दै कमाउँदै गर्ने यो काम एकदमै राम्रो हो र कतिपय कलेजहरूले इन्स्टिच्युटहरूले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्नुभएको छ। जस्तै के देखिन्छ भने उहाँहरूले आफ्नै कलेजमा कामहरू सिर्जना गरिदिने, कामहरू खोजिदिने, आफ्नै कलेजमा कुनै कृषितिर लगाइदिने अथवा कलेजमा कुनै कृषिका क्रियाकलापहरू सञ्चालन गर्ने अनि त्यसैमा विद्यार्थीलाई संलग्न गराउने, अलिअलि पैसा पनि दिने, अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयु गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयु मार्फत ल हाम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो है। यो किनभने अहिले विद्यार्थीहरू अब सबै पढेर सकिसकेपछि काम गर्ने भन्ने मानसिकतामा एकदम गाह्रो छ। उहाँहरू छिटो छिटो गरेर कामको दुनियाँ, पढाइको दुनियाँमा प्रवेश गर्नुभन्दा कामको दुनियाँमा प्रवेश गर्ने, श्रम बजारमा प्रवेश गर्न चाहनुहुन्छ छिटो। पढाइ त के को लागि चाहिएको छ भने काम गर्नको लागि पढाइको सर्टिफिकेट चाहिने, त्यो नभए कामै नपाइने, भएपछि सर्टिफिकेट पाउनलाई पनि पढ्न जानुपर्ने बाध्यता छ है। पढाइ छोड्न पनि सक्नुहुन्न, छोड्दिन मिल्ने भए उहाँहरूले पढाइ छोडेर कामैतिर लाग्नुहुन्थ्यो। थोरै मात्र विद्यार्थीहरू नितान्त पढ्न भनेर लाग्नुहुन्थ्यो होला होइन। त्यसकारण काम महत्त्वपूर्ण हुँदै आएको छ अहिले पढाइभन्दा। यो यस अर्थमा यसरी प्रयास गरिरहनुभएका, पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना गर्ने जुन प्रयास गरिरहनुभएका कलेजहरू, शैक्षिक संस्थाहरू हुनुहुन्छ, उहाँहरूको पहल एकदमै सराहनीय र यो पहल अरूले पनि सिक्नु जरुरी छ। यद्यपि यो पहल उहाँहरूले एउटा शैक्षिक संस्था भएको हिसाबले, शैक्षिक संस्था भनेको तालिम प्रदायक संस्था होइन, शैक्षिक संस्था भनेको शैक्षिक संस्था, यो ज्ञान उत्पादन गर्ने संस्था हो, काम लगाउँछ भने पनि कामबाट ज्ञान सिर्जना गर्ने संस्था हो है। त्यसर्थ शैक्षिक संस्थाहरूले आफ्नै संस्थाभित्र, आफ्नै इन्स्टिच्युटभित्र कामहरू सिर्जना गरेर त्यति धेरै काम सिर्जना त्यहाँ हुँदैनन्। त्यहाँभित्र काम सिर्जना गरेर त्यो साध्य पनि हुँदैन, तर उहाँहरूले रिफरलको पद्धति अप्नाउन सक्नुहुन्छ, रिफरल सिफारिस गर्ने पद्धति अप्नाउन सक्नुहुन्छ। यसमा थप अहिले उहाँहरूले गरिराखेकोमा थप कुराहरू, उहाँहरूले आफ्नो कलेजको पढाउने समय परिवर्तन गर्न सक्नुहुन्छ ताकि काम गर्न पाउन्, आफैले काम दिनुभन्दा पनि काम गर्ने वातावरण सिर्जना गरिदियो भने बाहिर कतै न कतै काम गरिरहन्छन् र कलेजमा आएर पढ्छन्, त्यो गर्न सक्नुहुन्छ। काम खोजिदिन सक्नुहुन्छ, अन्त कतै सम्पर्क गराइदिन सक्नुहुन्छ, नेटवर्किङ गराइदिन सक्नुहुन्छ है। इन्टर्नको लागि कुनै उद्योग प्रतिष्ठानहरूसँग समझदारी गर्न सक्नुहुन्छ ताकि उहाँहरूले, विद्यार्थीले आफ्नो पढ्दै गर्दा उता इन्टर्नसिप पनि सकिसक्ने र त्यतिन्जेलसम्म पढेर सक्दा काम पनि सिकेर निस्कने गर्न सक्नुहुन्छ। त्यसकारण शैक्षिक संस्थाहरूले आफैले काम सिर्जना गर्ने त पहल त एकदमै राम्रो हो होइन, अलिअलि काम आफूले पनि सिर्जना गर्न सक्नुहुन्छ, थोरै थोरै काम। युनिभर्सिटीहरूमा यो सम्भव छ, युनिभर्सिटी भनेको नितान्त रिसर्च इन्स्टिच्युट हुन्, त्यहाँ रिसर्चका प्रोजेक्टहरू ल्याउने र रिसर्चमा आएका फन्डिङहरू त्यहीँका विद्यार्थीहरूलाई त्यही रिसर्चमा इन्गेज गराएर अनि उहाँहरूलाई रिसर्चको पैसा पनि दिने, रिसर्चको स्किल पनि त्यही रिसर्चमा को फन्डिङबाट स्किल सिकाउने, त्यही रिसर्चमा इन्गेज गराउने अनि त्यसैसँग सम्बन्धित सैद्धान्तिक कुराहरू सिकाउने गर्यो भने युनिभर्सिटीहरूमा एकदमै राम्रो हुन्छ। कलेजहरूलाई चाहिँ अलि सकस हुन्छ, तर प्रयास चाहिँ प्रयास गर्नुपर्छ, किनभने अब अहिलेको समयमा विद्यार्थीहरू, हरेक विद्यार्थीहरूले मागेको पढाइभन्दा पनि बढी काम छ, अनि त्यसैलाई सम्बोधन गर्न सक्नुभयो भने आफ्नो आफ्नो हैसियत अनुसार, आफ्नो आफ्नो रणनीति अनुसार सम्बोधन गर्न सक्दा राम्रै हुन्छ।
2: अहिले 3,32,000 विद्यार्थी ग्रेडेड हुनुभयो, पास हुनुभयो, अब त्यसमा आधा त सरकारी विद्यालयबाट उत्तीर्ण हुनुभएको छ होला होइन। अब जति पनि हामीले यो कामसँगै पढाइको कुरालाई जोडिरहेका छौँ, त्यो भनेको सीमित ठाउँमा, उपत्यका काठमाडौँ उपत्यकामा भनौँ अथवा ठूला शहर बुटवल, काठमाडौँ, विराटनगर लगायतका ठूला शहरमा मात्रै सीमित छन् होला। यो एउटा अनुमान गर्दाखेरि यो पहलले चाहिँ कति विद्यार्थीलाई समेट्छ होला, 1,000, 2,000, 3,000 कतिलाई?
1: ठ्याक्कै यति संख्या भनेर त नभनौ होइन, त्यो कति हुन्छ हुन्छ, तर यो यसरी काम गर्दै सिक्दै गर्ने शैक्षिक संस्थाहरूले आफैले काम दिएर गर्दा एकदमै थोरै हुन्छ, थोरै विद्यार्थीलाई मात्रै सम्बोधन हुन्छ, तर यसले ट्रेन्ड सेट गराउँछ, उदाहरण सिर्जना गर्छ क्या अरूका लागि, ए काम गर्दै पढ्दै पनि गर्न गराउन मिल्दो रहेछ भन्ने उदाहरण सेट हुन्छ। त्यो त्यो मुख्य कुरा हो। सयजनालाई मात्रै भनौँ न, देशभरिका शैक्षिक संस्थाहरू कलेजहरूमध्ये जम्मा 200 विद्यार्थीहरूले मात्र यो सुविधा पाएको रहेछन् भने पनि त्यो 200 विद्यार्थीले पाएको जुन काम गर्दै सिक्दै गर्ने जुन सुविधा छ, कलेजले आफैले सिर्जना गरेको काम रोजगारी छ, त्यसले उदाहरण एउटा नमुना प्रस्तुत गर्छ अनि त्यो नमुनालाई हेरेर अरू कलेजहरूले पनि त्यसरी नै सिक्छन्। त्यो चाहिँ महत्वपूर्ण हुन्छ। 200 भन्ने महत्वपूर्ण होइन,
2: पर्याप्त नभए पनि
1: त्यसले देखाउने जुन बाटो हो, मार्ग निर्देशन हो, त्यसले देखाउने एउटा ट्रेन्ड हो, त्यो चाहिँ महत्वपूर्ण हुने भएको हुनाले थोरै भए पनि यो एकदम गहकिलो हुन्छ। अब अर्को कुरा, कलेजले आफैले रोजगारी सिर्जना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयू गराइदिने, इन्टर्नसिपको लागि अरूसँग सम्झौता गर्ने अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट, एउटा शाखाले, कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, होइन जबको लागि सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार भन्ने पोर्टल छ, श्रमसँग सम्बन्धित रोजगारीको पोर्टल हो त्यो, श्रम मन्त्रालयले बनाएको त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। मेरो jobs.com लगायतका jobsnepal.com विभिन्न खालका यो जब्स पोर्टलहरू छन्, तिनमा जब खोज्न लगाउने, अप्लाई गर्न लगाउने, नमिलेको कुराहरू सिकाइदिन लगाउने गर्यो भने विद्यार्थीहरूले काम पाउँछन्। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ, बाँकी विद्यार्थीहरू सबैलाई फेरि काम पनि गर्छु पढ्छु पनि भन्ने नहुन सक्छ, कोही चाहिँ म पढ्छु मात्रै सकेर अनि बल्ल काम गर्छु भन्न थाल्नुहुन्छ। त्यसकारण यसले ठूलो माग, विद्यार्थीहरूको आजको ठूलो मागलाई सम्बोधन गर्छ।
2: अब यसमा भर्खरै तपाईँले भनेको कुरा अनुसार विश्वविद्यालय अथवा कलेजले चाहिँ विद्यार्थीलाई रोजगारीसँग जोड दिनुको लागि, त्यो लिङ्क गर्नको लागि चाहिँ अब तपाईँले यही क्षेत्रमा रिसर्च पनि गरिरहनु भएको छ, कतिको भूमिका खेलिरहनु भएको छ जस्तो लाग्छ अहिलेको समयमा?
1: धेरै कलेज, धेरै युनिभर्सिटीले यस्तो गर्नुभएको छैन, किनभने उहाँहरूको एउटा निश्चित पाठ्यक्रम छ, पाठ्यक्रम सक्नुपर्ने बेलामा त्यो त्यो समयावधि छ, त्यो समयभित्र पाठ्यक्रम सक्नुपर्छ। अनि उहाँहरूलाई पनि के ठुलो चिन्ता के छ भने निश्चित प्रतिशत ल्याउनुपर्छ, विद्यार्थीले प्रतिशत राम्रो ल्याएनन्, ग्रेड राम्रो ल्याएनन् भने त्यो विद्यार्थीको जीवन पनि जोखिममा पर्छ, पछि करियर नै जोखिममा पर्छ, है प्रतिशत राम्रो आएन भने त करियर जोखिममा पर्छ, कतिपय कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना नै पाउँदैन, प्रतिशत राम्रो नआएको, मार्क्स राम्रो नआएको विद्यार्थी भर्ना नै पाउँदैन। अनि मार्क्स राम्रो ल्याएन रे भन्यो भने त्यो कलेजको युनिभर्सिटीको पनि इमेज बिग्रन्छ, पछि फेरि अरू विद्यार्थी भर्ना गर्नु भर्ना हुन नआउलान् भन्ने डर, यसै पनि विद्यार्थीको संख्या घट्दै गएको, होइन संख्या प्रत्येक वर्ष घट्दै गएको स्थितिमा कलेजहरूमा, स्कुल कलेजहरूमा युनिभर्सिटीहरूमा विद्यार्थीको संख्या कम हुँदै हुँदै हुँदै गएकोमा उहाँहरूलाई विद्यार्थी पुर्याउनु पर्ने चाप छ। अब विद्यार्थीलाई कामतिर पनि लगाइदिने अनि यता यो पढाउने पनि गर्दाखेरि काममा जाँदा यता पढाइ बिग्रन्छ, किनभने हाम्रो परिवेशमा कामले पढाइलाई सपोर्ट गर्ने परिवेश हाम्रो छैन, नभएपछि काममा जान थालेपछि पढाइ बिग्रन्छ, पढाइमा राम्रो मार्क्स ल्याएन भने त्यो आफ्नो युनिभर्सिटीको, आफ्नो कलेजको पनि इमेज जाने भयो, विद्यार्थीको पनि करियर ध्वस्त हुने भयो, है कतिपय अवस्थामा भर्नै हुन नपाउने स्थिति हुन्छ, कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना हुनै पाउँदैन, जागिरमा पनि त्यही कति कुन पर्सेन्ट आएको, कति पर्सेन्ट आएको छ पर्सेन्टका आधारमा धेरै पर्सेन्ट आउनेहरूलाई जागिरमा छिटो लिने सम्भावना हुन्छ, काममा छिटो लिने सम्भावना हुन्छ, भनेपछि त्यो पर्सेन्टलाई अथवा मार्क्स जुन प्राप्ताङ्क छ त्यो परिवेश हाम्रो छैन, नभएपछि काममा जान थालेपछि पढाइ बिग्रन्छ, पढाइमा राम्रो मार्क्स ल्याएन भने त्यो आफ्नो युनिभर्सिटीको, आफ्नो कलेजको पनि इमेज जाने भयो, विद्यार्थीको पनि करियर ध्वस्त

0: युएसजीहरूले त्यो जागिर खोज्ने खोजाइदिने लगाइदिनेतिर त्यत्रो रिस्क लिन चाहिँ चाहनुहुन्न है। यद्यपि अब जति कलेजहरूले जति शैक्षिक संस्थाहरूले यो यो काम गर्नुभएको छ, केही शैक्षिक संस्थाहरूले गर्नुभएको छ जब प्लेसमेन्ट राखेर अनि उहाँहरूलाई काम खोजिदिने एमओयू गराइदिने यस्ता यस्ताहरू गर्नुभएको छ, अलिअलि आफ्नै कलेजमा पनि कामको सिर्जना गरिदिने गर्नुभएको छ, त्यो त्यो त्यो प्रयास चाहिँ राम्रो हो, तर त्यसको पछाडि रिस्कहरू उत्तिकै छन्। धेरै कलेजले यो रिस्क लिन चाहनुहुन्न।
1: कार्यक्रम देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: नेपालको रोजगारी क्षेत्रको बढी हिस्सा ओगटेको भनेको निजी क्षेत्र भनेर हामीले पटक पटक भन्दै आएका छौँ। कुनै विद्यालय अथवा शैक्षिक संस्थाले निजी क्षेत्रसँग समन्वय गर्यो अथवा लिङ्क गर्न सक्यो भने चाहिँ त्यसबाट चाहिँ कतिको लाभ लिन सकिन्छ?
3: अत्यधिक लाभ लिन सकिन्छ। यो चाहिँ यही नै हो रिफरल भनेको, यही नै हो यमयु भनेको, होइन समझदारी गर्ने, सहकार्य गर्ने भनेको यही नै हो। अहिलेको हाम्रो शिक्षा पद्धतिमा, अघि नै मैले भने नि, शिक्षा पद्धति हाम्रो कस्तो छ भने कामले पढाइलाई सपोर्ट गर्दैन। काम नितान्त एकातिरको, पढाइ नितान्त अर्कोतिरको हुन्छ। अनि पढाइ बिग्रन्छ भनेर काममा लगाउन लाग्न पनि गाह्रो, विद्यार्थीलाई कसैले सिफारिस गर्न पनि गाह्रो, त्यसकारण यस्तो स्थिति छ। तर कलेज युनिभर्सिटीहरूले दुई वर्ष, कम्तीमा दुई वर्ष त आफूसँग बसेको हुन्छ विद्यार्थी, होइन? युनिभर्सिटी पनि त्यहीँ छ भनेदेखि त पाँच छ वर्ष, छ सात वर्ष, सात आठ वर्षसम्म आफूसँग भइराखेको हुन्छ विद्यार्थी। ऊ विद्यार्थीको स्किल के हो त्यो युनिभर्सिटी कलेजलाई थाहा हुन्छ, विद्यार्थीको इन्ट्रेस्ट के छ थाहा हुन्छ, उसको झुकाव कतातिर छ, उसले भविष्यमा के राम्रो गर्न सक्छ भन्ने कुरा कलेज युनिभर्सिटी पत्ता लगाउनु थाहा हुन्छ। छैन भने पत्ता पनि लगाउनुपर्छ, होइन? विद्यार्थीको आफ्नो झुकाव के छ, उसले केमा राम्रो गर्न सक्छ, अनि उसको स्किल

0: त्यसको इन्ट्रेस्ट अनुसारका कार्यक्षेत्रहरू कहाँ छन् होला भनेर खोजिदिन पनि सक्छ क्या युनिभर्सिटीले, त्यो खोजिदिन पनि सक्छ, कलेजले त्यो खोजिदिन सक्छ है। मार्केटिङ भनेर पढेको छ विद्यार्थी छ भने मार्केटिङको क्षेत्र कहाँ कहाँ हो, उसले कहाँ खोज्ने हो त चपापा त्यति खोज्दै अन्धाधुन्ध खोज्दै हिँड्दाखेरि विद्यार्थी रनभुल्ल पर्छ अनि त्यो एकदमै मेसो मेलो नपाएर उसले त्यो त्यो खोज्ने प्रक्रिया नै छोडेर अनि त्यस पछाडि विदेश हिँड्छ होइन। भनेपछि उसलाई सहज बनाइदिने काम, कोही विद्यार्थीको होटल म्यानेजमेन्टको छ भने होटल म्यानेजमेन्ट पढेको विद्यार्थीले तिमीले होटल म्यानेजमेन्टको यहाँबाट सुरु गर्नुपर्छ, तिमीले होटल म्यानेजमेन्टको लागि तिम्रो जबको लागि अब यहाँ सम्पर्क गर्नु भनेर देखाइदिन सकिन्छ है। अनि सोसल वर्क पढिराखेको विद्यार्थी हुनुहुन्छ भनेदेखि सोसल वर्कको लागि तिम्रो लागि उपयुक्त रोजगारी दिने संस्थाहरू यी हुन् भनेर सम्पर्क गराइदिन त सक्छ नि त युनिभर्सिटीले। तिम्रो लागि इन्टर्न गर्ने, तिम्रो इन्ट्रेस्ट सोसल वर्कमा रहेछ, तिमीले पढिरहेको विषय यो छ, तिमीले इन्टर्न गर्न सक्ने संस्थाहरू यी हुन् भनेर देखाइदिन सक्छ, इन्टर्नमा पठाइदिन सक्छ होइन। उहाँहरूसँग कुनै रोजगारी छ भनेदेखि हामीसँग यो यो खालका यो यो सिप भएका यस्तो यस्तो विद्यार्थीहरू छन् भनेर त्यो एउटा सामान्य भनौँ न रोस्टर मात्रै पनि पठाइदिन सक्छ सोसल वर्कका एनजिओ आइएनजिओहरूतिर रोस्टर पठाइदिन सक्छ, हाम्रा यति यति विद्यार्थीहरू यस्तो यस्तो स्थितिका छन् तपाईँहरूलाई काम लाग्न सक्छ भनेर पठाइदिन सक्छ होइन। उहाँहरूकोमा खुलेको छ भने ल त्यहाँ खुलेको छ अप्लाई गर भनेर भनिदिन सक्छ। त्यसकारण कलेज युनिभर्सिटीले कलेज युनिभर्सिटीहरूले यो खालको कोर्डिनेसन गरिदिन सक्छन्, लिङ्क गराइदिन सक्छन् क्या, रोजगारीसँग लिङ्क गराउन भने मजाले सक्छन्। आफैले सिर्जना गर्न पो त्यो सिर्जना गर्ने नै उद्देश्यले खोलिएको संस्था होइन, रोजगारीको उद्देश्यले खोलिएको संस्था होइन, तर रोजगारीसँग लिङ्क गराइदिने विद्यार्थीको हितको लागि, करियरको लागि होइन, यमयु गराइदिने, इन्टर्नसिप गराइदिने, त्यसको लागि आवश्यक तालिम चाहिएको छ भने तिमीले यो तालिम यहाँ गर गर है भनेर देखाइदिन सक्ने, यहाँनिर रोजगारी खुलेको छ ल हेर त अप्लाई गर त भनिदिन सक्ने, यो त पढेर परीक्षा दिएर सकेपछि पनि गर्न सक्छ नि त, कलेजभित्र रहन्जेल मात्र गर्नुपर्छ भन्ने छैन, कलेज निस्केर गइसकेपछि पनि आफ्नो विद्यार्थीहरूलाई आफ्नै सम्पर्कमा राखेर आफ्नै राडारभित्र राखेर यी कामहरू गरिराखेको हुन्छ क्या। यो चाहिँ कलेज युनिभर्सिटीले गर्यो भने युवाहरूलाई रोजगारी प्राप्त गर्न आफ्नो कलेज युनिभर्सिटीले गर्न सक्ने सबैभन्दा उत्तम काम यो हुनसक्छ।
1: विदेशमा चाहिँ विद्यालय हप्तामा 3-4 दिन सञ्चालन हुने, त्यो दिनमा चाहिँ विद्यार्थीहरू अनिवार्य पढ्न जानुपर्छ र त्यो बाहेकका अरू दिनमा 2-3-4 दिन चाहिँ उहाँहरूले आफ्नो पढाइ अनुसारकै रोजगारीमा काम गर्ने अवसर चाहिँ मिलाइएको हुन्छ भन्ने कुरा तपाईँले बताइरहनु भएको थियो कि नेताहरूले पनि अब विद्यालय 2-3 दिन खोले पुग्छ, अरू चाहिँ सिप सिकाएर उहाँहरूलाई चाहिँ पैसा कमाउने बाटोतिर लगाउनुपर्छ भन्ने कुराहरू पनि उठिया छन् पछिल्लो समय। हामीले त्यो अलिकति यो जुन पढ्दै कमाउँदै कल्चरले गर्दाखेरि संस्कृतिले गर्दाखेरि त्यो सिक्न त सिक्यो तर तरिका चाहिँ अलिकति जानेनौ भनेर चाहिँ बुझ्नु पर्यो
0: हो नि। हामीले सिक्यौं, सैद्धान्तिक ज्ञानहरू सिक्यौं, सैद्धान्तिक ज्ञानहरू छ विद्यार्थीमा, तर काम गर्ने क्षेत्रमा अब शिक्षाको दुनियाँ, ज्ञान आर्जन गर्ने शिक्षाको दुनियाँ एउटा भयो, त्यस पछाडि कामको दुनियाँमा छिर्नुपर्छ, लेबर मार्केटमा छिर्नुपर्छ, श्रम बजारमा जानुपर्छ। श्रम बजारमा जाँदा उसँग पढेको ज्ञानले कामै नगर्ने होइन, अनि जिरोबाट सुरु गर्नुपर्ने, त्यत्रो वर्ष 14 वर्षसम्म क्लास 1 पढ्यो 2 पढ्यो गरेर होइन मास्टर्ससम्म पढिसक्दा त उसले 17 वर्ष पढिसके हुन्छ नि, 17 वर्ष लगानी गरिसकेपछि त 18 वर्षमा कामको दुनियाँमा प्रवेश गर्दा त केही त सपोर्ट हुनु पर्थ्यो नि, त्यस्तो सपोर्ट हुने चाहिँ एकदमै कम सपोर्ट हुन्छ क्या, भनौँ न न्युमेरेसी गणितीय सिप सपोर्ट गर्छ, लिट्रेसी साक्षरताको सपोर्ट हुन्छ, अनि अरू त कोही कतातिर दौडाउनु पर्ने, कोही कतातिर कमर्स पढेको छ भने अर्को विषयतिर लाग्नुपर्ने, लिटरेचर पढेको विद्यार्थी छ भने यतातिर मार्केटिङतिर लाग्नुपर्ने, कता हो कता के, अब जे पाउँछ त्यही गर्ने होइन, यस्तो स्थिति छ। सैद्धान्तिक रूपमा त कलेजहरूले दिएका ज्ञानहरू एकदमै राम्रा छन् होइन, अहिले पनि गरिराखेका ज्ञानहरू, कलेज युनिभर्सिटीले दिने ज्ञानहरू राम्रा छन्, यति हो। त्यो ज्ञानले मात्रै कुनै बेला विगतमा कुनै बेला हाम्रो परम्परागत रूपमा कुनै बेला काम गर्थे, पढेर जानेपछि त्यसले जीवन जिउन मजाले सजिलो हुन्थ्यो, अब अहिलेको त्यो परिवेश नै परिवर्तन भएको हुनाले कामको दुनियाँमा चाहिँ त्यो सैद्धान्तिक ज्ञानले मात्रै काम गर्दैन, सैद्धान्तिक ज्ञान प्लस सिप प्लस नेटवर्किङ खोज्ने के खोज्ने ठाउँ पत्ता लगाउने यो सिप है, अनि यो 21st century का शिपहरू यस्ता शिपहरूले पनि आफू सुसज्जित भइसकेपछि अनि ज्ञान पनि हुन्छ, त्यो सिप पनि हुन्छ, खोज्ने तरिका नि हुन्छ, सम्पर्क पनि हुन्छ, अनि उनीहरू काम खोज्न नि सक्छन्। आफै उद्यमशील हुन्छु भने पनि आफै उद्यमशील भएर सानसानो कामबाट सुरु उद्यमबाट सुरु गर्न पनि सक्छन् है। त्यस्तो छ। अब पढ्दै कमाउँदै गर्ने हकमा भर्खर यो अवधारणा आएको हुनाले पढ्दै पनि काम गर्दै पनि गर्न सकिँदो रहेछ, यो गर्नुपर्छ अब भन्ने त बन्यो होइन। तर त्यसको लागि धेरै संरचनाहरूमा परिवर्तन हुनु जरुरी छ। उदाहरणका लागि हाम्रो पढाइको समयमा परिवर्तन हुन्छ, पढाइको समय र कामको समय एकैचोटि हुनु भएन। अर्को कुरा, हाम्रो परीक्षा प्रणालीमा पनि सुधार हुनुपर्ने हुन्छ। हाम्रो परीक्षा प्रणालीले कामलाई सपोर्ट गर्दैन, कामले सपोर्ट गर्ने खालको परीक्षा छैन। बोक्नुपर्ने, रट्नुपर्ने, लेख्नुपर्ने, किताबमा लेखेको कुरा लेख्नुपर्ने होइन, कामको दुनियाँमा वा काम गरेर अनुभव गरेको कुरा लेख्ने ठाउँ नहुने, त्यस्तो खालको छ। परीक्षा प्रणालीमा पनि केही सुधार गर्नुपर्छ ताकि म पढे पनि मैले लेख्ने कुरा त्यही हो, काम गर्नु भए पनि मेरो काम गरेको आधारमा चाहिँ म लेख्न सक्छु भन्ने भयो भने त मान्छे काम गर्दा मलाई पढाइमा डिस्टर्ब हुँदैन भन्ने हुन्छ नि। यसरी विभिन्न सिद्धान्त त हामी अब त्यसभित्र पढ्दै कमाउँदै गर्ने क्षेत्रतिर प्रवेश गऱ्यौँ होइन, तर त्यसका लागि चाहिने संरचनाहरू, यी बेसिक संरचनाहरू चाहिँ पुरा गर्न बाँकी नै छ।
1: म अस्ति भर्खर एउटा रोचक प्रसङ्ग मेरो यो सामाजिक सञ्जाल हेर्दै गर्दाखेरि के आयो भन्दाखेरि, त्यो यति जिपी आयो उति जिपी आयो भनेर अभिभावकहरूले राखिरहनु भएको थियो, बधाई पनि दिइरहनु भएको थियो होइन। जिपिए चाहिँ धेरै आयो तर उहाँ एउटाले गुनासो पनि गर्नुभएको थियो त्यहाँ, अब यति धेरै जिपिए ल्यायो तर के गर्नु ग्यास बाल्न जानेन भनेर गुनासो गर्नुभएको थियो। व्यावहारिक शिक्षाको चाहिँ कमी देखियो, त्यो समस्या चाहिँ अहिलेका विद्यार्थीहरूमा धेरै छ भन्ने गुनासो पनि अर्कोतर्फबाट सुनिन्छ।
0: अहिलेका विद्यार्थीमा व्यावहारिक शिक्षाको कमी भन्ने मात्रै पनि होइन, पहिलाको शिक्षामा पनि व्यावहारिक शिक्षाको कमी नै हुन्थ्यो होला होइन। किनभने शिक्षा काम एकातिर, आफ्नो घरायसी कामहरू एक थरी हुन्छ, पढ्नुपर्ने विषयवस्तुहरू अर्को थरी हुन्छ, सबै कुरा त्यो शिक्षाले सम्बोधन गर्ने भन्ने पनि हुँदैन होइन। तर के हो भने त्यहाँ आएको जुन तपाईँले सामाजिक सञ्जालमा हेरेको कमेन्ट त्यो गलत पनि होइन है, त्यो सही कुरा। किन भन्दा पढाइ सकेर पनि सामान्यभन्दा सामान्य कुरा पनि नजान्ने भनेको, पढ्ने भनेपछि पढ्नेमा मात्रै लागिरहने, उसले अरू कुराहरू सिक्ने खालको त्यो वातावरण पनि पाएन होइन, अरू कुराहरू सिक्नलाई त्यो पढाइले सपोर्ट पनि गरेन, अरू कुरा सिक्नलाई त्यो पढाइले रोक्छ क्या भनेको। उदाहरणको लागि ल हेर्नुहोस् न, एउटा स्कुलको एउटा उदाहरण लिउँ, 9 कक्षाको अथवा 10 कक्षाको विद्यार्थी, उसले बिहान एउटा स्कुलमा जानको लागि बिहान 9 बजे स्कुल खुल्छ, 9 बजे स्कुल खुल्नलाई 8 बजे खाना खाएर निस्कनु पर्यो, 8 बजेदेखि 4 बजे स्कुल सकिन्छ, 4:30 घर आइपुग्छ भने दिनको 8 बजेदेखि 4:30 बजेसम्मको लागि त त्यो सैद्धान्तिक ज्ञानहरू स्कुल कलेज स्कुलको ज्ञान किताबी ज्ञान लिनको लागि समय खर्च गर्यो नि भनेको, 3 भागको 1 भाग 1/3 जिन्दगीको 1/3 अथवा आफ्नो समयको 1/3 समय त्यहाँ दिइसकेको छ क्या। अब फेरि होमवर्क पनि हुन्छ घरमा आएर, त्यहीँको लागि सपोर्ट त्यही 1/3मा फेरि थप्ने है, अनि गर्दै गर्दै जाँदाखेरि घरको कुरा त सिक्नै पाउँदैन, अनि घरको कुरा सिक्न लगायो भनेदेखि त्यो होमवर्क गर्न पाउँदैन, अनि उसैलाई डिस्टर्ब हुन्छ भनेको। हाम्रो पढाइ कस्तो भयो भने, ऊ त एउटा समय दिइसकेपछि त बाँकी समय उसको आफ्नो हुनु पर्थ्यो नि, विद्यार्थीले आफ्नो समय घरको लागि आफ्नो लागि विभिन्न खालको हुन्थ्यो, त्यस्तो छैन क्या। बाँकी समय पनि होमवर्क नै भनेर लगाएछ है, होमवर्क दिन्छौँ, होमवर्क गर्नु पर्यो, त्यो सक्नु पर्यो, परीक्षा भने परीक्षाको तयारी गर्ने भन्यो, फेरि त्यही पढ्नु पर्यो भनेको, 1/3 समय त स्कुलमै जान्छ, बाँकी 1/3 पनि फेरि त्यसैको लागि तयारी गर्दा त्यही पढ्दाखेरि यहीँ जान्छ होइन, अनि अरू कुरामा इन्गेज हुनै नपाउने, विवाह वर्तन छ भने पनि जान नपाउने होइन, कहीँ केही फङ्सन घरमा श्राद्ध होला, श्राद्धमा बस्न नपाउने, अनि कहाँबाट सिक्छ त, श्राद्धमा के गर्नुपर्ने हो, विवाहमा के कुरा के सामान जुटाउनु पर्ने हो भन्ने कुरै सिक्न पाउँदैन, त्यो सिक्नलाई पनि वास्तवमा पढाइले डिस्टर्ब गरेको है। पढेर यताको कुरा सिक्नुभन्दा यताको कुरा सिक्नै नपाउने खालको पढाइ हाम्रो, त्यो खालको शैक्षिक पद्धति छ क्या। विदेशतिर स्कुल लेभलमा दिउँसो क्लासमा गएर पढिसकेपछि त्यो त्यो त्यो झोला नै त्यहीँ थन्किएर आउने हो, घरमा आइसक्यो, घरको उसको आफ्नो जिन्दगीलाई डिस्टर्ब गर्दैन पढाइले, त्यसको लागि त एउटा निश्चित समय दिइसक्यो त, 8 घन्टा दिइसक्यो होइन, 24 घन्टामा 8 घन्टा दिनु पऱ्यो, 8 घन्टा सुत्नु पऱ्यो, अनि आफ्नो लागि खोइ त हो, त्यस्तो हुन्छ। त्यसकारण यो तपाईँले जुन सामाजिक सञ्जालमा देखेको भन्ने कुरा चाहिँ गलत होइन, यद्यपि अब त्यति धेरै कमेन्ट गरेर नेगेटिभ नै भइहाल्नु पर्दैन।
1: अर्को अभिभावकको पाटो पनि म जोडिहाल्छु, आफ्ना केटाकेटीहरूले चाहिँ अभिभावकले धेरै पुलपुल ल्याए त्यही भएर उनीहरूले सिक्नुपर्ने जति ज्ञान सिक्न नसकेका हुन् पनि भन्छन्।
0: बढी पुलपुल ल्याएर नसिकेको भने पुलपुल ल्याउँदै सिकाउँदै गरेको नि त हुन्छ नि, पुलपुल ल्याउँदै सिक्दै गरेको नि त हुन्छ नि होइन। त्यसो भए त्यो चाहिँ त हो जस्तो मलाई कति पनि लाग्दैन। तर एउटा चाहिँ मैले आफूले देखेको के भने, अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई काममा लगाइरहनुपर्छ क्या। अब ऊ पढ्दैछ, यो त सानै छ, यसले त जान्दैन अथवा यसले बिगार्ला भनेर काम गर्न नदिएर हुँदैन। जस्तो बच्चालाई, सानो बच्चाको कुरा गरौँ, खाना भर्खर भर्खर खान सिकेको बच्चाले स्वत पोख्छ, त्यो प्लेटमा लिएर पोख्दै भात खाँदै गर्छु भन्ने बच्चालाई तपाईँले आफै खुवाउनु भयो र उसले पोख्छ भनेर खाना दिनुभयो, उसले खाने अवसर पाएन। कहीँ विवाह वर्तनमा सामेल गराइदिनु भयो भने त्यो बच्चाले सामेल भएर सिक्ने अवसर पाएन होइन। जागिर खोज्ने क्रममा पनि तपाईँ आफै भन्दै हिँड्नुभयो, मान्छेहरूलाई भन्दै हिँड्नुभयो भने उसले आफैले खोज्ने अवसर पाएन, त्यस कारण त्यो अवसर त दिनुपर्छ, रोक्नु हुँदैन।
1: अबको समयमा चाहिँ नेपालमै अलिकति विद्यार्थीहरूलाई पनि सहज तरिकाले सोचे जस्तो आमदानीमा जोड्न र सँगसँगै काम लगाउन चाहिँ कुन कुन क्षेत्रमा अलिकति भनौँ न तुलनात्मक हिसाबले राम्रो अवसरहरू हुन सक्छन्?
0: एक त आइटीको क्षेत्र छ, अहिले आइटीको क्षेत्र एकदमै अब यो बढ्दै गएको क्षेत्र छ, यसका सम्भावनाहरू एकदमै धेरै छन्। अनि हाम्रो जस्तो परिवेशमा जहाँ हामी एकदमै पहाडी भेगमा छौँ, नितान्त पहाडहरू नै बढी भएको, उत्पादन अलिक कम हुने अथवा हाम्रो पहाडमा हिमालमा उत्पादनै के हुने भन्ने कुरा पनि हामीलाई थाहा नभइसक्यो। उत्पादन हुने चिजहरू त होला नि त होइन, पहाडमा धान र गहुँ मकै खेत पो हुन छोड्यो कम भयो है, तोरी हुन छोड्यो कम भयो, तर पहाडमै हुने यही खालको वातावरण हुने अरू उत्पादन छन् होला, त्यो हामीले खोज्न त्यो पहिचानै गर्न सकिया छैन। यस्तो अवस्थामा हाम्रो अर्को अवसर के हुँदै आयो भने, यहीँ बसेर यहीँको अब आइटीकै सेवामूलक कामहरूमा चाहिँ यहीँ संलग्न पनि हुन सक्ने, किनभने सबैको घरमा सबै व्यक्तिको जीवनमा आइटीको हरेकसँग इक्विपमेन्ट चाहियो होइन, हरेकसँग मोबाइल चाहियो, हरेकसँग यो अरू टेलिभिजनहरू पनि हुनुपर्ने भयो, हरेकसँग यो भएको हुनाले अनि प्रोग्रामिङहरू चाहियो, कम्प्युटरमा हरेक खालका प्रोग्रामिङहरू हुन्छन्, सफ्टवेयरहरू हुन्छन्, यसको लागि ह्युमन रिसोर्स चाहिन्छ। त्यो ह्युमन रिसोर्स हामीले धेरै अब बाहिरकोले बनाइदिएको छन् र त्यही हामीले प्रयोग गरिरहेका छौँ। त्यस्ता सफ्टवेयरहरू बनाउने र आइटीमा प्रोडक्सन गर्ने काम त हाम्रा विद्यार्थीहरूले नि यहीँ गर्न सक्छन्, हाम्रो युवाहरूले गर्न सक्छन्, त्यस कारण हाम्रो लागि यो उपयुक्त वातावरण छ। त्यति मात्र होइन, हाम्रा विद्यार्थीहरूले हाम्रा ह्युमन रिसोर्सले आफैले आइटीका विभिन्न उत्पादनहरू बनाएर, सफ्टवेयर बनाएर, प्रोग्रामिङहरू बनाएर बाहिर बेच्न सक्छन् है। अनि हाम्रो जस्तो टेरेन भएको, हाम्रो जस्तो भौगोलिक अवस्था भएको ठाउँमा इन्टरनेटको सुविधा राम्रो बनाइदिने कामको जुन इन्फ्रास्ट्रक्चर पूर्वाधार बनाइदिने काम सरकारले गर्ने र ह्युमन रिसोर्सलाई अलिक बढी प्रमोट गर्ने, मोटिभेट गर्ने हो भने डाँडा डाँडा थुम्का थुम्कामा बसेर राम्रो इन्टरनेट छ भने त्यहीँ बसेर विदेशको कामहरू यहीँ बसेर गर्न सक्छन्, डलर कमाउन सक्छन्, यहीँ बसेर कमाइरहेको छन्। त्यो एकदम अनुमान र एकदम कल्पना होइन, यहीँ बसेर हजारौँ डलर लाखौँ डलर कमाउने साथीहरू हुनुहुन्छ भनेदेखि त्यतैतिर प्रमोट गर्यो भने हाम्रो पहाडी इलाका, हाम्रोमा धेरै उत्पादन हुँदैन, यस्तो छ उस्तो छ भन्ने पर्दैन, हामी यहीँ बसेर बाहिरतिर सब के भन्छ निर्यात गर्न सक्छौँ, के सेवा निर्यात गर्न सक्छौँ, गरिराखेका छन्। त्यो क्रम बढ्दै पनि छ, सरकारले जुन ल्याएको आइटीको क्षेत्रलाई अलिक बढी प्रमोट गर्ने भनेर ल्याएको कार्यक्रम छ, त्यो चाहिँ राम्रो छ है, यसलाई अगाडि बढाउने क्षेत्र छ। अब अर्को टुरिज्ममा त्यस्तै हुन्छ, टुरिज्ममा पनि उस्तै छ है, किनभने हाम्रो देश टुरिज्मको लागि एकदमै उपयुक्त ठाउँ छ। अब हाम्रो प्रकृतिले उपयुक्त ठाउँ दिएको छ, तर व्यवस्थापकीय दृष्टिबाट हामीले चाहिँ पर्यटकका लागि उपयुक्त बनाउन सकेको छैनौँ। त्यो व्यवस्थापकीय पाटो सिकाउने अनि टुरिज्मका सिपहरू सिकाउने होइन, यस्ता कामहरू गर्न सक्यो भने युवाहरूलाई यहीँ रोजगारी हुन्छ। हिमालमा हिउँ रहँदा पनि हिउँ हेर्न आउनेहरू हुन्छन्, हिमालमा हिउँ पग्लँदै गएर सकिएर कालो हिउँ भयो पहाड भयो भने पनि यहाँ हिउँ थियो अहिले यस्तो भयो भनेर फेरि त्यही हेर्न पनि टुरिस्टहरू आउँछन् होइन। हाम्रो प्रकृतिले त्यो देन छ हामीसँग, यसको लागि चाहिँ आईटी अनि त्यस पछाडि टुरिज्म यी एकदमै राम्रा क्षेत्रहरू हुन्। र अर्को कुरा, अहिले कृषिमा लाग्ने जनसङ्ख्या एकदमै कम हुँदै गएको छ, तर के हो भन्दा कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र मेकनाइजेसन यान्त्रिकरण गर्न नसकेको कारण कृषिमा संलग्न हुने जुन जुन भोल्युम हो त्यो कम भएको हो क्या। हाम्रो यतिको पृष्ठभूमि, हाम्रो यतिको जग्गा जमिन भएको, किनभने हाम्रोमा एउटा थोरै भए पनि, दुई आना मात्रै भए पनि जग्गा नभएका व्यक्तिहरू चाहिँ असाध्यै कम छन्, धेरै छैन, विदेशमा धेरै हुन्छन्। हामीसँग त्यो सुविधा छ, हरेकको अलिअलि अलिअलि अलिअलि जग्गा छ क्या। त्यही जग्गाको सदुपयोग कसरी गर्ने हो भन्ने कुरा चाहिँ हामीलाई थाहा नभएको हो, र थोरै श्रमबाट धेरै आम्दानी कसरी लिन सकिन्छ भन्ने ज्ञान नभएको त सिकाउने पनि कोही छैनन् होइन। त्यसकारण तेस्रो भनेको त कृषि नै हो, फेरि कृषिलाई आधुनिकीकरण गर्यो भने त यहीँबाट उत्पादन त्यसैमा संलग्न हुन सकिन्छ नि त, आम्दानी त्यहीँबाट गर्न सकिन्छ। कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, त्यसलाई मेकनाइजेसन यान्त्रिकीकरण, अहिले त हामीले आफ्नै हातले खन्दै हातले बनाउँदै जोत्दै यस्तो काम गरिरहेछौँ, यन्त्रले मसिनले गर्छन् धेरै काम। कृषिमा मसिनको प्रयोग गर्न थालियो भनेदेखि त्यहाँबाट धेरै मुनाफा हुन्छ, थोरै श्रमबाट मेसिनको सहयोगमा थोरै श्रमबाट धेरै उत्पादन हुन्छ र त्यसलाई मार्केटिङ गर्न सक्यो भनेदेखि अनि यहाँ मुनाफा हुन्छ भनेपछि त मुनाफा देखेपछि त आउँछ त मान्छे, यसै पनि संलग्न हुन्छ, त्यहाँ काम गर भन्नै पर्दैन है। कृषि पनि अर्को हो।
1: सरकारको कुराकानी पनि गरौँ, सरकारले चाहिँ विशेष गरी विद्यार्थी मैत्री रोजगारीका कुराहरू भनौँ, अरू भनौँ न यो इन्टर्नसिपदेखि लिएर स्टार्टअपका कार्यक्रमहरूलाई चाहिँ अब कसरी प्राथमिकता दिनुपर्छ।
0: सरकारले के गर्ने हो भने एउटा त विद्यार्थीहरूले यहीँ गर्न खोजेका, एउटा त उनीहरूलाई इन्टर्नसिपमा राम्रोसँग इन्गेज गराउने, यो इन्टर्नसिप चाहिँ कम्पलसरी गराए पनि हुन्छ कि, सबै विषयमा इन्टर्नसिप कम्पलसरी गराउने। अब इन्टर्नसिपको कम्पलसरी गराइसकेपछि उनीहरूले 5-6 महिना कम्पलसरी गरिसकेपछि उनीहरूले केही न केही त सिक्छन् त्यहाँभित्र, इन्टर्नसिपबाट केही न केही सिक्छन्, भोलन्टियरी कामलाई गराउने, जस्तो यो मेडिकल लाइनतिर पढेर सकेपछि 2 वर्ष काम गर्नै पर्ने, त्यो पनि दुर्गममा गएर भन्ने छ नि, सेवा गर्नुपर्ने है, त्यो भनेको काम पनि सिक्यो, पढेर मात्रै सकेन काम पनि सिक्यो, त्यस्तै खालको इन्टर्नसिप चाहिँ एउटा हुन्छ। अर्को इन्टर्नसिप मात्रै होइन, सरकारले प्रतिष्ठानहरू, उद्योग प्रतिष्ठानहरूलाई पनि इन्टर्नसिपमा आएका विद्यार्थीहरूलाई सिकाउनुपर्छ भन्ने खालको, त्यो खालको एउटा बाध्यात्मक व्यवस्था के सिकाउनुपर्छ। अहिले के छ भने, अहिले विद्यार्थीले इन्टर्नसिपमा गइसके पनि अब त्यो उद्योग प्रतिष्ठानहरूले के काम लगाउने हो भन्दा कतै सामान पुर्याएर ल्याइदेऊ भन्ने होइन, सामान लिन पठाउने, बजारबाट किन्न पठाउने, त्यो खास सिक्ने वातावरणको लागि भन्दा पनि, उसको लेभलले सिक्ने भन्दा पनि साना साना आफूलाई सहयोग हुने खालका कहीँ व्यक्तिगत कामहरू लगाइदिने त्यस्तो गरेको छन् होइन, उनीहरूलाई सिकाउनुपर्छ भन्ने खालको छैन क्या। त्यसलाई पनि कम्पलसरी बनाउनुपर्छ, त्यो सरकारले को नियन्त्रणभित्र राखेर, त्यो सरकारले नै निर्देशन गरेर होइन इन्टर्नसिप। अर्को प्रावधान के हुन्छ भने, विद्यार्थीहरूलाई अथवा उद्योग प्रतिष्ठानहरूलाई निश्चित प्रतिशत, आफ्नो ह्युमन रिसोर्सको निश्चित प्रतिशत चाहिँ विद्यार्थीहरूबाट इन्टर्न अथवा भलन्टियरको रूपमै राख्नै पर्ने, निश्चित प्रतिशत त्यसरी नियम बनाएर त्यसरी गरायो भने ती विद्यार्थीहरू त कामबाट सकिसकेपछि काम सिकेर निस्कन्छन् नि, अनि उनीहरू रोजगारीमा जान सक्छन् होइन। सरकारले गर्न सक्ने कामहरू भनेका यी हुन्। सरकारले गर्न सक्ने काम भनेको काम गर्दै पढ्दै गर्ने वातावरणको लागि कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, अरू धेरै गर्नु पर्दैन, कामको अनुभवले पढाइलाई सपोर्ट गर्ने खालको परीक्षा प्रणाली के,
1: दुवैतिर फाइदा
0: हुने, पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने, अनि मार्किङ गर्दा पनि काम गरेको छ भने त्यसको लागि छुट्टै मार्किङ गर्ने, परीक्षाको मार्क त दिन सकियो नि त, स्कोर दिन सकिन्छ। यस्ता कामहरू सरकारले नियम बनाएर गरे मात्रै हुन्छ, नत्र भने त कसैले म गर्छु भन्यो भने एउटा कलेजले मात्रै गर्छ, एउटा युनिभर्सिटीले मात्रै गर्छ, अरूले
1: तान्न
0: मात्रै हुन्छ। त्यसकारण सरकारले नै एउटा एउटा सिस्टम बनाइदियो भने त्यही सिस्टमभित्र रहेर सबैले गर्छन् अनि विद्यार्थीहरू लाभान्वित हुन्छन्।
1: स्थानीय तहले चाहिँ के गर्न सक्छ यसमा?
0: स्थानीय तहमा रोजगार सेवा केन्द्र छ, प्रत्येक स्थानीय तहमा छ, 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र र रोजगार संयोजक हुनुहुन्छ त्यहाँ एकजना, अनि उहाँको मातहतमा दुईजना तीनजना अरू कर्मचारी साथीहरू हुनुहुन्छ है। त्यो त्यो त्यो युनिट रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने होइन, तथ्याङ्क सङ्कलन गर्ने बेरोजगारहरूको, यस्ता यस्ता उसको टिओआर हुन् भने स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गर्यौँ एउटा वृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने भयो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ, स्थानीय पालिकाले गर्छ। जस्तै आफ्नो पालिकाभित्र रहेका सिपयुक्त व्यक्तिहरू श्रमिकहरू कति छन् अथवा विद्यार्थीहरू भनौँ न है, स्टाटा जानेका एसपीएसएस जानेका व्यक्तिहरू कति छन् को को छन् भनेर त त्यो त सूची तयार गर्न त सक्छ नि, अनि त्यो एसपीएसएस स्टाटा जानेको त्यो सफ्टवेयर जानेको व्यक्ति काम लाग्ने अथवा उसले रोजगारी पाउने अरू उद्यमहरू के भन्छ उद्योगहरू प्रतिष्ठानहरू रोजगारी दिने ठाउँहरू भनौँ न होइन, रिसर्च अर्गनाइजेसन होला अथवा केही होला, यी कहाँ कहाँ छन् यसको सूचीकरण गरिदियो भने कसै, अनि त्यस पछाडि उसले एउटा सफ्टवेयर पनि त बनाउन सक्छ नि होइन। बुढा नीलकण्ठ नगरपालिकाले श्रमिकहरूको सिप सहितको सूची तयार गरेको छ होइन, त्यहाँ घरेलु श्रमिकको पनि एउटा सूची बनाउने अनि उनीहरूले कहाँ कहाँ के छन् भनेर सूची बनाएको छ है। यस्ता कामहरू सबै पालिकाले गर्न सक्छन् क्या, अनि सिप सहितको एउटा खण्डीकृत तथ्याङ्क राख्न सक्यो भने अनि त्यो इम्प्लोयरहरूसँग श्रमिकलाई होइन, अहिले हामी विद्यार्थीलाई पनि श्रमिकै भनौँ कि है, सफ्टवेयर बनाउन जानेको पनि उस सफ्टवेयरको श्रमिक प्रोफेसनल भनौँ न, अब श्रमिकभन्दा अलि उसलाई प्रोफेसनलहरू, उनीहरूलाई इम्प्लोयरसँग लिङ्क गराइदिन सक्छ, त्यो पालिकाले गर्न सक्छ। कहाँ रोजगारी खोजेको छ त्यो पालिकाले गर्न सक्छ। अहिले जुन हाम्रो कलेजहरूले केही कलेजहरू केही युनिभर्सिटीहरूले गर्नुभएको छ नि रोजगारसँग जोड्ने यस्तो यस्तो प्रक्रिया गर्नुभएको छ नि, यी सबै काम गर्ने जिम्मेवारी वास्तवमा त्यो पालिकाको रोजगार सेवा केन्द्रको हो। विद्यार्थीहरूको लागि कुन विद्यार्थीको के सिप छ त्यो सिप पनि बनाउने, कुन विद्यार्थी कहाँ उसको अनुभव के छ त्यो पनि सङ्कलन गर्ने, उसका बायोडाटा सिभीहरू बनाउने, अनि उसलाई तालिम दिने काम पनि, कामसँग सम्बन्धित तालिम पनि उसैले दिन सक्छ, त्यो उसको जिम्मेवारी नै हुन्छ। अनि रोजगार दिन सक्ने ठाउँहरू खोजिदिने, एनजिओ आइएनजिओ निजी क्षेत्रका होइन उद्योगहरू कल कारखानाहरू सरकारी ठाउँहरूमा कहाँ कहाँ छन् त्यो खोजिदिने हेरिदिने काम, त्यो सबै त्यो लिङ्क गराइदिने कामै रोजगार सेवा केन्द्रले गर्न सक्छ क्या। विदेश जानेहरूको हकमा पनि त्यही गर्न सक्छ, त्यसकारण पालिकाको यसमा ठुलो भूमिका हुन्छ।
1: हजुर, अन्तिममा चिरञ्जीवी सर, अब कक्षा 12 उत्तीर्ण गरेकादेखि लिएर अरू तीन तहका भनौँ विद्यार्थीदेखि लिएर अरू युवा जति पनि हुनुहुन्छ जसले चाहिँ मैले पढ्दै कमाउँदै गर्न पाए हुन्थ्यो भन्ने उहाँको सोच छ, उहाँ त्यो वर्गका युवाहरूलाई चाहिँ समग्रमा के सन्देश दिनुहुन्छ?
0: कक्षा 12 पास हुनुभएका सबै भाइ बहिनीहरूलाई हार्दिक बधाई छ, तपाईँहरूले जीवनको एउटा खुड्किलो पार गरिसक्नुभयो। यो खुड्किलो पार गर्नु भनेको तपाईँहरूले धेरै आधारभूत ज्ञानहरू लिइसक्नुभयो, आधारभूत सिपहरू लिइसक्नु भएको छ, अब तपाईँहरू कामको क्षेत्रमा प्रवेश गर्ने बेला भएको छ, पढाइ पनि फेरि गर्नुपर्छ, ब्याचलर सक्नुपर्ने डिग्री सक्नुपर्ने पाटो पनि छ, सँगसँगै काम गर्नुपर्ने बाध्यता पनि छ। यहाँहरूलाई मेरो सुझाव, पढ्न पनि पढ्नुहोस्, सँगसँगै जहाँ पाइन्छ जहाँ उपलब्ध छ, तपाईँको घर नजिक छ भने ठिकै छ, अलि टाढा छ भने ठिकै छ, युनिभर्सिटीले कलेजले आफ्नो कलेजले दिन्छ भने ठिकै छ, जहाँ पाइन्छ सिप सिक्नुहोस्। कसैसँग सिक व्यक्तिसँग दिनभरि काम गर्नसँग हिँडेर सिक्न सक्नुहुन्छ भने पनि सिप सिक्नुहोस्। पढेर मात्रै रोजगारी पाउने सम्भावना कम छ कहीँ पनि, तपाईँ सिप सिक्नुभयो भने तपाईँ जहाँ जानुभयो भने पनि रोजगारी पाउनुहुन्छ। कामको दुनियाँ र पढाइको दुनियाँ नितान्त फरक छ हाम्रो। यहाँहरू कामको दुनियाँमा प्रवेश गर्नको लागि इन्टर्न गर्छु अथवा भलुन्टियर म स्वयंसेवीको रूपमा केही महिना म काम गर्छु भन्ने तयार हुनुहोस्। त्यो काम भनेको यहाँले यतिकै गर्ने भनेको होइन, त्यस बापत के पाउने त भन्दा त्यस बापत तपाईँले काम को बारेमा धेरै ज्ञानहरू सिक्नुहुन्छ, त्यो पछिल्लो काम लाग्छ।
1: हुन्छ सर, तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@uenn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: कुकू रेडियो 102.1 मेगाहर्ट्ज़।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार. छोटो समयमा
3: अहिले बिहानको 9 बज्यो.
4: हजुरको रेडियो 102.

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्रमा ढिलाइ, आज बिहानदेखि शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा नेकपा एमाले राजनीतिक प्रतिवाद गर्ने। रामेछाप विमानस्थल नियमित सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन अभियान। धुलखेल खावा सड़कमा 15 दिन टिप्पर सञ्चालनमा रोक, साना व्यवसायीको असन्तुष्टि। भारतको उत्तर प्रदेशको लखनऊमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। र मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। त्यही
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्र आज बिहानदेखि शुरू हुँदैछ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणपछि बन्द सत्र शुरू हुनेछ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजू गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्द सत्र हिजो शुरू हुन नसकेको बताउनु भएको छ। बन्द सत्र प्राविधिक कारणले ढिला भएको उहाँको भनाई छ। सात प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ। राष्ट्रपतिका महामन्त्री कविन्द्र बुर्लाको अनुसार बन्द 17 को शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुलाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन, विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिनेछ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनीतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टन्ट भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। त्यस्तै एमाले महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्याय प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ। सरकारको आर्थिक वर्ष 2083-84 बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो। सहकारी संस्थाहरूको अनुगमन, सुपरिवेशन र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताउनु भएको छ। सार्वजनिक स्थलहरूमा सीसीटीभी क्यामेरा जडान गरी डिजिटल क्राइम ट्रयाकिङ सिस्टम विकास गरिने बजेट उल्लेख छ। लागू औषध दुरूपयोग, मानव बेचबिखन र साइबर अपराध न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सञ्चालन गर्ने बजेटमा भनिएको छ। बाढ़ी पहिरो र डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, विपद स्वयंसेवक परिचालन र विपद बीमा कार्यक्रम सञ्चालन गरिने मन्त्री तामाङले बताउनु भएको छ। सवारी साधनको चाप बढ़ी हुने स्थानहरूमा ट्राफिक लाइट जडान र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेक पोस्ट स्थापना गरिने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार राजनीतिक रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाई सुदृढ गर्नुपर्ने र वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी क्यासिनो, बहुमूल्य धातु तथा घर जग्गा क्षेत्रमाथि जोखिम आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनुपर्ने एफएटीएफले जनाएको छ। अवैध हुण्डी तथा अनाधिकृत मुद्रा हस्तान्तरण, सेवा प्रदायक विरूद्ध प्रभावकारी कार्यवाही, अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तर निकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान, रोका र जफतको काम थप प्रभावकारी बनाउनुपर्ने पनि सुझाव दिएको छ। नेपाललाई एफएटीएफले 2081 सालको फागुनदेखि 2 वर्षका लागि ग्रे लिस्टमा राखेको। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दबावमा नेपाल छ। रामेछाप विमानस्थलबाट वर्षको 2 पर्यटकीय सिजनमा लुक्लाका लागि उडान हुँदै आए पनि अरू महिना विमानस्थल बन्द हुँदै आएकोमा पर्यटन व्यवसायी लगायतले उक्त विमानस्थलबाट 12 उडान गराउन दबाव दिने उद्देश्यले हस्ताक्षर संकलन थालेका छन्। सगरमाथा रोहनका लागि जाने पर्यटकीय सिजनमा लुक्लातर्फ यात्रु ओसार्नका लागि वर्षमा 2 रामेछाप विमानस्थल खचाखच हुने भए पनि अरू बेलामा उडान अवतरण बन्द हुने गरेको छ। स्थानीयले लुक्लाका लागि हुने सबै उडानहरू नियमित र स्थायी रूपमा नै रामेछाप विमानस्थलबाट सञ्चालन गर्नका लागि माग गर्दै आएका थिए। सम्बन्धित निकायले यस बारेमा चासो नदिएपछि आइतबार रामेछापको मन्थलीमा आयोजित जिल्लाको पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रममा स्थायी रूपमै विमानस्थलको सञ्चालनका लागि दबाव सिर्जना गर्न हस्ताक्षर अभियान थालिएको हो। विद्यार्थीमा उद्यमशीलता विकासका लागि सूचना तथा संचार प्रविधि तथा कृत्रिम बौद्धिकता सम्बन्धी साधिने नव प्रवर्धनात्मक तालिम मन्थली माविमा शुरू भएको छ शिक्षा विकास तथा सम्बन्धी इकाई रामेछापको आर्थिक सहयोगमा शुरू भएको उक्त तालिममा मन्थली माविका कम्प्युटर पढ़िरहेका 50 जना भन्दा बढ़ी विद्यार्थीहरूको सहभागिता रहेको शोक विद्यालयका शिक्षक विष्णु बहादुर थापाले बताउनु भएको छ। विद्यार्थीहरूलाई वर्तमान प्रविधिमा जोडेर पढ्दै कमाउँदै कार्यक्रममा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारको तालिमको आयोजन गरिएको मन्थली माविका प्रधानाध्यापक टंक प्रसाद दाहालले बताउनु भएको छ। रनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा भइरहेको सड़क निर्माण तथा स्तर उन्नति कार्यलाई तीव्रता दिन टिप्पर सञ्चालनमा रोक लगाइने भएको छ भने रातिको समयमा एम्बुलेन्स बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा सरकारवाला निकायहरूको बैठकले धुलीखेल खावा सड़क खण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न असार 14 गतेदेखि 28 गतेसम्म टिप्पर प्रवेशमा पूर्ण रूपमा रोक लगाइने भएको छ। यस्तै टिप्पर बाहेकका अन्य यात्रु वाहक र मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म प्रवेशमा रोक लगाइने निर्णय भएको छ। तर एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका सवारी साधन भने पूर्ववत सञ्चालन गर्न दिइने निर्णय गरिएको छ। बैठकमा पाँचखाल नगरपालिकाका उपप्रमुख सुरक्षा निकाय सड़क डिभिजन कार्यालय स्थानीय जनप्रतिनिधि तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सवारी व्यवस्थापन तथा चालकहरूलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ भक्तपुर दोलखा र सिन्धुपाल्चोक संस्थामा गरिने निर्णय समेत बैठकले गरेको छ। सड़क निर्माणको बाँकी काम छिटो सम्पन्न गरी यातायात सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ। तर आर्थिक वर्षको अन्तिम समयमा 15 दिन टिप्पर सञ्चालनमा रोक लगाइएपछि साना व्यवसायी असन्तुष्टि बनेका छन्। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसिम विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692695998।
10: रामेछाप नगरपालिकाको अनुरोध।
9: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार प्रहरीले सिन्धुपाल्चोकबाट ठूलो मात्रामा अवैध भेप विद्युतीय चुरोट बरामद गरेको छ। बाह्र विश्व नगरपालिका तीन खागदलबाट अवैध रूपमा ल्याउँदै गरेको 7,700 भेपसहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी जेसी शाहले जानकारी दिनुभएको छ। बरामद भेपको अनुमानित मूल्य 2,69,50,000 रहेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकै जुगल गाउँपालिका चारका 36 वर्षीय रामकुमार श्रेष्ठ रहेका छन्। विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय 12 विशेषको टोलीले श्रेष्ठलाई प्रदेश 03-01-9214-6921 नम्बरको बोलेरो गाड़ी सहित नियन्त्रणमा लिएको हो। चोरी तथा लुटपाटका घटना बढ़न थालेपछि काभ्रे फलाञ्चोक प्रहरीले सक्रियता बढ़ाएको छ। जिल्लामा दिन दहाड़ै चोरी तथा लुटपाटका घटना हुन थालेपछि काभ्रे प्रहरी एक्सनमा उत्रिएको हो। प्रहरीले पछिल्लो पटक चोरी तथा लुटपाटमा संलग्न 6 जनालाई नियन्त्रणमा लिएको काभ्रेका प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार जेठ 23 गते रामेछाप घर भई दुलीखेल नगरपालिका 7 स्थित अड्डा बजारमा डेरा गरी बस्दै आएकी 38 वर्षीय सरिता हायुको घाँटीमा लगाएको सुनको सिक्री चोरी भएको थियो। बिहान करिब 9:40 को समयमा अपरिचित व्यक्तिहरूले बाटोमा हिँडिरहेकी हायुले घाँटोमा लगाएको सिक्री लुटपाट गरेका थिए। घटनाको उजुरीपछि खटिएको प्रहरी टोलीले गत बिहिबार 6 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रे फलाञ्चोकको दुलेखेल नगरपालिका 6 का 18 वर्षीय युनिस कपाली, वडा नम्बर 3 का 23 वर्षीय अजय तामाङ, मण्डनदेवपुर 4 का 18 वर्षीय नवीन तामाङ, तेमाल गाउँपालिकाका 18 वर्षीय रोहन सोराली मगर, सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल 8 का 38 वर्षीय कमल बराइली र ओखलडुङ्गा घर भएका 18 वर्षीय किरण भुजेल रहेका छन्। उनीहरूलाई पक्राउ गरी चोरी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट 5 दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिनुभएको छ। दोलखाको भीमेश्वर नगरपालिकामा लडेर घाइते भएका एक युवकको मृत्यु भएको छ। भीमेश्वर नगरपालिका 1 सुष्पा क्षमावती बस्ने सीताराम शिवाकोटीको छोरा 32 वर्षीय शिवजी शिवाकोटीको लडेर मृत्यु भएको हिजो साँझ करिब 6 बजे शिवजी घर नजिकैको सड़कबाट लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारको लागि दुलखेल शाखा अस्पताल भीमेश्वर दोलखा लगिए पनि राति करिब 9:45 मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अनुहार टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको थियो। शिवाकोटीले मादक पदार्थ पनि सेवन गरेको पाइएको छ। भक्तपुर नगरपालिका 1 स्थित नगरकोटमा गए राति करिब 10 बजे सामान्य विवादका क्रममा भएको झैं झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। जिल्ला महोत्तरी मिथिला नगरपालिका 9 घर भई हाल नगरकोट मोड बस्ने 28 वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको, गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल पठाइएकोमा आज बिहान 6:15 उपचारकै क्रममा मृत्यु भएको हो। चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका 13 घर भई हाल भक्तपुर सल्लाघारी बस्ने 31 वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका 3 घर भई हाल सल्लाघारी बस्ने 27 वर्षीय दोर्जे शेर्पा र गुल्मी तमघास घर भई हाल सल्लाघारी बस्ने 35 वर्षीय रमेश कुंवरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। मनसून प्रवेश भएको क्षेत्रमा गए राति ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गए राति सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, कास्कीमा पानी परेको छ। हिजो कोशी, बागमती, मध्य प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसून प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले केही ठाउँमा ठूलो वर्षासहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभएको छ। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। अहिले मनसूनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार भारतको उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आग लागि हुँदा कम्तीमा 15 जनाको ज्यान गएको छ। चिकित्सकहरूका अनुसार घटनामा धेरै जसोको धुवाले निस्वास्थ्य र श्वास प्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेण्ट प्रेम राज सिंहका अनुसार अस्पताल ल्याउँदा नै 15 जनाको ज्यान गइसकेको थियो। अन्य 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्यूटमा क्षति पुगेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्तीमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई 2 लाख र घाइतेलाई जनाई 50,000 भार दिने उल्लेख छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विस्फोटमा नेपालीहरू पनि घाइते भएका छन्। विस्फोटमा 12 भारतीय र 1 पाकिस्तानी गरी 13 जनाको मृत्यु भएको थियो। उक्त घटनामा 66 जनाभन्दा बढ़ी घाइते भएका छन्। घाइते हुनेहरूमा नेपाली सहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरू पनि रहेका छन्। उनीहरूको उपचार जारी छ तर घाइतेहरूको नाम अलि सार्वजनिक भएको छैन। ग्यास प्लान्टमा भएको विस्फोटबाट भएको मृत्यु र घाइतेहरूको जानकारी सोमबार कतारका ऊर्जा मन्त्री साद अल काबीले दिनुभएको दुवाईस्थित भारतीय दूतावासले एक्समा पोस्ट गर्दै रस लाफान घटनामा 12 भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ। दूतावासले कतारी अधिकारीहरूलाई उद्धृत गर्दै सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूले उपयुक्त उपचार पाइरहेको जानकारी दिएको छ। विगतमा पश्चिम एसिया युद्धका क्रममा इरानले खाड़ी क्षेत्रका ऊर्जा संरचनामा आक्रमण गर्ने क्रममा रस लाफान क्षेत्रमा पनि आक्रमण हुँदा क्षति पुगेको थियो। सोमबार पनि विस्फोट र आगलागीको घटनाले आक्रमणको आशंका गरिएको थियो तर कतार सरकारले आक्रमण नभएको स्पष्ट पारेको छ। विस्फोटको आवाज 64 किलोमिटर टाढा दोहा शहरसम्म महसुस गरिएको थियो। प्रत्यक्षदर्शीका अनुसार विस्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवा उड़ेको थियो। आइतबार राति नै आगो नियन्त्रणमा लिइसकेको छ। ऊर्जा मन्त्रीका अनुसार यस घटनाले निर्यात वा स्थानीय आवश्यकतामा कुनै असर पार्ने छैन। र समाचारको अन्त्यमा खेल समाचार। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32मा प्रवेश गरेको छ। समूह जे अन्तर्गत डलासमा गइराति भएको खेलमा अस्ट्रेलियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले 2 गोल गर्नुभएको छ। यससँग विश्वकप इतिहासमा उहाँले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान पनि बनाउनु भएको छ। 39 वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याउनु भएको छ। यससँगै उहाँले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजेको 16 गोलको कीर्तिमानलाई पनि पछि पार्नु भएको छ। मेसीले खेलको 38औं मिनटमा पहिलो गोल गर्नुभएको थियो। खेलको इन्जुरी समयमा उहाँले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गर्नुभएको छ। खेलको शुरूमै मेसीले कीर्तिमान बनाउने अवसर गुमाउनु भएको थियो। 8औं मिनटमा अस्ट्रियाका स्टेफन पोस्टले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो तर मेस्सीको प्रहार पोस्ट बाहिर गएको थियो। यसअघि अल्जेरिया विरूद्धको खेलमा ह्याट्रिक गर्नुभएका मेस्सीले 2 खेलमा 5 गोल गरिसक्नु भएको छ। सन् 2006मा पहिलो पटक विश्वकप खेलेका मेस्सी अहिले आफ्नो 6ौं विश्वकप खेलिरहनु भएको छ। अर्जेन्टिनाका लागि उहाँले 201 खेलमा 121 गोल गरिसक्नु भएको छ। विश्वकप इतिहासमा मेस्सीपछि मिरोस्लाव क्लोज 16 गोलसहित दोस्रो स्थानमा हुनुहुन्छ। र नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले सेनेगललाई 3-2 गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको। अमेरिकाको न्यूजर्सी स्टेडियममा आज बिहान भएको खेलमा नर्वेका एर्लिङ हालानले 2 तथा मार्कस पेडरसनले 1 गोल गर्नुभयो। मार्चले 43औं मिनटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाउनु भएको थियो। हालनले खेलको 48औं र 58औं मिनटमा गोल गर्नुभयो। सेनेगलका इस्माइल सारले 53औं र खेलको अन्तिम समयमा गरी 2 गोल फर्काउनुभयो। यो जितपछि नर्वे 6 अङ्कसहित समूह आएको दोस्रो स्थानमा छ। समान 6 अङ्क रहेको फ्रान्स गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ। नर्वे र फ्रान्स नकआउट चरणमा पुगिसकेका छन्। नयाँ समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्रमा ढिलाइ, आज बिहानदेखि शुरू गर्ने तयारी, विष्णु पौडेल पक्राउको विषयमा नेकपा एमाले राजनीतिक प्रतिवाद गर्ने, रामेछाप विमानस्थल नियमित सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन अभियान, दुलीखेल खावा सडकमा 15 दिन टिपर सञ्चालनमा रोक, साना व्यवसायीको असन्तोष। बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्द सत्रमा

यहाँको ज्यान गयो। रमेशजी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्सले, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।

0: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
1: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98545-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 98-44-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज, किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र इसिजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98-54-043-305, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा।
2: लौ, के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98-44-20-506-96, 047-590-453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यहीँ गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
6: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
7: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
6: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
5: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
9: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
8: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
10: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
10: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

0: एकदमै मिठो लो गीत राखेर कार्यक्रम लोक कोसेलीको शुरूआत गर्यौं। त्यो दिनभित्र अर्कैलाई राखेर रामजी खाँड अनि भूमिका मगरको आवाजमा रहेको थियो। मिठो गीत कार्यक्रममा बजिसकेको छ भन्दै तपाईलाई कार्यक्रम लोक कोसेलीमा स्वागत गर्दै आज पनि हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको यात्रामा पुष्टि फिल्म 95 MHz सुन्दै हुनुहुन्छ। कार्यक्रम लोक कोसेली तपाईलाई के कस्तो लाग्छ तपाईले सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसै गरी फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। आजको बसाई मंगलबारको बसाई रहेको छ। विशेष गरी हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई स्थान दिने बसाई रहेको छ। तपाईँले हजुरको रेडियो नेपालीमा सर्च गर्नुभयो भने चाहिँ कार्यक्रम लोक कोसेली अनियर भइरहेको देख्न सक्नुहुन्छ। तपाईँले फटाफट आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित अर्थात तपाईँका लेख रचना सहितका कमेन्टहरू पठाउन सक्नुहुन्छ। तपाईँका कमेन्टलाई वाचन गर्छौ। साथसाथै हामीले तपाईँको टेलिफोनलाई पनि लिन्छौं। त्यसको लागि 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँले आज के गर्ने कसो गर्नुपर्छ भन्ने कुरा थाहा पाइसक्नु भएको छ। साताको साथै दिन आउँछौ तर फरक बार फरक प्रस्तुति रहन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला चाहिँ सम्पर्कमा पहिलो साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो
1: हजुर दिदी नमस्कार।
0: नमस्कार हजुर, यो आवाज कता देखियो त?
1: ए आवाज पहिला सिन्धुलीबाट आउँछ अरे, अहिले चाहिँ सिन्धुलीको मान्छे हाल गरेताबाट कवितामा गयो।
0: कविताजी
1: हजुर,
0: कता हराउनु भएको त नि तपाईँ?
1: म त कतै पनि हराएको छुइनँ दी, यता बनेपा काभ्रे बनेपातिरै छु। हजुरको कार्यक्रम कुनै पनि बेलामा समयले साथ दिएको बेलामा नयाँ काटो सुनेर साथ दिन्छु। म खाएको छुइनँ है।
0: भनेपछि हामीलाई छोडेर कहीँ पनि जानु भएको छैन?
1: नै छैन नि, म एकदमै अब बाल्लाखै पनदेखि सानो पनदेखि रेडियो श्रेणीमा चाहिँ रेडियोलाई छोडेर त राख्न सक्दै सक्दिनँ।
0: ल पछि पनि रेडियोलाई छोडेर कहीँ जान पनि सकिँदैन, रेडियोलाई माया पनि मार्न सकिँदैन अनि धेरै पछि बोल्न पाइयो। युवा आवाज पक्कै एकदमै मिठो छ, तपाईँको सुमधुर आवाज सुन्दाखेरि चोपै पनि मन्त्रमुग्ध हुन्छ होइन। आज मैले सुन्न पाएँ धेरै पछि।
1: हजुर, मैले पनि हजुरको आवाज धेरै पछाडि फेरि महिना धेरै समय पछाडि हजुर सुन्न पाएँ, धेरै खुसी लाग्यो। अझै पनि अब कार्यक्रम ल्याउँदै हुनुहुँदो रहेछ, सबै यसरी लिएर आउनुहोस् कतै छोडेर नजानुहोस् होइन, यही कामना मेरो पनि है।
0: कविताजीले चाहिँ दिदी गइसक्नु भयो होला, अहिले अर्कै नयाँ मान्छे हुनुहुन्छ के भनेर यसो फोन डायल गर्नुभयो कि क्या?
1: अब धेरै समय पछाडि
0: मलाई त त्यस्तो त्यस्तै लाग्यो क्या, जस्तो कि हाम्रो कविताजीले भन्नुभयो नि त, सायद अब गइसक्नु भयो होला, नयाँ साथी हुनुहुन्छ होला है, म बोल्छु भनेर फोन लगाउनु भयो जस्तो लाग्यो। त्यही भएरै हो फोन लगाउनु भएको। ल ठिकै छ, अब कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो। खानपिन भइसक्यो अथवा बाँकी नै छ?
1: हजुर, खानपिन भइसक्यो दिदी, खाना खाएर यसो बजारतिर निस्केको, अनि हजुरको आवाज सुन्दै सुन्दै बजारतिर यसो सामान लिएर आएको थिएँ, बजारतिर घुमघाम गर्दैछु भन्नुभयो।
0: ल बनेपा बजार मजाले घुम्दै हुनुहुन्छ?
1: हजुर,
0: बनेपातिर त हिजो आज बाटो पिच भयो कि के छ? अस्ति आउँदा एकदमै धुलै धुलो थियो, बाटो खन्दै हुनुहुन्थ्यो।
1: अहिले पनि त्यस्तै छ दिदी, मर्मत गर्नुहुन्छ बनाउँदै हुनुहुन्छ, कुनै ठाउँ धुलो नै छ कुनै ठाउँ चाहिँ बनिसक्यो। ल बनेपातिर आउनु भएको रहेछ अनि यसो मेरो रुमतिर पनि निस्किनु भएको भए हुन्थ्यो।
0: अब कविताजी त्यहाँ बस्नु भएको छ भनेर मलाई थाहा थिएन, त्यही भएर म गएँ होइन। त्यही पनि हामी यात्रा गर्ने यात्रीलाई को कहाँ हुनुहुन्छ भन्ने कुरा कुदिन्छ त्यति उनी हुँदैन कि कविताजी, त्यही भएर पनि होला। विशेष गरी कविताजी अब बनेपामै बस्नुहुन्छ भन्ने कुरा मलाई थाहा पनि थिएन नि त।
1: हजुर त्यो पनि हो ल अब फेरि कुनै अब काम परेर आइहाल्नु भयो भने चाहिँ सम्झिनँ है म बनेपामै छु
0: ल हुन्छ पक्कै पनि म बनेपा आउँदाखेरि हाम्रो कविताजीलाई सम्झनेछु कार्यक्रममा आउनुभयो बोल्न पाइयो खुसी लाग्यो ठिक छ अब हामी के कार्यक्रमतर्फ लाग्छौँ बैठो गीत बज्छ यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न
1: ओके स्पेसल त धेरै पछाडि यति लामो टाइम पछाडि बोल्न पाएँ मिठो सुन्दा कार्यक्रम सञ्चालन गर्नुहुन्छ शिक्षा दिदीहरूको लागि टेक्निसियनबाट नहुने दिदीको लागि र हजुरको आइफएन हो न्यून सम्पूर्ण परिवारको लागि मिठो सम्झना गर्दै अब बस्ने गीत सुनाउन चाहन्छु अनि सिन्धुलीतिर रहनुहुन्छ बाबा मम्मी भाइको गीतले मिठो सम्झना भन्न चाहे गरी आई हुनुहुन्छ बहिनी एदिता राईको लागि चाहिँ मिठो सम्झना सुन्दै हुनुहुन्छ प्यारी बहिनी धन्यवाद मेरोले धेरै मिठो सम्झना बोल्नु अब यसले इन्जोय गर्नुहोला भन्न चाहन्छु अनि त्यसै गरी साथीहरू हुनुहुन्छ अनिता बस्ने हुनुहुन्छ पलपल राई बिमला हायु सिनिता गिरी त्यसै गरी अन्जिता ठाकुरी अनि त्यसै गरी साथीहरू त धेरै राम्रो हुनुहुन्छ दिना मगरलाई पनि धेरै मिठो सम्झना ल बिर्सेको छैन चाहन्छु अनि दुर्गा मगर लगायत सम्पूर्णलाई मिठो सम्झना बिर्सेको भन्ने छैन सम्झिरहेको छु अब बस्ने गीत सुनेर मजाले इन्जोय लिनुहोला साथीहरू सबैजना सबैको दिन शुभ रहोस् भन्दै छुट्टिन्छु ल नमस्ते बुबाई
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कविता आजे उहाँले एकदमै आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ यति बेला अर्को साथी पनि सम्पर्कमा आइसक्नु भएको छ स्वागत गर्छु हेलो नमस्ते नमस्कार धनुजे
2: हजुर
0: के छ खबर
2: एकदमै ठिकै छ अनि हजुरको के छ सन्चै हुनुहुन्छ नि
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ अनि धनुजीलाई कस्तो छ के हुँदैछ भन्नुहोस् न
2: हजुर यतातिर अब रोपाईहरू सुरु त हुन्थ्यो होला सायद पानी परेको छैन त्यतिकै अब घाँसपात गर्ने घरेसी कामतिरै यसो व्यस्त अब कार्यक्रमहरू सुन्दै यस्तै यस्तै भन्नुपर्छ है दिदी हजुर
0: ल व्यस्त हुनुहुन्छ अब यो असारको महिना छ पानी परेर कुलोमा पानी भए धान रोपाईमा व्यस्त हुनुहुन्थ्यो होला धनुजी अब अहिले त्यति छैन सुरुवात भएको छैन भनौँ है
2: छैन छैन यतातिर त धान त रोपिँदैन तै पनि कोदोलाई पनि पानी परेको छैन है त
0: ल धनुजीले धान रोप्न सजिलो लाग्छ कि कोदो रोप्न त
2: रोप्न त अब कोदो रोप्नै सजिलो
0: ल यहाँलाई कोदो रोप्न सजिलो लाग्छ धनुजी हजुरको आवाज भित्रभित्रै हरायो नि त
2: मेरो हराएर दिदी
0: लु अब साथीहरूलाई सम्झनुहोस् न त मिठो कुरा भोलि गरौँ है
2: ओके हुन्छ फर्स्टमा हजुरलाई अनि प्राविधिक दिदी लगायत एफएम अल युनिट राजन दाईलाई सूर्याद दाईलाई पनि सम्झन चाहन्छु भर्खरै फोन गर्ने प्यारी दिदी कविता मगर कविको लागि धेरै सम्झना धेरै माया छ है दिदी फोन गर्न नपाए तापनि भन्न चाहन्छु सम्झना समर्पण राख्न चाहन्छु दाई अभिश लिम्बू सल तामाङ दाई नरघी सिंहलाई पनि सम्झन छ भन्न चाहन्छु प्रवीण तामाङ साथी आज कृष्ण सुनवारको चाहिँ जन्मदिन परेको छ जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना जन्मदिनको धेरै धेरै शुभकामना गरिदिन्छु यो कृष्णजी भन्न चाहन्छु अनि त्यसै गरी साथी कुमार श्रेष्ठ अनि हुनुहुन्छ साथी शुक्रराज र शैली साथी हुनुहुन्छ वीरेन्द्र विष्ट ईश्वर बस्ने सञ्जय बस्नेतको लागि धेरै सम्झना अनुलङ्गे रिम्बु निशा श्रेष्ठ निशा श्रेष्ठ निशा लामा दुर्गा मगरको लागि धेरै सम्झना भन्न चाहन्छु दाई देवमाझीको लागि पनि सम्झना छ भन्न चाहन्छु अनि बहिनीको लागि बहिनीहरू सबैको लागि घर परेर मेरो बाबाको लागि विशेष बाबा चाहिँ बिरामी हुनुहुन्छ उहाँलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गर्दै सुनाउन चाहन्छु र जति पनि साथीहरूले यतिखेर कार्यक्रम सुन्दैछन् साथी राज घले मगरलाई पनि सम्झना छ भन्दै जा नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनगज मेर्जे उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु धर्मराजी लेख्नुहुन्छ नमस्ते अभिवादन म ढकाल धर्मराज बिर्तामोड चापा गर्वै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज असार 9 गते जन्मदिन मनाउने मेरो बहिनी सबिना ढकाल बुटवल निवासी सन्दिने सरस्वता पोखरेलको सानो बाबु छोरा श्रवण क्षेत्री नेपालगंज रेडियो मिशन कि एकदमै ब्युटिफुल आरजे प्रतिमा शाही र तेरो थोम्के साथै आरती सिंहबाङलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। जति पनि जन्मदिन मनाउँदै हुनुहुन्छ आज सबै साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छ उहाँको तर्फबाट पनि। त्यसै गरी उहाँले धेरै साथीहरूलाई सम्झाउनु भएको छ, आशिष दैन, सुमेल लिम्बू, सन्देश रासुता पोखरेल, दिल्सा राई, एल्सना एलिसा लिम्बू, त्यसै गरी हिमा राई, वरूण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, त्यसै गरी मन्जु थापा, बोबी श्रीष मगर, निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामे, कमला मुखिया, त्यसै गरी सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, मञ्जुना राई, काली कमला उनेम, अभाग्य सिर्जना, त्यसै गरी राजकली मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, त्यसै गरी विष्णु खनाल, एलिसा राई, समेसा राई, त्यसै गरी अनिसा राईको लागि, रत्नबहादुर थापा, गगन तेरथुमी, गीता भण्डारी, सहयात्री सरू, तारा भोजेल, सलिना पोखरेल, कला लिम्बू, सरिना गुरूङ, हरफल रोशनी, प्याकुली गीता लिम्बू, अस्मिता बस्नेत, अनिता बस्नेत, कल्पना साङपाङ, भूमिका राई, अस्मि सुताङ, शान्ति विशे, शमशेर लिम्बू, चक्र बान्तवा, गुराज सरोज, सुसारा शुक्रबाज, रसाइली सानु कोमला लगायत जति पनि साथीहरूले मेरो नाम र आवाजसँग चिर परिचित हुनुहुन्छ उहाँहरू सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? विनिता के भन्नुभयो? विनिता तामाङ के छ विनिता आज कता हुनुहुन्छ? कता कता नेटवर्क छैन जस्तो छ। घरतिर कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ? अनि खास घरतिर बस्ने मात्रै हो कि अनि केही गर्नुहुन्छ हाम्रो विनिताजीले? घर आइसिका मात्रै हो? घरायसी कामको साथसाथै हामीलाई सुन्दै हुनुहुन्छ। ल, अब हाम्रो विनिताजीलाई लोकगीत चाहिँ कतिको मनपर्छ? धेरै मनपर्छ। मन मात्रै पर्छ कि गाउने पनि गर्नुहुन्छ? ल ठिक छ, यहाँलाई गीत गाउन आउँदैन, सुनेर हामीलाई साथ दिनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ। हामी मिठो गीततर्फ पनि जानुपर्ने बेला हुन लागिसकेको छ, त्यही भएर विनिताजीसँग छोटो मिठोमा कुराकानी गरेँ मैले। मिठो एउटा असार गीत राख्छु भन्दै हुनुहुन्छ हाम्रो सञ्जनाजीले, साथीहरूलाई सम्झनुहोस् न। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विनिता तामाङ चाहिँ, उहाँले आफ्नो साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। यति बेलाको व्यवसायमा हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्छौँ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौँ, विश्राम पछि भने फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: पानी पानी जरूर करो या पानी चिर खाए।
1: उनके निधा

0: soy en barco mala.
1: Hazurku Radio 102.1 MHz.
2: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44।
4: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो सिन्धुली।

0: 6.9 inch ko display, AI powered camera, 2 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: Chhotto samay ma dherai sanstha ma, doctor, engineer tatha CEO banauna safal Pentagon College ma kaksha 11 ko lagi, bigyan, byabasthapan tatha kanun sankhya ma bharna khulyo. Pentagon College, Tinkune, Kathmandu.
2: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटम

0: किसिमका हात्ती ट्रयाक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पाल्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
4: कति रे 9540 अनि
2: 9540 40239, फोन नम्बर चाहिँ 0848 540239।
4: 0848 540239।
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
6: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
8: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827720। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
9: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
12: सम्पर्क नम्बर 0845401443, 9863023422।
0: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
13: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
13: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
13: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।

0: कार्यक्रम लोककोशेली में राखी को मीठो गीत गीत पछि हामी छोटो व्यवसायिक विश्राम तर्फ पनि गयौं। विश्राम पछि फेरि आइसकेका छौं। आज को व्यवसाय पक्की पनि तपाईसँग रहेर सहयात्रा गर्दै कार्यक्रममा मिठा लोकगीतहरू राख्दै तपाईका कमेन्टहरू पनि वाचन हुनेछ। साथसाथै तपाईले 048 40 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ जस्तो लाग्दै थियो। ठिकै छ, तपाईँ फोन डायल गर्दै हुनुहुन्छ होला, प्रयास जारी राख्नुहोस्। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु। आजको विषयमा धेरै साथीको फेसबुक कमेन्टहरू प्राप्त भइरहेको छ। हुनुहुन्छ यति बेला अर्को साथी अमिनाजी, उहाँ लेख्नुहुन्छ, नमस्ते दिदी, म अमिना यता दोलखाबाट भन्दै हुनुहुन्छ। विशेष गरी आज सम्झनु पर्दा मनिषा मगरको लागि, त्यसै गरी प्यारी मान्छे सुशीला विश्वकर्मालाई धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। मायालु सावित्रा छेत्री, त्यसै गरी दाइराज कले मगर, विवश कुलुङ पृथक, तिलक विष्ट, रत्नबहादुर थापा, टिकु छेत्री, माया द्विरुता योन्जन, संगीता लामा, अलिसा लिम्बु, कविता घता, अनि हरफल रोस्ने, सरस्वता पोखरेल, धनु गजमेर, त्यसै गरी किराती अञ्चना, घायल भीरमान सुनवार, कुमार प्रजा, नवराज श्रेष्ठ, मिलन नेपाली लगायत सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। त्यसै गरी विवश कुलुङ पृथकजीले पनि लेख्नु भएको छ, नमस्कार, म विवश कुलुङ पृथक धरानबाट आज प्यारो छोरा सुनामी रविको जन्मदिन परेको छ, छोरालाई शुभ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी बिरजङ लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो हजुर, शिवारो नमस्ते है। साथीहरूलाई सम्झनु पर्दा चाहिँ विनोद डेकेन्द्र आसन, त्यसै गरी दिल सम्बा हाम्फीको लागि, तारा शंकरलाई भन्दै, मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? संगीता भन्नुभयो?
1: हजुर,
0: के छ हाम्रो संगीताजीको खबर?
1: मेरो एकदमै ठिकै छ दिदी, हजुर ठिकै छ।
0: मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो कमाइलो छ, खानपिन भयो, तपाईँ बाँकी नै छ, के छ भन्नुहोस् न?
1: मेरो त भइसक्यो दिदीहरू, भयो होला?
0: मेरो पनि भइसकेको छ। यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर, कार्यक्रम सुन्दैछु।
0: ल, कार्यक्रम सुनेर बस्नु भएको छ, भोलिका दिनमा हामी मजाले धेरै कुरा गर्छौँ हाम्रो संगीताजीसँग। कार्यक्रममा सहभागिता भइदिनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल दिदी हजुरको लागि, टेक्निकल मित्रको लागि, आज चाहिँ साथी कृष्ण सुनवारको जन्मदिन परेको छ, उसलाई जन्मदिनको धेरै धेरै शुभकामना, साथमा हात्ती धेरै साथी भन्न चाहन्छु। एक साथीको नाम लिनुपर्दा सुजन ठकुरी, नविता ठकुरी, तुलसा मगर, सरिता मगर, प्रकाश मगरको लागि पनि, शर्मिला परिवारको लागि, अनिता तामाङको लागि, हुनुहुन्छ गङ्गा जङ्गाको लागि भन्दैछु।
0: हवस् त, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो संगीता चौधरीजी सिन्धुलीबाट। यति बेला भावना मगरजी पनि लेख्नुहुन्छ, नमस्कार, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी उर्मिला थापा मगरजीले पनि, नमस्ते हाई दिदी, म यता दोरम्बादेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। शान्ति विशीजीले पनि, नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु, यता रोल्पाबाट भन्नुभएको छ। तुलसी बियाजीले पनि लेख्नुहुन्छ, नमस्ते हजुर, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म पनि कार्यक्रम दैलेखको मान्छे, अहिले चाहिँ अर्को खाँचीबाट सुन्दैछु, अब बस्ने त सबैको लागि भन्दै हुनुहुन्छ। सुरेन्द्र भानियाजीले पनि, नमस्ते हजुर, म कार्यक्रम सुन्दै अनि हेर्दै पनि छु है भन्दै हुनुहुन्छ, भक्तपुर चितवन, भरतपुर चितवनबाट, अब बस्ने गीत मार्फत सम्झनु पर्दा मलाई चिने नचिने सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, फेरि पनि स्वागत गर्छु। हेलो,
2: नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, यो आवाज कहाँदेखि होला?
2: बोल्दैछु म यता दोलखाबाट, अमिना सुनवार।
0: अमिनाजी,
2: हजुर,
0: आज फोन लाग्यो?
2: एकदमै लाग्यो भन्नुहोस् है।
0: कार्यक्रम सुनेर फोन लगायो भने तपाईँकै फोन नलाग्ने त हुँदो रहेन रहेछ, लाग्छ नि होइन?
2: हजुर, के भने आज चाहिँ मजाले सुनि नै रहेको छु, अनि कल पनि ट्राई गरेँ कि एकैचोटिमा लाग्यो भन्नुहोस् है।
0: ल, अब फोनै नगर्ने, प्रयासै नगर्ने, अनि हाम्रो फोन लागेन भनेर गुनासो गर्नुहुन्छ क्या साथीहरूले अमिना चाहिँ। त्यही भएर कार्यक्रम चाहिँ सुन्नुपर्छ, कार्यक्रम सुन्नु पनि पर्छ अनि फोन लगाइराख्यो भने लाग्छ भनेको कि
2: हजुर पक्कै पनि हो त्यो चाहिँ, तर म चाहिँ एकदमै आजभोलि अब रोपाईतिर नै बिजी छु कि, मतलेको रोप्नेहरू काम भइरहेछ त्यही भएर अलिकति व्यस्तताको कारणले प्रोग्राम पनि सुन्न पाउँदिनँ अनि कल पनि ट्राई गर्न पाउँदिनँ भन्नुपर्छ है। आज चाहिँ एकदमै घरतिरै बसी बसाइ गरेर हजुरको प्रोग्राम सुनिरहेको छु भन्नुहोस्
0: ल। आज चाहिँ हाम्रो कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ त्यसो भए, कतिको रमाइलो लाग्दैछ त, धेरै पछि कार्यक्रम सुन्दा त रमाइलो लाग्छ नि त।
2: एकदमै रमानी लागिरहेछ, हजुरसँग बोल्न पाउँदा त झनै रमाइलो झनै खुसी एकदमै भन्नुहोस् है।
0: त्यही त म पनि खुसी छु किनकि यो अमिनाजीको आवाज त धेरै पछि हो नि त हामीले सुन्न पाएको, त्यो भएर खुसी लाग्यो कि यो आवाज चाहिँ सुन्न मन छ, तर के गर्न समयले नेटवर्क काटिसकेको छ, भोलिका बसाइमा सुन्नुपर्छ है आवाज भन्दैछ समयले, के गर्ने अमिनाजी।
2: हजुर हुन्छ, अब भोलि भोलि पनि बोल्दै गरौँला नि है, म बसदेखि मार्फत साथीहरू सम्झिहाल्छु, विशेष गरी त मिठो बोल्नुहुन्छ हजुरकै लागि टेक्निकल वर्ल्ड एसिस्टेन्ट प्लस हजुर हल स्टाफ भन्नुहोस् है, अनि त्यसै गरी सुन्दै हुनुहुन्छ होला त्यही मान्छे सुशील विश्वकर्मा, मुटुमन शर्मागर, मायाले साविता थापा, आदरणीय दादा राजकालिम्बागर, विवेकुल कृषक, अनि तिलक विष्ट, रत्नबहादुर थापाको छेत्री, अमित अनन्त सुनारको लागि पनि भन्नुहोस् है, अनि प्यारी साथी हुनुहुन्छ निरूपायन्त्रन, सङ्गीता लामा, एलिसा लिम्बू, सरस्वता पोखरेल, कविता घतानी, हरपल रोशनी, अनि मिलन नेरी, कुमार प्रजा, अनि घायल अम्यान सुनवार, किराती अञ्जना, धनु गजमेर, युनिता तामाङ, अनि कमला बम्सन, सरस्वता पोखरेल लगायतको साथीहरू चाहिँ धेरै थोरै थोरै हुनुहुन्छ, सबै सबैलाई विशेष विशेष त नाम छुटेको साथीलाई एकदमै सम्झेर धेरै माया भन्दै भन्दै अब बस्ने गीत सुनेर मारी इन्जोय गर्नुहोला सबैजनाले भन्दै भन्दै भोलि आउने बाटो छ राजा भइसक्छ ल। नमस्ते नमस्कार
0: हस् त नमस्ते नमस्कार। भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो अमिनाश सुनवारजी, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। म फटाफट तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ नि लाग्छु किनकि आज विशेष गरी साथीहरूको कमेन्ट वाचन हुने दिन छ। साथी आउनुहुन्छ भने हामी सम्पर्कमा अब एकजना साथीलाई लिने प्रयत्न गर्छौं। यति बेला रामजी घिमिरेजी पनि लेख्नुहुन्छ, चितवनबाट सुन्दैछु अब बज्ने भएका सबैको लागि भन्दै हुनुहुन्छ। शर्मिला आयोजीले पनि लेख्नु भएको छ, नमस्ते गुड मर्निङ दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, शर्मिला आयु हो अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। पूर्वेली सन्देशजीले पनि लेख्नुहुन्छ, सबैमा मिठो सम्झना यता पाँच कपनबाट हो भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। धन श्रेष्ठजीले पनि दर्शन नमस्कार, म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट, हाल चाहिँ काठमाडौँदेखि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु, हेलो भन्दै त्यहाँ गइसक्नु भएको छ जो साथी हुनुहुन्छ, फेरि पनि आउन सक्नुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ टु बहादुर पुलामेजी, उहाँले पनि नमस्ते कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। गीता लिम्बुजीले पनि नमस्ते है शुभ दिन सबैमा, म चाहिँ प्याकुली गीता इलामबाट भन्दै हुनुहुन्छ। पलपल अपेक्षा सेनजीले पनि नमस्कार है हजुर भन्दै हुनुहुन्छ। अजय राई माझेजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ नमस्ते म अजय राई माझे क्षेत्री हो है भन्दै हुनुहुन्छ। रोहिणा देवी गाउँपालिका छहरा चार पाल्पादेखि हजुरको कार्यक्रम सुनिरहेको छु, एकदम राम्रो लाग्छ। साथै दिल्छ भने प्रकाश पराजुलीको फूलमै रानी एल्बमबाट बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ। सम्भवत हामी प्रकाश पराजुलीले गाउनु भएको यदि लोकगीत छ भने हामी कार्यक्रममा बजाउँछौ, फूलमै रानी भन्ने फूलको गीत भन्दै हुनुहुन्छ, प्रयास गर्छौं यदि भएन भने अर्को गीत बज्छ। अब बज्ने गीत मार्फत सर्वप्रथम हजुरको लागि, हजुरको भेटियो अल परिवारको लागि र मलाई अझै गाईमाझी भनेर चिन्डे सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। त्यसै गरी दुम्जाली रोशन श्रेष्ठजीले पनि लेख्नु भएको छ, नमस्ते म सिन्धुली दुम्जाबाट रोशन श्रेष्ठ, सबैमा मिठो माया सम्झना, साथै कोही कसैलाई पनि बिर्सेको छैन है कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रोशनजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी गीता राणा मगरजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, खाना खानुभयो त, सन्चै हुनुहुन्छ होला, म कार्यक्रम सुन्दैछु है, रामेसाबको सुनापति दुई घर भई हाल चाहिँ ललितपुरबाट भन्नुभएको छ, आज चाहिँ सबैलाई मिठो माया, कोही कसैलाई पनि बिर्सेको छैन भन्दिनँ होला है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी देवेन किशोरजीले मिस यू लभ यूको लागि भन्दै हुनुहुन्छ, मिसिङ देवताजीले पनि नमस्कार. अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा एक्सन विराज, त्यसै गरी कृतिका बिहाइनी अनुष्का, सरोला राई, गीता लिम्बु, प्रीति बान्तवा, अलका बान्तवा, त्यसै गरी मनिषा बान्तवा, स्मृति लिम्बु, सुजता राई, सुनिता राई, किराती अञ्जना, निर्मला उडेम, त्यसै गरी अश्विनी सुताङको लागि, भूमिका राई, आयुषको लागि भन्दै हुनुहुन्छ समीक्षा जोशी, फुचे संस्कृति दिलु सानो, एम्फू पूजा योङहाङ लगायत मलाई चिन्ने सबैको लागि भन्दै हुनुहुन्छ. मीडिया प्रेमी राई अनि साजीले पनि सुन्दैछु यही कार्यक्रम भन्दै हुनुहुन्छ. पूरी अमृताजीले पनि लेख्नु भएको छ, दिदी नमस्ते, म यता मन्थली नौ पुराना गाउँ सिमले घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु. अब बस्ने गीत चाहिँ हजुरको लागि, त्यसै गरी मम्मी बाबाको लागि, बुनु आयुषा पुरीको लागि, अन्जिता पुरी, दिदी लक्ष्मी गिरी, छोरी दीक्षा पुरीलाई भन्दै सबैको लागि अब बस्ने मेठो गीत समर्पण गरे भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु. त्यसै गरी सौरभ केसीजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु यता बागचौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि, मेरो घर परिवार लगायत सबैको लागि अब बोज्ने मिठो गीत समर्पण गरे भन्नुभएको छ. सुविश्य मुक्तानजीले पनि नमस्ते, हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. सत्यको लागि सहाराजीले पनि कार्यक्रम सुन्दैछु, सबैको लागि शुभ दिनको कामना भन्दै हुनुहुन्छ. त्यस्तै सुनिम राईले पनि अब बज्ने गीत सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ. त्यसै गरी मीडिया प्रेमी निर्मला उनेमजी लेख्नुहुन्छ, हेलो नमस्ते, म मीडिया प्रेमी निर्मला उनेम ताप्लेजुङबाट भन्दै हुनुहुन्छ. अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा इन्दिरा चामलिङ राई, कालीकमला उडेम लिम्बु, जीवन सुब्बा, दीपक मगर, त्यसै गरी दीपक लिम्बु, सन्देश गुरूङ, टीकाराम सुनवार, खड्ग योङहाङको लागि भाइ अदित अन्जान राई, कमला मुखिया, दाई रत्न बहादुर थापा, रामलाल सुमन, लक्ष्मण मगर, दाई रामप्रसाद नेरौला, मुना मुखियाको लागि मेसिङ रेवत, दाई उमर्णी सापकोटाको लागि भन्दै हुनुहुन्छ, इन्दिरा चामदेङ राई, डियर लक्ष्मी छेत्रीको लागि, सरू छेत्री, छत्र एम्फो, खेम लिम्बु, हरे रुम्बा तामाङ, त्यसै गरी हरपल रोशनी, डियर अल्का बान्तव राई, पूर्ण जिन्दगी, त्यसै गरी लक्ष्मी राई, हजारमन राई, कुमार प्रजा, आशिष नयन बस्नेत, बोबी श्रेष्ठ मगर, उत्तम एकान्त प्रेमी श्रेष्ठ, विपिन रुम्दाली राई, निशानी योङघाङको लागि, दिदी ऋतु सुब्बाको लागि, शीतल लामा, त्यसै गरी अमान अरूण चामलिङको लागि पनि भन्छु भन्दै हुनुहुन्छ. त्यसै गरी आकाश राई, दाईहरूमा बसन्त श्रेष्ठ, कमल श्रेष्ठ, अरूण भण्डारी, त्यसै गरी प्रकाश लुइटेलको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी भूमिका राई, निशा बान्तवा, अमित किरात राई, घायल अभिमान मित्र, त्रिलोक किराती, त्यसै गरी थामे विशाल किरातीको लागि, दिलो सानो एम्फो मीडिया प्रेमी बगर्ने आयुषा भुवन सुन्दासको लागि, मीडिया प्रेमी अवतार लामाको लागि, दाई मौला निराशीको लागि, भाइ रमेश साङपाङ, भाइ रमेश राईको लागि, त्यसै गरी सुवर्ण राई लगायत सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. सृजना मुखियाजीले पनि नमस्ते, हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. सुविश मुक्तानजीले फेरि पनि कमेन्ट पठाउनु भएको छ, नमस्ते है हजुर, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. अब चाहिँ सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै लगभग आजको यतिन्जेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी कविता मगर, धनु गजमेर, विनिता तामाङ, त्यसै गरी संगीता ठकुरे, अमिना सुनवारती हुनुहुन्थ्यो, उहाँहरू सबैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. साथी तपाईँले यतिन्जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो. साथसाथ यति बेला समीर छेत्रीजीको पनि कमेन्ट प्राप्त छ, नमस्ते हजुर म पनि सुन्दैछु कार्यक्रम भन्दै हुनुहुन्छ, कुन ठाउँदेखि सुन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले हामीलाई यो एक घण्टासम्म सँगै रहेर हामीलाई सुनेर साथ दिनुभएकोमा सबै सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु. साथै कार्यक्रम लोकोशैली अवधिभर बजेका मेटा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको व्यवसायबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु. तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला. हवस् त, नमस्ते.

0: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: अहिले बिहानको 11 बजे
3: हजुरको रेडियो।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसे एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको रासपाको बन्द सत्र अब शुरू हुने भएको छ। रासपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुंगोमा पुर्याएको हो। महामन्त्री भूपदेव शाहका अनुसार अबको एकदेखि डेढ घण्टाभित्र बन्द सत्र शुरू हुने तयारी भइरहेको छ। छलफलमा सहभागी एक नेताका अनुसार महाधिवेशन प्रतिनिधिको नाम दोहोरिएको विषयमा समेत टुंगो लगाउने काम सकिएको छ। चाँडै दर्ता रजिस्ट्रेशन खुलाउने तयारी भइरहेको उहाँले बताउनु भएको छ। महाधिवेशन प्रतिनिधिको विवाद समाधान भएपछि बन्द सत्रमा सहभागी हुनेको संख्या करिब 3800 देखि 4000 पुग्ने अनुमान गरिएको छ। रासपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेद्वारी दर्ता दावी विरोध लगायतका कामहरू साँझसम्म सकिने र मतदानको काम पनि आजै शुरू हुने जानकारी दिनुभएको छ। बन्द सत्रको प्रतिवेदन सत्रपछि निर्वाचन आयोगलाई हस्तान्तरण हुन्छ। आज बेलुका नै मतदानको काम शुरू हुने सम्भावना रहेको छ। उम्मेद्वारी दर्ता दावी विरोध मतदाता नामोली लगायतका काम बेलुकासम्म सकिने अनुमान गरिएको छ। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको आर्थिक भार कम गर्ने उद्देश्यले सहित 2072 सालदेखि फ्री भिसा फ्री टिकट नीति लागू भएको थियो। तत्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गुरूङले फ्री भिसा फ्री टिकट नीति लागू गर्दै त्यसका लागि श्रमिकबाट म्यान पावरले लिने सेवा शुल्क 10,000 रूपियाँ कायम रहेको थियो। गुरूङले 26 जेठ 2072 प्रमुख गन्तव्य मुलुक साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, यूएई र मलेसिया जाने श्रमिकका लागि फ्री भिसा फ्री टिकट नीति लागू गर्दै श्रमिकसँग सेवा शुल्क बापत 10,000 मात्र लिन पाउने व्यवस्था गरेका थिए। फ्री भिसा फ्री टिकट नीति एक दशकभन्दा बढ़ी अवधि बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। सरकारले यसको प्रभावकारी कार्यान्वयन गर्नुका सट्टा उल्टै यो नीतिलाई पोलिसी ट्याब नीतिगत कब्जाको संज्ञा दिएको छ। प्रतिनिधि सभासँग संसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा मन्त्री यादवले फ्री भिसा फ्री टिकट नीतिलाई व्यावहारिक बनाउन उच्च स्तरीय कार्यदल गठन गरिएको जानकारी दिनुभएको छ। 2072 सालमा फ्री भिसा फ्री टिकट नीति लागू हुनु अघिसम्म नेपालबाट मलेसिया तथा खाड़ी मुलुक जाने श्रमिकका लागि निश्चित शुल्क तोकिएको थियो। मलेसिया जाने श्रमिकका हकमा 80,000 र खाड़ी मुलुकका लागि 70,000 रूपियाँ सेवा शुल्क तोकिएको थियो। 2072 सालमा उक्त नीति आएपछि म्यान पावर व्यवसायले श्रमिकबाट 10,000 मात्रै सेवा शुल्क लिनुपर्ने भयो। उक्त नीति विरूद्ध म्यान पावर व्यवसायले 17,000 आन्दोलन समेत गरेको थियो, तर सरकार उक्त नीतिबाट पछि हटेको थिएन। यसबा वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्पूर्ण खर्च सम्बन्धित देशको रोजगारदाताले बेहोर्नु रहेको छ र म्यान पावर व्यवसायको समेत शुल्क सम्बन्धित रोजगारदाताले नै दिने गरेको छ। गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्दा नेपालले रोजगारदाताले नै सम्पूर्ण खर्च बिहोर्ने गरेको छ, तर त्यसको कार्यान्वयन पछि भने कमजोरी देखिएको छ। सरकारले सम्बन्ध विच्छेदमा एक वर्ष कुलिङ पीरियड हटाउने प्रावधान राख्न प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मुलुकी देवानी संहिता 2074 संशोधन गर्न बनेको विधेयकमा सम्बन्ध विच्छेद गर्न एक वर्ष खोर्नु नपर्ने प्रस्ताव गरिएको छ। प्रचलित मुलुकी देवानी संहिताको दफा 97 वा पत्नीले सम्बन्ध विच्छेदको निवेदन दिएपछि अदालतले मेलमिलाप गराउने प्रयास गर्नुपर्ने व्यवस्था रहेको छ। मेलमिलाप हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउन सक्ने कानूनी प्रावधान छ।
देवानी संहिताको दफा 98 भनिएको छ। दफा 97 बमोजिम सम्झाउँदा बुझाउँदा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखिएमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनुपर्नेछ। तर दफा 97 बमोजिम पति र पत्नी बीच मेलमिलाप गराउन अदालतले सम्झौता बुझाउँदा पनि पति र पत्नीले मंजूर नगरेमा निवेदन गरेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराइदिन पर्नेछ। दफा 98 को प्रतिबन्धात्मक वंशमा भनेको छ विधेयकमा सम्बन्ध विच्छेदका लागि पति र पत्नी दुवैले निवेदन दिन सक्ने प्रावधान पनि प्रस्तावित विधेयकमा राखिएको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यात देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ। यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादन संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्वीपीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उप महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्वीपीय व्यापार तथा परिवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव समेत रहनु भएको छ। भारत सरकारको टी बोर्ड अफ इण्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान र प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन रायसम्म समान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायतका प्रावधान उल्लेख रहेको छ। भक्तपुरको भक्तपुर नगरपालिका एक नगरकोटमा गए राती सामान्य विवादका क्रममा चै झगडा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महतरीको मिथिला नगरपालिका नौ घर भई अहिले नगरकोट बोर्ड बस्ने 28 वर्षीयका रसाइलीको हत्या भएको हो। घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारको लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भए अहिले भक्तपुर सल्लाहकारी बस्ने आयुष कार्की, झापा घर भए अहिले सल्लाहकारी बस्ने दोर्जी शेर्पा र गुल्मी घर भए अहिले सल्लाहकारी बस्ने रमेश कुमारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। कतारको राज लफान औद्योगिक क्षेत्र बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटनमा 13 जनाको ज्यान गएको छ, 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। 1 जना पाकिस्तानका नागरिक रहेको छ। केन्द्रमा आइतबार राति विस्फोटन हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशी, केनिया, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। थप विवरण खोल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री साद सेरिदा अल काबीले विस्फोटनले देशको निर्यातमा कुनै असर नगर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप 2026 मा अल्जेरियाले नव प्रवेशी
जोर्डन विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको सन फ्रान्सिस्को पेरिना स्टेडियममा जारी खेलको 69 मिनटमा नादिर बेनबौले अल्जेरियाका लागि बराबरी गोल फर्काएका छन्। रियाद हाम्रे महरेजले गरेको क्रसलाई नादिरले हेडर मार्फत गोल गरेको छ। यसअघि 36 मिनटमा निजार अल रस धानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सही साथीलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। नमस्कार।

0: lagi rod, cement, jasa patah, tiny. Kabar telah ni ula. Peri uman terlima testuran radul ku pasal cekan ula batit.
1: Kakak, timlah etini tha chai na? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 892 र 048 543 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904662 98692965998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841426910।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: हजुरको रेडियो 102.1 MHz।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आया हाथ खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।

0: आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सड़क मन्थली रामेछाप।
2: सूचना
3: जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
8: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
7: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: मा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए ऐतिहासिक महासन्धि नम्बर 193 पारित सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ्दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो आज राति 11:15 पोर्चुगल र उज्बेकिस्तान खेल्दै नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने भएका छन् पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना मार्फत उम्मेद्वारको प्रस्तावक र समर्थक बस्नेहरू आफै उम्मेद्वार बन्न नपाउने जानकारी गराउनु भएको छ सभापति पदका लागि 1 प्रस्तावक र 51 समर्थक आवश्यक पर्छ पदाधिकारी र केन्द्रीय सदस्यका हकमा उम्मेद्वारले सम्मान 21 समर्थक र 1 प्रस्तावक जुटाउनु पर्छ यसैबीच महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदैछ पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुंगोमा पुर्याउनु भएको छ बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुनेछ खोप खरीद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप एआरभी अभाव भएको छ रेबिज रोगबाट बचाउन सरकारले हरेक वर्ष झण्डै 3 लाख भन्दा बढ़ी खोप खरीद गर्दै आएकोमा यसपालि ढिलाइ हुँदा देशैभरि सरकारी स्वास्थ्य संस्थामा खोपको अभाव भएको छ झण्डै 5 लाख भायल एआरभी खोप खरीदको लागि पटक पटक टेण्डर आह्वान गरे पनि व्यवसायीहरू नआएपछि खरीद प्रक्रियामा ढिलाइ भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो गएको चैतमा पहिलो पटक त्यसपछि पटक पटक गरी तेस्रो पटकसम्म बोलपत्र आह्वान गर्दा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेकाले व्यवसायहरू सहभागी नभएको उहाँले बताउनु भएको छ अन्तर्राष्ट्रिय रूपमै बजार मूल्य बढ़ेका कारण पुरानो दरमा खोप खरीद सम्भव नभएको र त्यस अनुसार नयाँ दर मिलाएर टेण्डर प्रक्रिया अघि बढ़ाउनु पर्दा एन्टी रेबिज भ्याक्सिन खरीद प्रक्रियामा ढिलाइ भएको उहाँले जानकारी दिनुभएको छ साथै उहाँले अबको 1 हप्तामा खोप खरीद प्रक्रिया अघि बढ़ने र अभाव भएको क्षेत्रमा आकस्मिक व्यवस्थापन प्रक्रिया पनि अघि बढ़ाएको सहप्रवक्ता अधिकारीले बताउनु भएको छ विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टी रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको पनि उहाँको दावी छ विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लेटफर्म अर्थतन्त्रमा मर्यादित श्रम सम्बन्धी महासन्धि नम्बर 193 बहुमतले पारित गरेको हो यस ऐतिहासिक महासन्धिको पक्षमा 406 सदस्यले मतदान गरेका थिए भने विपक्षमा मात्र 8 मत परेको थियो र 36 सदस्य मतदानमा तटस्थ रहेका थिए सरकार रोजगारदाता र कामदार प्रतिनिधि सम्मिलित आईएलओको यो निर्णयलाई विश्वभरका करोड़ौं गिग कामदारको सुरक्षाका लागि कोषे ढुंगा मानिएको छ जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिएर फर्किएका नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव अजय कुमार राईले प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात गर्नु अब अनिवार्य भइसकेको बताउनु भएको छ नेपालमा झण्डै 2 लाख जनसंख्या यो क्षेत्रमा क्रियाशील रहेको अवस्थामा श्रम र श्रमिकको कानूनी परिभाषाभन्दा बाहिर राखेर उनीहरूको अधिकार स्थापित हुन नसक्ने महासचिव राईको भनाई छ विश्व बैंकले सन् 2023 सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर झण्डै 43.50 करोड़ मानिस यो एपमा आधारित गिग श्रमिकका रूपमा कार्यरत छन् पारित भएको अन्तर्राष्ट्रिय श्रम महासन्धि नम्बर 193 नेपाली श्रमिकका लागि पनि अधिकार प्राप्तिको बलियो आधार बन्न सक्ने राईले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापाको गौरीगंजमा चट्याङ लागेर एकजनाको ज्यान गयो, आज सुनको भाव तोलामा 1600 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01 53 51 99 53 51 99 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, बन्द सत्र शुरू हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव, अबको एक हप्तामा खरिद प्रक्रिया अघि बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको गौरीगंजमा आज बिहान चट्याङ लागेर एकजनाको ज्यान गएको छ। गौरीगंज 3 सयपत्री टोलका 30 वर्षीय बलबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भोजपुरको आमचोक नौ घर भई स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका श्रेष्ठलाई बिहान खेतको आली खन्ने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रंजन औवालेले जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज सुनसरी मोरङ धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। आज सुनको भाव तोलामा 1600 रूपियाँले घटेको छ। अस्ति र हिजो बढ़ेको सुनको भाव आज घटेको हो। भाव घटेर आज सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 140 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रूपियाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,730 रूपियाँ रहेको थियो। अब विदेशको खबर। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्यधिक बढ़ेको छ। अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नल मा प्रकाशित नयाँ अध्ययनले सन् 1970 को दशकदेखि सन् 2024 सम्म हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबिका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समयमा युरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित बनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 को दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढ़िरहेको एमर्टनले बताउनुभयो। फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा दुई बालबालिकाको ज्यान गएको छ। सन् 1970 को दशकको तुलनामा झण्डै 1 अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको पनि अध्ययनले देखाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भयो। जोर्डनका लागि खेलको 36 मिनटमा निजार अल रशेदानले गोल गर्दै अग्रता दिलाएका थिए तर 69 मिनटमा अल्जेरियाका नादिर बेन बौली र 82 मिनटमा अम्माइन गौरीले गोल गरे। समूह जेमा अल्जेरिया 3 अंकसहित तेस्रो स्थानमा छ। साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। यसै गरी समान 3 अंक रहेको अस्ट्रिया दोस्रो स्थानमा छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने। प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव। अबको 1 हप्तामा खरिद प्रक्रिया अघि बढ़ने। डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए। ऐतिहासिक महासन्धि नम्बर 193 पारित। सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि। उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। आज राति 10:45 पोर्चुगल र उज्बेकिस्तान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ, प्रकाश सुपुत्र।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98 63023422।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447 5214।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

कारणी हार्दिक स्वागत गर्दै कार्यक्रम सुनी सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायो, साथमा तपाईँ हुनुहुन्छ। तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजूद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र तपाईँले कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रममा निमित्त सुन्दै आइराख्नु भएको छ। हामी साताको सातै दिन कार्यक्रम लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ निमित्त कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज मंगलबारको बसाई, आजको बसाईमा चाहिँ तपाईँले थाहा छ के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा। आज चाहिँ हामीले सामान्य ज्ञानको क्वेशनहरू चाहिँ लिएर आएका छौं र तपाईँले उत्तर दिनुपर्ने हुन्छ र त्यसमा अप्सन पनि रहेको छ। तपाईँले कुन चाहिँ अप्सन चाहिँ ठिक हो जस्तो लाग्छ त्यो अप्सन तपाईँले बताउनु पर्ने हुन्छ। मिलाउनु भयो भने तपाईँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ भने, मिलाउन सक्नु भएन भने चाहिँ तपाईँले आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्न पाउनुहुन्न। तपाईँले मैले जानकारी गराइसकेको छु, तपाईँले त्यस्तो अप्ठ्यारो नमान्नुहोला, जस्तो आउँछ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुनेछ र तपाईँले दिनुहुन्छ भने पनि आशा लिएका छौं। हामीलाई सबै कुरा पहिलेदेखि नै जानेर आएका हुँदैनौं, हामीले सिक्ने अवसर पनि पाउँछौं। जो निमित्त अहिले भाइ बहिनीहरूलाई त एकदमै झन् काम लाग्छ पनि, अब एकदम व्यस्त भएर पढ्न मन नलागेको बेलामा पनि हामीले चाहिँ अब सुनेर पनि केही कुराहरूको ज्ञान चाहिँ लिन सक्छौं। यो आधारमा पनि तपाईँसँग हामी उपस्थित भइसकेका छौं। कतिपय अब थाहा नै छ, थाहा भए पनि हाम्रो कार्यक्रम अनुसार तपाईँले सहभागिता जनाउनुहोस् भन्ने प्रयास गर्नुहोस् होला पनि भन्न चाहन्छु। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू पनि राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: बात गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् र तपाईँले प्रश्नको उत्तर दिने प्रयास गर्नुहोला। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 048 40 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार तनुजी, आरामै हुनुहुन्छ?
1: हजुर, म आरामै छु। हजुर आराम हुनुहुन्छ?
0: म एकदम आराम, कुशलै छु भन्नुपर्छ है। के छ तपाईँको खबर, सुनाउनुहोस्।
1: मेरो खासै हाल खबर ठिकै छ भनौँ न, अब नयाँ नौलो खासै सुनाउने लाइकको त केही छैन, सबै पुरानो नै हो दिदी।
0: सबै पुरानो नै हो है?
1: हजुर हजुर,
0: ठिक छ।
1: मेरो
0: खाजा बाँकी नै छ, अब केही समय पछि भन्दा पनि अझै लाग्छ, एक दुई घन्टा त लाग्छ होला भन्नुपर्छ है। हजुरको पनि बाँकी नै होला। के छ आजकल गाउँघरमा काम के चलिरहेको छ त?
1: आज भोलि काम त्यस्तै आलु भन्ने अनि कोदो गर्ने कामहरू हुँदैछ, रोपाईहरू सुरु भएको छैन, पानी परेको छैन नि त, त्यही भएर पनि हो। रोपाई गर्ने बेला भएको छ भन्नुपर्छ है दिदी।
0: रोपाई गर्ने बेला पनि भएको छ है?
1: हजुर
0: हजुर, ठिक छ। आफ्नो गणेशी काममा पनि ध्यान दिनुहोस्, हामीलाई पनि सुनेर साथ दिनुहोस्, अनि कार्यक्रममा पनि आज आइसक्नु भएको छ, हामी कार्यक्रमतर्फ लागौं।
1: हुन्छ
0: ल, हामीले चाहिँ अब प्रश्न सँगसँगै समय पनि शुरूआत हुन्छ, 30 सेकेन्ड भित्र चाहिँ तपाईँले त्यसको उत्तर दिइसक्नु पर्ने हुन्छ है त?
1: ओके हुन्छ,
0: ल प्रयास गर्नुहोस्। प्रश्न यस प्रकारको रहेको छ, कुन रंगलाई शान्तिको र सन्तुलनको प्रतीक मानिन्छ? अप्सन ए रहेको छ हरियो, अप्सन बी रहेको छ सेतो, अप्सन सी रहेको छ पहेँलो, अप्सन डी रहेको छ निलो। कुन चाहिँ होला? सेतो भन्नुहुन्छ?
1: हजुर,
0: ठिक छ। तपाईँले मिलाउनु भएको छ कि छैन हामी कम्प्युटरमा चेक गर्छौँ है त। तनुजी, के जस्तो लाग्यो?
1: हजुर, मिलेको छ भन्ने चाहन्छु।
0: एकदमै ट्यालेन्ट हुनुहुँदो रहेछ हाम्रो तनुजी, खुसी लाग्यो। ल, यसरी नै आगामी बसाइमा पनि आउँदै गर्नु होला है त।
1: ओके हुन्छ,
0: आजको बसाइबाट हामी छुटौँ। ए हो त है, साँच्चै मै पनि अब खुसीको पलमा चाहिँ साथीलाई सम्झनु पर्ने, त्यतिकै छुटौँ भनेर भनेछु, सरी यसमा साथीसँगलाई सम्झना गर्नुहोस् है त।
1: हुन्छ, फर्स्टमा एकदमै यति मिठो आजमा कार्यक्रम श्रृङ्खला गरिदिनुहुन्छ दिदी हजुरकै लागि भन्न चाहन्छु। प्राविधिकमा सपोर्ट गरिरहनु हुने दिदी ललिता दिदी, धेरै सम्झना, धेरै माया पनि भन्न चाहन्छु अनि सम्झन चाहन्छु। त्यसै गरी घर परिवारमा मेरो मम्मी बाबाको लागि, बाबा बिरामी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गर्दै सुनाउन चाहन्छु। नानी निशानाको लागि भन्न चाहन्छु अनि बहिनी सारादा को लागि भन्न चाहन्छु अनि बहिनीहरू भाइहरू काठमाडौँतिर हुनुहुन्छ, दुबईतिर हुनुहुन्छ, ताई राम कुमार मेरो नरागी सिंहलाई पनि सम्झना छ भन्न चाहन्छु। सबिन तामाङ दाईलाई पनि भन्न चाहिँ अनि हाम्रो यता पाँचतारको दाई अभिष लिम्बू दाईलाई पनि धेरै सम्झना छ भन्छ, भरत शिवकोटी दाईलाई पनि भन्न चाहिँ, शङ्खलाल तामाङ दाईलाई पनि सम्झना छ है भन्न चाहन्छु। प्यारी दिदी कविता मगर कविको लागि पनि धेरै धेरै सम्झना माया छ भन्न चाहन्छु। प्यारी साथी अनुलम गेलुवर, जेनिसा श्रेष्ठ, निशा श्रेष्ठ, निशा लामा, दुर्गा मगर हुनुहुन्छ, दिगा बस्नेत हुनुहुन्छ, सम्पति शेर्पा, युनिसा मोक्तान, साथी वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, जय बस्नेतको लागि, अविनाश लुङ्गेली मगर, अमिना सुनवार, प्यारी साथी शिला अधिकारीको लागि भन्न चाहन्छु। साथी हाम्रो जोलाखाको साथी हुनुहुन्छ अविना सुनवारलाई, छेत्री बिनु बिनितालाई पनि धेरै सम्झना छ भन्न चाहन्छु। बहिनी हुनुहुन्छ कल्पी छेत्रीलाई पनि सम्झना छ भन्न चाहन्छु। आज जन्मदिन परेको छ हाम्रो रामेछापको साथी कृष्ण सुनवारलाई सिस्टमको धेरै धेरै शुभकामना, विशेष उहाँलाई सम्झना चाहन्छु र ह्याप्पी बर्थडे टु कृष्ण भन्न चाहन्छु र गीत विशेष गरी उहाँलाई पनि सुनाउन चाहन्छु। लगायत धेरै साथीहरू हुन्छ उहाँहरू सबैको लागि, साथी दाई हुनुहुन्छ भन यता भरत शिवकोटी अनि दाई हुनुहुन्छ देवमाझी अनि लगायत सबैलाई भन्दै जान्छु ल, नमस्ते।

हवस् तल भस्काएर हुनुहुन्थ्यो खुल्डुङ्गादेखि तर गजमेरजी हुनुहुन्थ्यो, उहाँले नै प्रश्नको उत्तर मिलाएर आफ्नो आफन्तजन साथी जङ्गीलाई पनि सम्झना राखेर छिरिसक्नु भएको छ। अर्को प्रश्न रहेको छ, तपाईँले पनि सहभागिता जनाउनुहोस्, प्रयास गर्नुहोस् भन्न चाहे। यति बेला तपाईँ सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz प्रसारण भइरहेको कार्यक्रम सिने सौगातको बसाईमा छौं। आज चाहिँ हामीले केही प्रश्नहरू लिएर आएका छौं र तपाईँले चाहिँ त्यो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। आउनुहोला 0848 40 40 0 0 26 को माध्यम तपाईँको लागि खुल्ला रहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। हेलो हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ छिरिसक्नु भयो जस्तो लाग्यो, उहाँलाई विशेष धन्यवाद। जो साथी हुनुहुन्छ यति बेला हुनुहुन्छ अभागी सृजनाजी हुनुहुन्छ, उहाँलाई पनि हेलो दर्शन नमस्ते। म पनि धनकुटा घर भइहाल चाहिँ कुवेतबाट कार्यक्रम सुन्दैछु। साथीहरूलाई चाहिँ सम्झना सन्देश राख्नु पर्दा हुनुहुन्छ आयुष सासुङ्गर, त्यसै गरी सम्झनु पर्दा हुनुहुन्छ काली कमला लिम्बुनी, सन्देश गुरूङ, अमृत खुरूङ बाङ, सम्झना खाती, शुक्रराज रसाइली निर्दोष, डम्बर लामी छाने गुरूङ, निशान युङहाङ, चामलिङ निजुनिता राई, त्यसै गरी बाडीहाङ शैलेन देवान, त्यसै गरी घायल अभिमान सुनवार, ढकाल दरबराज, मनको साथी जीवन कार्की, छत्र याम्पो, सुमन गुरूङ, अति तन्जान राई, खुसी लिम्बु, त्यसै गरी बाबा मम्मी भाइ बुहारी दिदीहरूलाई पनि धेरै धेरै मिस गरेको छु, धेरै माया छ है, मिस यु अल माई फ्यामिली, भाइ बबाई भन्नुभएको छ। सृजनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, के छ हाल खबर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी। नेपाली चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी मीडिया प्रेमी राय अनि साथी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, रिता परियारजी हुनुहुन्छ, हेलो दिदी नमस्ते है, म पनि सिन्धुलीबाट हाल चाहिँ अहिले काठमाडौँबाट चाहिँ हजुरको प्रोग्राम सुन्दैछु, सन्चै हुनुहुन्छ दिदी भन्नुभएको छ, एकदम म सन्चै छु, मेरो घर फ्यामिलीको लागि पनि छोरा बाबा मम्मी भाइ दिदी भेना साथीहरूलाई पनि, र त्यसै गरी दिदी हुनुहुन्छ गीता दिदी, सीता सपना कमलाको लागि पनि सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई नै विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। हेलो, कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, उहाँ छुटिसक्नु भएको छ, ठिकै छ, जो साथीलाई इच्छा चाहना छ उहाँले चाहिँ म भन्छु भन्ने, तपाईँले चाहिँ म सक्दिनँ भनेर पछि हेर्नुभयो भने तपाईँ सधैँभरि पछि नै रहनुहुन्छ, आए पनि नआए पनि तपाईँ अगाडि म भन्ने प्रयास गर्छु भनेर बढ्नुभयो भने चाहिँ पक्कै पनि तपाईँले सफलता हासिल गर्न सक्नुहुनेछ। सबै मान्छेलाई चाहिँ होइन जन्म जाँदै सबै कुरा सिकेर आएको हुन्छ भन्ने छैन, तपाईँले ज्ञान सिप होइन पछि नै हामीले सुधार होइन पाउने कुराहरू हो, त्यो भएर चाहिँ हामीले चाहिँ अब पछि सबै कुरा चाहिँ अगाडि नै हुन्छ भन्ने छैन, त्यसैले चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाउँछ, नमिले पनि केही छैन, तपाईँको लागि अप्सन छ, चारवटा अप्सन हामी दिन्छौँ, त्यो अप्सन कुन जस्तो लाग्छ तपाईँले चाहिँ त्यो झटारो पनि हान्न सक्नुहुन्छ, कतिले कहिले काहीँ चाहिँ मिल्न पनि सक्छ, र तपाईँले यो प्रश्नको उत्तर आज सोधिएको थियो, मैले भनेको थिएँ भने त्यो ज्ञान पनि तपाईँको दिमागमा सेभ हुन्छ, त्यो भएर चाहिँ तपाईँले कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला हामी अर्को मिठो गीततर्फ जान्छौं, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जाने बेला पनि भएको छ, विश्रामपछि फेरि आउनेछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्य जन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50,00,000 बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
10: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
10: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
11: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
12: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
12: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्। गर्नुहोस्।
12: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गे। प्रविधि समयजोडमा हुनुहुन्छ ललिता हायु, साथमा तपाईँ हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो हजुर, नमस्ते सर।
0: नमस्ते, नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? बेली अच्छा बिजी बोल्नुभयो, के छ हजुरको खबर? मेरो पनि खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ। के गर्नुहुन्छ? गोठाला गर्दै हुनुहुन्छ। कार्यक्रम सुन्नु भएको छ कि छैन त?
1: कार्यक्रम त मैले सुन्न पाएको छैन,
0: लाइभमा चाहिँ अलिकता सुन्नुभयो है? ठ्याक्कै कार्यक्रमको बारेमा चाहिँ बुझ्नु भयो कि भएन त अलिकता सुनेर?
1: मलाई धनुले भन्ने त
0: धनुजीले भन्नुभयो, ठिक छ, राम्रो छ। हाम्रो धनुजीले धेरै राम्रो काम गर्नुहुन्छ, साथीहरूले पनि सल्लाह सुझाव दिनुहुन्छ, कार्यक्रममा होइन फोन गर्नको लागि प्रोत्साहन दिनुहुन्छ, एकदम खुसी लाग्छ। के छ अरू केही छ त नयाँ नौलो खबरहरू?
1: त्यस्तो नयाँ नौलो खबर
0: खै कस्तो हुनुहुन्छ, नयाँ होला हामी भन्दा त होइन ल
1: होइन
0: होला, हामीले पुरानै भनौँ न। हो र ठिकै छ, अब पुरानो मान्छे भए पनि सोचहरू नयाँ राख्नुपर्छ होइन? ठिक छ, समय सँगसँगै अब रूप रङ पनि नयाँ नयाँ परिवर्तन हुँदै जान्छ होइन? हामी कार्यक्रमतर्फ लागौ। हामीले चाहिँ आज सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौँ, अप्सन पनि चारवटा रहेको छ। हामीले 30 सेकेन्डभित्र चाहिँ तपाईँले भनिसक्नुपर्छ है त, हामी प्रश्न शुरूआत गरिसकेपछि समय पनि शुरूआत हुन्छ, हजुरले चाहिँ दिनुपर्ने हुन्छ। मिलाउनु भयो भने ठिकै छ, मिलाउनु भयो भने साथी सङ्गीलाई सम्झना पाउनुहुन्छ, मिलाउनु भएन भने चाहिँ सम्झना सन्देश राख्नु पाउनुहुन्न, तर पनि केही छैन, प्रयास गर्नुहोस् है त। त्यसो भए प्रश्नतर्फै लागौ। नेपाली महिना माघ फागुनमा कुन ऋतु पर्दछ? अप्सन रहेको छ वसन्त ऋतु, अप्सन बी शरद ऋतु, अप्सन सी हेमन्त ऋतु र अप्सन डी शिशिर ऋतु। कुन चाहिँ ऋतु पर्छ होला?
1: एक नम्बरको भन्छु,
0: एक नम्बरको वसन्त ऋतु भन्नुहुन्छ। ल हामी एकैछिनमा होइन कम्प्युटरबाट चाहिँ चेक गर्छौ, हजुरले चाहिँ सुन्नुहोस् है त।

0: ولې دي
1: اڅزي
0: کی وای زست لګه
1: مته ما چې کتر دین وای
0: لګي ساينا استه وای اڅلې ځان خوشي باندې لاګس نه نه کاریکم سری یم دا کلیه حاصل رودن نه نه و خوشي باندې ونو پرسا हजुरले आजको बसाइमा मिलाउन सक्नु भएन त के भयो अर्को बसाइमा पक्कै पनि नि मिलाउन सक्नुहुन्छ यसको उत्तर रहेको छ शिशिर ऋतु रहेको छ है त ल कार्यक्रममा आउनुभयो खुसी लाग्यो हजुरलाई विशेष धन्यवाद आजको बसाइबाट चाहिँ हामी छुटौँ है त उहाँ हुनुहुन्थ्यो बेलिया स्वामीजी हुनुहुन्थ्यो उहाँसँग एकदमै मिठो कुराकानी भयो र साथमा उहाँले प्रयास पनि गर्नुभएको छ प्रयास नै सबैभन्दा ठुलो कुरा हो मेरो लागि चाहिँ है प्रयास गर्नुभयो भने अवश्य पनि एकचोटि नमिल्ला दुईचोटि नमिल्ला तीनचोटिको बिचमा त कसो नमिल्ला होइन हामीले प्रयासै गर्न छाड्नु भएन अब चाहिँ भने लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ फोन मार्फत हामी कुराकानी नगरौँ जस्तो पनि लाग्यो धेरै प्रश्नहरू त आजको बसाइमा लिएर आएका थियौं र आजको बसाइमा हामीले धेरै साथीसँग भने जस्तो कुराकानी गर्न सफल भएनौं हामीले दुईजना साथीसँग चाहिँ कुराकानी गर्यौं र उहाँहरू दुवैजनालाई चाहिँ धेरैभन्दा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र अबको बसाइमा चाहिँ तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि यस कार्यक्रमबाट ओझेल फर्न चाहन्छौ हुनुहुन्छ साथी मिलन खायल बोटोजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी तुलसी रियाजी हुनुहुन्छ हेलो हजुर के छ खबर सन्चै हुनुहुन्छ नि भने दैलेखको मान्छे अहिले चाहिँ अर्को खाँचीबाट सुन्दैछु है सबैलाई मिठो माया सम्झना छ ल भन्दै हुनुहुन्छ तुलसीजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ स्वप्ना सुमर्णजी हुनुहुन्छ नमस्ते मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ नमस्ते दिदी के छ खबर सन्चै हुनुहुन्छ खाजा खानुभयो त म पनि प्रोग्राम सुन्दैछु है यता रामेछापको नामारी घर भइहाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो मिस यु अल फ्रेन्ड भन्नुभएको छ अप्सराजीलाई पनि विशेष धन्यवाद त्यसै गरी बिरचाहाङले बोजी हुनुहुन्छ हेलो हजुर सेवाहरू नमस्ते है म पनि सुन्दैछु पाँच थरबाट भन्नुहुन्छ बिरचाहाङले बोजीलाई पनि विशेष धन्यवाद र हुनुहुन्छ अर्को साथी यति बेला बाबुराम मगर चाहिँ हुनुहुन्छ दिदी हजुर नमस्ते नमस्कार है म चाहिँ बाबुराम मगर हो ओखलढुङ्गा पोखली घर भइहाल्छ रियादबाट सुन्दैछु सबैमा धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीत सबैमा धेरै सम्झेको छु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी दिग थामीजी हुनुहुन्छ हेलो हजुर नमस्कार दिदी म दोरम्बा दुईबाट चाहिँ दिग थामी अब बस्ने गीत सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद र त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला त्यो बहादुर फुलामीजी हुनुहुन्छ नमस्कार हजुर भन्नुभएको छ नमस्ते नमस्कार है हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्कार म पनि सुन्दैछु सालोबाट विनोद बरुवाल पनि भन्दै हुनुहुन्छ विनोदजीलाई पनि विशेष धन्यवाद र त्यसै गरी हुनुहुन्छ बेलिया छामीजी हुनुहुन्छ नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ बेलीजीलाई पनि विशेष धन्यवाद कार्यक्रममा पनि उपस्थित हुनुभएकोमा झन् धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ हामी छुट्यौँ जस्तो पनि लाग्यो तपाईँले पठाउनुभएका ती मायल कमेन्टहरूलाई पनि मैले भाषण गरिसकेको छु लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ अन्तिममा मिठा गीत संगीतहरू पनि छोड्नुपर्ने हुन्छ र आज विशेष दिन तपाईँको सल्लाह सुझावले नै हामीले यो कार्यक्रम लिएर आएका छौं कतिपय मलाई एकदम ठिक पनि लाग्छ किनभने हामीले सबै कुराहरू पढेर मात्रै पनि होइन अब क्लास गएर पनि सबै कुरा थाहा हुन्छ भन्ने छैन हामीले बिर्सिएका पनि हुन्छौं कहिले काहीँ चाहिँ अब गीत संगीतको सालमा होइन हामीले कार्यक्रम सुनिरहँदाखेरि यो सिक्ने अवसर पनि पाउँछौ जो भर्खरै पढ्दै हुनुहुन्छ सिक्दै हुनुहुन्छ विद्यार्थी भाइ बहिनीको लागि चाहिँ एकदमै झन् राम्रो कुरा पनि हो होइन तपाईँले चाहिँ एउटा प्रश्न मात्रै हप्तामा एउटा प्रश्न मात्रै सोधेको भन्न सक्नुभयो भने त्यो प्रश्नहरू आफ्नो माइन्डमा सेभ गर्न सक्नुभयो भने चाहिँ तपाईँलाई धेरै समय होइन धेरै पछिसम्म नै काम लाग्छ हामीले हप्तामा एउटा प्रश्न तपाईँको लागि ल्याउँछौँ र तपाईँले चाहिँ त्यो प्रश्नको उत्तर मिलाउनु भयो र मिलाउनु भएर पनि केही छैन तपाईँलाई उत्तर पाउनुहुन्छ र त्यो चाहिँ यो रहेछ भनेर जानकारी पाइराख्नु भयो भने चाहिँ सहज हुन्छ हाम्रो पछिको लागि पनि एकदमै सहज हुने रहेको छ तपाईँले त्यो हिसाबले चाहिँ हामीले लिएर आएका छौँ साथीहरूको सहभागिता चाहिँ एकदमै कमै देखिन्छ यसमा होइन तपाईँले चाहिँ सहभागिता कम नगर्नुहोस् किनभने तपाईँलाई जस्तो आउँछ त्यो उत्तर दिने प्रयास नै गर्नुहोला पनि भन्न आग्रह गरे भन्दै यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्ने प्रयास गर्नुभयो। हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज त्यसै गरी फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz साथमा तामाकुस एफएम 95.5 MHz पनि तपाईँले सुनेर साथ दिनुभयो। तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधि बर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा सहभागिता जनाउने साथीलाई पनि धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट मलाई यतिन्जेलसम्म साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एकदमै मिठो गीत रहेको छ कुटुम्बा कुटु सुपारी धनाउने एकदमै मिठो गीत राख्दै आजको बसाइ सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना कर्गी पनि बिदा हुन चाहन्छु। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नबनाऊ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
2: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485 43 305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

Oh God, one more remix.

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 047-590-466, 98-692-65-99-8।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: अहिले दिउँसोको 2 बजे
1: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तपाईँको सेफएम 95 MHz साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका आज मध्ये 4 अध्यादेश अलपत्र परेका छन्। अलपत्र परेका अध्यादेशहरू हुन सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशले 110 कानूनमा भएका विषयवस्तुहरू संशोधन गरेको थियो, जसले राजनैतिक प्रकृतिका नियुक्तिलाई पदमुक्त गरेको थियो। राजनैतिक नियुक्ति लिएका सार्वजनिक पदाधिकारीहरूको पदमुक्त हुने अध्यादेशको अवस्था अनुसार 15 राजनैतिक नियुक्त खारेज भइसकेका छन्। सार्वजनिक संस्था, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिभिजन, प्रेस काउन्सिल लगायतका संस्था र विभिन्न नियामक निकायहरूमा नियुक्त भएका पदाधिकारीहरू पदमुक्त भएका थिए। त्यसबेला सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि कानून संशोधन गरिएको बताएका थिए, तर यसलाई ऐनमा रूपान्तरित गर्ने प्रक्रिया भने सरकारले अगाडि नबढ़ाएको हो। अन्य 4 अध्यादेश भने ऐनमा रूपान्तरित हुने प्रक्रियामा अगाडि बढ़ेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथममा राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्र आज दिउँसो 2 बजेदेखि शुरू हुने भएको छ। हिजो बिहान 8:30 बजेदेखि शुरू गर्ने भनिएको बन्द सत्र एक दिन ढिलाइ भएको हो। राष्ट्रपति चितवनका सभापति इन्जिनियर बेनी माधव कनालका अनुसार परिचय पत्र वितरण सम्बन्धी बन्द सत्र शुरू हुनेछ। केही बेर अघिदेखि महाधिवेशन परिचय पत्र वितरण कार्य शुरू भएको छ। महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने काम गर्न बढ़ी समय लागेकाले महाधिवेशनको बन्द सत्र पछि सरेको हो। भरतपुरमा रहेको गेस्ट हाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ। महाधिवेशनका निमित्त 3849 जना प्रतिनिधि कायम भएका छन्। नेकपा एमाले संसदीय दल र सचिवालयको बैठक बोलाएको छ। सोमबार पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाएको हो। संसदीय दलको बैठक पनि आज दिउँसो 2 बजे च्यासली स्थित पार्टी केन्द्र कार्यालयमा बस्ने गरेर बोलाइएको छ। साथै आज साँझ 6 बजे पार्टीको अध्यक्ष केपी ओली निवास गुण्डुमा सचिवालय बैठक पनि बोलाइएको छ। बैठक उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे केन्द्रित हुने एमाले जनाएको छ। त्यसबाहेक बैठकमा समसामयिक राजनैतिक बारेमा पनि छलफल हुने भएको हो। यसअघि एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारी विरूद्ध एमाले राजनीतिक प्रतिवाद गर्ने निर्णय गरिसकेको छ। एमाले पौडेल पक्राउलाई प्रतिशोधपूर्ण भन्दै यस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा यो कार्यको कानूनी र राजनैतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिने जनाएको छ। उपाध्यक्ष पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनालाई सरकारको अराजनैतिक अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठ भन्दै एमाले कड़ा विरोध गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा सोमबार राति जारी प्रेस विज्ञप्ति मार्फत पौडेलको गिरफ्तारीलाई गैर कानूनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा चित्रित गरिएको छ। सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका उपाध्यक्ष पौडेललाई सरकारले अपहरणको शैलीमा गिरफ्तार गरेको एमालेको ठहर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको
महाधिवेशनमा उम्मेद्वारका प्रस्ताव र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना मार्फत उम्मेद्वारको प्रस्तावक र समर्थक बस्नेहरू आफै उम्मेद्वार बन्न नपाउने जानकारी गराउनु भएको छ। सभापति पदका लागि एकजना प्रस्तावक र 51 जना समर्थक आवश्यक पर्छ। त्यस्तै पदाधिकारी र केन्द्रीय सदस्यका हकमा उम्मेद्वारले समान 21 जना समर्थक र 1 जना प्रस्तावक जुटाउनु पर्ने हुन्छ। महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र अहिले केही बेरदेखि शुरू हुने भएको छ। भक्तपुरमा एक युवकको हत्या गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका एक नगरकोट बोर्ड बस्ने महोत्तरी मिथिला नगरपालिका नौघर भएका 28 वर्षीय आकाश रोसाइलीको हत्या आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उनीहरू सोमबार राति पक्राउ परेका हुन। पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाहघारी बस्ने उदयपुर घर भएका 31 वर्षीय आयुष कार्की, झापा घर भएका 27 वर्षीय दुर्जे शेर्पा र गुल्मी घर भएका 35 वर्षीय रमेश कुबर रहेका छन्। उनीहरूले धारिलो हतियार चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपातीबाट खोजेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। आज सुनको भाउ तोलामा 1600 रूपियाँले घटेको छ। अस्ति आइतबार र हिजो सोमबार बढ़ेको सुनको भाव आज घटेको हो। भाव घटेर सुन आज तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले घटेर बढ़ेर तोलाको 2,88,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति तोलाको 2,87,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 140 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रूपियाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,730 रूपियाँ रहेको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्याधिक बढ़ेको छ। अत्याधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित पार्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् 1970 दशकदेखि सन् 2024 हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबेका एम्टर्नले हरेक महादेशमा हिट स्पेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समयमा युरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित बनिरहेका बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटाली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढ़िरहेको एमर्टनले बताउनु भएको छ। फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा 2 बाल बालिकाको ज्यान गएको छ। सन् 1970 दशकको तुलनामा झण्डै 1 अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्याधिक हिट स्ट्रेसको सामना गरिरहेको अध्ययनले देखाएको छ। र खबरको अन्त्यमा खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भएको छ। जोर्डनका लागि खेलको 36 मिनटमा निजार अल
रसदानले गोल गर्दै अग्रता लिनुभएको थियो तर 69 मिनटमा अल्जेरियाका नादिर बेनबोउले र 82 मिनटमा अमाई गौरीले गोल गर्नुभएको थियो। समूह जेमा अल्जेरिया तीरंकसहित तेस्रो स्थानमा छ। साविक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। त्यस्तै समान तीन अंक रहेको अस्ट्रिया दोस्रो स्थानमा छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अंकविन रहेको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तानले खेल्दैछन्। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रानी साहब खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5214-13।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99।
7: सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली।
0: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
9: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
10: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
9: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
10: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
9: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
10: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
9: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98-51-20-16 98-43-36-91-94
9: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
11: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
11: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
11: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
11: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
11: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको लिएर उपस्थित भइसकेको छु म सम्झना खड्की भने प्रविधि समीचरणबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ, तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.in एनपीको साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी साताको साथै दिन कार्यक्रम लिएर उपस्थित भइराखेका छौं। आज पनि यसरी क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि म जानकारी गराउन चाहन्छु। आज मंगलबारको बसाई, आजको बसाईमा हामीले दुईवटा ट्र्याक लिएर आएका छौं। एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई समर्थन जनाउनेछौ। उहाँले चाहिँ गीतको नाम र गायक गायिकाको नाम चिन्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। कार्यक्रम समय अवधिभरि मिठा रमाइला आधुनिक गीत संगीतहरू कार्यक्रममा राख्नेछौ र तपाईँले पनि सहभागिता जनाउनुहोला। फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर पनि गर्न सक्नुहुनेछ र आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ भने कार्यक्रमको शुरूआत गर्नेछु। कार्यक्रमको शुरूआतमा एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

नबुटी रुमाल समीक्षा अधिकारीको आवाजमा रहेको र अनुभव रेग्मीको आवाजमा रहेको एकदमै मिठो गीतबाट कार्यक्रम रुचाई तपाईँको शुरूआत भइसकेको छ। अब पनि तालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट फोन गर्नुहोस्। आजको बसाईमा चाहिँ हामीले एकदमै मिठा र माइला आधुनिक गीत संगीतको चाहिँ ट्र्याक लिएर आएका छौं र तपाईँले त्यो ट्र्याक सुनेर चाहिँ गायक गायिकाको नाम अनि गीतको नाम चाहिँ चिन्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 मा फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। तपाईँ नियमित कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि पनि मिठा र माइला आधुनिक गीतहरू बज्नेछ। यो समय दिउँसोको समय रहेको छ। तपाईँ खाजा खाँदै हुनुहुन्छ होला, उकाली ओह्राली गर्दै हुनुहुन्छ होला, फेरि कामतिर व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र तपाईँले चाहिँ प्रयास गर्न सक्नुहुनेछ आजको बसाईमा। सबै कुरा मिल्छ भने पनि छैन, होइन आउँदैन मिल्दैन भनेर तपाईँ पछि नहट्नुहोला र तपाईँलाई जस्तो आउँछ त्यसै प्रतिक्रिया दिन सिक्नुपर्नेछ। र तपाईँले पक्कै पनि भन्नुहुन्छ एकदमै मिठा गीत संगीतको हामीले चाहिँ ट्र्याक लिएर आएका छौँ, दुईवटा ट्र्याक लिएर आएका छौँ। एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई समर्थन जनाउनेछौँ र मैले के गर्नुपर्छ भन्ने कुरा पनि तपाईँलाई जानकारी गराइसकेको छु। र यति बेला तपाईँले भएका सन्देशतर्फ पनि लाग्छु। टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिकाजी नमस्कार, गुड आफ्टरनुन सुन्दैछु है। उदयपुर चौधरी नगरपालिका आठ बेल्टा राई टोलचोकबाट चाहिँ फेसबुक लाइभ मार्फत चाहिँ हजुरको प्रोग्राम सुन्दैछु भन्दै हुनुहुन्छ। टेक बहादुरजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सत्यक राई साराजी हुनुहुन्छ, मेच्यु प्यारी रिमा थामे एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म भाक्सो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोरा रलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ विशेष धन्यवाद, फेरि पनि फोन लाग्छ भने तपाईँहरूले सहभागिता जनाउन सक्नुहुनेछ। बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार है, म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भई आज रियादबाट सुन्दैछु, सबैमा मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, मेरो घर परिवार र साथी सङ्गीमा पनि धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ धर्मराजी हुनुहुन्छ, नमस्ते अभिवादन ढकाल धर्मराज बिरता मोट छापा घर भई आज दुबीबाट कार्यक्रम सुन्दैछु, आज मलाई शिव परिवारको पिउदिन भन्दा भन्दै पिलायो साथीले बोलको गीत चाहिँ बजाइदिनुहोस् न ल भन्दै हुनुहुन्छ। सकेसम्म हामी कार्यक्रममा प्रयास गर्नेछौ। पिउदिन भन्दा भन्दै पिलायो साथीले शिव परिवारको आवाजमा रहेको गीत रोजाइमा पार्नु भएको छ, राख्ने प्रयास गर्नेछौ। र कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज असार 9 गते जन्मदिन बनाउने मेरो बहिनी सबिना ढकाल बोटोला निवासी सम्झिनी सरस्वता पोखरेलको सानो बाबु छोरा श्रवण छेत्री नेपालगंज रेडियो मिशन के ब्युटिफुल आर्जित प्रतिमा साई र तेह्रथुम्की साथी आरती चुम्बाङ लिम्बुलाई चाहिँ जन्मदिनको शुभकामना व्यक्त गर्दछौ। भन्नुभएको छ हाम्रो तर्फबाट नि जो जतिका आजको साथीहरूको जन्मदिन परेको छ उहाँहरू सम्पूर्णलाई चाहिँ एकमुष्ट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु र साथीहरूलाई सम्झना राख्नुभएको छ। आशिष नयन छ, आशिष नयन, त्यसै गरी सुमी लिम्बु, सम्झिनी सरस्वता पोखरेल, दिल्सा राई, लिना लिम्बु, हिमा राई, वरूण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, वेदी श्री मगर, निमा शेर्पा, अल्का पान्तवा

साइना विनय पूजा लोकान्द्रे पूर्वेले आकाश राई बसन्त श्रेष्ठ प्रीति थामे कमला बोखिया सुनु सुनिता रचना चौहान एक्सन विराज राई मेनुका श्रेष्ठ वन्दना राई काली कमला ओलेम अभागी सृजना राजकले मगर प्रवीण मगर लविस्कार सन्तोष छेत्री विष्णु खनाल लीना राई समीक्षा राई अनिशा राई रत्नबहादुर थापा गगन तेरेतुमे गीता भण्डारी सयत्री स्वरू तारा भुजेल अलिना पोखरी सलिना पोखरेल कला लिम्बू सरिना गुरूङ हर्पल रोशनी प्याकुली गीता लिम्बू अस्मिता बस्नेत अनिता बस्नेत कल्पना साम्पाङ भूमिका राई अस्मी सोताङ शान्ति विशी शमशेर लिम्बू चक्र पान्तवा गुरा सरोज सुसरा शुक्रराज रसाइली सानु कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झनाको साथमा अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। ढकाल धर्मराजजीलाई पनि विशेष धन्यवाद। बेलिया छमिजी हुनुहुन्छ, नमस्कार हजुर, मिस यु भन्नुभएको छ। नमस्ते नमस्कार मिस यु टु हजुर पनि। अमिनाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, मलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै। यति बेला हामी धर्मजीले रोजाइमा पार्नुभएको गीत छ पिउदिने भन्दा भन्दै पिलायो साथीले भने एकदमै मिठो गीत कार्यक्रममा बस्छ। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
4: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9540404239।
6: कति रे? 9540 अनि
4: 9540404239। फोन नम्बर चाहिँ 048-540-239।
6: 048-540-239।
5: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
10: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
11: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
10: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
11: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
10: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
11: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
10: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631494।
10: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
12: भाषाते युक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
13: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
14: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
12: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
14: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652649,
12: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

कार्यक्रममा एकदमै मिठो गीत राख्यौं हामीले। गीतपछि हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेका छौं। लगभग अब भने कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। तपाईँहरू माझबाट हामी पनि उजेलो पर्ने समय भइसकेको छ होइन। तपाईँले सुन्दै हुनुहुन्छ होला कार्यक्रम रुचाइ तपाईँको। कतिपय साथीहरूलाई कार्यक्रममा सहभागिता हुने मन हुँदाहुँदै पनि कार्य व्यस्तताको कारण कार्यक्रममा सहभागिता चलाउन सक्नु भएको छैन, तर केही छैन, आगामी विषयमा तपाईँसँग हामी फेरि पनि निरन्तर जोडिने नै छौं र तपाईँले चाहिँ कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास त गरिराख्नु भएको छ होला, सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। त्यसै गरी हुनुहुन्छ यति बेला हामीलाई साथीले कमेन्ट गर्नुभएको छ, प्रिय से पवित्र मगरजी हुनुहुन्छ, मिस यु अल फ्रेण्ड भन्नुभएको छ। पवित्रजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ हामी छुट्टिनु पर्ने छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो। तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा मध्यभर बजेका मिठा र माइला आधुनिक गीत संगीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र त्यसै गर्नु हुनुहुन्छ विनोद बरुवालजीले पनि, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है, सालुबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ। विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनमा रहेर तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो गीत छोड्दै आजको बसाई रोचाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
3: लट्टे मासे फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
3: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
2: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
3: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
3: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
3: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ अहिले दिउँसोको 3 बज्यो
4: हजुरको रेडियो 102

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। दिउँसो 2 बजेदेखि हुने भनिएको रासपाको बन्द सत्र अझै शुरू भएन। नेतृत्व चयनका लागि भोलि मतदानको कार्यतालिका। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशिँदै, स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। पश्चिम तराईमा चर्को गर्मी कायमै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी एन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। सभापति सहित 900 जना केन्द्रीय सदस्य चयन गर्न विद्युतीय माध्यमबाट मतदान गरिने तयारी पूरा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज हुने बन्द सत्रपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ़नेछ। यद्यपि यसअघि दिउँसो 2 बजेदेखि हुने भनिएको बन्द सत्र भने अझै शुरू भएको छैन। भोलिको चुनावलाई व्यवस्थित र छिटो बनाउन 80 वटा विद्युतीय उपकरण प्रयोग गरिनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिका लागि रासपाले विकास गरेको आफ्नै मोबाइल एप मार्फत मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। रासपाको नयाँ नेतृत्व चयनका लागि हुने चुनावमा सभापति सहित 900 केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। निर्वाचन आचार संहिता अनुसार कुनै पनि उम्मेद्वारका प्रस्तावक तथा समर्थक स्वयं उम्मेद्वार बन्न नपाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। पार्टीको आगामी कार्यदिशा र नेतृत्व तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको यो निर्वाचनप्रति महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताबीच विशेष चासो देखिएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको हो। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोध सहित प्रतिवाद गर्ने जनाएको हो। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशी नै क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेका देखाएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025मा 2122 जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधिमा 2390 जना डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालका अनुसार सन् 2020 यता 13,140 डाक्टरले लाइसेन्स प्राप्त गरेका छन् भने 11,068 जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ़दो डाक्टर पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ। नेपालमा मनसून प्रवेश गरी अधिकांश प्रदेशमा वर्षाको गतिविधि बढ़न थाले पनि तराईका केही क्षेत्रमा तातो लहरको जोखिम अझै कायमै छ। त्यहाँ अत्यधिक गर्मी महसुस भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भए पनि पश्चिम तराईका केही ठाउँहरूमा अत्यधिक गर्मी रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहेको छ। धनगढ़ीमा अधिकतम तापक्रम 38-40 डिग्री सेल्सियस तथा नेपालगंजमा 39-41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। यस्तै वीरेन्द्रनगर, घोराही र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ वर्षा र आकस्मिक बाढ़ी तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काँकरभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच इकाई पुनः सञ्चालनमा ल्याइएको छ। हिजोदेखि सञ्चालनमा आएको इकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरेका छन्। एकीकृत जाँच प्रणाली फेरि सञ्चालनमा आएसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ। भोजपुरको सदानन्द नगरपालिकाले गरीबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरणलाई लक्षित गर्दै प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़को लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 बजेट समेत विनियोजन भएको छ। अब विदेशको खबर, अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एएफपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा फेरि हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ़ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिका अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको उल्लेख गर्नुभएको छ। जापानले गएको महिनामा मात्रै एनलाई समर्थन गर्न 70 अर्ब डलर भन्दा धेरै खर्च गरिसकेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 10:45 अमेरिकाको अस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेको उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा रहेका छन्। विश्वकपमा राति पौने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएका थिए। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पौने 5 बजे समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा रहेका छन्। विश्वकपमा बिहान पौने 8 बजे समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडाल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा रहेका छन्। 4 भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। दिउँसो 2 बजेदेखि शुरू हुने भनिएको राजसभाको बन्द सत्र अझै शुरू भएन। नेतृत्व चयनका लागि भोलि मतदान हुने। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशिँदै। स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। तराईका केही ठाउँमा गर्मी कायमै। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित
6: हजुरको रेडियो 102.1 मेगा।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
10: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
10: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0 47 5 90 453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7 खुर्कोट सिन्धुली।
10: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
11: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98 54 0 43 305, 0 48 45 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
12: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
13: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
12: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्ट्रोल छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
14: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
15: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
13: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
16: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
17: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
18: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: Bărbănul Nuculaghi Rod, ciment, josta pata, taine, cabată la uniulat. Periu mantali ma testuram radul cu păsăl ce caul la bătit.
1: Caca, timla e tini thaceină? Aba hamrei mantali ma Deepjyoti Hardware and Suppliers khulia ni caca?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायौ
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भइगयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
7: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्ने
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-40-114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
3: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
2: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
3: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
2: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्यज्योति सही प्लान
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652499,
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्न 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 1,03,15,000 रूपियाँ बराबरको आय व्यय अनुमान सार्वजनिक गरेको छ। शिक्षित स्वस्थ र व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ हिजो आयोजित नगरसभाको 19औं अधिवेशनमा उपप्रमुख ईश्वरी बस्नेतले उक्त बजेट प्रस्तुत गर्नुभएको छ। प्रस्तुत बजेट अनुसार कुल विनियोजन मध्ये 74% चालुतर्फ र 26% पूँजीगततर्फ खर्च गरिने बताइएको छ। मन्थली नगरपालिकाका प्रमुख प्रशासक अधिकृत देवर्षी सापकोटाक अनुसार आगामी आर्थिक वर्षको बजेट गत वर्षको तुलनामा 1,45,49,000 रूपियाँले कम हो। बजेट घट्नुको कारणबारे जानकारी दिँदै प्रमुख प्रशासक अधिकृत सापकोटाले चालु आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आमदानीमा कमी आएको र त्यसकै प्रभाव आगामी वर्षको बजेटमा परेको बताउनुभएको छ। नगरसभा नगर प्रमुख लव श्रेष्ठले आगामी आर्थिक वर्षको लागि सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास, सुशासन, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण र न्यायिक समिति सम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नगरपालिकाले आगामी वर्ष स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, पूर्वाधार विकास र रोजगार सृजनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभाले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम चालू तथा पूँजीगत बजेट अनुमोदन गर्नुका साथै चालू आर्थिक वर्षमा भएको आय व्यय तथा खर्चको विवरण पनि अनुमोदन गरेको छ। रामेछाप विमानस्थलबाट वर्षको 2 पर्यटक सिजनमा लुक्लाका लागि उडान हुँदै आए पनि अरू महिनामा विमानस्थल बन्द हुँदै आएकोमा पर्यटन व्यवसायी लगायतले उक्त विमानस्थलबाट 12 महिना उडान गराउन दबाव दिने उद्देश्यले हस्ताक्षर संकलन थालेका छन्। सगरमाथा आरोहणका लागि जाने पर्यटकीय सिजनमा लुक्लातर्फ यात्रु ओसार्नका लागि वर्षमा 2 सिजन रामेछाप विमानस्थल खचाखच हुने भए पनि अरू बेलामा उडान अवतरण बन्द हुने गरेको छ। स्थानीयले लुक्लाका लागि हुने सबै उडानहरू नियमित र स्थायी रूपमा नै रामेछाप विमानस्थलबाट सञ्चालन गर्नका लागि माग गर्दै आएका थिए। सम्बन्धित निकायले यसबारेमा चासो नदिएपछि आइतबार रामेछापको मन्थलीमा आयोजित रामेछापको पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रममा स्थायी रूपमै विमानस्थलको सञ्चालनका लागि दबाव सृजना गर्न हस्ताक्षर अभियान थालिएको हो। विद्यार्थीमा उद्यमशीलता विकासका लागि सूचना तथा संचार प्रविधि तथा कृत्रिम बौद्धिकता सम्बन्धी 7 दिने नवप्रवर्तनात्मक तालिम मन्थली माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ। शिक्षा विकास तथा समन्वय इकाई रामेछापको आर्थिक सहयोगमा शुरू भएको उक्त तालिममा मन्थली माविका कम्प्युटर पढ़िरहेका 50 जना भन्दा बढ़ी विद्यार्थीहरूको सहभागिता रहेको विश्वविद्यालयका शिक्षक विष्णुबहादुर थापाले बताउनु भएको छ। विद्यार्थीहरूलाई वर्तमान प्रविधिमा जोडेर पढ्दै कमाउँदै कार्यक्रममा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले यस प्रकारको तालिमको आयोजना गरिएको मन्थली माविका प्रधान अध्यापक टंक विश्वास दाहालले जानकारी दिनुभएको छ। रामेछाप जिल्लाको सांगुटार बजारमा नेपालको सबैभन्दा ठूलो बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज मेला आयोजना हुने भएको छ। नयाँ खोज्नेलाई बजाजले दिन्छ झ्यामै भन्ने मुख्य नाराका साथ रामेछाप र ओखलढुङ्गाको सिमानामा अवस्थित प्रमुख व्यापारी केन्द्र सांगुटार बजारमा उक्त मेला हुन लागेको छ। स्थानीय विक्रेता प्रतिनिधि विनोद खत्रीका अनुसार मेला आगामी 2083 असार 11 गतेदेखि शुरू भएर असार 16 गतेसम्म सञ्चालन हुनेछ। 6 दिनसम्म चल्ने यस एक्सचेन्ज मेलामा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कूटर ल्याएर साट्न र त्यसको बदलामा बजाजको आधुनिक एवं आकर्षक नयाँ बाइकहरू घर लैजान सक्नेछन्। मेलालाई थप आकर्षक बनाउन कम्पनीले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा नयाँ भन्दा पुराना अधुरा योजना सम्पन्न गर्ने रणनीतिलाई पहिलो प्राथमिकतामा राखेको छ। पूर्वाधार, कृषि, पर्यटन र सुशासनलाई केन्द्रमा राखिएको नीति तथा कार्यक्रममा जनजीविकासँग प्रत्यक्ष जोड़िएका कार्यक्रमहरू समेटिएका छन्। गाउँपालिकाले सड़क स्तर उन्नति, नयाँ सड़कमा अनिवार्य ढल निर्माण, एक घर एक धारा अभियानलाई निरन्तरताका साथ
निरन्तरता तथा कृषियोग्य जमीनमा बाह्रै महिना सिंचाई सुविधा विस्तार गर्ने घोषणा गरेको छ। काठे विद्युत पोल विस्थापन र विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण गर्ने योजना पनि कार्यक्रममा समावेश गरिएको छ। कृषि क्षेत्रलाई आर्थिक मेरुदण्डको रूपमा व्याख्या गर्दै गुरूङ गाउँपालिकाले रैथानी बाली संरक्षण, जुनार र सुन्तला खेतीको डिजिटल म्यापिङ तथा ट्रेसिबिलिटी प्रणाली लागू गर्ने नीति लिएको छ। उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउन लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने तथा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ। सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन नयाँ प्रशासनिक भवनबाट सेवा सञ्चालन, सबै वडामा एकीकृत घुम्ते शिविर आयोजना तथा गाउँपालिकालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना अघि सारिएको छ। व्यवसाय दर्ता, नवीकरण र भू प्रशासन सम्बन्धी सेवा वडा कार्यालयबाट उपलब्ध गराउने तयारी गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्र पनि प्राथमिकतामा परेका छन्। दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटक स्थल कालिचोक भ्रमण गरेर फर्किएका दर्शनार्थी सवार कार दुर्घटना हुँदा छजना घाइते भएका छन्। दोलखाको भीमेश्वर नगरपालिका छ भूतपोखरी नजिक भएको दुर्घटनामा परेर छजना घाइते भएका छन्। घाइतेहरूको चरीकोट स्थित छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये चारजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ। उनीहरू कालिचोक मन्दिर दर्शन गरेर दोलखा भीमेश्वरको दर्शन गर्न जाने क्रममा दुर्घटनामा परेको बताइएको छ। र काभ्रे पलाञ्चोकका दुईवटा स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा फैलिरहेको बर्ड फ्लू काभ्रेमा समेत पुष्टि भएको छ। बनेपा नगरपालिका तेह्र साँगा र पनौती नगरपालिका साथ स्थित सुकुम्बासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको छ। साँगा स्थित एक लियर्स कुखुरा फार्ममा करिब 1600 1700 कुखुरा तथा पनौतीमा करिब 750 हाँस र स्थानीय कुखुरा प्रभावित भएका छन्। ती स्थानमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य भइरहेको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिनुभएको छ। हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दुई स्थानमा मात्रै संक्रमण देखिएको र ठूला व्यावसायिक फार्महरूमा भने संक्रमण पुष्टि नभएको ठाकुरले बताउनुभएको छ। अवस्था हजुरको रेडियो 102.1 MHz कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाफ खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
6: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
5: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
6: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
6: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
5: शिक्षामा कम्प्रोमाइज नगरौं गुणस्तरीय शैक्षिक संस्था नै रोजौं
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603332 98 51 20 16 16 98 43 36 94 94
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
8: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
7: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
8: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
7: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
8: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
7: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
8: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
7: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
9: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
10: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
9: थप जानकारीको लागि सम्पर्क नम्बर 98 54 043 230 97 67 65 24 29
10: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
11: ते

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम ओकाली उराली को साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबर पछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाई सँगै रहन्छौं। आज मंगलबारको व्यवसाय छ। हामीले पुरानो भन्दा भर्खरै भर्खरै मात्रै पनि बजारमा आएको छ एउटा गीतको लोकगीतको ट्र्याक लिएर आएका छौं। तपाईँले गीतको बोल चिन्नुपर्ने हुन्छ। त्यसको लागि 0840 40 0024 को नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँ यो समय उकाली उराली लेख्दैसी दाउँदै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा। मिठा र माइला मनसुनी लोकभागहरूको साथसाथै तपाईँसँग रहेर सहयात्रा गर्छौं भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डस्कम हजुरको या तामाकोस एफएम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। तपाईँले कमेन्ट पनि पठाउन सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। र आजको व्यवसाय तपाईँसँग रहेर सहयात्रा गर्छौं, के गर्नुपर्छ कार्यक्रममा भन्ने कुरा तपाईँलाई मैले जानकारी गराइसकेको छु भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले। र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। यति बेला हामी कार्यक्रमको शुरूआतमा कुर्ता सुरुवाल लाउँदा त यस्तै छौ भन्ने पुरूषोत्तम नेउपाने र सिन्धु मल्लको आवाजमा रहेको मिठो भाकाबाट कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं कुर्ता सुरुवाल लाउँदा त यस्तै छ भनेर बोलको भाका राखेर कार्यक्रम उकाली उरालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ तपाईँले 0840 40 00 26 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लाग्दैछ, ठिकै छ, यो असारको महिना छ, तपाईँ काममा व्यस्त हुनुहुन्छ होला भन्ने पनि लाग्छ। सकेसम्म धेरै साथीले हामीलाई सुन्दै पनि राख्नु भएको छ होला भन्ने लाग्छ। सकेसम्म तपाईँको यो समय चाहिँ फुर्सदको समय छ भने हामीलाई सम्झेर कार्यक्रममा सहभागिता जनाउनुहोला। हामीले एकदमै मिठो गीतको एउटा ट्र्याक लिएर आएका छौं, त्यो ट्र्याक मार्फत तपाईँले गीतको बोल मात्रै चिन्नुपर्छ। 0840 40 00 26 नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँ देश तथा विदेशमा रहनु भएको छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै पनि हुनुहुन्छ होला भन्ने पनि आशा लिएका छौं। यति बेला हामीलाई फेसबुक लाइभबाट कमेन्ट प्राप्त भएको छ। देवेन किशोर अन्जानजी लेख्नुहुन्छ, भायाको सागरमा डुब्न बन्छ किनार नभएको त्यो प्रेममा तर्न बन्छ अहंकारको ढुङ्गा फालेर मायाको छालमा बग्न बन्छ। नमस्कार हजुर लगायत होली युनिट परिवारलाई सधैँ साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई पनि मुटु फुट्ने गरी सम्झेको छु। देवेन किशोर रमजान प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अप्सरा खड्काजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म भने कार्यक्रम सुन्दैछु, खाजा लिनुभए त कार्यक्रम राम्रो लाग्छ। रामी छापको नामाडीबाट हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी बिल्ली अक्सामीजीले पनि लेख्नु भएको छ, नमस्कार हजुर भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार व्यक्त गर्न चाहन्छु। त्यसै गरी धर्मराजजी लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढकाल धर्मराज बेर्तामोड चापा घर भइहाल चाहिँ उहाँ लेख्नुहुन्छ, दुबईबाट कार्यक्रम सुन्दैछु। यस कार्यक्रम मार्फत सम्झनु पर्दा चाहिँ आज असार 9 गते जन्मदिन मनाउने मेरो बहिनी सबिना ढकाल बुटवल निवासी सन्देश र सुता पोखरेल सानो बाबु छोरा श्रवण क्षेत्री नेपाल गञ्ज रेडियो भैसन के ब्युटिफुल आरजी प्रतिमा शाही र तिरोथुमकी साथी आरती चुङबाङलाई जन्मदिनको लाखौं करोड़ौं शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिन मनाउने सबै साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी उहाँ लेख्नुहुन्छ, अन्य धेरै साथीहरूलाई सम्झनु भएको छ, आशिष नयन, त्यसै गरी सुमे लिम्बु, सन्देश सरस्वता पोखरेल, दिलसा राई, एलिसा लिम्बु, हिमा राई, वरुण सञ्चली, सुनिता कोलोङ, लक्ष्मी छेत्री, सपना खड्का, बन्जु थापा, भूविश्रीष मगर, त्यसै गरी निवास शिरपालका बान्त बाई स्काई, नवीन पूजा लकाम्री, पूर्वेली आकाश बाई, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुनो सुनिता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, मञ्जना राईको लागि काली कमला उनेम, अभागी सृजना राज, काली मगर, प्रवीण मगर, लभ स्टार, सन्तोष छेत्री, विष्णु खनाल, एलिना राई, समीक्षा राई, त्यसै गरी अनिसा राई, रत्न बहादुर थापा, गगन्ती रथमी, गीता भण्डारी, सहयात्री सरु, तारा भोजेल, सलिना फोखरेल, कमला विष्ट, कला विष्ट, सरिना गुरूङ, हरपल रोशनी, प्याकुरी गीता लिम्बु, अस्मिता बस्नेत, अनिता बस्नेत, कल्पना साङपाङ, भूमिका राई, अस्मित सुताङ, शान्ति विश्वे, शमशेर लिम्बु, शुक्र बान्तवाग, ब्रास सरोज सुसारा, शुक्रराज रोसाईले, सानो कमला लगायत मलाई जति पनि साथीहरूले ढकाल धर्मराज भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने मिठो भाका समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दैछ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म अध्ययन तामाङ बोल्दैछु सिन्धुलीबाट।
0: अध्ययन तामाङ, के छ हाम्रो अध्ययनजीको खबर सुनाउनुहोस् न, के अध्ययन गर्दै हुनुहुन्छ?
1: म यस्तै हो, म जिन्दगीलाई नै अध्ययन गर्दैछु।
0: जिन्दगीलाई, आफ्नै जिन्दगी हो कि अरूको जिन्दगी?
1: समग्रमा देशकै जिन्दगी अध्ययन गर्छु भन्दा नि फरक नपर्ला
0: भनेपछि देशकै छ। ल अब हाम्रो अध्ययनजीले देशकै अध्ययन गर्दै हुनुहुन्छ, मेरो पनि यसो अध्ययन गरेर के छ के भइरहेछ भनिदिनु पर्यो हो अध्ययनजी। मैले मेरो जिन्दगीको बारेमा म आफूले केही पनि पत्ता लगाउन सकेको छुइनँ।
1: तपाईँ चिन्तै नगर, नेपाली समुदायमा रहेका सबैको समग्रमा चाहिँ अब अध्ययन गर्दैछु म, बिस्तारै भइहाल्छ सबै समाधान।
0: म समक्ष चाहिँ मेरो जिन्दगीको अध्ययन गर्न चाहिँ कहिले आइपुग्नुहुन्छ?
1: अब मेरो अलिक फुर्सद मिलाएको छैन, ठ्याक्कै फुर्सद मिल्यो भने, किनकि अब धेरै गर्नुपर्ने, अब अनुसन्धानमा पनि अध्ययन मात्रै गरेर भएन, फेरि अनुसन्धान पनि गर्नुपर्छ, त्यस कारणले गर्दाखेरि अलिक समय लाग्न सक्छ। तर धैर्य गर्नुपर्छ, धैर्य गरिसकेपछि त्यो समय आउँछ, समय आइसकेपछि वास्तविकता के हो त्यो त पत्ता लाग्न नै हाल्छ।
0: पत्ता लाग्छ, अब पत्ता लाग्ने समयको चाहिँ प्रतीक्षा धेरै गर्नुपर्ने भयो, अब धेरै हुन्छ त्यो बात थोरै हुन्छ होइन त?
1: हजुर हजुर।
0: ल ठिकै छ, अब मेरो जिन्दगी पनि कसरी चल्दैछ, के को अभाव छ, के को उतार चढाव छ भन्ने कुरा चाहिँ हाम्रो अध्ययनजीले अध्ययन गरेपछि थाहा पाउनुहुने भयो होइन त?
1: हजुर।
0: ल ठिक छ, अब अहिलेसम्म मलाई पनि के को उतार चढाव भयो, के भयो, कसो भयो, जिन्दगी कसरी चलिरहेको छ, के भएर चलिरहेको छ भन्ने चाहिँ जस्तो म आफूले आफूलाई भन्न सकिरहेको छुइनँ, यहाँले चाहिँ अध्ययन गरेपछि भन्नु भने भयो, म प्रतीक्षा गर्नेछु है त। ल हुन्छ, अनि सिन्धुलीको कुन ठाउँदेखि भन्नुभयो?
1: हरिहरपुर गढी गाउँपालिका।
0: हरिहरपुरदेखि हुनुहुन्छ, एकदमै रमाइलो ठाउँ है। ल पहिला त म आएको थिएँ, रमाइलो लाग्दै थियो, अलिक गर्मी गर्मी पनि छ चैत वैशाखको सिजनमा चाहिँ, के कसो अध्ययनजे?
1: यस्तै छ, अहिले पनि गर्मीको चाहिँ यहाँ एकदमै, किनभने यो तपाईँको बोर्डर सर्लाही जिल्लालाई त तराई छेउमै पर्छ, भित्री मधेस हो नि त,
0: त्यसकारणले
1: गर्दाखेरि गर्मी चाहिँ अति नै छ यहाँ।
0: ल गर्मी छ, गर्मीमा अब मजाले बस्नु भएको छ शीतलतिर, अब जे होस् अलिक समथर ठाउँ छ, रमाइलो छ।
1: हजुर हजुर।
0: ल खाजा खानुभयो कि बाँकी छ?
1: खाजा मेरो एकैछिनमा हुनेछ, तपाईँहरूको के भएको छ?
0: हाम्रो चाहिँ भइसकेको छ, हामी लगभग सबैको भइसकेको छ, अब यहाँको बाँकी नै छ भन्दै हुनुहुन्छ। यहाँसँग म पहिलोचोटि बोलेको जस्तो पनि लाग्छ, कार्यक्रममा आउनुभएकोमा खुसी लाग्यो है त अध्ययनजी।
1: हजुर धन्यवाद। होइन मलाई यस्तो लाग्छ, यो पूर्व गीत सङ्गीतहरूको अब विभिन्न हुन त, बजारमा जस्ता पनि गीत सङ्गीतहरू आउँछन्, तर साथीहरूले बजारमा भएका गीतलाई पनि लोकगीत भनेर व्याख्या गरिरहनु भएको छ। लोकगीत लोक दोहोरी गीत र लोकगीत फरकै हुन्छन्। गीत सङ्गीत भनेको विशेष त पुराना गीत सङ्गीतलाई, अग्र स्रष्टाका अमर गीत सङ्गीतहरूलाई नै लोकगीत भन्ने मान्यता हुन्छ र त्यो मानिन्छ। त्यस कारणले गर्दा म चाहिँ यो लोकगीत सङ्गीतप्रति एकदमै रुचि राख्छु र त्यसलाई अलिक गहिरो विश्लेषण सहित अध्ययन गर्छु, होइन अनुसन्धान गर्छु। त्यस कारणले गर्दा लोकगीतको कार्यक्रम चाहिँ मलाई एकदम गजब लाग्छ क्या।
0: गजब लाग्छ, यहाँ गजब लाग्छ भन्नु भए खुसी लाग्यो, पक्कै पनि लोकगीत सङ्गीतलाई माया गर्ने लोकप्रेमी साथीहरू पनि अझै धेरै हुनुहुन्छ।
1: हजुर।
0: ल ठिक छ, अब हामी कार्यक्रमतर्फ लागौँ त त्यसो भए, आज के गर्नुपर्छ भन्ने कुरा यहाँलाई थाहा छ?
1: ठिक छ, मैले सुने अनुसार गीत सङ्गीतलाई, अग्र स्रष्टाका अमर गीत सङ्गीतहरूलाई नै लोकगीत भन्ने मान्यता हुन्छ र त्यो मानिन्छ। त्यस कारणले गर्दा म चाहिँ यो लोकगीत सङ्गीतप्रति एकदमै रुचि राख्छु र त्यसलाई अलिक गहिरो विश्लेषण सहित अध्ययन गर्छु, होइन।

0: 아든지
1: 맞아요.
0: 봐요.
1: 이게 말이 쓰냐? 요 미디엄 사이즈로 요 카페 바깥에 있어. 더 테크닉이고 볼지 말아야 돼.
0: 기트고 볼지 야드 봐요. 기트고 볼이 야드 쓰네. 말이 기트가 사실 가운데 봐요. 그래서 완전 다 사다.
1: 아니 말은 기억은 야드. 근데 요 카페 바깥에 말이 많이. 아니 요 미디엄 사이즈로 사실 이따가 말이 대리 안 나대고 봐. 말이 어디 이 상기. 말은 이따 요 지역에 말이 다 봐요. 말이 구라나 중에. अलि भन्दिन छु त्यताको चाहिँ धेरै नै मैले अध्ययन गर्ने गरे भएर त्यो चाहिँ मलाई थाहा हुन्थ्यो यो पनि अब प्रयास गरियो त्यो जे जस्तो भए पनि काठे भाका काठ क्षेत्रका भाकाहरू पनि समावेशी हुन्छन् त्यो चाहिँ खुसी नै लाग्छ तर मलाई गीत बोल्छ याद भएन गाग्याका पनि मलाई ठ्याक्कै बिर्स मतलब सम्झिन भन्नुभएको
0: ल ठिकै छ त्यसो भए कार्यक्रमको अन्तिमसम्म हामी यही नै ट्र्याक अन्य साथीहरूलाई पनि चिनाउनेछौँ के रहेछ गीतको बोल यो गीतमा आवाजको कस्तो रहेछ कुन गीत रहेछ कार्यक्रमको अन्तिममा यो गीत बज्दै हामी पनि विदा हुनु पर्ने हुन्छ यहाँले कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नुहोस् अहिलेको लागि छुटौँ है त हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी सिन्धुलीको हरिहरपुर गढीका उपालिकादेखि हुनुहुन्थ्यो उहाँसँग रमाइलो मिठो कुराकानी पनि भइसकेको छ साथसाथै उहाँले प्रयास गर्नुभएको छ प्रयास नै सबैभन्दा ठूलो कुरा छ चिन्नै पर्छ भन्ने छैन होइन सबैलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि हुँदैन कहिलेकाहीँ सुनिरहेका बिहान सुनेको गीत सङ्गीत अहिले हामीले बिर्सिन्छौँ भन्ने बित्तिकै आउँदैन उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार देवजी
2: हजुर हजुर
0: के छ सन्चै आरामै हुनुहुन्छ
2: म एकदम सन्चै आरामै छु भन्नुभयो साई दिदी हजुर हजुरहरूको खबर सुनाउनु
0: हाम्रो खबर एकदमै ठिकै छ पानी पर्ला जस्तो थियो हल्का मात्र छिट्यायो त्यतिकै पानी टरे हेर्नुहोस् न
2: हजुर त्यो त यता एउटै एउटै हो भन्नुपर्छ है त दिदी हजुर एउटै भयो कि आज अब आजभोलि पानी कहीँ पनि पर्ने अनि कता कता पर्यो भने चाहिँ हाम्रोतिर पर्ने सकिरहेको छैन यस्तै छ भन्नुपर्छ है त
0: ल अब यस्तै छ यस्तै गरेर दिनहरू क्रमश बित्दैछन् हिजो मात्रै असार एक गते भएको जस्तो लाग्थ्यो आज नौ गति बितिसकेको छ होइन अब हेर्दा हेर्दै असार पनि बित्छ त्यसपछि साउन लाग्छ साउन पनि जान्छ हेर्दा हेर्दै दसैँ तिहार आउँछ यस्तै भइरहेको छ मौसम पनि होइन त आउँदा पानी हुरहुर त्यो दिनकै पर्छ नआउँदाखेरि पानी नै आउँदैन ल ठिक छ अनि आज दिउँसो दिन कसरी बिताउनु भयो आजको दिन चाहिँ
2: आजको दिन मेरो अब सेवा सङ्गतितिरै गइएको थियो घरेलु सङ्गतिहरूमा गइयो अनि आयो अब यसो प्रार्थनाहरू गरियो अनि दुई बजीतिर घर आइपुगेको थियो भन्नुपर्छ अनि घर आएर अनि यसो रेडियोहरू सुन्ने बस्ने गरेर दिनहरू बित्यो भन्नुपर्छ है त राम्रो रमाइलोसँग दिन बितेको छ भन्नुपर्छ आजको दिन
0: ल राम्रो रमाइलोसँग बिताउनु भएछ खुसी लाग्यो अब चाहिँ हामी कार्यक्रमतर्फै लागौँ यहाँको लागि बजाउनु पर्छ कि पर्दैन ट्र्याक चाहिँ
2: सुन्न त सुनेको मजाले त्यही पनि फेरि एकचोटि बजाउनुहोस् न म सुन्ने के अरे चिन्ने प्रयास गर्छु भन्नुपर्छ है त
0: ल हुन्छ यहाँको लागि बच्छ ध्यान दिएर सुन्नु होला है त देवजी
2: ओके सर

0: चाहिँ यसको उत्तर के दिनुहुन्छ, के भन्नुहुन्छ? कार्यक्रम चाहिँ दिजुले अन्तिमसम्म सुन्नु पर्ने भयो नि त त्यसो भए
1: हुन्छ। अरूले अरू साथीहरूले जेसुकै भने पनि म चाहिँ यही नै भन्नुपर्छ है त।
0: ल कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छिटोमा है त।
1: ओके छ त, बाई बाई।
0: हस् नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले हामीले ट्र्याक राखेका थियौँ उहाँलाई, उहाँले उत्तर दिनुभएको छ, तर उहाँले दिनुभएको उत्तर मिलेको छ कि छैन थाहा छैन। हामी अन्य साथीलाई पनि चिनाउनेछौ, त्यसपछि कार्यक्रमको अन्तिममा यो गीत पनि बज्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै थिए, गइसक्नु भएको छ। कहिलेकाहीँ टेलिफोनमा साथी आउँदा आउँदै पनि उहाँको टेलिफोन सम्पर्क गर्छु, ठिकै छ, प्रयत्न जारी राख्नुहोस्। यति बेला मनोज सुन्दासले लेख्नुहुन्छ, दिदी नमस्ते, के छ खबर? म पनि कार्यक्रम सुनिरहेको छु है, यता सिन्धुलीको झाँगाझोली रातमाट बजारबाट अब बज्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। सत्यको लागि सहाराजीले पनि अब बज्ने गीत सबैको लागि भन्छु ल, सबैलाई शुभदिनको कामना भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
2: नमस्कार दिदी हजुर, नमस्कार।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म जीवन नेपाली बोले केटिएमबाट।
0: जीवनजी
2: हजुर, हजुर
0: के छ खबर?
2: मेरो एकदम ठिक छ दिदी, हजुर के छ?
0: मेरो पनि एकदम ठिक छ। काठमाडौँतिर हाम्रो जीवनजीको जिन्दगी जीवन कसरी चल्दैछ?
2: चलिरहेको दिदी हजुर,
0: चलिरहेको छ
2: हजुर हजुर।
0: काठमाडौँतिर त अब हिजो आज पानी परेर अब त्यति धेरै धुलो उड्ने त छैन होला, नत्र त धुलै धुलो होइन, धुवा नै धुवा हुन्छ नि त फेरि।
2: हजुर हजुर, अहिले भर्खर पानी परेर रहेको छ,
0: भनेपछि मौसम सफा छ।
2: हजुर हजुर।
0: ल अब घरतिरै हुनुहुन्छ कि कामतिर हुनुहुन्छ त यो समय?
2: म तिर छु दिदी हजुर।
0: कता भन्नुभयो?
2: म रुमतिरै हो भने।
0: ए रुमतिर ड्युटी सकेर आउनुभयो कि आज जानु भएन?
2: म सकेर आएको।
0: ल सकाएर आएर जीवनजी मजाले बस्दै हुनुहुन्छ, खुसी लाग्यो। कार्यक्रममा यहाँको फोन पनि लागेको छ, कार्यक्रम सुन्नु भएको छ कि छैन आज?
2: छैन दिदी हजुर, एउटा साथीले चार बजीतिर भनेर गरेको थियो।
0: साथीले को साथीले चाहिँ कार्यक्रममा आउँदैछ भनेर भन्नुभयो?
2: अर्जुन थापाले।
0: अर्जुन थापाजीले चाहिँ चार बजे कार्यक्रम आउँदैछ, कार्यक्रममा फोन गर्नुहोस् भन्नुभयो।
2: हजुर हजुर।
0: ल ठिक छ, अर्जुनजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज चाहिँ हामीले एउटा मिठो गीतको लोकगीतको ट्र्याक लिएर आएका छौँ, यहाँले गीतको बोल मात्रै चिन्नुपर्छ, यहाँको लागि हामी गीतको ट्र्याक बजाउनेछौँ। हुन्छ
2: हस् हुन्छ।
0: ल ध्यान दिएर सुन्नुहोला है त।
2: हस्

0: देवजी
1: हजुर दिदी
0: सुन्नु भयो
1: एकदम एकदम मजाले सुने अब तिमी पनि भन्नुपर्छ है त
0: ल भन्नुहोस् न त
1: काटेपछि नकली बेल डाँडा आउँछ झल्को कहाँबाट भन्ने गीतको बोल रहेको छ भन्नुपर्छ है त दिदी हजुर
0: यही नै हो गीतको बोल भन्नुहुन्छ
1: एकदम एकदम कन्फर्म यही नै हो भन्न चाहन्छु है म चाहिँ
0: ल अब यहाँले यही हो भन्नुभएको छ अन्य साथीहरूले

0: जी बंजी
1: हजुर हजुर
0: सुन्नु भयो
1: सुन्नु जसनी दिदी हजुर आज अलिक गाह्रो पर भन्दैछु दिदी हजुर
0: गाह्रो पो पर्यो
1: हजुर हजुर आजको लागि
0: ल गाह्रो पर्यो भन्नुभयो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु जीवन नेपालीजी हुनुहुन्थ्यो काठमाडौँदेखि यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं बद्री पंगेले सिन्धु मल्लको आवाजमा रहेको ससुरालीमा बोलको गीत बस्छ त्यसपछि हामी फेरि आउनेछौं

0: Cari camaradi, yn eid yn ymwneud â'r rhafannau le faga, a fod rwy'n bwng yn eid astyn dyma le gwaf, a smar o'i go. Os bost yr alu ma fo'n eid bwlgw baga, cari gyma bod ddys o'i gos o bo fo'n eid pala to bai gwrw o'i gos rydi bila, o'r gwrs ati siom bor gyma hwn o'n tro, swagot gyrs rhyw fan dweud hyn, goes o'n eid o'i gos o. Ydy bila ma to bai gw Facebook comment bas yn gyrnid o'r ffalag swy am yna, ddiri sati rwy'n Facebook like bas o'n eid swn ddiw'n o'n tro, comment arw ddiri prap to fwy gazan. तपाईँका कमेन्टहरूलाई पनि पक्कै भाषण गर्नुपर्ने हुन्छ. यति बेला सौरभ केसीजी लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, गुड आफ्टरनुन, म यता बागचौर नगरपालिका आठको मान्छे, हालचाल भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु. है अब बस्ने भाका सबैको लागि समर्पण गरे भन्नुभएको छ बाबुरा मगरजीले पनि. दिदी नमस्ते, नमस्कार, म बाबुरा मगर फलडुङ्गा पोखरी घर भई हालचाल रियादबाट कार्यक्रम सुन्दैछु. धेरै मनपर्छ है कार्यक्रम. अब बस्ने गीत मेरो घर परिवार लगायत सबैको लागि भन्दैछु. टेन्सन भन्दै हुनुहुन्छ. यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु. हेलो, नमस्ते, नमस्कार. हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: यता धेरै समय बजे चनाखुबाट डिएम थापा मगर.
0: डिएमजे
1: हजुर,
0: के छ खबर?
1: एकदम राम्रो. एकैछिनमा घाम लाग्छ, एकैछिनमा पानी पर्छ, होइन यस्तै छ.
0: एकैछिनमा पानी पर्छ, एकैछिनमा घाम लाग्छ.
1: हजुर,
0: यो भनेको के मौसम हो त?
1: खै झिलिमिली राम्रो नभए.
0: झिलिमिली राम्रो मौसम भनेर चिन्नुहुन्छ?
1: म त राम्रो भन्छु यस्तोलाई.
0: के कारणले चाहिँ राम्रो लाग्छ त डिएमजीलाई यो खालको मौसम, एकछिनमा घाम लाग्ने, एकछिनमा पानी पर्ने?
1: घाम लाग्दा पानी पर्छ, शीतल हुन्छ, शीतल भएपछि अनि फेरि पानी पर्न थाल्छ. त्यस्तै त्यस्तै होइन, यस्तो पानी पर्दा चाहिँ त्यही भएर
0: काम गर्न नि जाँगर लाग्छ. पानी पर्दा काम गर्न चाहिँ अल्छी लाग्ने, झ्याउ लाग्ने, अनि फेरि त्यही मौसम चाहिँ तपाईँलाई रमाइलो लाग्ने कारण त दुइटा हुने भयो नि त फेरि.
1: म
0: चाहिँ यता उठेर बोलौँ कि भने हाम्रो डिएमजीसँग म अलिक बस्नु परेको छ. हेर्नुहोस् न,
1: किन होला त त्यस्तो? फेरि अब प्रोग्राम कसले चलाइदिने हो र म छुइनँ त्यहाँ.
0: तपाईँले त्यहीँबाट चलायो भने खासै फरक पर्दैन, तपाईँको आवाज सुनिहालिन्छ. म यहाँ बच्चाहरूले म्युट गर्छु मेरो आवाजलाई, बस्छु म, सुन्छु. हाम्रो डिएमजीले त्यहाँबाट कार्यक्रम चलाइदिनुहोस् के भएर, होइन र
1: मलाई आउँदैन कि, आउने भए त मैले छोड्ने थिइनँ.
0: ल त्यसो भयो डिएमजी, तपाईँलाई कार्यक्रम चलाउन आउँदैन भने ल यहाँ आउनुहोस्, म तपाईँलाई सिकाएर पठाउँछु. तपाईँ घरमै बसेर यहाँ भए जस्तै गरी कार्यक्रम चलाइदिनुहोस्.
1: हस् म पछि आउँछु ल.
0: धेरै पटक भए आउँछु भन्नुभएको, हराउनुहुन्छ बेला मौकामा
1: आउँछु. मलाई थाहा नै भएन कि
0: रामेछाप बजार आउनु भएको थियो
1: अघि.
0: अनि रामेछाप बजार आएपछि त यहाँ हजुरको रेडियो कहाँनिर छ भनेर सोधेपछि त त्यहाँ जसले पनि देखाइदिइहाल्नुहुन्थ्यो नि.
1: म आफैले खोजेर म आफै जान सक्छु भनेको रहेछ कि.
0: आफूले हुन त सबै कुरा आफूले प्रयास गर्नुपर्छ भनिन्छ, तर कतिपय प्रयास गर्ने ठाउँमा आफू सफलतामा पुग्नु छ भने, सफलताको सिँढी चढ्नु छ भने अरूको पनि पाइलाहरू चाहिँ, खुड्किलाहरू आवश्यक पर्छ. अब यहाँले हामीलाई फोन गर्नु भएन, त्यहाँ आइसकेपछि अन्य साथीलाई सोध्न तपाईँलाई गाह्रो अप्ठ्यारो लागेको थियो भने हाम्रो नम्बर थियो, फोन गर्न सक्नुहुन्थ्यो. म यहाँ चाहिँ थिएँ दिदी अथवा दाई, म यसरी आउँदैछु, यहाँबाट कहाँ आउने भन्ने त तपाईँले यदि लोकेसन माग्नु भएको भए हामी तपाईँलाई लोकेसन दिन्थ्यौँ नि त. ल अब चाहिँ कन्फर्म हो आउनुहुन्छ, हामी 100% स्योर भएर बस्छौँ. र हजुरको रेडियोमा डिएमजीको लागि 24 घण्टा रेडियोको ढोका खुल्ला हुनेछ है त.
1: आउनु
0: चाहिँ पर्यो,
1: हुन्छ.
0: यदि तपाईँ आउनु भएन भने त ढोका लागि नै रहन्छ फेरि.
1: सबै श्रोतामानहरूको लागि एफएमहरू त सधैँभर खुल्ला रहने छ कि, मलाई मात्रै
0: खुल्ला नै रहन्छ, तर तपाईँ यो
1: मित्रहरूको लागि कि मलाई मात्रै होइन.
0: त्यही जस्तो कि यो जुन ढोका बन्द हुन्छ भन्ने कुरा चाहिँ अब डिएमजी आउने भन्ने सन्दर्भको विषयलाई मात्र समेटेको छ नि त. अन्य विषयलाई, अन्य विषयको लागि त 24 घण्टा खुल्ला नै छ. तर डीएमजी आउनुहुन्न भने ढोका बन्द हुन्छ, आउनुहुन्छ भने खुल्ला रहन्छ भन्ने कुराको विषयको प्रसङ्ग हो कि यो चाहिँ। ल, कार्यक्रम सुन्दै हुनुहुन्छ, हामीले गीतको ट्र्याक राख्नुपर्छ अथवा पर्दैन?
1: पर्दैन।
0: ल भन्नुहोस् न त।
1: काटै पछि धुली फिल डाँडा भन्ने रे कि,
0: यही नै हो कि भन्नुहुन्छ?
1: हो, यही नै हो कि।
0: यो हो कि भन्ने चाहिँ एकदमै पुरानो थिगो भनिन्छ नि, इङ्ग्लिसमा डाइलग नेपालीमा थिगो होइन?
1: हो,
0: यहाँको पनि यो रहेछ। ल, खुसी लाग्यो, राम्रो लाग्यो। अब यहाँले मिलाउनु भयो कि भएन, अन्य साथीले के भन्नुहुन्छ, यसरी नै आधिकारिक मान्नुहुन्छ?
1: हजुर, काटेपछि धुली खेल डाँडो झक्काउँछ कहाँबाट कहाँबाट
0: है कि यस्तै। ल, यस्तै भन्नुभएको छ, ठिक छ। अब यहाँले चाहिँ प्रयास गर्नुभयो अथवा मिलाउनु भयो भएन, कार्यक्रम सुन्दै गर्नुहोस्। अहिलेको लागि छोटाउँ आइदा।
1: हजुर, नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डिएम थापा मगर्जी जनकुबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब एकजना साथीसँग हामी छोटो मिठोमा कुरा गर्छौं, त्यसपछि चाहिँ कार्यक्रमबाट विदा हुनुपर्ने बेला भइसकेको छ। यति बेला फेसबुक लाइभमा रिमा थामीजी लेख्नुहुन्छ, नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है, अब बज्ने भागा सबैको लागि भन्दै हुनुहुन्छ। राज कालीकोटेजीले पनि दिदी गुड आफ्टरनुन, म झापाले हिरो राज कालीकोटे बिरतापुर झापा हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबै सबैको लागि समर्पण गरे भन्नुभएको छ। त्यसै गरी रीता परियारजीले पनि नमस्ते दिदी, म यता सिन्धुलीबाट हाल चाहिँ काठमाडौँबाट मेरो घर परिवार लगायत सबैको लागि अब बज्ने भाका समर्पण गरे ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँका यतिजेलसम्म प्राप्त भएका कमेन्टहरूलाई मैले वाचन गरेर पनि सघाइसकेको छु। कार्यक्रमको अन्त्य पनि हुन लागिसकेको छ, लगभग आजको कार्यक्रमको समय सकिन लागिसकेको छ। हामीले कार्यक्रमको अन्तमा आज लिएर आएको गीतको ट्र्याकको गीत चाहिँ कार्यक्रममा राख्नुपर्ने पर्ने हुन्छ भन्न चाहे भने, आजको बसाईमा कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो, अब मैले भर्खर कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भएको छ। कार्यक्रममा मिठो गीत बजाउँदै कुराकानी त भोलिका बसाईमा पनि हामीले गर्नेछौ भन्न चाहे। पहिलो साथी हुनुहुन्थ्यो अध्ययन तामाङ हरिहरपुर गढीदेखि हुनुहुन्थ्यो, देवमा सिन्धुली झागाझोलीदेखि, र अध्ययनजीले चाहिँ ट्र्याक चिन्न सकिन आएन भन्नुभएको थियो, उहाँले प्रयास गर्नुभएकोमा उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी देवजीले चिन्नु भएको छ, जीवन नेपालीजीले पनि आएन है मलाई त भन्दै हुनुहुन्थ्यो। त्यसै गरी डीएम थापा मगरजी हुनुहुन्थ्यो, उहाँले पनि गीतको ट्र्याक चिन्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमबाट विदा हुने बेला भइसकेको छ। हामीले अब कार्यक्रमबाट विदा माग्नुपर्छ आजको विषयमा। मैले को साथीले चिन्नु भयो, के चिन्नु भयो भनेर पनि भनिसकेको छु, त्यही भएर चाहिँ अब विदा माग्नुपर्ने हुन्छ भन्दै आज करिब हामीले चारजना साथीलाई टेलिफोनमा लियौं, र मिलाउने साथी चाहिँ देवजी अनि डीएमजी हुनुहुन्थ्यो। उहाँहरू दुवैजनालाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ हामीले कार्यक्रम उघारी उडारीमा पुराना लोक भाका बजाउँछौ भन्दाखेरि पनि होइन, मैले भन्ने गर्छु गीत संगीत नयाँ होस् अथवा पुराना होस् सबैलाई सुन्नुपर्छ, माया गर्नुपर्छ, साथ दिनुपर्छ भनेर मैले तपाईँहरूलाई कार्यक्रममा बारम्बार भनि पनि रहेको हुन्छु। धेरै साथीहरूले चाहिँ भर्खरै भर्खरै आएका गीत संगीतहरू पनि अलिकति कम सुन्नुहुन्छ कि जस्तो लाग्छ, साथसाथै पुराना पुराना लोक भाका त कतिपय अवस्थामा हामीले बिर्सी पनि सकेका हुन्छौं, त्यो भएर पनि गाह्रो अप्ठ्यारो हुन सक्छ। तर भर्खरै आएको गीतको ट्र्याक रहेको थियो धुलीखेल डाँडा दुई मालिका रहेको थियो गीतको बोल चाहिँ, आज लिएर आएको ट्र्याकको गीत मैले भनिसकेको छु, गीतको बोल धुलीखेल डाँडा दुई मालिका आवाज रहेको थियो यो गीतमा, सारू केसी रामहरि भन्जारी साथै लक्ष्मी दर्नालको आवाज रहेको थियो। यो गीत कार्यक्रमको अन्तमा तपाईँको माझमा छोड्दै यतिन्जेलसम्म तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम उकाली उडारी अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रेष्ठप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा यो एकदमै मिठो आजको ट्र्याकको गीत तपाईँको माझमा छोड्दै आजको यो कार्यक्रम उकाली उकालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लो आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले साँझको 5 बजे
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
6: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भन्छ
7: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
6: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएन हामी त।
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
0: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देशमा समय छैन नगरपालिकाले के गर्ने चिसीले के गर्ने
2: गाडी भाडा पताएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब कहाँ फेरि हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै फैलियो
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी पनि आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: त्यसको कथामा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटी टमाटर ल्याएर वजन गर्ने मेरो काम त्यो छु किसानमुखी बजेट ल्याउनु पर्दैन देख्नु किसान उमेरमा लाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा म त्यही तपाईँ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्पेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा चाहिँ हामी सबैले अत्यधिक मात्रामा प्रयोग गरेका कुराहरू अर्थात् डिजिटल कृषि र पछिल्लो समयमा सहर केन्द्रित र गाउँमा समेत डिजिटल कृषिले चाहिँ वर्चस्व कायम गर्दैछ र विशेष गरी पछिल्लो समयमा चाहिँ बजारीकरणको डिजिटल प्लेटफर्म पनि एउटा बलियो माध्यम बन्दैछ धेरैले चाहिँ यसै माध्यमबाट चाहिँ कृषिका समेत सामानहरू खरिद गरेको अवस्था पनि छ र किसानहरूले सिधा उपभोक्तासम्म पुर्याएको अवस्था पनि छ र हामीले यो विषयमा रैथाने हाट बजारसँग सम्बन्धित विषयमा पनि हामी पक्कै पनि कुराकानी गरेका थियौँ भने आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा विभिन्न डिजिटल अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्न खोजिएका चिजहरू चाहिँ विशेष गरी यो क्षेत्रको एउटा सम्भाव्यताका कुराहरू त्यसै गरी केही चुनौती पनि हुन सक्छन् किनकि हाम्रा उपभोक्ताहरू यस्ता छन् कि आफ्नै आँखाले आफ्नै हातले छामेर खरिद गर्ने खालको एउटा बानी पनि छ यसलाई चाहिँ चेन्ज गर्नको लागि अथवा यो ब्रान्डिङ प्रशोधनमा चाहिँ हामी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ अथवा चाहिँ यो ग्रेडिङमा चाहिँ कसरी ध्यान दिएर चाहिँ हामीले बजारसम्म पुर्याउँदै गर्दा उपभोक्ताको चाहिँ मन जित्न सकिन्छ लगायतका विषय हामी केन्द्रित भएर छलफल गर्ने प्रयास पनि गरेका छौँ। आज हामीले विशेष गरी डिजिटल मार्केटिङमा डेढ दशकभन्दा लामो समय काम गर्नुभएका नेपाल डिजिटल प्रणालीका प्रबन्ध निर्देशक मित्रमणि बराल विभिन्न संस्थामा आबद्ध रहेर कार्य पनि गर्दै हुन्छ। रैथाने कृषि घर त्यसै गरी कृषि स्कूल लगायतका संस्थामा पनि आबद्ध भएर सँगसँगै डिजिटल कृषिका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ। अन्यहरूलाई सिकाउने काम पनि गर्नुभएको छ। हामी आज उहाँसँग यिनै विषयमा रहेर सवाल जवाब गर्दैछौँ। आज हामीसँग डिजिटल मार्केटिङ क्षेत्रका चाहिँ बादशाहकै रूपमा हुन्छ पछिल्लो समयमा मित्रमणि बराल, नेपाल डिजिटल मिडिया प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ। करिब करिब डेढ दशकदेखि डिजिटल मार्केटिङको क्षेत्रमा हुनुहुन्छ, विशेष गरी सोसियल मिडिया म्यानेजमेन्ट लगायतका क्षेत्रमा, र पछिल्लो समयमा कृषिमा समेत यसलाई जोड्न सकिन्छ भनेर लाग्नु भएको छ। हामी ढिला नगरी उहाँलाई स्वागत गरेका छौँ। यहाँलाई स्वागत छ, नमस्कार,
8: धन्यवाद।
7: आराम हुनुहुन्छ? एकदम। अहिले के मा व्यस्त हुनुहुन्छ?
8: अहिले पछिल्लो समय चाहिँ म यो रिसर्चकै क्रममा छ, यो डिजिटल मार्केटिङ भनौँ यसलाई चाहिँ हामी कसरी कृषि क्षेत्रमा पनि प्रयोग गर्न सक्छौँ होइन, यस विषयमा चाहिँ अनुसन्धानात्मक कार्यक्रमहरू नै गरिरहेका छौँ।
7: हुन त यहाँले डेढ दशक अगाडि पनि भन्ने गर्नुहुन्थ्यो हामीलाई, बीचबीचमा यहाँसँग अरू अरू विषयमा हामी छलफल पनि हुन्थ्यो, भेटघाटमा पनि भन्ने गर्नुहुन्थ्यो। साँच्चीकै अहिले भने जस्तै यहाँहरूले भने जस्तै आइटीको दुनियाँ पछिल्लो समयमा चाहिँ कृषि क्षेत्रमा पनि विशेष गरी डिजिटल कुराहरू जोडिएर चाहिँ किसान र उपभोक्ता जोड्ने काम एउटा दरिलो प्लेटफर्म बन्ने प्रयास पनि गरेका छ कि यहाँहरूले भने जस्तै भइरहेको छ है अहिले है
8: अहिले एकदमै यो
7: यहाँले पहिले आकलन गर्नुभएको थियो यो कुरा चाहिँ
8: यस्तो हो यो 2000 दशक भनौँ न यो बीस शताब्दी भनेको चाहिँ सूचना प्रविधिको युग भनेको त हामीले स्कुलदेखि नै पढ्दै आएका थियौँ होइन अब सुरुवातदेखि नै हामीले हेरौँ होइन हाम्रो जुन सञ्चारको क्षेत्रहरूमा चाहिँ अब इन्टरनेटको प्रयोगहरू बढ्न थाल्यो अथवा भनौँ दूरसञ्चारको क्षेत्रमा हामीले देख्न सक्छौँ होइन अब एउटा युग भनेको चाहिँ औद्योगिक युग थियो होइन जसरी हामीले ढुङ्गे युग अनि कृषिको युग भन्यौँ त्यस पछाडि भनेको औद्योगिक युग भन्यौँ होइन त्यसरी आजको युग भनेको चाहिँ सूचना प्रविधिको युग हो। अब सूचना प्रविधिको युग भने पछाडि अब हामीले चाहिँ हरेक क्षेत्रमा चाहिँ यसको प्रभावहरू चाहिँ परिरहेको छ क्या। अब सुरुमा चाहिँ अब मिडियाहरूमा पऱ्यो होइन जस्तो हामीले पाउने एउटा सूचनाहरूको चाहिँ यसलाई असर गर्यो। अब भनेको चाहिँ अब कृषि क्षेत्र अथवा स्वास्थ्य क्षेत्र यस्ता क्षेत्रहरूमा चाहिँ यो डिजिटल टेक्नोलोजीको चाहिँ अब प्रयोगहरू चाहिँ अब बढ्न थालेको छ।
7: जस्तो विश्व स्तरमा हेर्ने भने हुन त नेपालमा पनि अहिले सुरुवात भएको देखिन्छ, अहिले विश्व स्तरमा भएका हरेक चिजहरू करिब करिब आएका पनि छन्, अलिअलि ट्रायल भएका छन्, डमीको रूपमा पनि अलिअलि प्रयोगात्मक रूपमा भए पनि अगाडि बढेको पाउँछौँ। जस्तो ड्रोनको कुरा, रोबोटले बाली रोप्ने, मल हाल्ने, फसल काट्ने लगायतका स्वचालित मेसिनबाट काम भइराखेको छ, नेपालमा पनि सुरुवात भएको छ, धेरै प्रकारका मेसिनहरू पनि आएका छन्। प्रयोग र यसको लागत मूल्य अलिक महँगो पर्छ भन्ने गुनासो आउँदै गर्दा पनि भने जस्तो प्रयोग नभए पनि यद्यपि भित्रिन चाहिँ नेपालमा भित्रेको अवस्था पनि छ कि। अब यो भन्दै गर्दा किसानलाई डिजिटल प्लेटफर्मसँग सिधा किसानलाई र उपभोक्तालाई जोड्ने खालका प्लेटफर्महरूमा अलिकति बढी कुराकानी गर्छौँ, किनकि यसरी चाहिँ किसान र उपभोक्तालाई सँगै जोड्न सकियो भने किसानहरू राहत पनि पाउँछन्, यो कुरामा बुझ्नु भनेर पनि यहाँसम्म कुराकानी गर्न प्रयास गरेका छौँ। जस्तो अहिलेको समयमा चाहिँ साँच्चीकै उपभोक्ता र किसानलाई कसरी जोड्न सकिन्छ?
8: जुम्लाको स्याउ चाहिँ अहिले उपभोक्ताहरूको हात हातमा पुगिरहेको छ, घर घरमा पुगेको छ होइन। अब यो भनेको त एउटा समयमा त हामीले समाचारै पढेको हो नि त, कुहिएर खेर गयो भनेर होइन। तर यसपालि भनेको चाहिँ यही सूचना प्रविधिकै प्रयोगले भनौँ अथवा सोसियल मिडियाको प्रयोगले भनौँ अथवा डिजिटल प्लेटफर्मको प्रयोगले गर्दाखेरि चाहिँ त्यो सूचना भनेको चाहिँ हाम्रो उत्पादक र उपभोक्ता बिच चाहिँ त्यो एउटा ग्याप थियो, त्यो ग्याप भनेको चाहिँ एउटा कम भयो क्या, जसले गर्दाखेरि चाहिँ जुन उत्पादकको उत्पादकले चाहिँ उत्पादन गरेको जुन स्याउहरू थिए त्यो खेर जान पाएन, र उपभोक्ताले पनि आफ्नै देशमा फलेको चाहिँ अब पाउन सके। यो भनेको नै एउटा उदाहरण हो जस्तो लाग्छ मलाई होइन। अब यो त एउटा उदाहरण भयो, सँगसँगै अहिले अरू प्लेटफर्महरू पनि जस्तो दराजहरू भनौँ अथवा अन्य विभिन्न अनलाइन प्लेटफर्महरूमा पनि हामीले देख्न सक्छौँ विभिन्न प्रकारका हाम्रा रैथाने उत्पादन, अघि हजुरले सुरुमै कुराकानी गर्नुभयो होइन। अब त्यस्ता रैथाने उत्पादनहरू तिनीहरू उत्पादनहरू भनेको चाहिँ अब अनलाइनमा हामीले देख्न सक्छौँ क्या होइन। अब यो पनि एउटा सुरुवातहरू भइरहेको नै जस्तो लाग्छ मलाई।
7: बराजी यहाँले भनिराख्दा हामीलाई अलि बढी सुन्न पनि बढी उत्सुक पनि लाग्छ कि, जस्तो किसानलाई सिधा उपभोक्तासँग जोड्ने खालको प्रयासमा आजभन्दा धेरै अगाडि पनि भन्नुभएको थियो, आज साँच्चै माहौल भएको जस्तो देख्छु कि बजारमा चाहिँ मैले। तर यससँगै केही व्यतिथिका कुराहरू, केही अन्यलका कुराहरू, एउटा विश्वासका कुराहरू पनि कतिपय अवस्थामा चाहिँ अनलाइनमा भने जस्तो हुँदैन अथवा फोटो एउटा हुन्छ सामान चाहिँ अर्को हुन्छ भन्ने खालका कुराहरू अलिअलि उपभोक्ताबाट गुनासो पनि आउँदै गर्दा चाहिँ चुनौती पनि बन्दैछ कि, फेरि यो क्षेत्र प्लेटफर्म बन्दै गर्दा पनि फेरि अविश्वासको क्षेत्र पनि केही मात्रामा चाहिँ त्यो गुनासो सुनिन्छ कि। अब यसलाई व्यवस्थित गर्नको लागि चाहिँ यसमा साँच्चै यो प्लेटफर्म प्रयोगकर्ताले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ?
8: अब कस्तो भने यो
7: विषय उठिराखेको छ
8: कि कुनै पनि प्रविधिहरू चाहिँ सुरुमा आउँदाखेरि चाहिँ यसको विषयमा चाहिँ राम्रा पक्ष नराम्रा पक्षहरू होइन अब पक्कै पनि त्यो चलाउने व्यक्तिहरू भनौँ अथवा यसलाई चाहिँ प्रयोग गर्ने कतिपय अवस्थामा चाहिँ हाम्रो ज्ञानको पनि अभाव हुन्छ होइन अब यो ज्ञानहरू भनेको चाहिँ बिस्तारै थाहा हुँदै जाने हो प्रयोग गर्दै गएपछि यसको समस्याहरू पनि थाहा हुन्छ होइन सँगसँगै चाहिँ अब हजुरले भन्नुभयो जस्तो यो विश्वास अविश्वासको कुराहरूमा चाहिँ कस्तो छ भन्दाखेरि प्रविधि पनि त्यही अनुसार अगाडि बढिरहेको छ जस्तो भनौँ अहिले ब्लक चेन प्रविधिको कुरा आउँछ होइन जुन ब्लक चेन प्रविधिमा कस्तो छ भन्दाखेरि मैले खाने चाहिँ आज मैले स्याउ खाएँ होइन स्याउ चाहिँ जुम्लाको कुन थाममा फलेको अथवा मैले आज चाहिँ तरकारी खाएँ बिहानको बोडी खाएँ मानौँ होइन यो बोडी चाहिँ एक यो फलानु ठाउँको हो यो फार्ममा फलेको अथवा यसले चाहिँ यति यति मात्रामा चाहिँ बिसारी युग गर्छ भन्ने कुराको इन्फर्मेसन मैले पाउँछु क्या अझ त्यो किसानले पनि के कुरा पाउँछ भन्दाखेरि मैले जुन उत्पादन गरेको तरकारी छ त्यो चाहिँ कुन उपभोक्ताले पायो अथवा उसले चाहिँ कति मूल्यमा किन्यो यो सबै इन्फर्मेसन पाउँछ भने पछाडि हामीले जुन बिचौलियाको समस्याहरूको कुरा गर्ने गरेका छौँ अथवा विषादीहरू नै कति प्रयोग भएको छ यसको मात्राको कुराहरूमा समस्या देखिरहेको थियौँ अझ अर्को समस्या भनेको त इन्डियाबाट आउँछ अथवा कहाँबाट आयो होइन
7: खुल्ला नाका
8: यस्तो समस्या कुरा आउँछ यो ब्लकचेन प्रविधिहरूबाट चाहिँ कस्तो भने कहाँबाट आएको छ उपभोक्ताले आफै थाहा पाउने भयो क्या अनि यसले गर्दाखेरि चाहिँ यो समस्याहरू चाहिँ बिस्तारै हल हुँदै जान्छ यो प्रयोग पनि धेरै भइरहेछ जस्तो भारतमै पनि तपाईँलाई एउटा संस्था छ त्यस्तो प्लेटफर्म एग्री टेनेक्स भन्ने होइन त्यसले गरेर तपाईँलाई अब वालमार्ट अमेरिकामा त्यो युज भइरहेछ होइन अलिबाबा भन्ने उनीहरूले पनि चाइनामा यो युज गरिरहेछन् अब विभिन्न देशहरू डेनमार्क लगायतको विभिन्न देशहरूले चाहिँ यो प्रविधिहरू प्रयोग गरिरहेछन् अब हामीले भनेको पनि त्यही बाटोमा छौँ पक्कै पनि यस्ता समस्याहरू चाहिँ
7: सुरुवात भएको छ
8: हो
7: उत्पादनदेखि उपभोक्तासम्म पुग्दै गर्दा हरेक कुराहरू जान्न पाउने अधिकार त छँदैछ तर अहिले अन्यल पनि देखिन्छ कि जस्तो सामान चाहिँ अझ यतिसम्म भएको छ कि कुनै ठाउँको सामान चाहिँ यो चाहिँ हो भनेर अर्कै ठाउँको नाम बेचेर पनि बेचिएका कुराहरू पनि आउँछन् कि बजारमा यस्ता कुराहरूलाई वास्तवमा चाहिँ यही प्लेटफर्मले र यसरी चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ है
8: सकिन्छ अब अहिले चाहिँ सरकारकै अब हामीले एउटा हाम्रो सरकार त अब एक किसिमले भन्दाखेरि धेरै कुरामा कमजोरी अवस्था छ होइन यो हिसाबले सरकारसँगै आशा राख्दाखेरि त किनभने रेगुलेसन भनेको त्यहाँबाट हुनुपर्ने हो तर पनि एउटा के चाहिँ अपेक्षा गर्न सकिन्छ भने भविष्यमा है यदि गभर्मेन्टले त्यो सेक्टरमा गर्न सकेन भने त्यस्ता प्रविधिहरू पनि आउँदैछ ताकि त्यो प्रविधिले गर्दाखेरि भनेको चाहिँ यस्ता समस्याहरू कृषि क्षेत्रमा जुन हामीले देखिरहेका समस्याहरू चाहिँ समाधान हुनेछ
7: अलिकति मैले हुन त विषयहरू धेरै छन् हामीसँग अलिकति बजारका कुराहरूमा मात्रै केन्द्रित हुन खोजेको थिएँ मैले तर उत्पादनतिरको क्षेत्रमा चाहिँ विश्व बजारमा हेऱ्यो भने चाहिँ कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधिहरू छन् हुन त हामीले अगाडि थोरै मात्रामा त भनेका थियौँ कस्ता प्रविधिहरू बढी प्रयोग भएको देखिन्छ
8: अब कृषि क्षेत्रमा भनेको चाहिँ विभिन्न प्रविधिहरू जस्तो भनौँ हाम्रो जुन सुरुमा चाहिँ एउटा सिड्स हुन्छ होइन त्यो सिड्सको क्वालिटी कस्तो हो होइन त्यसले चाहिँ कति चाहिँ उत्पादकता दिन उमार शक्ति कति छ होइन अहिले त हामीले ऱ्यान्डमली रोपेको हुन्छ कहिलेकाहीँ त किसानहरू यस्तो हुन्छ कि एक महिनासम्म उम्रिँदै उम्रिँदैन होइन उनीहरू त ठुलो घाटामा जान्छ होइन अब यो कुराहरू भनेको चाहिँ त्यस्तो खालको टेक्नोलोजी जुन आर्टिफिसियल इन्टेलिजेन्स हामीले त्यस्तो खालको प्रविधिहरू हुन्छ जुन चाहिँ कृत्रिम बौद्धिकता त्यो प्रयोग गरेर गर्न सकिन्छ होइन सँगसँगै अब मौसमको कुराहरू मौसममा अब अस्ति भर्खरै पनि अब हामीले एक दिन दुई दिन अगाडि त थाहा भयो नि त पानी पर्दैछ भन्ने होला त्यहाँनिर अब
7: ग्यापिङ चाहिँ भयो
8: प्रिकसन अथवा सावधानीको कुराहरूमा हाम्रो मानवीय कमजोरीहरू भयो होला तर थाहा त इन्फर्मेसन त आयो नि अझ त्योभन्दा पनि डिटेल इन्फर्मेसन चाहिँ यो प्रविधि मार्फत पाउन सकिन्छ ताकि जस्तो भनौँ एउटा कुनै गाउँको पनि कुन क्षेत्रमा चाहिँ कतिको मात्रामा पानी पर्छ होइन र त्यसको असर कति पर्छ र त्यसलाई चाहिँ हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरूसम्म
7: सावधानकै कुरा
8: सावधानमा चाहिँ हामीले समय पाउन सक्छौँ होइन अब सँगसँगै गर्दाखेरि चाहिँ अब ट्र्याक्टरहरूको कुराहरूमा होइन अब अटोमेसनको कुराहरू जस्तो भनौँ रोप्दाखेरि अहिले मान्छेहरूको प्रयोगहरू भइरहेको छ होइन तर अब ट्र्याक्टरहरू त्यस्तो खालको प्रयोग हुँदा चाहिँ कतिसम्म चाहिँ गहिराईमा हामीले खन्नुपर्ने यस्ता कुराहरू भनेको चाहिँ मेसिनले नै गर्ने र त्यो माटोको लागि कति चाहिन्छ यस्ता सबै कुराहरू चाहिँ रहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्ता खालको चाहिँ प्रयोग भइरहेको छ होइन अब यो चाहिँ हाम्रोमा पनि अपेक्षा गर्न
7: सक्छ प्रविधिहरू धेरै आएका छन् मैले अगाडि पनि भनेको थिएँ कति ट्रायलको रूपमा छन् कतिपय प्रयोग पनि भएका छन् कतिपय प्रयोग भएर पनि लागत मूल्य नै बढी भयो भन्ने गुनासो पनि आइराखेका छन् मेकनाइजेसनमा र विशेष गरी प्रविधि र यन्त्रीकरणमा चाहिँ नेपालमा पछिल्लो समयमा प्रसारमा पनि र विशेष गरी प्रयोगमा पनि राम्रै वात्तै फर्को मारेको अवस्था देखिन्छ यद्यपि भने जस्तो रिजल्ट चाहिँ आएको छैन भन्ने गुनासो पनि आउँछ हामी यतातिरको विषयमा नजाउँ हामी
9: सम्बन्धित निकायहरूसँग यो विषयमा पटक पटक कुरा पनि गरेका छौँ। अब डिजिटल कृषि यो प्लेटफर्म हामीले उत्पादनदेखि बजारसम्मका कुराहरू जोड्दै गर्दा चाहिँ विशेष गरी बजारमा ल्याउँदा चाहिँ एउटा यस्तो खालको वातावरण हुनु पर्यो कि यो परिशोधन गर्दै गर्दा अथवा प्याकेजिङ गर्दै गर्दा ग्रेडिङ गरेर फल टिपाईदेखि अथवा बाली टिपाईदेखि चाहिँ बजारमा लाँदै गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अलिक बढी नै हुन् कि जस्तो पनि लाग्यो कि। अनि अर्को चाहिँ विश्वासिलो ब्रान्ड भयो भने उपभोक्ता चाहिँ तयार छन् नि त, त्यो खालका ब्रान्डहरू क्रिएट चाहिँ हुनु पर्यो साँच्चीकै है।
8: एकदमै त्यो भयो भने चाहिँ एउटा विश्वास चाहिँ कायम हुने भयो, त्यस्ता ब्रान्डहरूको चाहिँ धेरै नै महत्त्व छ होइन। यसले गर्दाखेरि पनि अब फरक सिकाउँछ सबै चाहिँ एउटै क्वालिटीको हो कि यसलाई कन्फ्युजनहरू चाहिँ यसले हल गर्छ।
9: अब यहाँहरूले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरूलाई चाहिँ यो यही प्लेटफर्म मार्फत बिक्री गर्नको लागि प्रयास पनि गरिराख्नु भएको छ, उपभोक्ताहरूको वास्तवमा चाहना के रहेछ र किसानहरू पनि जोडिँदै गर्दा चाहिँ कस्तो यो क्षेत्रमा साँच्चीकै जागरण आएको अवस्था छ अहिले?
8: अहिले जागरण भन्दा
9: अलिअलि सुरुवात मात्रै भएको,
8: सुरुवात भएको छ, निराशा नै छ धेरै होइन। मलाई चाहिँ त्यो देख्छु अब अलिकति अब हजुरहरूले पनि त्यो कुराहरूमा तर एक किसिमको आशा गर्ने ठाउँहरू चाहिँ धेरै नै छ होइन। तर अब अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ, तर अलिकति यसमा त्यस्तो धेरै ठुलो कुरा त होइन, एकदमै धेरै ठुलो आशा गर्ने भन्ने त होइन, तर यहाँ सम्भावनाहरू एकदमै धेरै छ। तर हामीले चाहिँ यो सम्भावनाको कुराहरूलाई हेर्ने भन्दा पनि अलिकति नेगेटिभ कुराहरूमै बढी फोकस भइरहेको छौँ कि होइन।
9: अब यसै अवसरमा चाहिँ अब हाम्रा यिनै प्लेटफर्मलाई प्रयोग गरेर विश्व बजारमा आज पनि हामीले नेपालका करिब 15 18 प्रोडक्टहरू, डेढ दर्जन प्रोडक्टहरू चाहिँ करिब करिब 15 अर्बको हारिमा कारोबार गरेका छन्, अब निर्यात भएको छ कि, मैले निर्यातको कुरा मात्रै गर्दैछु अहिले। यो भन्दै गर्दा 15 अर्बभन्दा बढी कारोबार भएको, अब म ठ्याक्कै यो 15 चाहिँ 15 बढी कारोबार भएको मैले सठिकमा मात्रै भने, यो भन्दै गर्दा हाम्रा उत्पादनहरू वास्तवमा विश्वकृत उत्पादन भए भने अथवा हाम्रा निर्यात जन्ने बालीहरू चाहिँ वास्तवमा चाहिँ विश्व बजारले खोजेका गुणस्तरमा भयो भने चाहिँ हामीले विश्व बजारमा पनि यो प्लेटफर्म मार्फत बेच्न सकिने आधार त अझै बढ्ने पनि भयो नि है, बजार त प्राकृतिक बनाउन त सकिन्छ नि है।
8: एकदमै अब एउटा भनेको चाहिँ हाम्रो त्यस्ता खालका प्रविधिहरू प्रयोग गरेर एउटा उत्पादकत्व बढाउन पनि सक्यौँ होइन। र त्यहाँ कुरा आयो अघि तपाईँले भन्नुभयो जस्तो विश्वका चर्चित बजारहरू होइन, अनलाइन बजारहरू जस्तो अलिबाबाको कुराहरू आउँदा होइन, अमेजनको कुराहरू आउँदा, त्यस्ता प्लेटफर्महरूमा चाहिँ हामीले यहीँबाट एक्सेस गर्न सक्यौँ कि हाम्रो उत्पादनहरू। त्यस पछाडि भनेको उहाँहरूले चाहिँ अब विश्व ग्लोबल एउटा मार्केटमा हामी पुगिसके पछाडि भनेको अब सँगसँगै यो प्रविधिकै प्रयोग गरेर चाहिँ त्यसको महत्त्वहरू के के हुन सक्छ, जस्तो हाम्रो हिमाली भेगमा भएका चिजहरूको चाहिँ छुट्टै महत्त्वहरू होला नि त होइन, यसका वैज्ञानिक आधारहरू होला नि होइन, यसको अब स्वास्थ्यको क्षेत्रमा यसले गर्ने फाइदाहरू, यस्ता कुराहरू भनेको चाहिँ हामीले यो जानकारीहरू चाहिँ त्यहाँका उपभोक्तासम्म पुर्याउन सक्छ,
9: हाम्रो आफ्नो ब्रान्डिङलाई महँगो मूल्यमा पनि बेच्न सक्छौँ,
8: एकदमै जति मूल्य पाइरहेको छ त्योभन्दा चाहिँ राम्रो मूल्य।
9: जस्तो पछिल्लो समयमा बराजी अब यहाँसँग मैले अनियरबाटै भन्न चाहन्छु, यहाँहरू लाग्नुहोस् न किसानसँग हामी जोडिनको लागि, यहाँहरूलाई किसानलाई लिङ्केज गर्नको लागि हामी सपोर्ट दिन्छौँ, लाखौँ किसानहरूले चाहिँ यहाँहरू जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी चाहिँ साँच्चीकै मूल्य पायो भने फेरि पनि उत्पादन जागरणमा लाग्न तयार छौँ भनेर पनि किसानहरूले भनिराख्नुहुन्छ कि। अब वास्तवमा यो खालको प्लेटफर्म चाहिँ यहाँहरूले खडा गर्नुहोस्, हामी यहाँहरूसँग सहकार्य गर्न तयार पनि छौँ।
8: धन्यवाद दर्शनजी, यो चाहिँ एकदमै राम्रो, धेरै एउटा युवाहरूमा भनौँ अथवा यो क्षेत्रमै लागिराख्नु भएको व्यक्तिहरूमा चाहिँ यो खालको एउटा सकारात्मक भावना चाहिँ एकदमै राम्रो पनि छ होइन, यसले चाहिँ हामीलाई पनि एउटा ऊर्जा चाहिँ दिइरहेको छ।
9: हामी कुराकानी अन्तिम खण्डमा छौँ, अब अलिकति बाँकी कुराकानी हामी कुनै श्रृङ्खलामा कुराकानी गरौँला, किनकि यो विषयलाई हामीले परपरक उठाउनु पनि आवश्यक छ। अब चाडपर्व केन्द्रित हुँदै गर्दा चाहिँ हाम्रा यस्तै प्लेटफर्महरू, डिजिटल प्लेटफर्मबाट चाहिँ बजारमा बिक्री भएका चिजहरू देख्नु भएको छ नि, अहिले चाहिँ खसी बोका पनि बिक्री हुन लागेको अथवा कुनै ठाउँका चाहिँ चिजहरू चाहिँ यसरी बिक्री भएको हुँदैछन्, इलामका घिउहरू अथवा यस्तै यस्तै कुराहरू, अब स्याउका कुराहरू, सुन्तलाका कुराहरू पनि यसरी अहिले बिस्तारै चाहिँ बेच्न सुरुवात भएको देखिन्छ कि, जागरण चाहिँ देखिन्छ कि, उपभोक्ताहरूमा राम्रै छ है प्रतिक्रियाहरू है?
8: एकदमै, यो चाहिँ एउटा जीएसएमए भन्ने संस्थाको एउटा डेटा अनुसार पनि 70% किसानहरूले चाहिँ यो विश्वमा चाहिँ स्मार्टफोनको प्रयोग गर्छन् होइन। अब यसको प्रयोगकै कारणले हुनसक्छ होइन, उहाँहरूले चाहिँ आफ्नो उत्पादन चाहिँ यसरी उपभोक्तासम्म पुर्याउन सक्नुभएको छ। अघि पशुको कुराहरू गर्नुभयो, पशु बिक्री यो पनि एकदमै ठुलो समस्या थियो होइन, अब एउटा क्षेत्रबाट अर्को क्षेत्रको, अब यो पनि यस्ता प्लेटफर्महरूको कारणले गर्दाखेरि चाहिँ यो हामीले हाम्रै बजारमा पनि त्यो देखिरहेको छ नि त, यो चाहिँ एकदमै राम्रो कुरा हो।
9: एउटा चोपार भयो, अर्को चाहिँ हाट बजारकै रूपमा चाहिँ ठाउँ ठाउँमा पनि त्यसरी सुरुवात गरेर पनि त्यो क्षेत्रलाई लक्षित गरेर पनि बजार चाहिँ अगाडि बढाउन सकिने जस्तो सम्भावना देखियो कि?
8: हो, एकदमै यो चाहिँ एकदम सकारात्मक कुरा हो। जस्तै अरू प्लेटफर्महरू चाहिँ अरू क्षेत्रमा चाहिँ विकसित भइरहेको छ, कृषि क्षेत्रमा पनि त्यसरी नै अलिकति गति अलिक ढिलो भएको हो कि अथवा यता चाहिँ इनिसिएट अलिक कम भएको हो कि भन्ने चाहिँ लाग्छ, अथवा भनौँ सरकारहरूले पनि प्रविधि भने पछाडि चाहिँ अलिक मेसिन अरूतिर चाहिँ ध्यान दिएर यो जुन डिजिटल टेक्नोलोजीमा नदिएको हो कि होइन, अथवा विज्ञहरूको चाहिँ त्यसमा अलिकति
9: नजर नपुग्यो कि
8: हो कि होइन, अब तर बिस्तारै चाहिँ काम चाहिँ भइ नै रहेछ।
9: हामीले पनि यो डिजिटल प्लेटफर्म मार्फत बेच्नेहरूलाई बिक्री गर्नेहरूलाई एउटा सुझाव, जस्तो ग्रेडिङ गरेर जस्तो ठ्याक्कै ए लेभलको अथवा बी लेभलको अथवा सी लेभलको भनिसकेपछि त मूल्यका कुरा त फरक पर्ने कुरा हो, त्यसमा चाहिँ ठ्याक्कै यो यो चिज हो भनेपछि त्यही अनुसारको ग्यारेन्टेड चाहिँ हुनु पर्यो, अथवा चाहिँ ट्यागिङमा त्यही कुरा लेखिनु पर्यो, मूल्य सूचीमा त्यही अनुसार हुनु पर्यो, एउटा विश्वास गराउने आधार चाहिँ ब्रान्डिङसँगै अन्य कुराले विश्वास चाहिँ दिलाउन चाहिँ सक्नु पर्यो है।
8: यो यसमा चाहिँ अलिकति ग्याप नै छ तपाईँले अहिले भन्नुभयो जस्तो, अब
9: यो चाहिँ आवश्यक
8: हाम्रो उपभोक्ताले के कुरा खोजिरहेका छन्, यदि प्याकेजिङ गरिसके पछाडि सबै डेटाहरू चाहिँ इन्फर्मेसनहरू चाहिँ पाउने, तर हामीले आफैले चाहिँ त्यसरी प्याकेजिङ गरेर चाहिँ त्यो इन्फर्मेसनहरू त्यो डेटाहरू अथवा भनौँ के छ देशको कानुन होइन त्यो अनुसार चाहिँ आफूले एउटा प्याकेजिङ गर्न सक्यो भने त अनि चाहिँ उपभोक्तासँग डाइरेक्टली पुग्यो नि त, नभए चाहिँ फेरि हामी चाहिँ गुनासो जहिले पनि गर्ने बिचमा त्यो अरू रह्यो अथवा अरू अरू कुराहरू हामीले भन्छौँ प्याकेजिङमा थर्ड पार्टी त्यहाँ भए पछाडि मार्जिन त अभियसली पनि बिचको पक्षले पनि लिन्छ, त्यसले गर्दाखेरि तपाईँको एउटा प्रफिट त लस हुने भयो, अब यसमा पनि अलिकति कामहरू हुन चाहिँ आवश्यक छ जस्तो लाग्छ होइन, यसमा सचेतनाको कुराहरू भनौँ अथवा यसमा चाहिँ पक्कै पनि समस्या चाहिँ छ।
9: तर किसानलाई सिधा उपभोक्तासँग जुन आधार चाहिँ डिजिटल प्लेटफर्म बन्दैछ पछिल्लो समय
8: त्यो पक्कै पनि बन्दैछ, र किसानहरूमा पनि यो सचेतना चाहिँ अहिले कम होला तर यो बढ्ने नै होला छ
9: कालान्तरमा यसको दिगो पनि हुन्छ। अन्तिम खण्डमा छौँ, जस्तो अब चाहिँ सरकारले चाहिँ के चाहिँ गरिदियो भने डिजिटल प्लेटफर्म यो मार्केटलाई चाहिँ किसान र उपभोक्तासँग जोड्न सक्छ अथवा चाहिँ यसलाई दिगो गराउन चाहिँ सरकारले कहाँनिर चाहिँ के चाहिँ फेसिलिटी गर्नु पर्यो?
8: अब सरकारले भनेको चाहिँ जुन विश्व बजार चाहिँ कसरी अगाडि बढिरहेको छ होइन, अब यो कृषिको कारणले उत्पादकको चाहिँ 20% वृद्धि हुन्छ, अझ त्योभन्दा माथि वृद्धि हुन्छ होइन, अब जुन मानव संसाधन जति प्रयोग भइरहेको छ त्यसलाई पनि न्यूनीकरणहरू गर्न सकिन्छ, जति हामीले चाहिँ स्पेस खेतीको लागि चाहिरहेको छ त्यो स्पेसहरू चाहिँ कम गर्न सकिन्छ होइन, अब भनिसके पछाडि भनेको देश चाहिँ कृषि जन्य उत्पादनहरूकै कारणले गर्दा चाहिँ त्यो निर्यातहरू एकदमै बढिरहेको छ, के भन्छ आयात बढिरहेको छ होइन, अब यसलाई न्यूनीकरण गर्नको लागि भनेको चाहिँ यसमा फोकस हुनु पर्यो,
9: उत्पादनमा फोकस गर्न
8: हुनु पर्यो, र यसमा चाहिँ डिजिटल टेक्नोलोजी के छ होइन, हामीले चाहिँ कसरी प्रयोग गर्न सकिन्छ र सस्तो मूल्यमा हाम्रा किसानहरूलाई चाहिँ कसरी गराउन सकिन्छ र आवश्यक तालिमहरू भनौँ आवश्यक उहाँहरूलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नेदेखि लिएर होइन हाम्रा शिक्षा प्रणालीमा पनि के कमजोरीहरू हुन सक्ला होइन, त्यसमा चाहिँ आवश्यक कोर्स अफ कन्टेन्टहरूलाई परिवर्तन गर्ने हुन सक्ला कि होइन, अथवा विविध विश्वविद्यालयहरूले कोर्सहरू चाहिँ बनाइरहेका छन् त्यो कोर्सहरूमा चाहिँ कसरी यो आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर तपाईँलाई यो डेटा साइन्सको कुराहरू होइन अब प्रिसिजनल एग्रिकल्चरका कुराहरू चाहिँ सिलेबसमा छ कि छैन यी कुराहरूलाई चाहिँ अझ फोकस गरेर स्मार्ट फार्मिङको कुराहरू यस्ता कुराहरू चाहिँ आउनु पर्यो
9: परिभाषित गर्दै लानु
8: हो
9: भनेपछि समय सकिसकेको छ, हामीले उत्पादन गरेका चिजहरू अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा पनि बिक्री गर्न सकिने आधार लिङ्केज गर्न सकिने आधार चाहिँ छ
8: यही
9: रहन्छ है। हुन्छ बराजी, हामीले समय दिनुभयो, हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ। कुनै विषयमा चाहिँ यस्तै विषयमा छलफल गर्नु पर्यो भने फेरि पनि यहाँसँग कुराकानी गर्नेछौँ भन्दै फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
8: नमस्ते, यहाँलाई पनि
9: हुन्छ अहिले बिदा छौँ। हजुर, हामीले यो भन्दै गर्दा हामीले डिजिटल कृषि विशेषतः डिजिटल प्लेटफर्म मार्फत कृषिका उत्पादन सिधा उपभोक्तासम्म कसरी पुर्याउने र उपभोक्ताले साँच्चीकै के खोजेका छन् र किसानले के खोजेका छन् र सरकारले कहाँनिर चाहिँ सपोर्ट गर्न पर्यो भन्ने लगायतका विषय हामी कुराकानी गर्दै थियौँ। हामीसँग करिब करिब डेढ दशकदेखि डिजिटल प्लेटफर्ममा काम गर्नुभएको डिजिटल मार्केटिङमा काम गर्दै आउनुभएका व्यक्तित्व मित्रमणि बराल हुनुहुन्थ्यो, नेपाल डिजिटल प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्थ्यो र विशेष गरी डिजिटल क्षेत्रमा पछिल्लो समयमा कृषिमा समेत जागरूक हुँदै किसान र उपभोक्तालाई जोड्ने प्रयासमा पनि लाग्नुभएका व्यक्तित्व हुनुहुन्थ्यो। हामी उहाँसँग छलफल गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रहे भने अन्यहरू रहे भने हामी सिधा यहाँहरूका समस्याहरूलाई रिपोर्ट गर्दै समाधानको लागि बयानबी गर्छौँ। यहाँहरूले 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। यहाँहरूका कुराहरूलाई हामी तीव्र गतिमा सम्बन्धित विज्ञ सम्बन्धित निकाय मार्फत समाधानको विकासमा प्रतिबद्ध नै हुन्छ भन्दै असीम साथ प्रहरीको मार्फत बिराख्ने अनुमति माग्छु।
7: गैरा नेपालको मध्य पहाड़ भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक पानी हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदकहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमी रहने खेतबाट हुने हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चामलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआईका कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्गानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाखो जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकी देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि घैया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान

भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्त पाइन्छ। बेलको वैज्ञानिक नाम एगेल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फाँडदेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नदार हुन्छ, जसमा औषधि गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि विस्तृत रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत, झाडा पखाला र आन्द्र सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबूत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरचना र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-35-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो भने ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 9869742544।
2: 9840437893। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475904662, 9892695998।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
11: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुर्कुटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230, 9767065249।
11: सुनकोसी सामुदायिक अस्पताल खुर्कुट सिन्धुली।
5: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
13: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
12: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
13: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
12: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
13: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
12: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843961494
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
14: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
15: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
14: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
15: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
14: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
15: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
14: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
15: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
14: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तामा कोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको बन्द सत्र शुरू। सदस्यता लिनेको संख्या 5,23,000 नाग्यो। आकर्षक सेवा सुविधा पाउने मुहमा नेपाली डाक्टर विदेशी। सिन्धुलीको गोलुन्जोर गाउँपालिकाद्वारा अधुरा योजना सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक। काभ्रेको दुई स्थानमा देखियो बर्ड फ्लू, 2,000 बढ़ी कुखुरा र हाँस नष्ट। डलरको तुलनामा जापानी येन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। र फिफाको विश्वकप फुटबलमा आज राति पोर्टुगल र नवप्रवेश उज्बेकिस्तान खेल्दै।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9,96,92,65,99,99,8।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको बन्द सत्र शुरू भएको छ। सभापति रवि लामिछानेले हलमा प्रवेश गरेसँगै बन्द सत्र शुरू भएको हो। प्रतिनिधि सभामा प्रतिनिधिमा विवाद भएपछि हिजो शुरू हुने भनिएको बन्द सत्र स्थगित गरी आजलाई सारिएको थियो। पार्टीको पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्बोधन गर्दै सभापति रवि लामिछानेले स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ। लामिछानेले पार्टीभित्र गुट उपगुट बन्न लागेको प्रति चिन्ता व्यक्त गर्दै गुटबन्दी नगर्न सचेत गराउनु भएको छ। भर्खरै शुरू भएको बन्द सत्रलाई सम्बोधन गर्दै लामिछानेले गुट उपगुटले सही परिणाम नदिने बताउनु भएको छ। सभापति लामिछानेले निर्धक्क भएर भोट माग्न तर सड़कमा तमासा नदेखाउन आग्रह गर्नुभयो। साथै उहाँले सांसद र मन्त्रीहरूलाई पार्टीको पदमा मनोनित गर्ने निर्णय नभएको स्पष्ट पार्नुभएको छ। चितवनमा जारी राज्यसभा महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट शुरू हुने भएको छ। बन्द सत्र शुरू भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजैबाट शुरू गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोग स्रोतले जनाएको छ। राज्यसभाले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी पनि गरेको छ। यद्यपि 900 जना केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुन लागेको छ। निर्वाचित हुने 99 मध्ये 7 प्रदेशबाट 5-5 जना अनिवार्य हुनेछन्। पार्टीको संशोधित विधानमा प्रदेशमा 5 जना चयन हुँदा 2 जना महिला हुने व्यवस्था छ। अन्य 64 पदमा खुल्ला प्रतिस्पर्धा हुन लागेको छ। निर्वाचन आयोगले उम्मेद्वारी दर्ता मतदानको समय भने सार्वजनिक गरिसकेको छैन। सभापति र 99 केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीका लागि निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। राज्यसभाले बुधबारसम्म महाधिवेशन सक्ने लक्ष्य राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेको संख्या 5,23,465 रहेको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ, जस अनुसार पुरूष सदस्यको संख्या 3,96,789 रहेको छ भने महिलाको संख्या 89,896 रहेको छ। अन्यमा 588 जना रहेका छन्। लैंगिकता थाहा नभएको वा नखुलाउनेको संख्या 36,192 रहेको छ। प्रतिशतको हिसाबले यो सदस्य संख्यामा पुरूष 75.8%, महिलाको प्रतिशत 17.2% हो। अन्य 0.1 र नखुलाइएकोमा 6.9% रहेको छ। राज्यसभाको प्रथम महाधिवेशन चितवनमा जारी छ। प्रतिवेदनहरू पेश भइसकेपछि सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन प्रक्रिया शुरू हुनेछ। 99 केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। नेकपा एमालेको उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेले हिजो बेलुका सुर्खेतबाट पक्राउ परेका थिए। त्यसपछि रातारात काठमाडौँ ल्याइएका उनलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको छ। यसैबीच नेकपा एमाले पार्टीको उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। पौडेल पक्राउ परे लगतै एमाले विज्ञप्ति निकालेर विरोधसहित प्रतिवाद गर्ने जनाएको छ। आकर्षक सेवा सुविधा पाउने मुहमा प्राय नेपाली डाक्टरले रोजगार गन्तव्यका लागि बाहिरी देश नै रोज्ने गरेको तथ्याङ्क बाहिरिएको छ। नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2,000 संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्रदान गर्ने गर्छ। त्यतिकै संख्यामा विदेश जाने डाक्टरहरूले काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र लिने गरेको पाइन्छ। काउन्सिलमा सन् 2025 2,122 जनाले चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स लिएका थिए। त्यही वर्ष 2,390 जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस वर्ष लाइसेन्स लिएकाले भन्दा 268 भन्दा धेरै डाक्टरले बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालले सन् 2020 यता 13,140 जनाले लाइसेन्स लिएको र 11,068 जनाले बाहिरी देश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको बताउनु भएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले विगत 10 वर्षदेखि डाक्टर राम्रो सेवा सुविधाका लागि विदेश जाने गरेको बताउनु भएको छ। आकर्षक तलब सेवा सुविधाका कारणले डाक्टर विदेश जाने गरेका छन्। उहाँका अनुसार सबैभन्दा धेरै डाक्टर अमेरिका, बेलायत, मालदिव्स, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, भारत, क्यानाडा, जर्मन जाने गरेका छन्। नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने गर्दछ, त्यसैले स्नातकोत्तर तह पढ्दै अस्पतालमा काम गर्न असल चारित्रिक प्रमाणपत्र लिने गरेको निमित्त रजिस्ट्रार डाक्टर पाण्डेले बताउनु भएको छ। सरकारले किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई 5 दिनभित्र भवन खाली गर्न भनेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउँदो शुक्रबारसम्म भवन खाली गर्न भन्दै हिजो सूचना टाँसेको छ। होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। सरकारले उनीहरूलाई राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घर भाडा ब्याङ्क खातामा उपलब्ध गराउने जनाएको छ। 3 महिनाका निम्ति तोकिएको घर भाडा रकम मासिक रूपमा किस्ताबन्दीमा ब्याङ्क खातामा उपलब्ध गराइने सूचनामा उल्लेख गरिएको छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यकाको नदी किनारका जोखिमयुक्त बस्ती हटाइएको थियो। बस्तीहरू हटाइएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। यो सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी चिन्तित बनेका छन्। आज सुनको भाव तोलामा 1,600 रूपियाँले घटेको छ। अस्ति आइतबार र हिजो सोमबार बढेको सुनको भाव आज घटेको छ। भाउ घटेर सुन आज तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 1,400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भएको थियो। अस्ति तोलाको 2,87,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाउ पनि तोलामा 140 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रूपियाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको 4,730 रूपियाँ रहेको थियो। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
9: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
10: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
13: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछाप जिल्लाको साउटार बजारमा नेपालको सबैभन्दा ठूलो टू व्हीलर ब्रान्ड बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज मेला आयोजना हुने भएको छ। नयाँ खोज्नेलाई बजाजले दिन्छ झ्यामै भन्ने मुख्य नाराका साथ रामेछाप र ओखलढुङ्गाको सिमानामा अवस्थित प्रमुख व्यापारी केन्द्र साउटार बजारमा उक्त मेला हुन लागेको छ। स्थानीय विक्रेता प्रतिनिधि विनोद खत्रीका अनुसार मेला आगामी 2083 असार 11 गतेदेखि शुरू भएर असार 16 गतेसम्म सञ्चालन हुनेछ। 6 दिनसम्म चल्ने यस एक्सचेन्ज महामेलामा ग्राहकहरूले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कूटर ल्याएर साट्न र त्यसको बदलामा बजाजको आधुनिक एवं आकर्षक तथा नयाँ बाइकहरू घर लैजान सक्नेछन्। मेलालाई थप आकर्षक बनाउन कम्पनीले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ। सिन्धुलीको गोलुञ्जोर गाउँपालिकाले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा नयाँ भन्दा पुराना अधुरा योजना सम्पन्न गर्ने रणनीतिलाई पहिलो प्राथमिकतामा राखेको छ। पूर्वाधार, कृषि, पर्यटन र सुशासनलाई केन्द्रमा राखेको नीति तथा कार्यक्रममा जनजीविकासँग प्रत्यक्ष जोड़िएको कार्यक्रमहरू समेटिएका छन्। गाउँपालिकाले सड़क स्तर उन्नति, नयाँ सड़कमा अनिवार्य ढल निर्माण, एक घर एक धारा अभियानलाई निरन्तरता तथा कृषि योग्य जमीनमा 12 महिना सिंचाई सुविधा विस्तार गर्ने घोषणा गरेको छ। काठे विद्युत पोल विस्थापन र विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण गर्ने योजना पनि कार्यक्रममा समावेश गरिएको छ। कृषि क्षेत्रलाई आर्थिक मेरुदण्डको रूपमा व्याख्या गर्दै गाउँपालिकाले रैथानी बाली संरक्षण, जुनार र सुन्ताला खेतीको डिजिटल म्यापिङ तथा ट्रेसिबिलिटी प्रणाली लागू गर्ने नीति लिएको छ। उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउन लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने तथा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ। सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन नयाँ प्रशासनिक भवनबाट सेवा सञ्चालन, सबै वडामा एकीकृत घुम्ते शिविर आयोजना तथा गाउँपालिकालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना पनि अघि सारिएको छ। व्यवसाय दर्ता, नवीकरण र भू प्रशासन सम्बन्धी सेवा वडा कार्यालयबाट उपलब्ध गराउने तयारी गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्र पनि प्राथमिकतामा परेका छन्। दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटक स्थल कालिन्चो भ्रमण गरेर फर्किएका दर्शनार्थी सवार कार दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। भीमेश्वर नगरपालिका 6 भूतपोखरी नजिक भएको दुर्घटनामा परेर 6 जना घाइते भएका छन्। घाइतेहरूको चरिकोट स्थित छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये 4 जनाको अवस्था मध्यम र 2 जनाको अवस्था सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ। उनीहरू कालिन्चोक मन्दिर दर्शन गरेर दोलखा भीमेश्वरको दर्शन गर्न जाने क्रममा दुर्घटनामा परेको बताइएको छ। काभ्रे पलाञ्चोकका 2 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा फैलिरहेको बर्ड फ्लू काभ्रेमा समेत पुष्टि भएको छ। बनेपा नगरपालिका 13 साँगा र पनौती नगरपालिका 7 स्थित सुकुम्बासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको छ। साँगा स्थित एक लियर्स कुखुरा फार्ममा करिब 1600 देखि 1700 कुखुरा तथा पनौतीमा करिब 750 हाँस र स्थानीय कुखुरा प्रभावित भएका छन्। ती स्थानमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य भइरहेको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिनु भएको छ। हालसम्म प्रयोगशालाबाट पुष्टि भएका 2 स्थानमा मात्रै संक्रमण देखिएको र ठूला व्यावसायिक फार्महरूमा भने संक्रमण पुष्टि नभएको ठाकुरले बताउनु भएको छ। ब्याङ्किङ कसुरमा 13 वर्षदेखि फरार 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेमा चारित्रिक बिल्डर्स प्रालीका संचालक सविता कार्कीरहेकी छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। उनले चारित्रिक बिल्डर्स प्राली खोलेर बनावटी कागजात तयार पारेर हाउजिङ तथा निर्माण कार्य भनेर कृत्रिम व्यवसाय परियोजना खड़ा गरी क्यापिटल मर्चेन्ट ब्याङ्किङ तथा फाइनान्सबाट कर्जा लिएको आरोप छ। उक्त कर्जा परियोजनामा लगानी नगरी दुरूपयोग गरी ब्याङ्किङ कसुर गरेको आरोपमा 29 वैशाख 2071 सालमा उच्च अदालत पाटनले उनलाई 8.50 करोड जरिवाना र 3 वर्ष कैदको फैसला सुनाएको थियो। त्यसयता उनी फरार हुँदै आएकी थिइन्। उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन झण्डै 40 वर्षताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याज दर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण एनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एफपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिकी अर्थमन्त्री स्कट भेन्सेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको उल्लेख गर्नुभएको छ। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह केको यो खेल राति 11:15 अमेरिकाको अस्टन रंगशालामा हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलको पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्ष रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका छन्। यसअघि यी दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति 14:45 समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पनामालाई 1-0 हराएको थियो। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छ। विश्वकपमा भोलि बिहान 4:45 समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरेन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा छ। विश्वकपमा भोलि पाउने 8 बजे समूह के को कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वांगजारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा समय जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको बन्द सत्र शुरू। सदस्यता लिनेको संख्या 5,23,000 नाग्यो। आकर्षक सेवा सुविधा पाउने मुहमा नेपाली डाक्टर विदेशिँदै। सिन्धुलीको गोलन्जोर गाउँपालिकाद्वारा अधुरा योजना सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक। काभ्रेको 2 स्थानमा देखियो बर्ड फ्लू। 2,000 भन्दा बढ़ी कुखुरा र हाँस नष्ट। डलरको तुलनामा जापानी एन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नव प्रवेशी उज्बेकिस्तान खेल्दै। हवस्त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767652429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: किन आँखा मिचेकुमिचै गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्दै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540042439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
9: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
12: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौ।
11: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
12: सावधान, वन जंगल नजिक आगो नबालौ। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ।
11: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
12: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
11: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
13: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
14: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
15: के तपाईलाई थाहा छ, तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
11: नेपालको संविधान 2072 को धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
15: निरूपण गर्ने प्रकृतिका विवादहरू
11: आलिधुर बाँध पैनी कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
15: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
11: चरण घाँस दाउरा सम्बन्धी विवाद,
15: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
11: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
15: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
11: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
15: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
11: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
15: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
11: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
15: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
11: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
15: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिचे वा घुसाई खाएको सम्बन्धी विवाद,
11: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
15: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
11: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
15: गाली बेइज्जती सम्बन्धी विवाद,
11: लुटपिट सम्बन्धी विवाद,
15: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
11: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
15: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
11: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
15: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
11: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
15: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार कृषि पर्यटन जलस्रोत र सम्पन्न पूर्वाधार। नमस्कार, रामेछापको उमाकुण्ड गाउँपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो उमाकुण्डमा हार्दिक स्वागत छ। म नवदास श्रेष्ठ। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार गरेको रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड हरेक मंगलबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रामेछापबाट प्रसारित 5 वटा रेडियोहरू रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र चंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। 7 वटा वडाहरू पन्न पूर्वाधार। नमस्कार, रामेछापको उमाकुण्ड गाउँपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो उमाकुण्डमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया

0: समावेशितालाई प्राथमिकता दिँदै गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य विकासात्मक कामलाई गतिशील बनाएको छ। जनताको सक्रिय सहभागिता र उत्तरदायी नेतृत्व मार्फत उमा कुण्डले समावेशी र दिगो विकासतर्फ फड्को मारिरहेको छ। नागरिकलाई गाउँपालिकाका सबै गतिविधिबारे जानकारी गराउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाको सहयोगमा रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड प्रसारणमा ल्याइएको हो। यस कार्यक्रम मार्फत जनतासम्म प्रत्यक्ष सूचना पुर्याउँदै पारदर्शिता, जवाफदेहिता र नागरिक गाउँपालिका बीचको आपसी सम्बन्ध अझ मजबूत बनाउने उद्देश्य लिएको छ। कार्यक्रम हाम्रो उमाकुण्डको आज 45 अंक हो। आजको कार्यक्रममा उमाकुण्ड गाउँपालिकामा एक हप्ताभित्र सञ्चालन भएका विभिन्न कार्यक्रमहरू समेटिएको गाउँपालिकाको गतिविधि र कार्यक्रमको अन्त्यमा उमाकुण्ड गाउँपालिकाले सूचना प्रविधिका क्षेत्रमा हालसम्म हासिल गरेका उपलब्धिहरू, दुर्गम क्षेत्रमा रहेका चुनौती, नागरिकलाई उपलब्ध डिजिटल सेवाहरू तथा आगामी दिनहरूमा गाउँपालिकालाई प्रविधि मैत्री बनाउनका लागि बनाइएको योजना लगायतका बारेमा गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत विश्व कार्कीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछापको हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिका 7 वडामा फैलिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र खेलकुद जस्ता क्षेत्रको दिगो विकासका लागि यो गाउँपालिका स्पष्ट दीर्घकालीन दृष्टिकोणसहित अघि बढ़िरहेको छ। स्थानीय आवश्यकताको पहिचान गर्दै योजनाहरू निर्माण गर्ने र त्यसलाई प्रभावकारी कार्यान्वयनमा जोड़ दिने क्रममा गाउँपालिका निरन्तर सक्रिय छ। विशेषत दुर्गम भेगका नागरिकसम्म सेवा पुर्याउने लक्ष्यले उमाकुण्डलाई समुन्नत विकासको नमूना र नयाँ सम्भावनाको दिशामा अघि बढ़ाएको कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ गाउँपालिकाको गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा सहकर्मी लेख बहादुर विकम।
1: रामेछापको उमाकुण्ड गाउँपालिकाले 20 गाउँसभा अधिवेशन यही असार 10 गते बुधबार हुने भएको छ। सो दिन गाउँपालिका तथा ओडा कार्यालयहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा एक दिनका लागि बन्द रहने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नावा शेर्पाद्वारा जारी सूचना अनुसार बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन 2075 दफा 3 उपदफा 7 बोमजिम गाउँपालिकाको 20 अधिवेशन असार 10 गते बुधबारका लागि आह्वान गरिएको हो। उक्त अधिवेशनमा गाउँपालिका तथा सबै ओडा कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहने भएकोले सो दिन गाउँपालिकाको कार्यालयबाट र सबै ओडा कार्यालयबाट हुने सेवा प्रवाह बन्द हुने सूचनामा उल्लेख गरिएको छ। गाउँपालिकाले सेवा लिन आउने सेवाग्राहीहरूलाई असुविधा हुन सक्ने भएकोले सो दिनको कार्यक्रम तथा आवश्यक कामको व्यवस्थापन गर्न अनुरोध गरेको छ। लिखु 1, लिखु 2 र लिखु ए जलविद्युत आयोजनाबाट प्रभावित नागरिकहरूले विभिन्न माग राख्दै सञ्चालन गरेको आन्दोलन निरन्तर जारी रहेको बेला रामेछापको उमाकुण्ड गाउँपालिकाले आन्दोलनरत पक्ष र आयोजना प्रबन्धक कम्पनी बीच वार्ता तथा संवाद मार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनारले एक विज्ञप्ति मार्फत एमबी दुगर ग्रुपद्वारा निर्माण गरिएको जलविद्युत आयोजनाबाट प्रभावित उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको नागरिकहरूको नेतृत्वमा आन्दोलन भएको उल्लेख गर्नुभएको छ। नागरिक संघर्ष समिति र कम्पनी बीच वार्ताको प्रयास भए तापनि मागहरूमा सहमति जुट्न नसक्दा आन्दोलन थप जटिल बन्न सक्ने संकेत देखिएको उहाँको भनाइ छ। विज्ञप्तिमा आयोजना प्रभावित क्षेत्रका नागरिकहरूले उठाएका जायज मागप्रति सम्बन्धित निकाय तथा कम्पनी गम्भीर हुनुपर्ने उल्लेख गर्दै आन्दोलनलाई बल प्रयोग वा धर पड़कट मार्फत नियन्त्रण गर्ने प्रयास नगर्न आग्रह गरिएको छ। आन्दोलनको क्रममा पक्राउ परेका नागरिकहरूलाई तत्काल रिहा गरी वार्ता र संवाद तर्फ समस्याको समाधान गर्न गाउँपालिकाले अनुरोध गरिएको छ। साथै आन्दोलनको क्रममा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले दुवै पक्षलाई सममित र जिम्मेवार बन्न आग्रह गरेको छ। आन्दोलनका कारण क्षेत्रको शान्ति सुरक्षा तथा सामाजिक सद्भावमा असर पर्न सक्ने भएकोले समस्याको समाधानका लागि सबै सरकारवाला पक्षको सक्रियता पहल आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। उमाकुण्ड गाउँपालिकाले नागरिकका माग सम्बोधन गर्दै दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकाय र आयोजनालाई जिम्मेवार ढंगले अघि बढ्न गाउँपालिका अध्यक्ष

0: उहाँहरूले आग्रह गर्नुभएको छ।
1: श्रोता, रामेछापको माकुण्ड गाउँपालिकाले सूचना तथा संचार प्रविधिको प्रभावकारी प्रयोग गर्दै सेवा प्रवाहलाई क्रमशः डिजिटल र नागरिक मैत्री बनाउँदै लगेको छ। गाउँपालिकाले विभिन्न प्रशासनिक सेवाहरूलाई प्रविधिसँग जोड्दै पारदर्शिता, जवाबदेहिता र सुशासन प्रवर्धनमा उल्लेखनीय प्रगति गरेको छ। अनलाइन प्रणाली मार्फत सेवाग्राहीले सहज रूपमा सूचना तथा सेवा प्राप्त गर्ने वातावरण तयार भइरहेको छ। दुर्गम क्षेत्रका चुनौतीका बावजूद इन्टरनेट पहुँच विस्तार, डिजिटल साक्षरता अभिवृद्धि तथा सबै वडामा प्रविधिको पहुँच पुर्याउँछ प्रयास पनि जारी रहेको छ। कार्यक्रम हाम्रो माकुण्डमा अब सुनौ रामेछापको माकुण्ड गाउँपालिकाले सूचना प्रविधिका क्षेत्रमा हालसम्म हासिल गरेका उपलब्धिहरू, दुर्गम क्षेत्रमा रहेका चुनौती, नागरिकलाई उपलब्ध डिजिटल सेवाहरू तथा आगामी दिनहरूमा गाउँपालिकालाई प्रविधि मैत्री बनाउनका लागि बनाइएका योजना लगायतका बारेमा गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत विश्व कार्कीसँग गरिएको यो कुराकानी।
2: हाम्रो उमाकुण्डा गाउँपालिकामा डिजिटलाइजेसनको प्रोसेसहरू अब धेरै अगाडिदेखि नै धेरै कुराहरू आइरहेछ, जस्तो कि हाजिरीहरू भयो होइन, सानो सानो कुराहरू त इम्प्लिमेन्ट भइरहेछ। ठुलो ठुलो कुराहरू इम्प्लिमेन्ट गर्न त अलिकति अब यसमा अलिक गाह्रै छ। कर्मचारीहरूको हिसाबमा पनि अलिक पुरानो कर्मचारीहरूलाई सिस्टमहरू चलाउन जान्नुपर्ने हुन्छ होइन। अरूले नागरिकहरूले चाहिँ डिजिटलाइजेसन कसरी पूर्ण रूपमा पाउने भन्दाखेरि चाहिँ यो भनेको चाहिँ कर्मचारीको हिसाबमा पनि रहन्छ नि त। अनि हामीले सानो सानो स्टेपबाट अब आगुमबाट चाहिँ हाम्रो अब योजनाहरूको कामहरू पनि ट्र्याक गर्ने, कहाँ पुग्यो फाइल, अब काम कति भयो, अपडेट गर्ने भन्ने एउटा सिस्टम ल्याएको छौँ। योजनाको सफ्टवेयर यो वर्ष हालेका छौँ। अनि अर्को एउटा फाइल ट्र्याकिङ छ। फाइल ट्र्याकिङमा चाहिँ हामीले दर्ता गराएदेखि आएर कुनै चिठी अथवा केही दर्ता फाइलहरू दर्ता गराएदेखि कुन शाखाको जिम्मेवारी हो, त्यो शाखामा पुगेको, कति दिन होल्ड गर्यो, यसको सबै क्लियर देखिन्छ। हामीले स्क्यान गरिसकेपछि त्यो चाहिँ जुन सुरुमा दर्ता गराउने बेलामा एउटा क्युआर दिन्छौँ, त्यो क्युआर हेर्दै कुन शाखामा पुग्यो, के भयो भन्ने कुरा चाहिँ देख्नुहुनेछ। अब योभन्दा पहिला भएको भनेको कुरा भनेको सिम्पल सिम्पलै थियो, अब त्यस्तो धेरै एडभान्स सिस्टमहरू केही नै थिएन। अब यो वर्षबाट चाहिँ अब हामीले दुईवटा सिस्टम त्यो राखेर अलिकति नागरिकहरूलाई अनि अब सेवा प्रवाहमा चाहिँ अलिकति प्रभावकारी बनाउने कि भन्ने ढङ्गबाट चलिरहेको छौँ। अब अर्को वर्षमा पनि हाम्रो सर्भर आफै राखेर अब एक दुईवटा सिस्टमहरू आफै क्रिएट गरेर अब सानो सानो कुराहरू क्रिएट गर्न सकिन्छ नि त।
3: हजुर हजुर।
2: अनि त्यसलाई गरेर अघि बढाउने भन्ने कुरा चलाएको छ। त्यही भएर योपालि बजेट पनि अलिकति पोहोरको भन्दा अलिकति डिजिटलाइजेसनलाई फोकस गरेर अलिकति थपिदिनु भएको छ। त्यही अनुसार कार्यक्रम पनि बनाएको छ।
3: हजुर, जस्तो अब यो प्रविधि मैत्री बनाउने कुरामा पालिकाले आफ्नो अभियानहरू चलाइराखेको अवस्था छ, कार्यक्रमहरू गरिराखेको छ, यहाँले भन्नुभएको जस्तै फेरि थपिँदै पनि गइराखेको अवस्था छ। अब यो जुन प्रविधिसँग नागरिकले यो सेवा, जुन एउटा प्रविधि मैत्री सेवाहरू हाम्रो निरन्तर रूपमा अगाडि बढिराखेको अवस्था छ, अब यो सेवाबाट नागरिकले, अब नागरिक भिज्ने कुरा गरौँ न होइन, नागरिकले यो सेवालाई अलिक सहजताका रूपमा चाहिँ कतिका लिएका छन्, जस्तो नागरिकलाई पनि यसरी यो प्रविधि मैत्री सेवामा चाहिँ उहाँहरूलाई अलिकति भिजाउनका लागि चाहिँ कति प्रयत्नहरू गर्नु परेको अवस्था छ, के छ यसको कठिनाईहरू पनि केही छन् सर?
2: अब नागरिकहरूलाई, अब हाम्रो उमाकुण्डा गाउँपालिकाको नागरिकहरू खासै अब डिजिटलाइजेसन प्राप्त भएको छैन भनौँ न, अब यो कुराहरू टेक्नोलोजीहरूको कुराहरूको ज्ञान पनि छैन र आफै चाहिँ खोजेर आउने खालको नागरिकहरू पनि अलि हुनुहुन्न होइन। यसको चाहिँ अब अलिक चेतना खालको कार्यक्रमहरू अब यो गराउनु पर्छ नै जस्तो लाग्छ मलाई। वडाहरूमा इन्भल्भ गराउनु पर्यो नि, जस्तो कि जनप्रतिनिधिहरूलाई भयो, अब अरू अरू अलिअलि त्यहाँ बसेको उपभोक्ता समिति हुन्छ, एउटा के हुन्छ समिति हुन्छ, तिनीहरूलाई अलिअलि चाहिँ एउटा ट्रेनिङहरू राख्यो, त्यहाँबाट अलिअलि चेतनामूलक कार्यक्रमहरू गरायो भने चाहिँ ए हामीलाई यस्तो यो यस्तो यस्तो कुराले चाहिँ फाइदा हुन्छ भन्ने हुन्छ। नत्र भने एकलौटी हामीले गाउँपालिकाले चाहिँ एउटा सिस्टम मात्र बनायो यता बनायो तर नागरिकहरूलाई चाहिँ केही नै थाहा भएन भने त्यो पनि काम भएन होइन। त्यसको बारेमा चाहिँ अहिलेसम्म त अब त्यस्तो चेतनामूलक कार्यक्रमहरू यताउति अब भएको छैन, कम्प्लेन पनि छैन भनौँ न, थाहा भए त कम्प्लेन हुने हो, नागरिकहरूलाई थाहा हुनु पर्यो नि त। अनि त्यो भएर त्यस्तो भएको छैन, तर अब चाहिँ प्लान गर्नुपर्छ। योपालि अलिअलि कुरानी भइरहेछ, एक दुईवटा कार्यक्रमहरू त्यस्तो राख्नु पर्यो, राखेर अलिकति यस्तो अब हामीले पहिला हल्का इम्प्लिमेन्ट गरिसकेपछि पो यो छ हाम्रो, तपाईँहरूले युज गर्न सक्नुहुन्छ भन्छ। अहिले त अब हाम्रो वेबसाइट हो एउटा, अब वेबसाइटमा अपडेट कति हुन्छ त्यो पनि वेबसाइटको त खास भिजिट हुँदैन, बरु फेसबुकमा हालेको चाहिँ अब सूचनाहरू यताउति एकदमै हेर्ने मान्छेहरूले हेर्नुहुन्छ, तर वेबसाइट त खोलेर कसैले हेर्नु हुँदैन नि त, थाहा हुँदैन नि त वेबसाइट खोल्न पनि त मान्छेहरूलाई, त्यो पनि सिकाउनु पर्यो। अनि अरू भनेर नि हामीले सिस्टमहरू राख्यो त्यसमा विवरण होला सबै होला तर हेर्नै जानेन भने त्यो राखेको नि त के काम भएर।
3: हजुर, अब जस्तो विशेष गरी अब दुर्गम क्षेत्र पनि हो, विशेष हाम्रो माकुण्डा गाउँपालिका हिमाली पालिकाभित्र पनि पर्छ, धेरै दुर्गम क्षेत्र पनि छ, कतै काहीँ त विशेषतः अब यो टेलिकमकै नेटवर्क टिप्न नसक्ने अवस्था पनि, त्यो पनि अवस्थाहरू झेल्नुपर्ने अवस्था छ, त्यो गुनासोहरू आइराखेको छ। अब दुर्गमको क्षेत्रमा अब इन्टरनेट नेटवर्क अब पहुँचमा चाहिँ कस्ता कस्ता चुनौतीहरू छन् सर, यसका लागि चाहिँ हामी यी चुनौतीको सामना गर्नका लागि चाहिँ गाउँपालिकाले त्यस्ता केही पहल कदमहरू गरेका छन्, यसबारे पनि भन्नुहोस् न।
2: हाम्रो उमाकुण्ड गाउँपालिकाको सबै स्कुल अनि त्यहाँबाट हस्पिटल अब हेल्थ फोर्सहरू भनौँ हेल्थ फोर्स स्कुलमा चाहिँ हाम्रो 43 लगभग 43 स्कुल छन् क्या हो, सबै मावि प्राविहरू गरेर अनि हस्पिटल जम्मा के अरे हेल्थ फोर्स 2 हस्पिटल अनि बाँकी हेल्प गरेर 8 हेल्थ फोर्स अनि वडा कार्यालयहरू सबैमा चाहिँ हाम्रो इन्टरनेटको पहुँच पुगिसकेको छ। यो चाहिँ लगभग 2-3 नै भइसकेको हो हाम्रो यसमा इन्टरनेट पुगेको। अनि अब अलिक टोल टोलमा चाहिँ अलिक ठुलो बस्ती भएकोमा चाहिँ अब आइएसपीले अब 4-5 घरमा जोड्ने हुँदाखेरि अलिअलि तार लगानी गरेर उसले लगेर जोडिदिइहाल्छ। तर हाम्रो समस्या के छ भन्दाखेरि एउटा बिलमा 2 घर मात्र हो नि तर नेट चाहिरहेछ भने चाहिँ अब त्यस्तोमा चाहिँ अब 1 किलोमिटरको तार चाहिन्छ। अब त्यो गाउँपालिकाले अहिले नै अब 2 घरको लागि तार लगानी गरिदिन सक्ने पनि अब अवस्था छैन, धेरै कुराहरू हेर्नुपर्ने हुन्छ होइन। र अब आइएसपीले पनि 2 घरको लागि अब 1 किलोमिटर तार त अलिकति लगानी गर्न उसलाई पनि गाह्रै छ। त्यस्तो त्यस्तो चुनौती चाहिँ छ, तर अब अलिकति घरहरू एरियाहरू भएको ठाउँमा चाहिँ हाम्रो लगभग उमाकुण्डको धेरै एरियामा इन्टरनेट पुगिसक्यो।
3: हजुर,
2: त्यसमा चाहिँ
3: जस्तो अब पालिकाले विशेषतः अब सबै विद्यालय स्वास्थ्य संस्था वडा कार्यालय सबैमा इन्टरनेटको पहुँच पुर्याएको छ, यसलाई एउटा प्रविधि मैत्रीको बनाउनको लागि एउटा राम्रो प्रयास पनि हो, त्यसको तर त्यसको युटिलाइज एउटा प्रयोगको हिसाबले हेर्दा चाहिँ तपाईँको दृष्टिकोणबाट चाहिँ कस्तो पाउनु भएको छ सर, यसबारे पनि भनिदिनुहोस् न।
2: अब अहिलेकोमा अहिले हाम्रो यो जेनेरेसनमा अब अहिलेको काम गर्ने शैलीहरू छ, जे पनि सरकारी कामहरू पनि सबै सिस्टममा नै भइरहेको हुन्छ। अब स्कुललाई त अब हाम्रो स्कुलको सिस्टम छ इन्स भन्छ कि के भन्छ जो सर्टकटमा स्कुल म्यानेजमेन्ट एउटा सिस्टम छ नि त, एजुकेसनल म्यानेजमेन्ट सिस्टम छ नि, त्यो प्रत्येक स्कुलमा चलाउनै परिहाल्यो होइन। त्यो चलाउन पनि एउटा आफ स्कुलमै चलेन भने बाहिर गएर चलाउनु त्यो सम्भवै भएन। अब पहिला सुरुमा इन्टरनेटको पहुँच पुग्यो भने बल्ल हाम्रो सबै कार्यालयदेखि स्कुलहरू सबैमा पुग्यो भने चाहिँ हामीले यहाँबाट पनि केही इन्फर्मेसन अब आज केही विवरण चाहियो गाउँपालिकालाई चाहिरहेको हुन्छ, विवरण माग्न सजिलो भयो, काम यहाँबाट यो मार्फतबाट पठाउनु भन्न सजिलो भयो, हामीले अनलाइन मिटिङ तुरन्तै राख्न सकियो होइन। सानो कुराहरू हो, अहिले हेर्ने भनेको हामीले अब बिगेस धेरै पनि हेर्नु परेन, अहिले अब 1-2 कुरा त्यसमा सहज भइरहेछ भन्ने कुरा हो। अनि वडामा त अब वडामा त नभई त नहुँदै नहुनु भइहाल्यो, त्यसमा त सबै हाम्रो डिओएनआई के भन्छ त्यो नागरिक सामाजिक सुरक्षादेखि लिएर सबैको काम अब सबै सिस्टममै हुने भयो।
3: अब यो यहाँ सूचना प्रविधि शाखामा आबद्ध रहेर काम गरिराख्नु भएको छ, विशेष गरी अब पालिका तहको सूचनाहरू होइन नागरिक स्तरसम्म स्वास्थ्य रूपमा पुर्याउनका लागि चाहिँ हामीले के कस्ता माध्यम मार्फत चाहिँ सूचनाहरू प्रवाह गरिराखेका हुन्छौँ सर, जस्तो ती सूचनाहरू चाहिँ जुन नागरिकका लागि हामीले जुन एउटा लक्षित वर्गसम्मको लागि पुर्याएका छौँ त्यहाँसम्म कतिको सहज रूपमा पुग्ने गरेको छ, यसबारे भनिदिनुहोस् न सर।
2: हामीले सबैभन्दा मैले देखेको चाहिँ सबैभन्दा अहिलेसम्म म अब यहाँ कार्यरत भएको लगभग 1-1.5 हुन लागिसक्यो, यसमा देखेको भनेको सबैभन्दा सूचनाको प्रवाह सबैभन्दा बढ्यो भनेको फेसबुकबाटै हो जस्तो लाग्यो, किनभने फेसबुक त सबैले युज गर्नुहुन्छ सजिलो छ, फेसबुकमा त अब एउटाले 2 सिमिलरले लाइक गर्दा पनि आउँछ। त्यही भएर यो वेबसाइटमा चाहिँ वेबसाइटको चाहिँ खास चाहिँ मैले सूचना प्रभावकारी भएको जस्तो लागेन, अब सबैसँग पुगेको जस्तो लाग्दैन, तर फेसबुकमा हालेको कुराहरू चाहिँ एकदम धेरैले हेर्ने त्यसमा कमेन्ट आउने यस्तो यस्तो भयो अनि मान्छेलाई थाहा हुने चाहिँ त्यहाँबाट हो जस्तो लाग्यो अहिलेको यहाँ
3: हजुर
2: अफिल्डको अवस्था चाहिँ।
3: सूचना प्रविधिले अब स्थानीय तहको यो सुशासनमा चाहिँ कतिको भूमिका निर्वाह गरेको पाउनुहुन्छ सर तपाईँ?
2: त्यसमा त एकदमै ठुलो रोल हुने भइहाल्यो होइन, जब सूचना पुग्यो तब मान्छेलाई थाहा हुन्छ, थाहा भइसकेपछि जिज्ञासा हुन्छ, जिज्ञासा भइसकेपछि मान्छेले के अरे मान्छेहरू आएर कार्यक्रमको बारेमादेखि लिएर कार्यालयमा भएको काम कुरा सबै थाहा भएर उनीहरूले गुनासो अथवा आफ्नो प्रतिक्रियाहरू राख्न सक्नुहुन्छ नि त होइन?
3: हजुर हजुर।
2: अनि त्यसमा त अब यसलाई पनि कसरी हेर्न सकिन्छ भन्दाखेरि हाम्रो यो सूचनाहरू जुन पुगेको छ यो भनेको चाहिँ के अरे अहिले हाम्रो यहाँको इन्टरनेट को पहुँच पुगिसकेपछि नै अलिक बढी प्रभावकारी भएको जस्तो लाग्छ, किनभने अब यो यसमा डाँडा काँडा अलिक धेरै छ, यहाँ डाटा त अलिकति चल्नलाई चलाउनलाई गाह्रै छ। अनि जब फेसबुक वेबसाइटहरू चलाउन सक्दैन भने सूचनाको पहुँच त पुग्नु हुँदै भएन, अब त्यस्तै हो जस्तो लाग्छ।
3: हजुर, अब जस्तो विशेष गरी यो सूचना तथा संचार शाखा मार्फत चाहिँ अब यो चालू वर्षमा के कस्ता योजनाहरू बनेका थिए, अब किनभने हामी अन्तिम चरणमा पनि छौँ, अब नयाँ वर्षका लागि यहाँहरू योजना बनाउने चरणमा पनि हुनुहुन्छ, ती योजनाहरू कार्यक्रमहरू कार्यान्वयनको अवस्था चाहिँ के छ सर? सम्पन्न भइसकेका छन्, कार्यान्वयनको चरणमा छौँ, के छ सर यसबारे पनि भनिदिनुहोस् न।
2: यो आर्थिक वर्षको कार्यक्रमहरू चाहिँ एउटा योजनाको लागि हाम्रो मैले अघि पनि हल्का कुरा राखेको थिएँ, हाम्रो योजनाको चाहिँ अब कामहरू कहाँ कहाँ भइरहेछ गाउँपालिकाले ट्र्याक गर्न अलिकति गाह्रो भयो भनेर, अनि योजनाको एउटा सफ्टवेयर थियो जुन चाहिँ हाम्रो उपभोक्ता समितिहरूले पनि त्यसबाट विवरणहरू हाल्न मिल्ने, त्यसमा फलोअप गर्न मिल्ने सिस्टमबाट हामीले सुरुमा उपभोक्ता समितिलाई अब यहाँबाट सुरुमा सम्झौता गर्नुभन्दा अगाडि नै यस्तो यस्तो हुन्छ, यसबाट तपाईँहरूले यसरी हेर्न लिन्छ भनेर हामीले पहिला नै भनिदिन्छौँ, अनि त्यो एउटा सिस्टम राखेछौँ। अनि अर्को भनेको एउटा फाइल ट्र्याकिङ भनेर, अघि पनि मैले अर्को फाइल ट्र्याकिङको कुरा ल्याएको थिएँ, फाइल ट्र्याकिङ ल्याएको थिएँ जुन जो दर्ता भएको फाइल चाहिँ कुन शाखामा गएर अड्किरहेछ, कुन कति काम भइरहेछ, प्रोग्रेस देखाउँछ।
3: हजुर।
2: अनि त्यहाँबाट अरू भनेको के अरे अब हाम्रो एउटा कार्यक्रम गराउने भनेर भइरहेछ, अब अहिले अलिक व्यस्तताको कारणले गर्दाखेरि अलि स्कुलहरूलाई एउटा कार्य आइसिटी सम्बन्धी कार्यक्रम गराउने भन्ने कुरा भएको छ, अब यो दुई तिन दिनमा अघि बढेला त्यो काम भन्यो।
3: हजुर,
2: त्यति नै यो वर्षको काम चाहिँ।
3: जस्तो हजुरले यो फाइल ट्र्याकिङको कुरा गर्नुभयो, अर्को कुरो योजनाहरूको यो अनुगमन मूल्याङ्कनका कुराहरू पनि यो मार्फत हामी गर्न सक्छौँ भन्ने कुरा गर्नुभयो, यो हाम्रो चाहिँ यसको चाहिँ विकास नै भइसकेको अवस्था छ कि अथवा अहिले कार्यान्वयनको चरणमै छौँ हामी, के छ सर यो चाहिँ?
2: कार्यान्वयनको नयाँ आर्थिक वर्षबाट चाहिँ सुरुवात हुने हो, अहिले यो वर्ष चाहिँ हामीले सिस्टममा चाहिँ अलिअलि चेन्ज गर्न लगाइरहेछौँ, हामीले बनाउन लगाएको हो नि त।
3: हजुर हजुर।
2: जुन हो चाहिँ त्यसमा चाहिँ अलिकति हाम्रो भने अनुसार उनीहरूलाई डेमो प्रेजेन्ट गरेको थियो, अनि हामीले त्यसमा चाहिँ यो चेन्ज गर्नुपर्छ, दर्ता चलानीहरू थप्नुपर्छ भनेर फाइल ट्र्याकिङमा पनि त्यसमा पनि एउटै सिस्टममा द्वितीय कुराहरू इम्प्लिमेन्ट गराउने गरेर फलोअप गरिरहेछौँ, नयाँ आर्थिक वर्षको सुरुवातदेखि हामी पूर्ण रूपमा लागू गर्छौँ।
3: यो दुईवटा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयनमा आइसकेपछि हामीलाई के कुरामा सहज हुन्छ, के कुरामा सहज हुन्छ सर यसबारे पनि भनिदिनुहोस् न।
2: अब उपभोक्ता समितिदेखि लिएर योजनाहरूको कामहरू कति पर्सेन्ट भइरहेछ भनेर गाउँपालिकाले उपभोक्ता समितिसँग समन्वय सजिलो हुने भयो।
3: हजुर।
2: अनि त्यहाँबाट वडाहरूको प्राविधिकहरू कतिचोटि फिल्डमा गयो, त्यहाँ गएर के अरे फोटोहरू अपलोड गर्यो भने गाउँपालिकाले हेर्ने भयो, त्यहाँबाट त्यहाँको ट्र्याकिङ त्यहाँ ट्र्याक गर्न जिपिएस ट्र्याक गर्न मिल्छ त्यसबाट, त्यो पनि इम्प्लिमेन्ट गर्ने त्यो पनि इन्क्लुड गराउन सकिने भयो। अनि त्यहाँबाट फाइल ट्र्याकिङको चाहिँ अब सर्वसाधारणहरू जो सुकैको जस कम्पनीबाट एउटा केही चिठी आयो दर्ता भयो त्यसमा अब केही प्रक्रिया अगाडि बढाउनु पर्ने थियो भने कुन शाखालाई जिम्मेवारी दिने, कुन शाखाबाट काम भइरहेछ, कुन शाखामा गएर अड्किरहेछ भन्ने कुरा चाहिँ प्रत्येक मान्छेहरूले हेर्न मिल्ने भयो, आफ्नो लगेको फाइल आफूले हेर्न मिल्ने भयो कहाँ पुगेर अड्क्यो भनेर।
3: सर्वसाधारण जस्तो मानिलिउँ म एउटा कामले गएँ, मेरो काम लिएर जाँदाखेरि मेरो फाइल चाहिँ कुन शाखामा छ भन्ने कुरा चाहिँ म आफैले पनि हेर्न सक्ने हुन्छ भने।
2: हजुर, तपाईँको फाइल दर्ता भएदेखि दर्ता भएर कुन कुन शाखामा फरवर्ड गरियो, फरवर्ड गरिसकेपछि फरवर्ड गरेर त्यो शाखामा कति दिन होल्ड भयो भन्ने कुरा सबै तपाईँले देख्न सक्नुहुन्छ, जो जुन क्युआर हामी फाइलमा क्युआर दिन्छौँ अनि त्यो क्युआरबाट स्क्यान गरेर हेर्नुहुन्छ।
3: हजुर, जस्तो अब वडा तहबाट
2: चलानीहरू पनि हाम्रो अब अहिले त अब कागजमै भइरहेको फाइलहरूमै गर्ने कुरा भयो के अरे भइरहेछ अहिलेसम्म। अब चाहिँ हामी आगामीबाट यो नयाँ आर्थिक वर्षबाट चाहिँ पूर्ण रूपमा
3: हजुर जस्तो सर अब वडा तहमा
2: सबैभन्दा बढी फोकस भनेको चाहिँ अब यो मेरो के अरे नयाँ आर्थिक वर्षमा चाहिँ कार्यक्रमहरू भनेको अब गाउँपालिकालाई कसरी पेपरलेस बनाउने भन्ने कुरा हो। यो भनेको एकैचोटि चाहिँ अब अर्कै वर्षबाट पेपरलेसै हुन्छ भन्न चाहिँ सकिँदैन यो नयाँ आर्थिक वर्षबाटै। यो चाहिँ भनेको चाहिँ एक दुईवटा कुरा इम्प्लिमेन्ट गरेर टेस्ट गरेर नि हेर्नु पर्यो। फेरि सेवा प्रवाहमा अब अलिकति हार्ड कपीले नै फाइदा हुन्थ्यो भने अब त्यो एकैचोटि गरेर हामीले सबै डिजिटलाइज भनेर सबै त्यो गर्न सकिँदैन नि त, स्लो होला कोही बेला। अब यहाँनिर त कम्प्युटर के अरे इन्टरनेटको पनि ब्याकअप त छैन। एउटा एरोनेटको हाम्रो आइएसपी चाहिँ एरोनेट हो, उहाँहरूले प्रोभाइड गरिरहनु भएको छ। एक घन्टा दुई घन्टा गयो भने त सेवा प्रवाह त अब फेरि ठप्प नै भयो। अब त्यसलाई पनि कसरी लिन सकिन्छ भनेर हामीले यो नयाँ आर्थिक वर्षकोबाट चाहिँ अब टेस्ट रूपमा भनौँ न फर्स्ट इयर वर्ष भयो अनि यसमा के इम्प्लिमेन्ट गर्न मिल्छ त्यो गर्ने, अब के कुरा इम्प्लिमेन्ट गर्न सकिँदैन त्यो भनेको नयाँ वर्ष अब अर्को आर्थिक वर्षमा फेरि कार्यक्रम गर्दै बिस्तारै एक दुई वर्षमा चाहिँ भित्र चाहिँ अब फुल्ली डिजिटलाइज गराउने भन्ने कुरा हो, पेपरलेस काम गर्ने भन्ने सोचिरहेको छौँ।
3: हजुर सर, अब यो वडा तह मार्फत प्रवाह हुने सेवाहरू चाहिँ मान्छेले जस्तो सेवाग्राहीहरूले चाहिँ यो अनलाइन मार्फत नै चाहिँ के कुराहरू गर्न सक्ने अहिले वातावरण बनेको छ हाम्रो उमाकुण्डमा?
2: अहिले अनलाइन मार्फत त अब वडा कार्यालयमा यस्तो वडा कार्यालयमा नै आउनु परेपछि कागजै बोकेर आएर साइन गराएर नै हिँड्नु परिसकेपछि त्यसलाई पनि खासै अनलाइन मार्फत सबै काम भएको भन्न मिल्दैन। अब त्यस्तो त अब केही नै छैन भन्दा पनि खासै फरक पर्छ जस्तो लागेन मलाई।
3: भनेपछि
2: जस्तो घरमा बसेर तपाईँले एउटा केही फर्म भरेर हामीले केही फर्म भरेर त्यो चाहिँ घरमै बसेर सबै कुरा कार्यालयको काम फर्म भरेर के विवरण हालेर त्यो घर कम्प्लिट भयो भने पो त्यसलाई अब अनलाइन मार्फत भयो भन्न मिल्छ त।
3: हजुर, अब प्रविधि विकासको हिसाबले हेर्दाखेरि जस्तो तपाईँ उमाकुण्ड गाउँपालिकामा सुरुवाती चरणमा कार्यरत हुँदै गर्दा र अहिलेको अवस्थामा चाहिँ के कुराहरू परे फरक भइसके सर, यसबारे छोटोमा भनिदिनुहोस् न। हामीसँग धेरै समय पनि छैन, हामी यो कुरामा चाहिँ हामी अलिकति अब्बल भइसक्यौँ भन्न सक्ने अवस्था।
2: फरक भनेको चाहिँ मैले अब अलिक सुरु सुरुमा एटेन्डेन्समा अलिकति फोकस गरेँ, जुन चाहिँ अब हाम्रो गाउँपालिकाबाट पनि मोनिटर हुन सकोस् भनेर हाम्रो स्कुलहरूमा पनि अब स्कुल कम्प्लिट चाहिँ भइसकेको छैन यही एटेन्डेन्समा। जस्तो मावि चाहिँ हाम्रो जम्मा सातवटा मावि छन्, माविमा सबै स्कुलमा भइसक्यो। अब प्रावीहरू पनि दुई चारवटा स्कुलमा भएको छ, अरूमा बाँकी छ, अलिकति अरू अरू काम गाउँपालिकाको कामले गर्दाखेरि त्यसो जान पाइएको छैन, स्कुल स्कुलमा गएर इन्ट्री गराउनु दिनुपर्छ नि त। अनि अब यो वर्ष चाहिँ हामी यही एटेन्डेन्स पनि कम्प्लिट गर्छौँ, पहिला अब स्कुलमा थिएन अनि स्वास्थ्य चौकीहरू पनि अलिक दुई तिनवटामा थियो क्या एटेन्डेन्स, त्यहाँबाट थिएन, त्यो कम्प्लिट भयो। अनि हाम्रो अब वडा कार्यालय गाउँपालिका त अब यी एटेन्डेन्सै भइहाल्यो, हामी हाजिर गर्ने चाहिँ गरेका छ रेजिस्टरमा पनि, तर त्यसमा चाहिँ खासै मान्यता छैन, त्यो ब्याकअपको लागि मात्र भयो। अनि अरू भनेको अब यही हो सिस्टम, पहिला के गाउँपालिकालाई आवश्यक छ भनेर त अब मैले पनि बुझ्न नै जरुरत हुन्छ, अब आउने साथै दुई चारवटा कुरा इम्प्लिमेन्ट गर्न सकिँदैन, के आवश्यकता हुन्छ त्यही अनुसार गराउनु पर्ने हुन्छ। त्यही अनुसार भनेको यो पालिको प्लान भनेको त्यही दुईवटा सिस्टम आवश्यक देखियो र त्यो इन्क्लुड गराइयो, अब त्यति नै हो, धेरै डिफ्रेन्स त खासै छैन।
3: हुन्छ सर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, विशेष गरी उमाकुण्ड गाउँपालिकामा सूचना प्रविधिको अवस्थाको बारेमा यहाँले जानकारी गराइदिनु भयो, समय र सम्वादका लागि यहाँलाई विशेष धन्यवाद।
1: रामेछापको उमाकुण्ड गाउँपालिकाले सूचना प्रविधिका क्षेत्रमा हालसम्म हासिल गरेका उपलब्धिहरू, दुर्गम क्षेत्रमा रहेका चुनौती, नागरिकलाई उपलब्ध डिजिटल सेवाहरू तथा आगामी दिनहरूमा गाउँपालिकालाई प्रविधि मैत्री बनाउनका लागि बनाइएको योजना लगायतका बारेमा गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत विश्व कार्कीसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो उमाकुण्डको आजको समय सकियो। कार्यक्रमको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। यस्तै उमाकुण्ड गाउँपालिका भएका गाउँपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410143, 9863023422।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: अहिले साँझको 7 बजे

0: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आएका छौं। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा आज हामी गुणस्तरीय शिक्षाको बारेमा कुराकानी गर्न गइरहेका छौं। कुराकानीको लागि हाम्रो स्टुडियोमा हामीसँग हुनुहुन्छ रातो बंगला फाउण्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षित। स्वागत छ यहाँलाई।
1: नमस्ते दीपकजी, धन्यवाद।
0: सबैभन्दा पहिले हामी रातो बंगला फाउण्डेशनले शिक्षाको गुणस्तरका लागि लामो समयदेखि काम गर्दै आएको छ। त्यसमध्ये विशेष काम भनेको रातो बंगला फाउण्डेशनले गुणस्तरीय शिक्षाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्दै आएको थियो र अब प्रादेशिक सम्मेलनमा गएको छ। सन् 2003 राष्ट्रिय सम्मेलन गरेको थियो र त्यसपछि सन् 2013, 2019 र 2024 अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो र अब नेपालमा प्रादेशिक सम्मेलन गरिसकेपछि फेरि अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ र त्यसैको सन्दर्भमा र गुणस्तरीय शिक्षामा भएका प्रगतिहरू, यसबाट पारेका प्रभाव र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा हामी कुराकानी गर्छौं। सुरुमा चाहिँ यो गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ, हैन, त्यसको लागि तपाईहरुले कस्तो प्रयत्न गरिरहनु भएको छ?
1: हस, हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौँ, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ, बाल्यकाल राम्रो भयो भने, होइन। त्यो देखिसकेपछि र धेरै धेरै रिसर्चले त्यो पुष्टि गरिसकेपछि हामीले अब त भएन, हामी त बाल्यकालमै जानु पर्यो भनेर हामीले इसिडी मा काम गर्न थाल्यौँ। तर साँच्चीकै त अहिले त प्रेग्नेन्सीदेखि नै काम गर्नुपर्छ, होइन। तर एटलिस्ट अब इसिडी, अनि इसिडीको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो, सबै इन्फर्मेसनहरू लिएर। र त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ। के छ भने, सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ, गुणस्तरीय बाल शिक्षा चाहिन्छ, तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन, होइन। जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो। बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ, ऊ एकदम उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन। यो कुरा नै हामीले बुझेको हुँदैनौँ, ए त्यसलाई हप्काइदिउँ न, हप्काएपछि त ठिक भइहाल्छ नि भन्ने, होइन। तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ, उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि, उसलाई केही भएर त्यो गरिरहेछ। सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ। र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन्, तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि,
0: होइन।
1: र सानसाना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन। र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12, 19, 24 हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003 पनि हामीले सम्मेलन गरिसकेको छ। यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो, होइन, यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन. यहाँ मात्रै गरेर त पुगेन, यहाँ आउने मान्छेहरू खुसी हुन्छन्, एकदम राम्रो कन्फरेन्स हुन्छ, हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ, ल्याएका पनि छौँ, र ट्रेनिङहरू राम्रो हुन्छ, वर्कसप्सहरू हुन्छ, एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ, तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्. यसलाई कसरी चेन्ज गर्ने त भन्ने, अब रातो बंगलाले पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन, अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि, अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुपर्ने. अब 5 वटा प्रदेश पछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छौँ र त्यहाँबाट सिकेको कुराले फेरि प्रदेशहरूमा लग्छौँ.
0: हजुर, अब बागमती प्रदेशमा गर्दाखेरि अब तपाईँको अन्तर्राष्ट्रिय सम्मेलन गर्दाको अनुभव र प्रादेशिक सम्मेलनको कस्तो अनुभव भयो, कस्तो सिकाइ भयो होइन? अब फेरि पर्सि गण्डकीमा हुँदैछ, अनि त्यसको लागि के कस्ता तयारीहरू छन्?
1: बागमती प्रदेशमा हामीले हेटौडामा कन्फरेन्स गर्यौँ, एकदमै 350 जना पार्टिसिपेन्ट्सहरू आउनु भएको थियो होइन, अनि ईसीडीको टिचर्सहरू अनि मेयर साहबहरू र शिक्षाविदहरू प्रिन्सिपल्सहरू कुनै कुनै त प्यारेन्ट्सहरू पनि हुनुहुन्थ्यो, र यो चाहिँ एकदम एउटा अन्तर्राष्ट्रिय स्तरकै माहौल जस्तो भयो कि. ठ्याक्क टाइममा प्रोग्राम सुरु हुने, प्रोग्राम पनि एकदम राम्रो, वर्कसप्सहरू पनि प्यारलली 5-6 वटा वर्कसप्स मान्छेहरूले चुज गरेको वर्कसप्समा जान पाउने, अनि त्यसपछि अनि यो प्लेनरीमा पनि एकदम राम्रो इन्ट्रेस्टिङ प्लेनरीहरू थियो, अनि उहाँहरूले भन्नुभयो एकदम राम्रो भयो, एकदम खुसी लाग्यो भनेर उहाँहरूको रिस्पोन्स त्यस्तो थियो होइन. त्यो भएपछि हामी एकदम उत्साहित भयौँ. तर यसपालि हाम्रो एउटा सानो कुराले खड्किन्छ जस्तो छ, के हुन्छ थाहा छैन. अब अहिले 5 दिन, हजुर, 5 दिन मात्रै स्कुल भयो नि पोखरामा जाँदाखेरि, अनि फ्राइडे चाहिँ एकदमै प्रेसस भयो कि. फ्राइडे हाम्रो 2 बजेदेखि 5 बजेसम्म हाम्रो इनोग्रेसन छ, अनि स्याटरडे चाहिँ कन्फरेन्स छ. हामीले जहिले पनि त्यसरी नै गर्थ्यौँ, अनि फ्राइडे हाफ छुट्टी जस्तो हुन्थ्यो, अनि फ्राइडे स्याटरडे गर्थ्यौँ. तर यसपालि चाहिँ नि ल, अब हाम्रो त 5 दिन मात्रै स्कुल छ, अब फ्राइडे कसरी छोड्ने भन्ने अलिअलि कुराहरू आइरहेको छ. तर अब मान्छेहरूले यो चाहिँ एउटा एकदम इम्पोर्टेन्ट हो, हामीले यहाँ पोखरामा नआएको भए यस्तो खालको इन्फर्मेसन लिनलाई, यस्तो खालको वर्कसपको माहौल पाउनलाई त बाहिर नै जानु पर्थ्यो भनेर मान्छेहरूले केही मिलाएर आउनुभयो भने एकदम राम्रो हुन्छ. अब हामीले पनि यो डिसिसन गभर्मेन्टको डिसिसन भन्दा अगाडि नै यो प्लान गरेको हो होइन. अब अर्को हाम्रो अरू ठाउँमा जाँदाखेरि, अरू प्रदेशहरूमा जाँदाखेरि, यसपालिको सिकाइ हाम्रो गण्डकी अञ्चलको सिकाइबाट हामीले त्यसमा पनि चेन्ज गर्छौँ होला, र एकदमै एक्साइटिङ हुन्छ. जस्तो हामीले अस्ति हेटौडामा गरेको थियौँ बागमती प्रोभिन्सको लागि, त्यही नै कार्यक्रमहरू हामीले यहाँ लगिरहेछौँ. त्यही भएर पनि हामीले प्रादेशिक कार्यक्रम चाहिँ एउटै हो, जुन एउटा ठाउँमा गऱ्यो त्यही नै अर्को ठाउँमा, त्यही 7 चोटि त्यही कुरा नै रिपिट हुन्छ, र त्यही भएर हामीले एउटा प्रोभिन्सको पार्टिसिपेन्ट्सहरू अर्कोमा नजाने, तर छुटेको छ भने चाहिँ गए हुन्छ भनेर भनेको छौँ. त्यसरी चल्छ. त्यही अलिकति खड्केको चाहिँ त्यो कुरा, हामीले यसलाई कसरी सल्भ गर्ने होला भनेर हामीले विचार गरिरहेछौँ. र अब साँच्चै के हो भने त, मान्छेहरूले इनोग्रेसनमा नआइकन स्याटरडेमा आउनुभए पनि हुन्छ. त्यस्तै अप्ठ्यारो भयो भने, स्कुल छोड्नै सकेन भने, बच्चालाई एकदम अप्ठ्यारो पारेर पनि जानु भएन होइन, अनि शनिबार चाहिँ दिनभरि नै कार्यक्रम हुन्छ. मेन कार्यक्रम त शनिबार नै हो, इनोग्रेसन पनि एकदम रमाइलो, के सिकिन्छ, तर त्योभन्दा पनि मेन कार्यक्रम शनिबारमा चाहिँ नछुटाउनुहोस् भनेर मलाई भन्नु मन लागिरहेको छ सबैजनालाई.
0: हजुर, अब जस्तो यसमा हुने छलफलहरू यहाँले भन्नुभयो, विशेष गरेर अब प्रदेश स्तरमा स्थानीय पालिकाका प्रतिनिधिहरू, शिक्षकहरू, अभिभावकहरू, त्यो सबै आउँदाखेरि, अहिले त अब सबै अधिकार पालिकालाई दिएको छ नि त शिक्षाको गुणस्तर सुधारका लागि. त्यसमा चाहिँ उहाँहरूलाई उहाँहरूका लागि चाहिँ कस्तो खालको छलफल हुन्छ?
1: हजुर, अब
0: उद्घाटनमा त हुने भइहाल्यो,
1: अरू बेलामा चाहिँ नि हाम्रो प्लेनरी भनेर मेन हलमा प्रोग्राम भइरहन्छ दिनभरि नै.
0: हजुर,
1: एउटा प्रोग्राम पछि अर्को प्रोग्राम होइन, यो अर्ली चाइल्डहुड एजुकेसनकै बारेमा र एक एउटा सेसन चाहिँ नि हामीले मेयरहरूको लागि राखेको छौँ. मेयरहरूले चाहिँ नि हाम्रो अहिलेको प्रोग्राम कस्तो भयो भने मेयरहरूले यो बारेमा सुनेर हो यो त एकदमै इन्ट्रेस्टिङ रहेछ, म त मेरो म्युनिसिपालिटीमा पनि यो ल्याउँछु भनेर रातो बङ्गलालाई सम्पर्क गरेपछि अनि हामीले एउटा कस्ट सेयरिङ प्रोग्राम गर्छौँ. तपाईँहरू पनि यति हाल्नुहोस्, यस्तो यस्तो गर्नुपर्छ, हामी पनि यति सपोर्ट गर्छौँ अनि यो प्रोग्राम गर्ने भनेर हामीले मिलाउँछौँ होइन. र अहिले कागेश्वरी, तारकेश्वर, गोर्खाको भीमसिंह पालिका, त्यो थुप्रै 6-7 पालिकाहरू, गाउँपालिका र नगरपालिकामा यो कामहरू भइरहेको छ. त्यही भएर हामीले अस्ति हेटौडामा हुँदाखेरि पनि हाम्रो सानो एउटा मेयरहरूसँगको पनि छलफल थियो, त्यही नै हामीले यसपालि पनि कायम राख्छौँ. र उहाँहरूलाई चाहिँ हामीले के भन्नु खोजेको भने, तपाईँ एउटा पोलिटिसियन हो र तपाईँले आफ्नो कम्युनिटीको लागि केही सेवा दिनुहुन्छ भने योभन्दा इम्पोर्टेन्ट सेवाहरू केही हुँदैन. बच्चाहरूको फ्युचर राम्रो बनाउनु भन्दा अरू केही राम्रो हुँदैन. त्यही भएर यो कुरा एकदम राम्रोसँग तपाईँहरूले सुन्नुभयो भने र बुझ्नुहुन्छ र त्यसपछि तपाईँहरू पनि एकदम आतुर हुनुहुन्छ पार्टनरसिप गर्नलाई भन्ने खालको हेतुले हामीले यो काम गरेको हो.
0: हजुर, अब त्यो भनौँ न अन्तर्राष्ट्रिय सम्मेलनहरू गइरहँदाखेरि अब काठमाडौँमा सबै कुरा सहज हुन्थ्यो होला.
1: हजुर,
0: तपाईँलाई भनौँ न प्रदेशमा गर्दाखेरि चाहिँ कतिको सहज भएको छ, कतिको सहयोगहरू?
1: अब एक प्रकारले हामीले अब खोजी सजिलो ठाउँमा गइरहेछौँ नि त. हेटौडामा गयौँ, राम्रै थियो, हाम्रो स्कुलसँग पार्टनर गऱ्यौँ, त्यहाँ पनि राम्रो थियो होइन. र अब अहिले पोखरामा पनि, गण्डकीमा पनि अब यहाँ त राम्रै बस्ने ठाउँहरू भएको होइन स्थिति हो नि त होइन. र यहाँ स्कुल हामीले कुमुदिनी होम्स भन्ने स्कुलसँग कोलाबरेट गर्दैछौँ र उहाँहरूले पनि धेरै सपोर्ट गर्दै हुनुहुन्छ र सकेसम्म सजिलो पारिदिँदै हुनुहुन्छ होइन. प्रोग्राम पनि लामो छैन, आखिरमा एउटा बेलुका र भोलिपल्ट दिनभरिमा त प्रोग्राम सिद्धिहाल्छ, उहाँहरूलाई पनि त्यति बर्डन त हुँदैन. र जे पनि आफ्नो स्पेस दिनु पर्यो, सबै कुरा गर्नु पर्यो. र हाम्रो ग्रुपले गएर पोखरामा गएर हेरेर कहाँ ठिक छ, कसरी कहाँ चाहिँ सहज छ भनेर हेरेर यो तय गरेको. र अब हाम्रो बजेट पनि एकदम सानो छ, त्यही भएर हामी त अब त्यहाँ गएर तारे होटल यताउति होइन कि, हामी ठिक्कको होटलमा जहाँ चाहिँ नि अब सजिलोसँग सुत्न सकियोस् त्यति नै हामीले खोज्छौँ. र सफा सुग्घर खाना, त्यस्तो हाई फाई होइन, त्यो खोजेर. अनि हाम्रो पार्टिसिपेन्ट्स, हाम्रो 100 जति हामीले गभर्मेन्टको पार्टिसिपेन्ट्सलाई सपोर्ट गराएछौँ, त्यसमाथि हाम्रो आफ्नो प्रोग्रामबाट पनि हरेक त्यहाँको जिल्लाहरूबाट एक एकजना गर्दाखेरि कति त्यहाँ हुनुहुन्छ त्यो पार्टिसिपेन्ट. अनि त्यसपछि प्राइभेट स्कुल्सकोहरूले चाहिँ उहाँहरूले 1500 तिरेर आउनुहुन्छ यो प्रोग्रामको लागि होइन. त्यसरी हामीले छुट्टाएको छौँ. अब हामीलाई गभर्मेन्ट स्कुलको लागि पनि स्पोन्सर गरिदिने मान्छे भएको भए हुन्थ्यो, तर हामी आफ्नै काममा एकदमै बिजी भयो, त्यो स्पोन्सरसिपहरू खोज्ने ओर्ने त्यति भ्याएन. सो अबदेखि आउने 5 प्रदेशमा हुने यो कुराहरूमा चाहिँ एउटा खाका राम्रैसँग पहिला बनाउने, हाम्रो यति बजेट हो, यस्तो हेल्प हामीलाई चाहिन्छ भनेर पार्टनर्सहरू पनि खोज्ने, आखिरमा यो काममा उहाँहरूले सहकार्य गर्नुभयो भने त उहाँहरूलाई पनि ठुलो लाभ हुन्छ नि त होइन. सो त्यसरी हामीले
0: सहभागी हुन चाहनेहरूले अब भनौँ न आफ्नो तरिकाले स्रोतहरू खोजेर आउँदा नि त
1: हुन्छ
0: होइन. त्यो पनि धेरै उदाहरणहरू अघिल्ला सम्मेलनहरूमा
1: भएको
0: छ. अब यो सम्मेलन सकिसकेपछि पनि अब भनौँ न हेटौँडाबाट केही कुराहरू आउँछ होला, पोखराबाट केही कुराहरू आउँछ होला, अनि त्यसलाई तपाईँहरूले कसरी विश्लेषण गर्नुहुन्छ होइन छलफललाई, अनि अन्तर्राष्ट्रिय सम्मेलन चाहिँ कस्तो खालको हुन्छ? अब
1: हजुर, अब त्यो हामीले सपना देख्छौँ होइन, कसरी गर्ने, सपना मात्रै होइन त्यसलाई साकार पार्नुपर्छ. हाम्रो यसरी यो प्रोभिन्सियल एक्सपिरियन्सबाट त हामी एकदम धनी हुन्छौँ, कति कुरा हामीले सिक्छौँ होइन. र त्यहाँको अप्ठ्याराको बावजुद कसरी काम गरिरहेछन् सबैजनाहरू, कसरी गर्ने भन्ने खालको कुरा पनि एउटा सिकाइ हुन्छ भने, हामीले भनेको यसरी नै होइन कि, यसरी पनि गर्न सकिन्छ, यसरी पनि गर्छ, हामीले पनि अप्सन्सहरू त्यहाँ पाउँछौँ. अब अहिले चाहिँ नि यो पहिलो राउन्डमा चाहिँ धेरै जस्तो हामीले दिने नै छ, किनभने हामीले यो कुरा सिक्यौँ अन्तर्राष्ट्रिय कन्फरेन्सबाट. ल अब तपाईँहरूलाई यो दिने अन्तर्राष्ट्रिय कन्फरेन्सबाट मात्रै होइन, रात बङ्गला फाउन्डेसनले यत्रो वर्ष काम गरेको काम त्यो प्रस्तुति पनि हो यो होइन. र अब पछि चाहिँ नि हामीले प्रोभिन्सियल लेभलमा पनि उहाँहरूलाई नै पेपर प्रेजेन्ट गर्न दिने उहाँहरूलाई नै वर्कसप गर्न दिने बरु उहाँहरूलाई सपोर्ट गर्ने मैले यो कुरामा यसरी वर्कसप गर्न खोजेको छु मलाई सपोर्ट गर्ने अब होला वर्कसपै गर्न उहाँले सक्नु भएन पनि ल तीन चारजना मिलेर आफ्नो प्रस्तुति गर्नुहोस् न त एउटा तपाईँहरूलाई एउटा स्पेस दिउँला भन्ने खालको कुराहरू पनि हामीले त्यो गर्न हामी आतुर छौँ कि एक राउन्ड चाखेपछि हाम्रो त यो पार्टिसिपेन्ट्सहरू त एक प्रकारले हाम्रो त मेम्बर्सहरू नै हुनुहुन्छ नि उहाँहरू त उहाँको फोन नम्बर हुन्छ सबै कुरा हुन्छ हामीसँग होइन अनि अनि त्यसपछि तपाईँहरू के सिक्नुभयो त यहाँबाट के सिक्नुभयो अरू कतै जानुभयो कि के सिक्नुभयो तपाईँले अरूलाई के सिकाउने तपाईँलाई के अप्ठ्यारो भयो भन्ने खालको हाम्रो चाहिँ यसकै कमी हो कि किनभने कन्फरेन्स आउँछ गयो अनि फर्क्यो अनि सिद्धियो होइन तर हो यो कन्फरेन्स रहेछ ल म यो उसमा प्रोभिन्सियलमा गएँ अब त म यसपालि त जान्छु यो नेसनल इन्टरनेसनल कन्फरेन्समा जान्छु भन्ने होला होइन म इन्टरनेसनल कन्फरेन्समा जान्न यो प्रोभिन्सियलमा नेक्स्ट टाइम म प्रोभिन्सियलमा म पनि प्रेजेन्ट गर्छु मैले पनि केही बोल्छु हामी तीनजना स्कुल मिलेर एउटा प्यानल बनाएर हामी कुरा गर्ने त्यसको बारेमा भन्ने खालको कुराहरू ओपन हुन्छ र सबैलाई यो लिडरसिप र कसरी बोल्ने कसरी प्रस्तुति गर्ने के कुरा चाहिँ राम्रोसँग सिक्ने भन्ने कुराहरू धेरै धेरै कुराहरू यसले खोलिदिन्छ र त्यो चाहिँ एकदमै एक्साइटिङ भइरहेछ।
0: हजुर, सम्मेलनहरूमा सुन्दाखेरि त्यहाँ भएको छलफलहरू यहाँले गरिरहनु भएको अभ्यास हेर्दाखेरि गुणस्तरीय शिक्षाका लागि नयाँ नयाँ अभ्यासहरू होइन व्यावहारिक ज्ञानहरू त्यो प्रशस्त दिएको छ तर नेपालको परीक्षा प्रणाली
1: हजुर
0: अब भोलि त्यो अभ्यास गरेर जाने विद्यार्थीहरू र त्यो अभ्यास नपाउने विद्यार्थीहरू यो परीक्षा प्रणालीले चाहिँ कतिको त्यो भनौँ न त्यो खालको बनिएको छ गुणस्तरीय शिक्षालाई हामी विकास गर्दै जाउँला तर परीक्षा प्रणाली चाहिँ फेरि पुरातनवादी नै रहिरह्यो भने कस्तो अभ्यास
1: त्यो त एकदमै हुँदैन होइन
0: हजुर
1: किनभने अब त धेरै धेरै मान्छेहरूलाई थाहा पनि हुन्छ जस्तो भनौँ न तपाईँले यो अर्गनाइजेसन आफै एक्लै चलाउन सक्नुहुन्छ होइन तपाईँलाई को चाहिन्छ त तपाईँहरू पाँच छजना त यहाँ अनिवार्य छ नि त अनि एज अ टिम तपाईँले गर्नुहुन्छ तपाईँको आफ्नो स्किल छ अर्कोजनाको आफ्नो अर्को आफ्नो होइन त्यस्तै गरेर कुनै पनि बच्चाले एउटा प्रोजेक्ट गर्छ क्लासमा प्रोजेक्टमा गर्दाखेरि उनीहरू सबैजना मिलेर काम गर्छन् मिलेर होइन त्यो मिल्न पाउने वातावरण शिक्षकले बनाइदिनु पर्यो होइन र उनीहरूले त्यो मिलेपछि त उनीहरूको त ब्रेनमै एकदम अर्कै हर्मोन्सहरू आएर उनीहरूलाई एकदम रमाइलो रिवार्ड सिस्टम नै त्यही हुन्छ उनीहरूको होइन सो रिवार्ड दिनु पर्दैन बच्चाले आफै गरेको कामबाट खुसी भएर त्यही नै हो इन्टर्नल रिवार्ड सबभन्दा ठुलो भनेर भन्छन् होइन अब हाम्रो गभर्मेन्टले पनि जाँच दिनुहुन्न त भन्नुभएको छ प्राइमरीसम्म जाँच दिनुहुन्न भन्नुभएको छ तर यो कुरा कतिको बुझेको छन् त नम्बर वान कन्टिन्युस असेसमेन्ट भनेको कुरा जब सक्सेसफुल हुन्छ तब टिचिङमा चेन्ज भएको छ होइन टिचिङमै टिचरले अगाडि बसेर भट्टायो भने त कन्टिन्युस असेसमेन्ट त हुँदै हुँदैन किनभने कन्टिन्युस असेसमेन्ट भनेको टिचरले ल तिमीहरू यो काम गर है यो काम मैले तिमीलाई बुझाइदिएको छु ल तिमीहरू आफ्नो आफ्नो काम गर्न थाल त भनेर टिचरले त्यो मटेरियल दिएर के दिएर काम गराउने बच्चालाई अनि त्यसपछि टिचर सबैतिर घुम्ने हो उसले त बुझेरै काम गराएछ मजाले गराएछ ल तिमीले उसलाई पनि सिकाइदेऊ त एउटाले अर्कोले ए यो बुझेनौ ल भनेर टिचरले आफै पनि सिकाउने नभए साथीहरूले पनि उसलाई सिकाइदिन्छ होइन त्यही क्रममा अनि अब लेखिन्छ गभर्मेन्टले पोर्टफोलियो बनाऊ के बनाऊ तर त्योभन्दा बढी त त्यहाँ एक्सप्लेन गरेकै छैन के हो त पोर्टफोलियो होइन सो यो एकदमै गहिरेर बुझ्यो भने यो त एउटा पिएचडी नै गर्नुपर्ने जस्तो के कसरी गर्ने बच्चाको मुख हेरेर ऊ त एकदम एकदम स्याड देख्यो नि त उसले त्यो कुरा बुझेनछ यो कुरा त भनेर टिचरले ठ्याक्क बुझेर उसलाई त्यही बेलामै सोध्यो भने त ठ्याक्क उसको प्रब्लम सल्भ भइहाल्यो नि तर टिचर त आफ्नै अगाडि बसेर व्यस्त छ त्यो उसले बच्चालाई त कहिले पनि कनेक्ट गर्नै सकिरहेको हुँदैन अनि गभर्मेन्टले र अहिले यो उहरूमा देखिन्छ यसरी गर्ने हो कन्टिन्युस असेसमेन्ट भनेर कतिजना एकदम पण्डितहरू छन् असेसमेन्ट गर्नलाई होइन अनि त्यो पनि असेसमेन्टकै कुरा के टिचरले यसरी सिकाउँछ भएन भने अनि यसरी गर्छ बच्चालाई असेस गर्छ अनि फेरि सिकाउँछ अनि गर्छ कहिले पाउँछ टिचरले त्यो काम त्यो गर्ने मान्छे हुनुहुन्छ नि जो चाहिँ नि यसो गर्नु उहाँलाई नै राखेर सिकाऊ भन्नु पर्यो कि एक क्लासमा जाऊ भनेर तपाईँ छ महिनासम्म क्लासमा बस्नुहोस् अब दुई क्लास हो कि तिन क्लास हो कि पाँच क्लास हो तपाईँले आफ्नो सब्जेक्टहरू के पढाउनुहोस् र यो कन्टिन्युस असेसमेन्टको तपाईँले गर्नुहोस् अनि हामीलाई सिकाउनुहोस् त्यसपछि होइन किनभने आफूले नगरिकन त्यो भन्नलाई सजिलो हुन्छ कि त्यो भनौँ न त्यो जुत्ता लाउने मान्छेलाई मात्रै कहाँ घाउ भएको छ त्यो जुत्ताले बनाएको छ भने थाहा हुन्छ नि अरूलाई त थाहा हुन्न त्यो जुत्तै लाउनु पर्यो त्यो कहाँनिर किल्ला छ कि के छ भनेर हेर्नलाई होइन सो त्यो हो कि अहिलेको एकदम जल्दो बल्दो कुरा चाहिँ अनि हामीले यो सम्मेलनमा पनि किन भनेर सबैले भन्छन् तर कसरी भनेर कसैले पनि भन्न सक्दैनन् कि यो बच्चालाई खेल अब कति पेसेन्स चाहिन्छ यो दुईजना बच्चाहरू खेलिरहेछ कि गफ गरिरहेछ उनीहरूलाई यसरी बसेर सुन्ने कस्तो कस्तो उनीहरूले एक्सचेन्ज गर्दा के कुरा सिकाएछन् किताबबाट त्यही कुराहरू पनि उनीहरूले युज गरिरहेछन् कि घरमा चाहिँ के कुरा युज गरिरहेछन् कि के कुरा उनीहरूलाई रमाइलो लाग्छ भन्ने खालको कुरा पनि सुनिदिनु पर्यो र उनीहरूलाई त्यतिमै पनि इन्जोय गरिदिनु पर्यो होइन तर हाम्रो यो रेजा लाउने काम र बच्चालाई असेसमेन्ट गर्ने कामले टिचर यस्तो थकित हुन्छ कि उसले बच्चालाई इन्जोय गर्नै सक्दैन त्यही नै हो हाम्रो अर्को मेजर प्रब्लम के सो सानो बच्चा फेरि अहिले हामीले काम गर्दाखेरि त पैसाको लागि नम्बर वान जाँच दिने किनभने जाँच दियो भने अनि प्यारेन्ट्सले पैसा तिर्छन् गभर्मेन्ट स्कुलमा पनि फी तिर्छन् होइन अनि हामीले ट्रेनिङ गरेर आउँछौँ यसो यसो गरेर सिकाउने भन्दा होइन होइन म त गर्न आउनु पाउँदैन किनभने मेरो क्वेसन पेपर बनाउनु पर्छ बच्चाको जाँच त के जाँच खेल न यो खेल न होइन अनि ल तिमीले ल कह ग कति जान्यो ल मलाई भन त तिमीले जान्यो कि तिमीले के लेख्न सक्छौ सक्छ सक्दैन होइन सक्दैन भने सिकाउने सक्छ भने च्याबास भन्ने त्यही त हो नि उसको असेसमेन्ट अनि अनि डाइसहरू दियो के दियो उसले त्यो खेल्छ होइन दुई यसरी पल्ट्यो भने दुई उसले चिन्छ कि चिन्दैन होइन र उसले दुई र एक छ भने त्यहाँ गेडा दुईटा गेडा र एउटा गेडा राखेर अनि भन्न सक्छ कि सक्दैन होइन यति सिम्पल र यति इफेक्टिभ कुराहरू छन् त्यो नै हामीले बुझ्नुपर्छ त्यसको लागि एकदम ठुलो पेसेन्स चाहिन्छ त्यो पेसेन्स अब हाम्रो युजली अब अहिलेको एउटा नयाँ कुरा भन्छु है एउटा रिसर्च आइरहेछ जहाँ चाहिँ नि अहिलेसम्म चाहिँ संसारभरि नै प्यारेन्टिङमा चाहिँ आमालाई आमाले गर्छ किनभने आमाले पेट बोक्छ उसले बच्चा पाउँछ उसले बुबु खान्छ सबै कुरा आमाले होइन बाउले अलिअलि हेल्प गर्छ तर प्यारेन्ट भएपछि बाउको त ब्रेन नै चेन्ज हुँदो रहेछ भनेर रिसर्च आइरहेछ यति उसले त्यो इन्भल्भ हुन थाल्छ बच्चामा अब अफकोर्स हाम्रो जस्तो सोसाइटीमा धेरै कम होला अनि बाहिरतिर पनि अब पहिला पहिला अब हाम्रै जेनेरेसनकोहरूले पनि कम गर्थ्यो होला तर अबको बच्चाहरूले अब मिलेनियलहरू अहिलेकोहरूले चाहिँ एकदम धेरै बच्चाहरूलाई हेर्छन् कि एकदम मिनिङफुल्ली हेर्छन् बाउहरूले त्यसो गर्दाखेरि उनीहरूको त ब्रेन नै एडजस्ट भइरहेछ अरे बच्चाको लागि भनेर हिजो भर्खर मैले सुनेको एउटा गजबको रिसर्च होइन सो त्यो हुँदाखेरि अनि बाउले हेरेको बच्चाहरू एकदमै कन्फिडेन्ट हुने रमाइलो गर्नुपर्ने त्यस्तो के त्यो पनि छ है अब नेपालमा पनि त कति त अब त बाध्यताले पनि बाउले पनि उत्तिकै हेर्नुपर्छ किनभने न्युक्लियर फ्यामिली भएपछि त आफू मात्रै नहेरेर त भएन होइन पुर्याउने के गर्ने तर त्यसमा पनि अझ मिनिङफुल्ली काम गर्यो भने र यसको ऊ चाहिँ के हो भने हाम्रो सिकाइ चाहिँ नि प्यारेन्टिङ गर्दाखेरि आमालाई मात्रै बोलाउने होइन बुवालाई पनि बोलाउनु पर्यो उसले पनि त अनि ऊ पो रमाइलो मान्छ नि ऊ पनि त एउटा हकदार हो नि पछि बच्चा ठुलो भएपछि मैले पनि त तपाईँ हुर्काएको हो नि भन्ने खालको त्यो उसले भन्नै पर्दैन किनभने बच्चाले थाहा पाइहाल्छ मेरो बुवाले यस्तो यस्तो गर्यो भनेर होइन त्यस्तो खालको सूक्ष्म रूपको कुराहरू र सोसाइटीलाई चेन्ज गर्ने कुराहरू पनि हामीले बुझेर यो कन्फरेन्समा अब यो आउँछ कि आउँदैन अभियसली मैले बोल्दाखेरि त अलिकति भनिहाल्छु होइन तर अनि यो प्यारेन्टिङ अब मैले अस्तिदेखि भन्थे यो महिलाको लागि सशक्तिकरणहरू गर्दाखेरि खालि महिलाहरू मात्रै राख्ने के अनि मैले भन्थे किन हुन त म त्यो फिल्डमा काम गरेको होइन इफ यु किप बोथ अनि उसले पनि बुझ्छ नि त उसको पोइन्ट अफ भ्यूबाट रियलाइज गर्छ नि अनि सजिलो हुन्छ सहज हुन्छ घरमा जाँदाखेरि अनि मैले मात्रै पैसा कमाउने तिमीलाई नदिने भन्ने कुराहरू पनि त हस्बेन्डलाई त पच्दैन नि त हस्बेन्डले बुझेर ल ए तिम्रै रहेछ तिमी नै कमाऊ नि त तिमीलाई मन लाग्यो भने घरको केही खर्च गर नभए यो तिम्रै हो भन्ने उसले अग्री गरेर गर्न सक्यो भने त त्यो त सबभन्दा बेस्ट हो नि त होइन त्यस्तै गरेर अब अहिले हामीले प्यारेन्टिङमा हुनु त अलिअलि त सुरु भइरहेछ तर मेल प्यारेन्ट्सहरूलाई पनि एकदमै अनिवार्य गर्ने बेला आयो जस्तो लाग्यो
0: हजुर भनेपछि त्यो अभिभावक अन्तर्गतको छलफलमा यो कुरा नै हुन्छ त्यहाँ
1: हजुर हजुर हजुर
0: हजुर यहाँलाई धेरै धेरै धन्यवाद छ मैले नसोधेको भन्नै पर्ने केही कुराहरू छुट्यो कि
1: हामी कति लामो कुरा गरेको छ कि थाहा नै नपाइकन तपाईँसँग कुरा गर्दा एकदम रमाइलो हुन्छ दिपकजी भन्नुपर्ने त त्यही हो अब कन्फरेन्स हुँदैछ म गतेहरू भनिदिन्छु होइन कहिले हुन्छ भनेर हामीले यो 12 र 13 गते शुक्रबार र शनिबार असारको 12 र 13 अङ्ग्रेजीमा 26 र 27 जुन 2026 यो कन्फरेन्स हुँदैछ यो चाहिँ कुमुदिनी होम्स भन्ने स्कुलमा पोखरामा गण्डकी अञ्चलको पोखरा त आउनु पनि पर्यो रमाइलो पनि हुन्छ होइन सो हाम्रो पार्टिसिपेन्ट्स हुनेवाला पार्टिसिपेन्ट्सहरू यो सबै त्यो गण्डकी अञ्चलको जिल्लामा भएका अर्ली चाइल्डहुडमा इन्ट्रेस्ट भएका अब त मैले भनेपछि त बाउहरू पनि आउनु पर्यो कन्फरेन्समा होइन आइदिनुहोस् रमाइलो गरिदिनुहोस् पोखरा पनि घुम्नुहोस् अनि हाम्रो कन्फरेन्स पनि सफल पारिदिनुहोस् र आफूले नै धेरै कुराहरू लिएर जानुहोस् र कन्ट्रिब्युट पनि गर्नुहोस्
0: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ उहाँ हुनुहुन्थ्यो रातो बंगला फाउन्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षित उहाँसँग हामीले रातो बंगला फाउन्डेशनले गुणस्तरीय शिक्षाका लागि गरिरहेको कामको बारेमा कुरा गर्यौं र गुणस्तरीय बाल शिक्षा किन र कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा जुन सम्मेलन प्रदेश स्तरीय सम्मेलन भइरहेको छ त्यो सम्मेलनको बारेमा पनि हामीले जानकारी गरायौं र पोखरामा हुन गइरहेको यो सम्मेलनको सन्दर्भ पारेर हामीले छलफल गरेका हौं र सम्मेलनको सफलताको पनि कामना गर्दै र यहाँहरूको सहभागिता र यो सम्मेलनबाट पक्कै पनि हामी जस्ता बाबुहरूले पनि धेरै कुरा सिक्न सक्छौं र हाम्रो सोच व्यवहार र अहिलेको हाम्रो पद्धतिहरूलाई परिवर्तन गर्दै हामीले गुणस्तरीय शिक्षा हाम्रा बालबालिकालाई दिने अवसर वातावरणहरू सिर्जना गर्दै जान सक्छौं भन्ने लाग्दछ र यही निष्कर्ष सँगसँगै कार्यक्रम साझा नेपालको निर्धारित समय सकिसकेको छ प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि कार्यक्रम साझा नेपालबाट विदा हुन्छु नमस्कार
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड
7: हजुरको रेडियो 102.1 मेगा
8: किको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नेताहरूको सम्बोधनपछि रासोपाको प्रतिनिधि छनौट विवाद मिल्यो। सभापतिको राजनैतिक प्रतिवेदन पनि पारित। निर्वाचन प्रक्रिया शुरू।
1: अब कार्यतालिका प्रकाशन भएको छ। उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट। त्यो अनुसार चाहिँ अब हामी 9:30 बजीसम्म फर्म लिन्छौं।
0: सुदूरमा आफ्नै सरकारको बजेट विरूद्ध एमाले संशोधन प्रस्ताव दर्ता गर्दै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ बारेमा एमालेको आपत्ति। तत्काल रिहाईको माग।
2: अविलम्ब विनाशर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
0: 11 महिनामा पेट्रोलियम पदार्थमा 2.73 अर्ब खर्च। युद्धको असरले बढ़्यो लागत। चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन। काभ्रेका 2 स्थानमा बर्ड फ्लू पुष्टिपछि संक्रमित पंक्षी नष्ट गरिँदै
3: सुकुमा सिटोलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
0: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आगलागी हुँदा 15 जना बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै आज इंग्ल्याण्ड र घाना पनि भिड्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व, सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन, पारदर्शिता, जवाफदेही र नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्।

0: अधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता, दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग बताउनुभयो।
1: अब कार्यतालिका प्रकाशन भएको छ, उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजेबाट। त्यो अनुसार अब हामी 9:30 बजीसम्म फर्म लिन्छौँ, त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यस्तो छ। अब त्यो त कार्यपालिका नोटिसमा आएको छ केन्द्रीय सदस्य मात्रै।
0: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट, उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाई छ।
2: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने, नाच्ने कि त्यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होला होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला, तर सबै परिणाममा बदल्ने हो भने केही प्रतिबद्धता त गर्नै पर्छ।
0: रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद, मन्त्री, पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको सीआईएनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
3: पहिला दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ, अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन, अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन, अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन, खाताको बुझाएको छैन, बुझाउनेहरूलाई एक फेरीलाई चाहिँ त्यो भयो भने भएर नै एक फेरीले चाहिँ लिइसक्नु भएको छ, निवेदन दिइसक्नु भएको छ होइन, अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन, त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो। प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा सकेको अवस्था पनि छ, केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने, अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
0: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
4: र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिँ नै पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब विनाशर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
0: पौडेललाई हिजो सुर्खेत

0: बाट पक्राउ गरिएको थियो। आज म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको, विनियोजनका सिद्धान्त उल्लंघन गरेको, मन्त्रालयगत बजेट स्पष्ट नराखेको र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल, पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37 अर्ब रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68 अर्ब रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52 अर्ब रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। ताजा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आग लागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 जना बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 जनालाई सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 लाख भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपियाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 14:00 समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान 5:45 समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान 7:45 केका लागि के समूहको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
1: गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
2: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौं र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
1: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5411-708
4: 01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने

0: वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काभ्रेका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित एक लयर्स कुखुरा फार्ममा 1650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साँगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले CIN जानकारी दिनुभयो।
3: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ दुई ठाउँमा देखा पर्यो होइन। पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो। कहिले भन्दाखेरि 2013 3 गते देखा पर्यो। हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गर्यौँ पहिलो। दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमा सिटुलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
2: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ। बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं।
4: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालन गर्नुहोस् भन्छौँ। हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौँ भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौ। एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पंक्षीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पंक्षीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखिएको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
2: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग। तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ। यसले स्थानीय किसानमा आर्गेनिक कृषि उपजको संकलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ।
5: तेह्रथुमको लालीगुरास नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुरास नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ। मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रूपियाँको लागतमा निर्माण गरी लालीगुरास नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

0: गुरुङ ती रथुम।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढ़ी जोखिममा।
2: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने,
1: बाढ़ी र डुबानबाट जोगिन के गर्ने, विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
5: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
6: हाम्रा दुखमै त सरकारी खेती गरिछौ र पानी पुग्रला, अखन त यहाँमै खेती नपाइ।
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
5: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: बर्खायाममा नदी किनारका बासिन्दाले के ख्याल गर्ने, बाढ़ीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
2: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचनासम्म सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा, प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ। र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ, र जनधनको क्षति न्यूनीकरणको पनि सहयोग गर्छ। त्यो निर्देश
5: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
2: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस् र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर निर्देश।
5: कतिको सम्भावना छ त्यो एक महिनाभित्र ल्याउनको
2: लागि? अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण हिज जुटेको मैले बुझेको छु, र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
7: बाढी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ?
2: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको। कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। हामीले ठूला विपदको कुरा गर्दाखेरि त ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न पनि स्थानीय पालिका स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं। त्यस कारणले स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो, अथवा हिमताल विस्फोटको, अन्य के हो, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन। त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ, र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौ कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौ, र सुरक्षित बाटो त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
7: अर्को प्रश्न चाहिँ, यो भारतबाट आउने नदीहरूको बाढ़ीबारे नेपालले कति समय अघि सूचना पाउँछ?
2: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुबईको साझा नदी हो, र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ, त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं। र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमै सम्पन्न भएको पनि छ, 1 महिना जति मात्रै भयो। त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बहने नदीहरूबाट प्रताड़ित छन्, र कतिपय भारततर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढ़ी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ। र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 विभिन्न क्षेत्रको मापन गर्ने तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गर्ने गरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौं। र हाम्रो सम्झौताको मर्म के हो भने, दुवै देशका बाढ़ीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउँ।
3: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देख्दै भर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
5: कार्यक्रम साझा आवाज।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी।
9: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा।
10: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
11: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
11: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
11: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
10: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
11: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
11: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
11: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
11: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
11: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
11: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
12: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
12: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
14: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
12: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
14: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
15: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईलाई कार्यक्रम रेडियो फार्ममा स्वागत गर्छु।
2: हजुर, धन्यवाद, नमस्कार सम्पूर्णलाई।
1: अब तपाईलाई रासोपाले कारवाही गरेर निकालेको व्यक्ति आजको दिनमा फेरि तपाईँको दुखेसो देख्थेँ थिए फेसबुकमा, मलाई त रासोपाले निम्तै गरेन भनेर, यो किन यस्तो रुवावासी हो तपाईँको?
2: त्यस्तो होइन, यो खालि कुरा के हो भन्दाखेरि चाहिँ उहाँहरूको एउटा कर्तव्य बोधको कुरा हो। मलाई त्यसमा राजनीतिक जीवन उतार चढाव हुन्छ होइन, यो आफै भिडेर जाने कुरा हो। मैले खालि कुरा त्यसमा चाहिँ जानकारी गराएको, त्यसमा कुनै रुवापासी त्यस्तो केही पनि छैन। तपाईँले प्रश्न सोद्धाखेरि अतिरञ्जित पढाउने गरी भाइरल टीआरपीको लागि प्रश्न सोध्नु बन्द गर्नुहोस्।
1: डाक्टर साहब, मैले त्यसरी सोधेको होइन, तपाईँले लेखेको स्ट्याटसले
2: पनि छैन, अतिरञ्जन नगर्नुहोस्, जे लेखेको छ त्यो मात्रै सोध्नु
1: होइन। तर तपाईँले के लेख्नुभयो भन्दाखेरि, एफ यु लेख्ने काठमाडौँ महानगरको तत्कालीन मेयर चाहिँ यो बेला सरकार चलाइरहेका छन्, राष्ट्रपतिको महाधिवेशनमा छन्, मलाई निम्तो समेत आएन भनेर लेख्नु भएको छ नि त, विडम्बना भन्दै। तर तपाईँले लेखेको कुरा झन् बडी कडा छ।
2: अतिरञ्जित नगर्नुहोस्, पत्रकारितालाई संयमित बनाउनुपर्छ।
1: तर तपाईँले अत्यन्तै निर्मम तवरले लेख्नुभयो नि त, त्यो आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ, विडम्बना पार्टीलाई एफयुसी लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा पार्टी स्थापना गर्ने, म भने महाधिवेशनको निम्तो सूचीमा समेत छैन, तपाईँलाई लागेको थियो निम्तो गर्छन्?
2: मैले तथ्यको कुरा मात्रै गरेको छु, मलाई लागेको छैन, मैले यहाँबाट तथ्यको कुरा गरेको होइन।
1: हजुर,
2: मलाई त्यस्तो केही पनि लागेको थियो।
1: तपाईँलाई निम्तो आएको थियो भने जानुहुन्थ्यो?
2: होइन, मलाई त्यसरी यहाँबाट निम्तो आउने प्रकारहरूको छ, निम्तो आएको भए पनि सायद जाने नजाने, म त्यति बेलाको परिस्थिति हेरेर निर्णय गर्थेँ।
1: हजुर,
2: अहिले के हो भन्दाखेरि चाहिँ त्यहाँ मैले तथ्य प्रस्तुत गरेको।
1: अब डाक्टर साहब, यो तपाईँ अनुपस्थित महाधिवेशन जो पहिलो महाधिवेशन गर्यो र त्यो पार्टी बनाउने एउटा इँटाको काम, एउटा जग बसाउने काम तपाईँले गर्नुभएको थियो, तपाईँ बाहिरबाट बसेर हेर्दै गर्दा राष्ट्रपतिको महाधिवेशनमा के देखिराख्नु भएको छ त? किनकि तपाईँ एउटा पार्टीको फाउन्डर हो।
2: हजुर, पार्टी स्थापना गरिसकेपछि मैले सम्पूर्ण सदस्यता प्रणालीलाई डिजिटल बनाएको थिएँ होइन।
1: हजुर,
2: अब डिजिटल बनाइसकेपछि के हुन्छ भन्दाखेरि, एउटा अङ्क राखिसकेपछि सबै प्रकारका रेकर्ड डिटेलहरू त्यसमा स्वतः नै आउने हुन्छ।
1: हजुर,
2: जस्तो महाधिवेशन प्रतिनिधि चाहिँ कम्प्युटरमा यो मान्छे हो भनिसकेपछि, मान्छेले आफ्नो एपमा गएर आफै महाधिवेशन प्रतिनिधिको कार्डहरू डाउनलोड गरेर आफै प्रिन्ट गर्न सक्ने एउटा डिजिटल पार्टी बनाइसकेको अवस्था थियो। त्यसको लागि सबै तयारी पनि भइसकेको थियो, एपहरू पनि थियो, मान्छे पुराना सदस्यहरूले त्यो कुराहरू देख्नु पनि हुन्छ। तर अहिले जसरी चाहिँ यो एउटा कार्ड बाँड्ने जसरी त्यहाँनिरबाट हस्तलिखित यी कुराहरू तर्फबाट अगाडि बढ्यो र सदस्य नै नभएका व्यक्तिहरूलाई महाधिवेशन प्रतिनिधि चयन गरियो। कम्तीमा के हो भन्दाखेरि, समाजमा आएका व्यक्तिहरूले पनि कम्तीमा पार्टी सदस्यता चाहिँ लिइसकेपछि मात्र महाधिवेशन प्रतिनिधि हुनुपर्ने गर्नुपर्थ्यो र पार्टी सदस्यता लिनको लागि चाहिँ पार्टीको एपमा अनिवार्य रूपमा उहाँहरूले चाहिँ लगइन गर्नुपर्ने र त्यसपछि सम्पूर्ण व्यवस्थापन सजिलो हुनुपर्ने भन्ने कुरा हो। तर त्यो कुरा नभएको देख्दाखेरि एउटा सिङ्गो नेपाललाई नै हामीले डिजिटल नेपालको अवधारणामा अगाडि बढाउँदै गर्दाखेरि राष्ट्रिय परिचय पत्र र नागरिक एपको अवधारणामा डिजिटल गभर्नेन्सको अगाडि बढाउँदै गर्दाखेरि आफ्नै पार्टीमा चाहिँ हामीले त्यो गर्न नसक्नु चाहिँ यो ठुलो कमजोरी हो। भनाइ र गराइमा धेरै भिन्नता देखियो।
1: भनेपछि तपाईँ नहुँदाको अभाव त्यहाँ खड्केको देखियो?
2: अनि व्यवस्थापकीय कुराहरूमा उहाँहरूले जसरी पनि जुन कहिले काहीँ के हुन्थ्यो भन्दाखेरि, मेरो कुरा चाहिँ अब नियम कानुन विधिको शासनमा म एकदमै अडिक मान्छे भएको कारणले गर्दाखेरि उहाँहरूले विसर्जनीय कुराको नाममा जुन कुरा चाहिँ गर्न सकिन्थ्यो या भएको कुरा थियो, पहिल्यै वडा तहको अधिवेशनमा पनि ती कुराहरू गरिसकेको थियो, म हुँदै भइसकेका कुराहरूलाई पनि उहाँहरूले जसरी त्यसलाई चाहिँ गर्नुभयो भनेको त पछाडिको बाटो हिँड्ने हो। अब काङ्ग्रेस अहिले आएर डिजिटल पार्टीको रूपमा अगाडि बढ्न थाले, काङ्ग्रेस पार्टी त्यहाँ सभापति पवन थापाले विशेष महाधिवेशनमा जितेपछि अहिले डिजिटल अभियान सुरु गर्नुभयो, जुन उन राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले सुरु गरेको अभियानमा नेपाली काङ्ग्रेसले सिकेर ऊ अगाडि बढिसक्यो। तर हामी भने फेरि यी राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ फेरि पनि पछाडि जानु भनेको चाहिँ यो चाहिँ एकदमै त्यसको लागि नै नराम्रो भयो।
1: तर वरिष्ठ नेता, गृहमन्त्री लगायतका मानिसहरू त महाधिवेशन प्रतिनिधि समेत नभएको अवस्था देखिएको छ, कसरी उहाँहरू सर्वसम्मत फेरि पार्टीको पदाधिकारी हुने अवस्था हुन्छ? यो पनि नमिल्दो देखियो।
2: यो कुराहरू उहाँहरूले व्यवस्थापक त्रुटि गर्नुभयो होइन, यो त्रुटिहरू तपाईँ हस्तलिखित माध्यमबाट गइसकेपछि यस्ता त्रुटिहरू हुने गर्छन्। तर तपाईँ डिजिटल माध्यमबाट गएको भए यो हुँदैन थियो। हामी सिङ्गो नेपाललाई नै डिजिटल अल बनाउने प्रयास गर्दै एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको सपना हो, त्यो सपना लेख्दै गर्दाखेरि मैले त्यहाँनिर त्यो सपना लेखेर पार्टीलाई पूर्णता डिजिटल लगाएको थिएँ। तपाईँहरूले पार्टीको एपदेखि लिएर पार्टीको एप सिस्टममा सदस्यता लिनेदेखि लिएर म हुँदैखेरि भएका सबै कुराहरू तपाईँहरू हेर्न सक्नुहुन्छ। त्यो कुरा आज नेपाली काङ्ग्रेसले कपी गर्यो, त्यो कुरा आज नेकपा एमालेले कपी गर्यो, यो कुरा राम्रो हो भनेर। तर राष्ट्रिय स्वतन्त्र पार्टी आफै यी डिजिटल प्रविधिबाट हस्तलिखित प्रविधिमा जानु भनेको त्यो भनेको त्यहाँ बसेपछि अब कसरी त्यो पार्टीले चाहिँ यी डिजिटल नेपालको अवधारणालाई पूर्णता दिन्छ भनेर हामीले मान्ने।
1: अब डाक्टर साहब अर्को चाहिँ महाधिवेशनमा सभापतिसँग भिन्नका लागि चुनौती दिएका एकजना व्यक्तिको नाम चाहिँ फेरि प्रतिनिधिबाटै हटाइएको विषय पनि आइरहेको छ, यसलाई चाहिँ कसरी लिन सकिन्छ?
2: उहाँहरूले लोकतन्त्रलाई अलिकति कुण्ठित गर्ने प्रयास गर्नुहुन्छ, बाहिरबाट बोल्दाखेरि लोकतन्त्र भन्नुहुन्छ तर लोकतन्त्रलाई कुनै न कुनै तवरबाट बारम्बार कुण्ठित गर्ने प्रयास भएको छ र त्यो प्रयासका कारणले गर्दाखेरि यी वास्तविक अर्थमा लोकतन्त्रमा विश्वास राख्ने साथीहरू कतै न कतै टाढा पनि हुनुभएको छ र यो लोकतन्त्रलाई कुण्ठित गर्ने उहाँहरूको कदमहरू मध्येमा एउटा अर्को थप कदम मात्रै हो।
1: प्रतिनिधिहरू पनि 42,000 भन्दा बढी नागिसके। यति धेरै यो पार्टीको प्रतिनिधि यो स्वाभाविक छ?
2: यो स्वाभाविक छैन, यो किनभने जो साथीहरू तपाईँले त्यहीँबाट अहिले पनि हेर्न सक्नुहुन्छ, प्रतिनिधिको गएर लिस्टमा तपाईँले हेर्न सक्नुहुन्छ, पार्टी सदस्यता समेत नलिएका व्यक्तिहरूलाई महाधिवेशन प्रतिनिधि बनाइएको छ।
1: यसले के अर्थ राख्छ, यसको संकेत के हो?
2: यसले तपाईँको पार्टी जुन हामीले नयाँ तरिकाले सुरु गर्ने एउटा प्रथम महाधिवेशन जस्तो तरिकाले गर्ने एउटा सपना देखिएको थियो, जसको व्यवस्थापन पार्टी स्थापना भएको पहिलो दिनबाट पार्टीलाई डिजिटल अल प्रविधिमा ढालेर गरिएको थियो, त्यो सम्पूर्ण व्यवस्थापनलाई ढालेर आफू व्यवस्थित नभइसकेपछि, आफ्नो पार्टी व्यवस्थित नभइसकेपछि समग्र मुलुकलाई नै अब त्यसले व्यवस्थित गर्न सक्छ या सक्दैन, विधिको शासनलाई पालना गराउन सक्छ या सक्दैन भन्ने कुरामा गम्भीर प्रश्न हो।
1: अर्को चाहिँ अघि मैले 600 उठाए, तपाईँले त्यसको जवाफ त्यति मजाले दिनु भएन, जस्तो अब आफूलाई सबभन्दा ठूलो लोकतान्त्रिक दल यति बेला उहाँहरू ठान्नुहुन्छ, अरूभन्दा फरक पनि, र सभापति रवि लामे छाने विरुद्ध उठ्ने चुनौती दिएका 12-3 सभापति भोला शाह कानूनको चाहिँ अब मताधिकार समेत उहाँले हनन गरिदिएको विषय आइरहेको छ, यसलाई तपाईँ के टिप्पणी गर्नुहुन्छ? किनकि रवि लामे छाने निर्विकल्प र सर्वसम्मत भन्दै हुन्थ्यो उहाँहरू।
2: यो लोकतन्त्रलाई कुण्ठित गर्ने, लोकतन्त्रलाई खुम्च्याउने एउटा प्रयास हो, किनभने उहाँलाई उम्मेदवारी दिएको भए पनि अन्तिममा रवि लामिछाने नै जित्नुहुन्थ्यो, त्यसमा कुनै पनि प्रकारको शंका थिएन, तर त्यसरी उम्मेदवारी नै दिन नदिनु, रोक लगाउनु भनेको यो भनेको लोकतन्त्रलाई कमजोर बनाउने प्रयास हो, यो लोकतान्त्रिक विधि होइन।
1: भनेपछि सहिष्णु छैन राष्ट्रपा,
2: त्यो देखिएन।
1: अब एजेन्डा कुरा गर्दा चाहिँ तपाईँ माग गर्दै हुनुहुन्थ्यो 5 प्रधानमन्त्री बालेन नै हुनुपर्छ भनेर महाधिवेशनले अनुमोदन गर्नुपर्छ, उद्घाटन सत्रको सभापतिको भाषण तपाईँले पनि सुन्नुभयो, झुकिएर मेरो खुट्टामा गोला आयो भने पास म बालेनजीलाई गर्छु, उहाँले गोला हान्नुहुन्छ, उहाँको अभिव्यक्ति
2: उहाँले यदि यो तपाईँले यसलाई कसरी हेर्नुपर्छ भन्दाखेरि चाहिँ यो देशमा प्रधानमन्त्री बनाउने पद्धति के छ भन्दाखेरि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी सांसदहरूले बनाउने हो र एकल बहुमत आएको छ भने त्यो पार्टीबाट त्यो पार्टीको निर्णय बमोजिम यी प्रधानमन्त्री यी त्यसले मात्रै बनाउने, अर्थात् ग्राउन्डमा खेल्छ कसले मात्र भन्दाखेरि प्रधानमन्त्रीको रूपमा बालेन शाहले मात्रै खेल्नुहुन्छ, ग्राउन्डमा अर्को व्यक्ति हुने व्यवस्था नै छैन यो देशको संविधानले, र झुकिएर बल आयो भन्नुको अर्थ कि होइन देशको पहिलो ठूलो दलको सभापतिले के भन्दैछ भन्दाखेरि झुकिएर बल आउन सक्छ भनेर, कति 138 भन्दा तल परिसकेपछि मात्रै सत्ता फेरबदलको कुरा हुन्छ, झुकिएर बल आउन सक्ने सम्भावना संविधानले दिँदै दिँदैन, र जबसम्म बाहिर कुनै तत्व छैन तबसम्म त्यो बल झुकिएर उहाँको खुट्टामा आउन सक्ने सम्भावना पनि छैन, उहाँले ठाडै रूपमा के गर्नुभयो भन्दाखेरि चाहिँ कुनै अर्को शक्तिले पनि यी खेलेर या चाहिँ पार्टीभित्र अर्को खेल भएर त्यो बल वा खुट्टामा आउन सक्छ भन्ने कुरा उहाँले इङ्गित गर्नुभयो, अनि त तपाईँले संविधानलाई राम्ररी पढ्नुभयो भने 182 संसद भएको पार्टीको तपाईँको कहिले पनि कुनै पनि हालतमा संविधान भनेको खेलकेल होइन, एउटा तपाईँले चाहिँ त्यहाँ झुकेर आउन सक्ने भन्ने कुरा कुनै पनि त्यसको चाहिँ वैज्ञानिक आधार छैन, त्यसमा कुरो होइन, जब त्यहाँ षड्यन्त्र हुन्छ, जब त्यो षड्यन्त्र भइसकेपछि र त्यो षड्यन्त्रको सुरुवात उहाँ आफैले गर्नुभयो भने मात्रै उहाँको खुट्टामा झुकेर बोलाउँछ भने झुकेर खुट्टामा बोलाउने कुनै आधार छैन, अर्थात् षड्यन्त्रको सुरुवात भइसक्छ भन्ने कुरालाई उहाँले काहीँ न काहीँ इङ्गित गर्नुभएको छ।
1: यसको अर्थ के त, उहाँले 5 त प्रधानमन्त्री बालेन नै भनेर पनि त स्वीकार्नु भयो नि,
2: तपाईँले मलाई राजनीतिमा त्यही भएको कारणले दोहोरो अर्थ लाग्ने कुराहरू गर्छन्, तपाईँले मलाई तपाईँले संविधान बुझ्नु भएको छ, तपाईँलाई थाहा छ एकल बहुमतको 76 सरकार 182 सांसद जितिसकेपछि कुनै एउटा पार्टीको छ भने त्यो पार्टी एक ढिकार अञ्जेलसम्म त्यही पार्टीको अर्को व्यक्तिमा झुकिएर जान सके संविधान ठाउँ दिन्छ, मेरो प्रतिप्रश्न तपाईँलाई
1: दिँदैन, तर मेरो प्रतिप्रश्न चाहिँ तपाईँलाई उहाँले 5 बालेन प्रधानमन्त्री हो भन्ने उद्घोष गर्नुभयो नि,
2: पहिला हो त्यही कुरा, उहाँले भाषामा बोलेको कुरालाई उहाँको आज राजनीतिक प्रतिवेदन आउँदैछ, जुन हिजो आउनु पर्थ्यो ढिला गरी आज आउँदैछ, त्यो राजनीतिक प्रतिवेदनमा पनि उहाँले निर्णय गर्नु पर्यो, र यो झुकिएर आउँछ भने होइन, कुनै पनि हालतमा हामी यी यो बल बालेन शाहको खुट्टाबाट अन्यत्र जान दिनौ भन्ने प्रकारको निर्णय हुनुपर्छ, झुकिएर आउने होइन, उहाँ मैदानमा हुनुहुन्न, जित्नु पर्यो मैदानमा, गोल गराउने गरी नेपाललाई जिताउने गरी त्यो टिममा को छ भन्दाखेरि त्यो टिममा बालेन शाह हुनुहुन्छ, मन्त्री परिषदका साथीहरू हुनुहुन्छ, र त्यो बालेन शाहले त्यहाँबाट गोल हान्ने हो, र पार्टीका साथीहरू जस्तो हुनुहुन्छ त्यो साथीहरू भएका त्यहाँ बाहिर जो कोच म्यानेजरहरू जो हुन्छ त्यो साथीहरू उहाँहरू हो, मैदान भित्र बालेन्सा मात्रै हुनुहुन्छ र झुकिएर चलाउँदैन त्यो मैदान भित्र छु भन्ने बिम्ब उहाँले प्रयोग गर्न छोड्नु पर्यो र कुनै पनि हालतमा कुनै के गर्नु पर्यो भन्दा लिखित के गर्नु पर्यो कुनै पनि हालतमा बालेन्साको सडकलाई पाँच वर्ष हामी अगाडि बढाउँछौँ पार्टी देखाउँछ अहिले केही पनि हुँदैन भनेर उहाँले त्यो निर्णय गर्नु पर्यो लिखित निर्णय हुनु
1: भन्नुको अर्थ अझै पनि शंका गर्ने ठाउँ छ सभापतिको अभिव्यक्तिमा
2: तपाईँलाई नै मैले आम जनतालाई पनि जसले संविधान बुझेको छ त्यो व्यक्तिलाई मैले सोध्न चाहन्छु झुकिएर बोलाउन सक्ने कुनै संविधानले ठाउँ दिएको छ यदि दिएको छैन भने सभापतिले त्यस्तो अभिव्यक्ति दिएपछि शंका गर्ने ठाउँ कसले दियो त
1: वा भारत गएर आए पछाडि कुरा बिग्रियो भन्ने खालको चर्चा पनि छ नि बजारमा
2: कुरा बिग्रियो भन्दा पनि यो बिग्रनेको शुरूआत रूपमा बुझ्नुपर्छ र महाधिवेशन पनि एउटा त्यसैको शुरूआतको रूपमा बुझ्नुपर्छ
1: यसलाई अलिक मजाले बुझाउँदाखेरि तपाईँले बुझ्ने गरी जनतालाई भन्नुहोस् त कसरी बिग्रिने क्रम शुरू भयो भनेर
2: बिग्रिने क्रम कसरी शुरू भयो भन्दाखेरि चाहिँ ए तपाईँको जब उहाँ आउनुभयो आइसकेपछि तपाईँको सबैभन्दा सुरुमा अब गएको कुरामा त्यसमा पार्टी आइसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ उहाँको संसदका अन्य जुन प्रधानमन्त्रीको सम्बोधन माग गरिरहेका दलहरू थिए त्यहाँसँग उहाँ इमिडिएटली बस्नुभएको छ र भोलिपल्ट ती दलहरूले त्यो आग्रहलाई स्वीकार गरेका छन् यहाँनिरबाट तपाईँहरूले बुझ्न सक्नुहुन्छ यो परिवारले दललाई मराउनु काङ्ग्रेस एमाले माओवादी जुन नेकपा भन्ने पार्टी छ त्यो तीनटा पार्टीले एकै दिनमा मानेको छ आउने बित्तिकै भारत भवन पछि लगत्तै रवि लामिछानेको सक्रियतामा सदन सुचारू भएको छ प्रधानमन्त्रीको भाषण सम्बोधन उपस्थिति यी जवाफदेता नखोज्ने भनेर सहमति
1: भनेपछि 92 सांसदको उहाँलाई अनुमोदन भइसक्यो तपाईँको कुरा
2: यो कुरा राजनीतिक तरिकाले बुझ्नुपर्छ र त्यो मैले अब तपाईँलाई संकेत दिइसके
1: 92 सांसदबाट अर्थात राष्ट्रपा बाहेकै 92 सांसद जो अरू दलका छन् उनीहरूको स्वीकारोक्ति रवि लामिछानेले भइसक्यो अनुमोदन
2: कसले भनेका मान्थे म राष्ट्रपालाई भन्दिनँ अहिले हेर्नु सानेललाई मैले केही पनि भनेको छैन होइन तपाईँलाई मैले भनेको ती दलहरूमा शक्ति राष्ट्रको विदेशी प्रभुको कुन तहको प्रभाव थियो र त्यसरी फर्किने बित्तिकै उहाँहरूले त्यसरी चाहिँ एकै दिनमा जसरी चाहिँ प्रधानमन्त्रीको जवाफ दिइरहेको हुन्छ किनभने यसमा त समाज पनि विवादित थियो हेर्नुहोस् समाजमा उहाँहरूले इभन नेपालको बौद्धिक वर्गले मिडियाका साथीहरूले पनि प्रधानमन्त्रीले त जवाफ दिनुपर्छ भन्ने कुरा नै आइरहेको थियो प्रधानमन्त्री संसदमा गइराख्नुपर्छ यो चाहिँ गलत भयो संसदलाई जवाफ दिनुपर्छ भनेर नै बौद्धिक जमात पनि विवादित थियो त विवादित भए पनि अधिकांश बौद्धिक वर्गले पनि के भनिरहेको थियो भन्दाखेरि प्रधानमन्त्रीले संसदमा गएर बोल्नुपर्छ भनेको थियो र विपक्षी बलियो देखेको थियो यो एजेन्डामा र विपक्षी बलियो देखेको एजेन्डामा पनि एकै दिनमा युटर्न हुनु भनेको र युटर्न हुनुभन्दा अगाडि चाहिँ उहाँ चाहिँ विदेश भ्रमण गरेर आउनु किनभने भएको पर्सिपल्ट भएको घटना भएको कारणले गर्दाखेरि यहाँ शंका उपशंका गर्ने प्रशस्त ठाउँ छ
1: अब विदेश चाहिँ उहाँ नो बीजेपी कार्यक्रम अन्तर्गत जानुभएको बीजेपीलाई बुझौं भन्ने कार्यक्रम अन्तर्गत एक दोस्रो यहाँ चाहिँ उहाँले गर्नुभएको त्यो सर्वदलीय बैठकको लिडरसिप चाहिँ संसद अवरुद्ध थियो तपाईँलाई पनि थाहा छ त्यो संसद खुलाउने पहल कदमी स्वरूप थियो ठूलो दलको सभापतिको हैसियतमा त्यसलाई अन्यथा लिन मिल्दा र
2: त्यही त भनेपछि तपाईँलाई अन्यथा त हिजोको दिनमा कुन कुरालाई तपाईँलाई अन्यथा लिन मिल्छ होइन नेपालमा माओवादी र माओवादी युद्धमा युद्ध गरिरहेको थियो राजाले शासन लिएका थिए दलहरू अगतका थिए 12 बुझे समझदारी के हुनु त अन्यथा थिएन तर त्यो दिल्लीमा हुनु अन्यथा भयो कि भएन नेपालको इतिहासमा विषय थियो 2007 सालको सम्झौता जुन काङ्ग्रेस राजा र राणा बीचमा भयो त्यो सम्झौता दिल्लीमा हुनु अन्यथा थियो कि थिएन भनेर विश्लेषण भइरहेको कुरा हो र हिजोको दिनमा जसरी विश्लेषण गरेका थियौँ त्यसमा तत्त निकायमा तत्त ठाउँमा ती सम्झौताहरू हुँदाखेरि त्यसले नेपालको राजनीतिमा कस्ता खालका प्रभाव पारे इतिहासमा त्यो हामी सामु इतिहास हामीले पढ्दाखेरि हामीले छपाउँछौँ र आजको दिनमा पनि त्यो कुरा चाहिँ त्यहाँबाट फर्केर आइसकेपछि एकै दिनमा हुनु भन्ने कुराले चाहिँ त्यसलाई चाहिँ हिजोकै आँखाले हिजो इतिहासलाई जसरी हेरिन्थ्यो आँखाले भू राजनीतिलाई जुन तरिकाले विश्लेषण गरिन्छ त्यो आँखाले किन नहेर्ने किनभने संसदको अवरोध
1: हजुर
2: त पहिलेदेखि भइरहेको थियो र विपक्षीको एजेन्डा सम्बोधन नभइकन जहाँ विपक्षी बलियो देखिएको थियो सानो संख्यामा भए पनि प्रधानमन्त्रीले संसदमा आएर बोल्नुपर्छ भन्ने एजेन्डामा बलियो देखिएको विपक्षी एकाएक युटर्न हुन्छ त्यो पनि पार्टी सभापतिको भारत भवन पछि भने त्यसलाई के शंका नगर्ने
1: यो शंकाको विषय छ अर्को अब यो पार्टीको एजेन्डाको विषय जो विधानमा प्रस्ताव गरिएको छ संवैधानिक समाजवाद पूर्ण लोकतान्त्रिक गणतन्त्र अब खास गरी हिन्दुत्वको प्रवर्धन यी विषयले के संकेत गर्दैछ यो संघीयताप्रति त्यति धेरै प्रतिबद्ध छैन धर्मनिरपेक्षताप्रति पनि प्रतिबद्ध छैन गणतन्त्रप्रति पनि प्रतिबद्ध छैन भन्ने आशय निकाल्न सकिन्छ नि
2: किनभने पार्टी स्थापना गर्दाखेरिको एजेन्डा के हो भन्दाखेरि तपाईँको धर्मनिरपेक्षताप्रति तपाईँको कुनै पनि पार्टीको दस्तावेजमा धर्मनिरपेक्ष भन्ने शब्द लेखेको छैन होइन, सनातन सभ्यतामा आधारित राष्ट्र बनाउने कुरा नै पार्टीको एजेन्डा हो। र त्यसपछि अहिलेको जुन संहिता छ त्यो संहितामा प्रदेशका सांसद मन्त्री नहुने गरी कहीँ कतैबाट यो जुन सीमाङ्कन छ क्षेत्र प्रकारकै त नहोस्, एउटा जनप्रति जनताको प्रतिनिधिले शासन गर्ने अवस्था चाहिँ बनोस्, तर यो जुन जम्बो स्ट्रक्चर छ त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरा हो। पछि मैले होइन यो जम्बो स्ट्रक्चर पनि कुनै पनि प्रकारका स्ट्रक्चर नराखिकन मिनिमल गभर्नेन्स आधार खर्च यति धेरै महँगो छ इन्टु किन्तु परन्तु नराखिकनै प्रदेश खारेज गर्नुपर्छ भनेर मैले त्यसमा थप प्रस्ताव राखेको हो। तर समग्र पार्टीको निर्णय चाहिँ संहितालाई सुधार गरेर प्रदेश संरचनालाई चाहिँ व्यापक सुधार गरेर न्यून खर्च बनाएर लाने भन्ने निर्णय हो। र गणतन्त्रको कुरामा राजा ल्याउने या फाल्ने भन्ने कुरा नेपाली जनता मात्रको निर्णयले त्यो गर्न सक्दैन, विभिन्न भू राजनीतिक परिस्थितिहरू पनि तत्अनुसार सिर्जना हुनुपर्छ, राजाको चाहना पनि तत्अनुसार हुनुपर्छ। र यो पार्टी कुनै एउटा पार्टीको मात्रै एजेन्डा बन्न सक्दैन, राजा आइहाले भने पनि स्वीकार गर्नु हो, राजा आएनन् भने पनि यो संविधानमा जुन व्यवस्था त्यसलाई निरन्तरता दिने, तर निरन्तरता दिँदाखेरि गैर दलीय राष्ट्रपति हुने गरी व्यवस्था गर्ने, अर्थात् कुनै व्यक्ति कुनै दलसँग आबद्धै नभएका व्यक्तिलाई, पार्टी सदस्यता कहिले पनि नलिएको व्यक्तिलाई, सर्वमान्य व्यक्तिलाई गैर दलीय बनाऊ। त्यो सर्वमान्य व्यक्तिलाई बनाउनु भनेको अर्थ पनि काहीँ न काहीँ एक प्रकारले यदि राजा सबै साझा बनेनन् भने कुनै एउटा साझा अर्को व्यक्ति हुन सक्छ, त्यस्तो व्यक्तिलाई भए पनि छानेर बनाउनुपर्छ भनेर त्यो लाइनमा बसेको र यदि राजा फर्किहाले कुनै परिस्थितिले राजा फर्किहाल्यो भने पनि त्यसको विरोध नगरिकन त्यसलाई स्वीकार गर्ने रणनीति अन्तर्गत त्यो प्रस्ताव जलेश्वर बैठकबाट नै पारित भएको कुरा हो। र यसमा अब कुनै प्रकारको परिवर्तन गर्ने हो या यसको थप व्याख्या गर्ने अधिकार उहाँहरूलाई महाधिवेशनमा यो अधिकार छ, महाधिवेशनले गर्नुपर्ने नै त्यही व्याख्या हो। र आज बेलुका त्यो प्रतिवेदन सभापतिले प्रस्तुत गर्दै हुनुहुन्छ, म पनि त्यसको प्रतिवेदनको
1: जो विधान छ त्यसमा कुनै उल्लेखीय फेरबदल छ कि जो जलेश्वर बैठकमा एजिटी तपाईँहरूले शब्द शब्द सोचेर तयार गर्नुभएको थियो त्यसैको निरन्तरता छ के छ अहिले प्रारम्भिक?
2: अहिले प्रारम्भिकमा जलेश्वर बैठकको भन्दा बाहिर गएर एक शब्द पनि बाहिर आएको छैन। जलेश्वर बैठकमा मेरो अध्यक्षतामा बनेको समितिले जुन कुरा पारित गरेको थियो त्यो भन्दा बाहिर गएर आज अहिलेसम्म एक शब्द पनि आएको छैन।
1: भनेपछि रासोपा यसको अर्थ तपाईँ धर्मनिरपेक्षता अथवा गणतन्त्र वा संघीयताका प्रति अझै पनि प्रष्ट र प्रतिबद्ध छैन निचोड?
2: मैले तपाईँलाई भइहालेँ, खासमा भने धर्मनिरपेक्षताप्रति त प्रतिबद्ध हुँदै होइन
1: हजुर।
2: आजको दिनसम्मको डकुमेन्टमा काहीँ पनि तपाईँले धर्मनिरपेक्ष भन्ने शब्द देख्नुहुन्न, सभ्यतामा आधारित राष्ट्र देख्नुहुन्छ। र अब के हुन्छ भन्दाखेरि अब बोल्ड स्टेप द्वितीय बहुमत आइसकेको कारणले गर्दाखेरि अब बोल्ड स्टेप निर्णय गर्नुपर्ने बेला हो। र त्यो निर्णय उहाँहरूले गर्नुहुन्छ हुन्न, सभापतिको प्रस्ताव के आउँछ म त्यसको पनि के छ भन्दाखेरि चाहिँ म इन्तजारमा छु, म कुरिरहेको छु।
1: तपाईँको प्रतीक्षा चाहिँ के हो? राष्ट्रपतिको महाधिवेशनले गर्नै पर्ने चारवटा तपाईँले बुदागत रूपमा भन्नुपऱ्यो भने महत्वपूर्ण चारवटा कुरा राष्ट्रपतिले यसमा क्लियर गरेर अगाडि जानुपर्छ भन्नेमा के के हो?
2: पहिलो कुरा के हो भन्दाखेरि चाहिँ संविधान संशोधनको एजेन्डा जुन छ
1: हजुर,
2: त्यो संविधान संशोधनको एजेन्डामा सर्वसहमतिले या सर्वसहमति भएन भने जसरी चाहिँ पार्टी महाधिवेशन प्रतिनिधिले अहिले कसलाई महामन्त्री बनाउने, कसलाई उपसभापति बनाउने, कसलाई केन्द्रीय समिति सदस्य बनाउने भनेर भोट गर्दैछन्, त्यस्तै प्रकारको भोट गरेर भए पनि तपाईँको पार्टीको लागि एजेन्डा क्लियर गराउनु पर्यो। किनभने हिजोको दिनमा धर्मनिरपेक्ष भने शब्द लेखिएको थिएन, सनातन सभ्यतामा आधारित राष्ट्र निर्माणको उन्मुख प्रे भनेर अलिकति घुमौरो भाषा लेखिएको थियो। अब सिधा सिधै पोइन्ट गएर के गर्नु पर्यो भन्दाखेरि संविधानको धारा जुन चार छ त्यसमा धर्मनिरपेक्ष राष्ट्र भन्ने, त्यसमा सनातन सभ्यतामा आधारित राष्ट्र यो लेख्ने कि नलेख्ने, कि धर्मनिरपेक्षता नै लेख्ने भनेर उहाँहरूले एउटा बोल्ड निर्णय गर्नुपर्छ। संविधान संशोधनको धर्मको सवालमा जुन प्रदेशको सवाल छ त्यो प्रदेशको सवालमा पनि अब चाहिँ यो खाका भनेर उहाँहरूले बोल्ड निर्णय गर्नुपर्छ। किनभने अब चाहिँ बहस पत्र तयार पार्ने जुन हामीले बिचक बिचको लाइन गरेर अलिकति रुम ल्याउने प्रकारका वाक्यहरू प्रयोग गरिन्थ्यो, त्यो रुम ल्याउने प्रकारका वाक्यहरू प्रयोग गरेर अब चाहिँ ठोस कुराहरू पारित गरेर चाहिँ संविधान संशोधनको लागि एजेन्डा के हो त्यसमा पारित गर्नुपर्छ। र आगामी जुन प्रदेश सभाको चुनाव छ, स्थानीय निकायको चुनाव छ, त्यसमा पनि स्पष्ट भएर जानुपर्छ। किनभने बालेन शाहले पनि तपाईँले उहाँहरूको भिडियोहरू हेर्न सक्नुहुन्छ, मेयर हुनुभन्दा अगाडि उहाँले भन्नुभएको छ स्थानीय निकाय गरिदिएले हुनुपर्छ भन्ने कुराहरू उहाँले पटक पटक भन्नुभएको छ, इन्टरभ्यूहरूमा र त्यसै अनुसार गतिले हुँदाखेरि फरक पर्दैन, गतिले हुनु राम्रो हो भनेर उहाँले भन्नुभएको छ। र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पटक पटक स्थानीय निकाय गतिले हुनुपर्छ भन्ने कुराहरू गरिरहेको थियो, अब उहाँले भन्नुपर्छ स्थानीय निकाय गतिले हुने हो वा होइन त्यो कुराको जानकारी दिनुपर्छ। त्यसपछि प्रदेश सभामा हामीले यो खर्चिलो संरचनामा हामी भाग लिनौ, यसले केही काम गर्न सक्दैन, यसमा भाग लिने भनेको राज्यको दोहन गर्न मात्र हो, भाग लिने भनेको तलब खानु मात्रै यही हो, र हामी तलब खाने तरिकाले चाहिँ हामी भाग लिँदैनौ, किनभने यो प्रदेशलाई पुरै बदल्नुपर्छ पहिला भनेर जुन भनेका थियो त्यो प्रदेश बदल्नको लागि अब भाग लिनु हो कि होइन, अब भाग लिइसकेपछि यदि प्रदेश संरचनामा पनि द्वितीय ल्याएर बदल्छु भने कस्तो प्रकारले बदल्ने हो त्यसको ठोस कुरा ल्याउनुपर्छ। मूलत संविधान संशोधनको कुरामा उहाँहरू क्लियर हुनुपर्छ के एजेन्डा सेट गर्ने हो भनेर। र दोस्रो कुरा जुन के छ भन्दाखेरि चाहिँ टिकट वितरण प्रणाली, यदि कथम कथार्थी त्यति भाग लिने हो भने पार्टीको जुन नीति थिएन गैर दलीय नगरिकन दलीय गर्ने हो भने प्रदेश सभामा भाग लिने हो भने टिकट वितरण प्रणालीको बारेमा पारदर्शिता कसरी मेन्टेन गर्ने, त्यो प्रणाली के हुने हो, अन्तिममा गएर परिवर्तन गर्ने होइन कि अहिले नै जे गर्यो त्यही अनुसारले चाहिँ पार्टीका आम सदस्य सुभेष छेत्रीलाई त्यो पाथवे त्यो बाटो एकदम क्लियरली यसरी गर्नुपर्छ भनेर स्टेप बाई स्टेप त्यसका कार्यविधि पनि त्यो पनि पारित गर्नुपर्छ। र आगामी पाँच वर्षको कार्यनीति जुन छ त्यो कार्यनीति अनुरूप तपाईँको पहिलो कुरा भनेको सरकारको स्थिरताको लागि बालेन शाहलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने कुरा भइहाल्यो। त्यसपछि दोस्रो कुरा भनेको तपाईँको पार्टी संसद र सरकार बीचको सम्बन्धलाई उहाँहरूले द्विपक्षीय सम्बन्ध कुन प्रकारले अगाडि बढ्छ त्यो कुरालाई पनि व्याख्या गरेर स्पष्टसँग व्याख्या र जिम्मेवारी बाँडफाँड गर्नुपर्छ। पार्टीको सभापति किनभने यहाँ धेरैजनाले भनेको सुन्छु पार्टीको सभापतिले पार्टी चलाउने र बालेन शाहले सरकार चलाउने, तपाईँले पार्टीको राजनीतिक दलको संसारभरि काहीँ पनि व्याख्या हेर्नुहुन्छ भने पार्टीको जिम्मेवारी भनेको राज्य चलाउने हुन्छ र सरकारको जिम्मेवारी पनि राज्य चलाउने हुन्छ र पार्टीले सरकार चलाउने हो कि होइन, किनभने 2051 सालमा पनि तपाईँको 3600 काण्ड शेरबहादुर देउवाले त्यति बेला काण्ड गर्नुभएको थियो संसद
1: काङ्ग्रेसको नीति कार्यक्रम फेल
2: भएको त्यति बेला पनि के भने संसदीय दलको नेता र पार्टी सभापति बीचमा को एउटा मुख्य पार्टी र संसद बीचको द्वन्द त्यसपछिका दिनहरूमा त्यहाँ सिलसिलेबाट शुरू भएको छ होइन, कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला त्यसपछि गिरिजा प्रसाद कोइराला शेरबहादुर देउवा तपाईँको 59 सालको प्रदेश सभा विघटनमा पनि मुख्य त यही पार्टी ठुलो कि सरकार ठुलो भन्ने कुराले त्यो विवाद भएर नेपाल गम्भीर दुर्घटनामा परेको छ पहिला 50 दशकमा हेर्नुभयो भने। र यो दुर्घटनाबाट बस्नको लागि तपाईँको पार्टीको जिम्मेवारी भनेको के हो र सरकारको जिम्मेवारी भनेको के हो र पार्टी र सरकार बीचको सम्बन्ध के हुन्छ भनेर पनि यो महाधिवेशनले स्पष्टसँग व्याख्या गर्नुपर्छ। र त्यसपछि तपाईँको जुन यो अर्थ राजनीतिक सवालमा एउटा ठोस कुराहरू देखिएको छैन, किनभने उहाँहरूले निजी क्षेत्रलाई पनि अगाडि बढाउने भन्नुहुन्छ, सरकारी उद्योगहरूलाई पनि अगाडि बढाउने भन्नुहुन्छ, अब सरकारी उद्योगहरू अगाडि बढाउने हो भने कुन कुन क्षेत्रमा सरकारी उद्योग अगाडि बढाउने हो, कुन कुन क्षेत्रमा निजी र तिमीहरू अगाडि बढ भन्ने हो, त्यो कुराहरूलाई पनि क्लियर हुनु पर्यो होइन। कस्तो प्रकारको अर्थ राजनीति सोचेको हो, कस्तो प्रकारको देश बनाउन खोजेको हो, त्यो कुरामा क्लियर हुनु पर्यो। शिक्षा र स्वास्थ्यलाई व्यवसाय मान्ने हो कि सेवा मान्ने हो, कस्तो खालको व्यापार मान्ने हो, व्यापार नमान्ने हो, जुन निजी स्कूल निजी अस्पताल छन् त्यस्ता कुराहरूलाई के मान्ने हो लगायतका जुन विविध विवाद देखिएको छ त्यो विवादलाई क्लियर हुने गरी ताकि त्यो डकुमेन्ट पढिसकेपछि तपाईँको आम अहिले जुन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि त्यो डकुमेन्ट पढिसकेपछि उहाँहरूले एक ढिका भएर एउटा आवाज आज संसदमा बोल्न सक्नुहोस्, मन्त्रीहरूले त्यसै अनुरूप उहाँहरूले नीति बनाउन सक्नुहोस् अनि मात्र हुन्छ। किनभने तपाईँले यदि कुनै सरकारी उद्योगलाई अगाडि बढाउनुहुन्छ भने त्यो क्षेत्रमा निजी उद्योग आएर सरकारी उद्योगसँग प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने लगायतका यावत प्रश्नहरू छन्। तपाईँको मोडल के हो, कम्युनिजम मोडल हो, सोसियलिजम मोडल हो, कस्तो मोडल हो, समाजवाद भन्ने शब्द त तपाईँको के भयो भन्दाखेरि चाहिँ विश्वव्यापी रूपमा हेर्नुहुन्छ भने सबैजनाले तपाईँको त समाजवाद भन्ने शब्दलाई पुँजीवादी दृष्टिकोणमा व्याख्या गरेको छ, कम्युनिस्ट दृष्टिकोणमा
1: सवालहरूको जवाफ आओस् होइन। अब अन्त्यमा डाक्टर साहब दुईटा कुरा, अमरेश कुमार सिंहले त बहिष्कार गर्नुभयो यो महाधिवेशन, यसका प्रति तपाईँको एक लाइन टिप्पणी केही छ?
2: हजुर, उहाँको भूमिका पार्टीभित्र पनि हुँदैन थियो, उहाँ पार्टीमा आइसक्नु भएको छैन, उहाँ पार्टीको तर्फबाट सांसद हो र जसरी पहिला एउटा भाडामा लिएर सांसद साथीहरू भएका थिए त्यसै तरिकाले अमरेश कुमार सिंह पनि यही घन्टी चुनाव चुनाव भाडामा लिएर सांसद हुनुभएको रहेछ भन्ने कुरा बुझ्नुपर्छ।
1: अनि तपाईँको चाहिँ राजनीतिक भविष्य के हो, तपाईँको भविष्य चाहिँ कुन पार्टीमा हो?
2: होइन, मेरो अहिले तपाईँको यो नेपालका सबै पार्टीहरूको अहिले पुराना पार्टीहरू होस् या कुनै नयाँ पार्टी खोल्यो भने पनि त्यसको अहिले तत्कालै कुनै पनि प्रकारको भविष्य छैन। अहिले सबैजनाले बालेन शाहले काम गर्छन् भन्ने कुराको आश गरिरहेका छन् र मेरो लागि पनि मेरो राजनीतिक जीवनको उद्देश्य समस्या पनि के हो भन्दाखेरि चाहिँ देश बन्नु पर्यो भन्ने कुरा हो तर त्यो देश बन्नु पर्यो भन्ने कुरामा तपाईँको पालनले देश बनाए भने पनि यही मुख्य उद्देश्य प्राप्ति भयो म यसैमा एकदम सन्तुष्ट हुन्छु तर त्यसपछि पनि यदि नबन्ने अवस्थातर्फ गयो भने त्यसपछि चाहिँ कुन यात्रा तय गर्ने भनेर कताबाट कुन बाटोबाट अब तय गर्ने भनेर सोच्नुपर्छ र त्यो अहिले सोच्ने बेला आएको छैन पहिला पालनलाई केही समय काम गर्न दिएर ल अब यो बाटो चाहिँ सही समय रहेछ गलत समय रहेछ भने जब एउटा त्यसलाई चाहिँ निर्क्युअल भन्ने एउटा समय आउँछ त्यो समयपछि मात्र म थप निर्णय गर्छु
1: हस् डाक्टर साहब यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
2: हजुरलाई पनि धेरै धेरै धन्यवाद
0: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 MHz
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो
4: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ
4: शिक्षामा कम्प्रोमाइज नगरौ गुणस्तरीय शैक्षिक संस्था नै रोजौ
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603032 9851216 9843631994
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ
6: हावाहुरी चलेको बेला के गर्ने
7: घरको झ्याल र ढोका बन्द गर्ने
6: आगोका स्रोतहरू बन्द गर्ने
7: मोटरसाइकल गाडी चलाइरहेको भए टोकेर सुरक्षित स्थानमा बस्ने
6: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
7: हावाहुरी चलेको बेला के नगर्ने
6: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
7: बिजुलीको तार लत्रिएको छ भने नछुने
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेसाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हाल्नु।
1: Let's go। 6.9 inch को standard display, AI powered camera, 2 वर्षको warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
8: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएस जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
9: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
10: जिल्ला अस्पताल रामेछाप।
11: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी।
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
14: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
16: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
17: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि तीन दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिएताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा एक दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ, तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
18: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
19: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरूरी पक्राउ पुजी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरूरी पक्राउ पुजी स्वीकृत भई आज पहिलो पटक 7 चाहिँ म्याद थप्ने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश नारायण प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बमजिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
18: उनका अनुसार विभागले 20 हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
20: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्न पर्यो भने तथ्यमा उभिएर, प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन होस्, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
18: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। अब अर्को प्रसंग, स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
1: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नावले निर्गत गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सोनी वाग्ले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
18: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
1: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुनै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
18: यो अब देशको ठूलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
1: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिदनको यो गर्मीमा, उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
18: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
21: अहिले रेबिज भ्याक्सिन पुरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौं। यो पनि अन्तिम चरणमा पुगेका छ।
18: तर तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि?
21: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या समस्या भएको मात्रै हो।
2: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
21: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5,00,000 आरआरई भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लेयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्। त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
18: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीटमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10,00,000 बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
17: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानि हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानव अधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
18: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा
22: दैनिक रु 197 मा रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
23: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
24: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
25: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
23: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
25: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
25: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
23: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
25: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
25: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
25: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827820। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
26: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
25: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
26: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
25: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
26: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार रामेछाप।
25: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
1: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
0: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
0: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
2: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-543-98 0848-543-98।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869-22-45-44
10: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
11: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
11: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: का स्टील का फर्निचर प्लास्टिक का भाड़ा एक ठाउँमा पाइन्छ नि भएन धेरै नभनो भनि साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-8573-65 बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
0: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस समय में सिलाइने पसल खुली सके एक जोर कोट पैंट सिला शर्ट टाई कोट कवर फ्री में दिने
1: संपर्क नंबर
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली संपर्क नंबर 9765-72-69-36 9817-4875-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली के तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
0: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छारसूत्र विधिद्वारा उपचार गर्दै आएको छ
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845-41-143-9863-023-422
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: खालको अलि झमझम परेको भएको छैन?
1: ए आओ आओ, साह्रै हेपे अति गर यार, दिउँ त दिउँ, केटाहरूले दिउँ त, झमझम हिलोमा रन्किने खालको भएका रन्काइदेछ है,
0: लु दिया त दिया,
1: ए लु पख त तँलाई ठोक्दै।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-87-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9954-043-230, 9767-65-24-99।
7: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
9: हावाहुरी चलेको बेला के गर्ने?
10: घरको झ्याल र ढोका बन्द गर्ने,
9: आगोका स्रोतहरू बन्द गर्ने,
10: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
9: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
10: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
10: हावा हुरी चलेको बेला के नगर्ने,
9: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
10: बिजुलीको तार लत्रिएको छ भने नछुने,
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
10: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावक प्रधानमन्त्री बालन शाह रहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र शुरू भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्द सत्र शुरू भएको, प्रतिनिधिमा विवाद भएपछि हिजो शुरू हुने भनिएको बन्द सत्र स्थगित गरी आजलाई सारिएको थियो। पार्टीको पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ। लामिछानेले पार्टीभित्र गुटुपा गुट बन्न लागेको प्रति चिन्ता व्यक्त गर्दै गुटबन्दी नगर्न सचेत गराउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेको संख्या 5,23,465 रहेको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुढाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ, जस अनुसार पुरूष सदस्यको संख्या 3,96,789 रहेको छ भने महिलाको संख्या 89,896 रहेको छ। अन्य 588 जना रहेका छन्। लैंगिकता थाहा नभएको वा नखुलाउनेको संख्या 36,192 रहेको छ। प्रतिशतका हिसाबले यो सदस्य संख्यामा पुरूष 75.8%, महिलाको प्रतिशत 17.2% हो। अन्य 0.1 र नखुलाएकोमा 6.9% रहेको छ। आकर्षक सेवा सुविधा पाउने मोहमा प्राय नेपाली डाक्टरले रोजगार गन्तव्यका लागि बाहिरी देश नै रोज्ने गरेको तथ्याङ्क बाहिरिएको छ। नेपाल मेडिकल काउन्सिलले वार्षिक झण्डै 2,000 को संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्रदान गर्ने गर्छ। त्यतिकै संख्यामा विदेश जान डाक्टरले काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र लिने गरेको पाइएको छ। काउन्सिलमा सन् 2025 2,122 जनाले चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स लिएका थिए। त्यही वर्ष 2,390 जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यस वर्ष लाइसेन्स लिएकाले भन्दा 268 जनालाई धेरै डाक्टरले बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। नेकपा एमाले संसदीय दलले उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले यस्तो निर्णय गरेको सांसद गुरु बरालले जानकारी दिनुभएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानिपाको हिरासतमा राखिनु भएको छ। सम्पत्ति शुद्धिकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उहाँ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा नियन्त्रणमा हुनुहुन्छ। उहाँलाई आज राति भने प्रहरी प्रभाग सानिपाको हिरासतमा राखिने विभागका अधिकृतले जानकारी दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। उनीहरूले बुधबार भक्तपुर स्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय अगाडि र बिहिबार बिहान माइतीघरमा दबाव स्वरूप आन्दोलन गर्न जानकारी दिएका छन्। विद्यार्थी रंजित कार्कीले बिहिबार बिहान 11:30 बजे माइतीघरमा कार्यक्रमका लागि अनुमति समेत लिएको बताउनु भएको छ। पीसफुल प्रोटेस्ट समूहले बुधबार बिहान 11:30 बजे परीक्षा नियन्त्रण कार्यालय अगाडि दबाव दिने भन्दै सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेको छ। नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मेहनत अनुसारको अंक नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको आरोप लगाएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएको भन्दै 2 वटा कम्पनीलाई कुल 4,40,000 रूपियाँ जरिवाना गरेको छ। विभागले मंगलबार काठमाण्डु उपत्यका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन 2075 विपरीत कार्य गर्ने फर्महरूलाई कार्यवाही
गरेको हो। विभागका अनुसार ललितपुर महानगरपालिका 25 स्थित मार्केट प्लेस प्रालीलाई 2,40,000 रूपियाँ जरिवाना गरिएको छ। उक्त कम्पनीले जम्मा 245 रूपियाँ एमआरपी भएको सिम्पल आई मास्कलाई 395 रूपियाँमा बिक्री गरेको अनुगमनका क्रममा भेटिएको थियो। तोकिएको मूल्यभन्दा बढ़ी रकम वसुल गरी उपभोक्ता संरक्षण ऐनको दफा 16(2) क उल्लंघन गरेको प्रमाणित भएपछि सोयनको दफा 39(1)(ख) बमोजिम उक्त जरिवाना गरिएको विभागले जनाएको छ। यसै गरी काठमाडौँ महानगरपालिका 16 बालाजी स्थित लिलिज नेपाल प्रालीलाई 2,00,000 रूपियाँ जरिवाना गरिएको छ। उक्त कम्पनीले उपभोक्तालाई माल सामान बिक्री गर्दा बिलविजक जारी नगरेको पाइएपछि कार्यवाही गरिएको हो। शान्तिका लागि साझा अभियान कोक्याबका अध्यक्ष पुष्प भूषालले मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि विशेष कानून निर्माण गरी तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता उठाउनु भएको छ। काठमाडौँमा सम्पन्न मानव अधिकार संरक्षक सम्बन्धी राष्ट्रिय सम्मेलन संरक्षण ऐक्यबद्धता र न्यायको सुदृढीकरण समुदायदेखि नीति निर्माणसम्म कार्यक्रममा सहभागी मानव अधिकार रक्षकहरूका तर्फबाट 10 बुधे काठमाडौँ घोषणा पत्र 2026 सार्वजनिक गर्दै अध्यक्ष भूषालले यस्तो बताउनु भएको हो। हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। मंगलबार सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आयोजित कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान गर्नुभयो। भरतपुर महानगरपालिका वडा नम्बर 10 स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले 3,00,000 रूपियाँ जरिवाना गरेको छ। यो त्यही होटल हो जहाँ आज दिउँसो गृहमन्त्री सुदन गुरूङले मगाएको अम्लेटमा माछाको काँडा भेटिएको थियो। यस घटना र उपभोक्ताहरूको गुनासोका आधारमा सहायक प्रमुख जिल्लाधिकारी सहितको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा उक्त होटलले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि प्रशासनले सो कार्यवाही गरेको हो। सरकारले किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई 5 दिनभित्र भवन खाली गर्न भनेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउँदो शुक्रबारसम्म भवन खाली गर्न भन्दै हिजो सूचना टाँसेको। होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। सरकारले उनीहरूलाई राहत स्वरूप 25,000 रूपियाँ र 3 महिनाको घर भाडा बैंक खातामा उपलब्ध गराउने जनाएको छ। 3 महिनाका निम्ति तोकिएको घर भाडा रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराउने सूचना उल्लेख छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यका नदी किनारका जोखिमयुक्त बस्तीहरू हटाइएको थियो। बस्तीहरू हटाइएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। यस सूचनापछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी चिन्तित बनेका छन्। रामेछाप जिल्लाको साङटार बजारमा नेपालको सबैभन्दा ठूलो ट्विलर ब्रान्ड बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज मेला आयोजना हुने भएको छ। नयाँ खोज्नेलाई बजाजले दिन्छ जहामै भन्ने मुख माफ गर्नुहोस् यसलाई पुनः सुन्नुहोस्। रामेछाप जिल्लाको साङटार बजारमा नेपालको सबैभन्दा ठूलो टू ह्विलर ब्रान्ड बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज मेला आयोजना हुने भएको छ। नयाँ खोज्नलाई बजाजले दिन्छ झ्यामै भन्ने मुख्य नाराका साथ रामेछाप र ओखलढुङ्गाको सिमानामा अवस्थित प्रमुख व्यापारी केन्द्र साङटार बजारमा उक्त मेला हुन लागेको स्थानीय विक्रेता प्रतिनिधि विनोद खत्रीका अनुसार मेला आगामी 2083 असार 11 गते देखि शुरू भई असार 16 गतेसम्म सञ्चालन हुनेछ। सिन्धुलीको गोलन्जर गाउँपालिकाले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा नयाँ भन्दा पुराना अधुरा योजना सम्पन्न गर्ने रणनीतिलाई पहिलो प्राथमिकतामा राखेको छ। पूर्वाधार कृषि पर्यटन र सुशासनलाई केन्द्रमा राखिएको नीति तथा कार्यक्रममा जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू समेटिएका छन्। काभ्रे फलाञ्चोकका 2 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा फैलिरहेको बर्ड फ्लू
काभ्रेमा समेत पुष्टि भएको पनौती नगरपालिका तेह्रसाङ र पनौती नगरपालिका साथ स्थित सुकुम्बासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको छ। सँगै स्थित एक लेयर्स कुखुरा फार्ममा करिब 1600 देखि 1700 कुखुरा तथा पनौतीमा करिब 750 वटा हाँस र स्थानीय कुखुरा प्रभावित भएका छन्। ती स्थानमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य भइरहेको जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिनुभएको छ। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz नमस्कार हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम आशामा दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोक सांगीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको डुकडुकी भर्खर 14-15 लागेका हामीसम्म ठिटो श्रोता समत तपाईँको माझमा उपस्थित भइसकेको छ तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हामी हप्ताको 7 दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौँ रोजाइमा पार्नुभएका लोकदोरी भाकाहरू तपाईँको माझमा राख्छौँ मिठा रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु केही लेखहरू लेख्नु भएको छ पोस्ट गर्नुहोस् वाचन गर्ने कोसिस गर्छु माया प्रेमका भावनाहरू केही छन् पोस्ट गर्नुहोस् वाचन गर्ने प्रयास गर्छु पनि भन्न चाहन्छु है रातको समय छ मिठा रमाइला कुराकानी हुने नै छन् पनि भन्न चाहन्छु भन्दै ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु ढिला गर्यो भने अलिकति होइन खतम बर्बाद हुन्छ खतम भयो खतम बर्बाद हुन्छ है त्यो त्यही भइसकेपछि अब त्यस्तै है यस्तै हो हेर्नुहोस् यति बेला यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु असारे भएको होइन अब असार लागिसक्यो अब असारको दिनमा राखेर कहिले राख्ने साउन पुग्नु लागिसक्यो ठिक छ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु असारे भएको तपाईँको माझमा राख्न चाहन्छु के छ खबर कालीको यो गीत तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रमको सुरुवातमा राख्छु त्यसपछि मात्र आउँछु म बाँकी रहेका कुराहरू गर्नको लागि मिठा रमाइला कुराकानी जोड्नको लागि भनौँ न

یه گیتا فایی که من از ما را که را کاری کرم که سرو یاد گرسته که کسی آواز ما مستری را از ما چه ساتنا تا پینون ستی ولا دوست تا بی دوست مرای را ببینم آدم باتا سمه نون سوا میاسا سا نیار ده نون سوا میاسا سا فرکانس مولی لسن آزر که ریدی وقت سا دیتا پلیت میگا هارس تا مکسی افیم پنجا نبی میگا هارس انی آنلاین که تپر مادم سنتی مادم باتا پنی تاتی ولا یار ده نون سا سمه نون سا फन्मन चाहिँ म्यासेजहरू पठाउन सक्नुहुन्छ कार्यक्रम सुन्नुहुनुहुन्छ भने सेयर गरेर साथ पनि दिन सक्नुहुन्छ लेख रचनाहरू केही लेख्नु भएको छ भने त्यो पनि पठाउन सक्नुहुन्छ वाचन गर्ने कोसिस म गर्नेछु भन्न चाहन्छु रातको समय छ मिठा रमाइलो कुराकानी गर्ने प्रयास म गर्नेछु पनि भन्न चाहन्छु त्यस्तै गरेर यति बेला म्यासेजतर्फ लाग्न चाहन्छु ढिला नगरिकन हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त यति बेला म्यासेजहरू वाचन गर्न चाहन्छु मेसेज पठाउनु भएको छ मलाई यति बेला हुनुहुन्छ दाई नमस्ते कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ प्रकाश केसी हुनुहुन्छ कार्यक्रम कति बेला होइन कति खेर आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु भनिदिनुहुन्छ देवघरती र ख्याम सेन्चुरीको भनिदिनुहुन्छ ख्याम सेन्चुरीको आवाजमा रहेको गीत नयाँ गीत आउँछ त्यही बजाइदिनु होला है दाई भन्नुहुन्छ नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ एकचोटि भन्नुहोस् त भन्नुहुन्छ पानी परेको छैन हजुर गर्मी छ दाई हजुरको दिउँसोको कार्यक्रम त आएन त भन्नुहुन्छ मेरो दिउँसोको कार्यक्रम छैन हजुर होइन त्यो कुन चाहिँ कार्यक्रम आएन एकताल मलाई भन्नुहोस् है प्रकाशजी पनि भन्न चाहन्छु त्यस्तै गरेर दाई तिजका गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ अब पहिला सुरु असार सकियोस् प्रकाशजी त्यसपछि सोचौँला है पनि भन्न चाहन्छु स्टेटस जवाफ है नरिसाउनु होला पनि भन्न चाहन्छु दाई हजुरले टिकटकको कमेन्टहरू नपढ्नु होला है भन्नुहुन्छ हस् यहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे त्यस्तै गरेर यति बेला अमिना हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ अर्जुन आखा हुनुहुन्छ कार्यक्रम सुन्दैछ शङ्खा सभा धर्मादेवी दुई तामापोखबाट अर्जुन आखा हो कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ मिडिया प्रेमी राय अनिसा होइन त्यस्तै रोहित छेत्री हरपल रोशनी राज बिओगी गुरुङ अन्जिता मल्ल ठकुरी छेत्री अर्जुन जुमे ललित जुमे लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ भुटोलबाट हुनुहुन्छ हिरा बहादुर लगाई उहाँको आफ्नै ऊ पनि छ है पसल पनि छ सुन्दै हुनुहुन्छ साथमा हेर्दै पनि हुनुहुन्छ उहाँले म्यासेज गरिराख्नु भएको छ हेर्दैछु है म भनेर उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु नमस्ते सर म अजय रायमाझी छेत्री हो है रैनादेवी गाउँपालिका छहरा चार पाल्पादेखि सुन्दैछु मिल्छ भने प्रकाश पराजुलीको पुलमै रानी एल्बमबाट गीत राखिदिनुहोस् ल भन्नुहुन्छ हजुरको रेडियो अल फ्यामिली र अजय रायमाझी भनेर चिने नचिने सम्पूर्णलाई अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ कहाँबाट भन्नुभयो रैनादेवी गाउँपालिका छहरा चार पाल्पादेखि हुनुहुन्छ हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मायाको लागि पनि भन्न चाहे त्यस्तै गरेर यति बेला यो रातको समय छ के भन्दाखेरिमा फुलमै रानी होइन फुलमै रानी होइन फुलमै रानी ठिक छ प्राचीनमा तल माथि होला यो रातको सुनसान प्रहर सिरसिरे चिसो हावा होइन अनि तपाईँको साथमा म श्रीराज महत भर्खर 14/15 लागेको ह्यान्डसम छिटो दिनभरिको थकाइलाई बिर्सिएर मनका भावनाहरूलाई एउटा मिठो छहारी दिनका लागि हाम्रो यो रात्रिकालीन विशेष कार्यक्रमका साथमा होइन आएको छु सुन्दै हुनुहुन्छ भन्ने आशा छ हेर्दै हुनुहुन्छ भन्ने आशा छ म्यासेजहरू पठाउँदै हुनुहुन्छ भन्ने आशा छ अनि कार्यक्रमलाई सेयर गरेर साथ दिँदै हुनुहुन्छ भन्ने पनि आशा मैले गरेको छु अनि भन्न चाहे माया त्यो मायाको कुराहरू पनि गर्नेछौँ है आज हामी भनिन्छ नि अब यो रातको एउटा विशेषता छ अरे के भन्दाखेरिमा यसले कोलाहललाई शान्त पारिदिन्छ र मनको भित्री कुनामा लुकेका यादहरूलाई बिउजाउँछ बिउजाइदिन्छ माया त त्यो जसमा टाढा हुँदा पनि उसको सासको सुगन्ध आफ्नै वरिपरि महसुस छ कसैको एउटा सानो म छु नि भन्ने वाक्यले पनि जिन्दगीका सारा दुःखहरू बिर्साइदिँदो रहेछ है बिर्साइदिएको छ कि छैन तपाईँलाई थाहा छ तिम्रो लागि म छु है तिम्रो लागि हर पल म उपस्थित हुनेछु मात्र तिमीले सम्झिनु पर्यो चाहे त्यो रातिको 2 बजी होस् 3 बजी होस् 4 बजी होस् 12 बजी होस् सम्झिनु चाहिँ पर्यो हर पल उपस्थित हुनेछु ढुक्कसँग सम्झ्यो है केही पर्यो भने भन्ने मान्छे पनि हुन्छन् धेरै हुन्छ त्यस्ता मान्छे है चाहिने भन्दा धेरै हुन्छ ठिक छ
उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु मिठो लेखको लागि भनेर मैले भने होइन। कल्पना साम्पाङले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सन्चै हुनुहुन्छ भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ। प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना प्लस अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ। बाबा विनोद साम्पाङ, मञ्जना त्रिपारी साम्पाङ, रञ्जित राई सनाकान्दुङ, मनिषा बान्तवा, लवली किरात, यस्तै घायल अभिमान सुनवार अनि चिन्ने नचिन्ने बिर्सने माया गर्ने करुणा गर्ने सबैमा अभिनित समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ रमन मोक्तान तामाङले पनि भोजपुर जन्जी हुनुहुन्छ, भोजपुर घर भइहाल चाहिँ सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछु हेर्दैछु भन्नुहुन्छ। भोजपुरमा हुनुहुने घर परिवारमा धेरै सम्झना छ भन्नुहुन्छ भने त्यस्तै गरेर यति बेला हुनुहुन्छ उहाँको म्यासेजमा वाचन गरिरहेको छु। अनि भन्दै हुनुहुन्छ उहाँले साथीहरू सम्झनु भएको छ मन्त्री आखा राई, आकाश राई, सरोज राई तुम्छा, राजु राई, काइला एक्सन, विराज राई, वरुण चञ्चल राई, हिमा राई, युनिसा तामाङ, सपना तामाङ मोक्तान, भाउजू कल्पना साम्पाङ, सरी भाउजू कल्पना तामाङ होइन, त्यस्तै भूमिका राई, फुचियम कला कोलुङ, सुषमा फलेय, छुवा लिम्बु, त्यस्तै सानु कमला, सरसिता पोखरेल, राईनी राजकला, रञ्जना भैङ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। राजकुमार भुजेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। शुभरात्रि डिआर दुर्गा कटुवाल, जुनु तामाङ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। धनी गजमन हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ भने तुलसी रिया हुनुहुन्छ, सन्चै हुनुहुन्छ, के छ खबर, ठिक छ, हजुरलाई कस्तो छ। दैलेखको मान्छे अहिले अर्घ खाँचीबाट सुन्दैछु, सम्झना सबैमा आई भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मलाई टिकटक लाइभ मार्फत पनि यति बेला हेर्दै हुनुहुन्छ, म्यासेजहरूमा वाचन गर्ने त कोसिस गर्छु ल, केही म्यासेजहरू छन् म वाचन गरिहाल्छु। हिरा बहादुरजीले हेर्दै हुनुहुन्छ, सम्झ राखेको छु है भन्नुहुन्छ उहाँले। अनिता जिरेल हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा आई भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, प्यारी अमिनालाई पनि धेरै सम्झिएको छु है भन्नुहुन्छ, माया छ भन्नुहुन्छ अनिताजीले। त्यस्तै गरेर यति बेला हजुरलाई पनि धेरै धेरै सम्झना छ दाजु भन्नुहुन्छ, ठिक छ, बाबा मम्मीलाई पनि मिठो सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ सुमित्रा थापा मगर हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि हुनुहुन्छ है। त्यस्तै शिला अधिकारी हुनुहुन्छ, माइ नेम इज शिला, शिला कि जवानी भन्ने गीत याद आउँछ, उहाँले पनि हेर्दै हुनुहुन्छ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रविन थापा हुनुहुन्छ, हेलो दाई भन्नुहुन्छ, हजुर के छ, हजुर हजुरको खबर के छ, के गर्दैछ, कतातिर हुनुहुन्छ, नमस्ते हजुर भन्नुहुन्छ शिला अधिकारीजी, नमस्ते हजुर, स्वागत छ पनि भन्नुहुन्छ। आयुष पुरी हुनुहुन्छ, मन्थली होइन पुरानो गाउँ सिम्लेबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बिना मगर हुनुहुन्छ, काठमाडौँबाट लाइभ हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला अमिना हुनुहुन्छ, स्पेसली सानो अनिता जिरेललाई र सगुन जिरोलाई शुभरात्रि भन्छ है भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। मिसिवाल भन्नुहुन्छ, धन गजमेर पनि सम्झना छ है सबैमा भन्दै हुनुहुन्छ। होइन लाइभतिर आउँदा त्यो चस्मा लाउनु पर्दैन कि, त्यो तपाईँ यसै राम्रो हुनुहुन्छ भन्नुहुन्छ अमिनाजीलाई, कस्तोमा यो राम्रो भन्ने शब्द होइन सुन्ने बित्तिकै वडै फम्बल हुन्छ, के भन्नु कसो भन्नु, हो मुटु ढुक ढुक ढुक ढुक, एकछिन अलि अलि यो माइक अगाडि मुटु ल्याएर सुनाइदिउँ कि जस्तो पनि लागिरहेको छ, कति डढ्केको छ मेरो मुटु है फास्टमा। धन गजमेर पनि दादा भन्नुहुन्छ, हजुर के छ, अमृता योगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यो चस्मा लाउनु पर्दैन कि, त्यो तपाईँ यसै राम्रो हुनुहुन्छ भन्नुहुन्छ अमिनाजीलाई, कस्तोमा यो राम्रो भन्ने शब्द होइन सुन्ने बित्तिकै वडै फम्बल हुन्छ, के

यो गीत तपाईँकोमा आजमा राखेँ। रातको समय छ, 10 बजेर 38 मिनट गइसकेको छ। के गर्दै हुनुहुन्छ? खानपिन भइसक्यो? मिठा मिठा माया प्रेमका कुराकानी गर्दै हुनुहुन्छ होला है? भन त। अनि असार आयो, लगन रहेछ, के गर्ने हो, बेगर्ने होइन, मनाउन बा आमालाई भन्दै हुनुहुन्छ कि अथवा होइन बा आमा राजी छन् होइन भन्दै हुनुहुन्छ कि के छ, के कुराहरू हुँदैछन्, प्रोसेस अगाडि बढ्दैछ है या कि छैन। रातको यो सन्नाटामा तिम्रो यादको धुन छ, रातको यो सन्नाटामा तिम्रो यादको धुन छ, तिमी बिना यो मन कति सुनसान, कति शून्य छ। सोध्ने गर्छन् सबैले मलाई मेरो खुसीको ठेगाना, सोध्ने गर्छन् सबैले मलाई मेरो खुसीको ठेगाना, भनिदिन्छु म पनि मेरो हरेक खुसीको कारण तिमी नै हो जान, ए जान तिमी नै।

0: भन्नुहुन्छला काले सम्झिरहेको छु है मैले तिमीलाई खाना खायो भन्नुहुन्छ होइन शुक्रराज रसाली निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि रात्रिकालीन अभिवादन भन्नुहुन्छ पाँच थर डब्लु चोक होइन पाँच थर हिलिहाङ सात घर भइहाल्छ फिल्म चार डब्लु चोकबाट शुक्रराज रसाली निर्दोष हो भन्नुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ साथीहरू सम्झनु पर्दा जीवन सहयात्री कमला रसाली प्रेमकला चार्य डिकेन्द्र सम्पा हाम्फे मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्चमाया केरुवाङ होइन केरुङ त्यस्तै गरेर तारा शङ्कर अरुणा साम्पा हाम्थे सुमिलिम्बु गगन तेरथमे स्वर्णिम राई मुना खड्का रामकृष्ण कलयात्री पाँच थरे हलो हरफल रेश्मी कविताका तानी सरसिता पोखरेल मनमाया तिमल सिन्हा राज घले मगर सम्झना बराइली विनिता दाहाल सुवेदी सुप्रिया बान्तव राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दुर्गा कटुवाल हुनुहुन्छ दुर्गा हो कि भवानी भाइ कार्यक्रम फर्स्टचोटि सुन्दैछु यसमा भन्नुहोस् न दुर्गा हामी त सधैँ आउँछौँ त रातको समयमा पहिलोचोटि कसरी सुन्नुभयो कस्तो लाग्दैछ दुर्गा एकतालिस भन्नुहोस् त कार्यक्रम कस्तो लाग्दैछ होइन राम्रो छ कि नराम्रो छ सरसिला सुझाव दिनुहोस् त ताप्लेजुङबाट है दुर्गा कटुवाल हो भन्नुहुन्छ अनि साथीहरू सम्झनु भएको छ राजकुमार भुजेल भूमिका भण्डारी डम्बरु ढुङ्गाना मिडिया प्रेमी राई अनिसा विनिता दहाल सुवेदी सुनिता चामिङ राई राजघले मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ त्यस्तै गरेर श्रीधर हुनुहुन्छ श्रीधर सरी एसएचआरआई ठिक छ श्रीधर हुनुहुन्छ पौडेल इन्डियाबाट नेपाल घर अर्ग खाँची हो भन्नुहुन्छ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु माया फेरि हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि मन्थली नौ पुरान गाउँ सिमले घर भइहाल्छ दुबईबाट सम्झना सबैमा छ भन्नुहुन्छ मामा सरी सरी सरी सरी माफी माग्न चाहन्छु मम्मीमा अलिकति म होइन मम्मी अथवा आमा भनिराखेको मामु भन्दाखेरि चाहिँ मामातिर पुग्नु रहेछ कि होइन ओर्डर के गर्नु बाबाले पढ पढ पढ पढ भन्दाखेरिमा घुच्चा खेल्न लाफा खेल्न हिँड्नु सकेपछि यस्तै हुन्छ होइन त्यही भएर पढ्नुहोस् है तपाईँहरू पनि गाह्रो पर्दाखेरि होइन मामु बाबाको लागि बुनु आइसा परी अन्जिता परी छोरी दृशा परी लगायत सबैमा आवाज गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ टुक्रिएको मुटु आइडिरहेको छ शङ्खुवासभाबाट सुनिता कुलुङ भन्नुहुन्छ आज मलाई जानुका तामाङ र खेम सेन्चुरीको मर्न र मर्न तयार छु भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ राख्ने कोसिस गर्छु ल त्योभन्दा अगाडि चाहिँ एउटा गीत अर्को एउटा गीत राख्नेछु फुची अन्कला कुलुङ त्यस्तै गरेर लभ यु छोरा हेल्सन कुलुङ भन्नुहुन्छ रोमन मकान तामाङ नानाहरू सुनु सुनि तराई एण्ड युनिसा तामाङ त्यस्तै गरेर प्यारीहरू सपना तामाङ मोक्तान सुस्मिता भन्दा पनि सुमिता लिम्बुखिम याखा भाइहरू निमा शेर्पा सुगम शेर्पा आशिष पराल मगर श्री आङबुहाङ लिम्बु जीवन पवेन राजघले मगर अमिता आले त्यस्तै प्रवीण मगर सोजिनी जुना लिम्बु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु देवेन किशोर अन्जान हुनुहुन्छ मायाको सागरमा डुब्न मन छ किनार नभएको त्यो प्रेममा तर्न मन छ अहङ्कारको ढुङ्गा फ्यालेर मायाको छालमा बग्न मन छ शुभरात्रि सबैलाई भन्नुहुन्छ रेबिन किशोर रञ्जन प्रवासी हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद अनिसा पनि हुनुहुन्छ सम्झना सबैमा आयो भन्नुहुन्छ भाइ दिनभरि कतै जानुभयो भन्नुहुन्छ त्यसो हजुर कार्यक्रममा आउन छोड्याएर भन्नुहुन्छ हजुरको बाह्र बजेको भन्नुहुन्छ बाह्र बजेको मेरो कार्यक्रम होइन सम्झनाजीको कार्यक्रम हो आइराखेको छ हजुर पनि भन्न चाहे जिन्दगी फुल सम्झे फुलै हो भन्ने गीत राखिदिनु पर्यो सुन्न मन लाग्यो भन्नुहुन्छ देवेनजीले ओके ठिक छ त्यसो भनेपछि म गीततर्फ लागिहालौँ त होइन गीतहरू रोजन पारिराख्नु भएको छ सो त्यो भएर पनि गीततर्फ म लाग्न चाहन्छु सुनिता सुनवार हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ जिनु बान्तवा हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ नरेन्द्र तामाङ हुनुहुन्छ भाइ काठमाडौँबाट हो दाजु कार्यक्रम हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ अमिना हुनुहुन्छ त्यस्तै गरेर हे भगवान् के बोल्या के बोलायो भन्नुहुन्छ कसलाई मलाई भने होइन होला कमला मगर हुनुहुन्छ रामे छापको अनि हजुरको खबर के छ आराम हुनुहुन्छ भन्नुहुन्छ ठिक छ तपाईँलाई कस्तो छ के छ तपाईँ खबर सबैमा सम्झना छ है भन्नुहुन्छ देवेन किशोर अन्जान हुनुहुन्छ लगन त आयो तर कसले उछुट्याउला भन्ने मनमा पिर भयो कसको कसको जोडी छुट्याउने हो लाग्ने भयो मुटुमा तिर भन्नुहुन्छ होइन यस्तो छ देवेनजी के भन्नु र त्यस्तो लाग्छ मलाई पनि होइन रामी छापबाट हेर्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कमला त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई हामीले सुन्छौँ नि भन्नुहुन्छ देवेनजीले मौसम शीतल छ हावा चलिरहेको छ भन्नुहुन्छ हिराबहादुर लकाईजीले यति बेला म गीततर्फ लाग्छु निरजी पनि हुनुहुन्छ अमृता योगी पनि हुनुहुन्छ उहाँहरूले पनि हेरिराख्नु भएको छ है म गीततर्फ लाग्छु ल एसएमएस पुरै वाचन गर्नु भन्दैनन् है दाई भन्दैनन् म त छोटो मिठोमा वाचन गरिरहेको छु आज होइन गीतहरू रोजेको रोजै हुनुहुन्छ त्यो भएर म छोटो मिठोमा मेसेज वाचन गर्छु त्यसपछि गीत राखिहाल्छु भनेर आज म यो सोचाइका साथमा अगाडि बढेँ त धन्यु यति बेला म अर्को एउटा गीत राख्छु ल फेरि 10:45 भइसक्यो होइन रेडियो रेडियो यो गीत तपाईँको माझमा राख्न चाहन्छु गोविन्द पौडेलको आवाजमा गीत छ त्यसपछि म आउँछु यसलाई पनि सर्ट एन्ड स्विटमा राख्नेछु यो गीत पनि होइन रिसाउन लाइक भन्न चाहन्छु गीतहरू धेरै रोजाइमा पारिराख्नु भएको छ त्यो भएर पनि हो नत्र एउटा दुइटा रोजाइमा पार्नुभएको भए त म छानी छानी राख्थेँ बिस्तारै
1: हुन त म तपाईँहरूलाई सम्बन्ध विषयको सल्लाह त त्यही पनि तपाईँहरूको इच्छा अनुसार

हाँ यो तपाईको माझमा राखे रेटी रेटी ढोकाको छुरीले गोविन्द पौडेल अनि शान्त श्री परिवारको आवाजमा एक गीत मैले तपाईँको माझमा राखेँ. कार्यक्रम एसएमएस दोहोरी अनुहार भइराखेको छ. सेन्टिमेन्टल गीत थियो, सायद आँसु खसाल्नु भएन होला किनकि म माया प्रेमका कुराकानी गरिरहेको छु. आँसु नखसाल्नुहोस् है, चिन्ता लाग्छ मलाई तपाईँको है आँसु दिएर झार्नुहुन्न पनि भन्न चाहन्छु. म्यासेजहरू थुप्रै छन्, म्यासेजहरू प्राप्त भइरहेका छन्. मलाई के भन्नुहुन्छ हाम्रो दुर्गाजीले, धेरै राम्रो लाग्यो दाइ कार्यक्रम भन्नुहुन्छ र ठिक छ. सुरुवातमा आउनुभयो, पहिलोचोटि सुन्दै हुनुहुन्छ, राम्रो लाग्यो भनिदिनुभयो. विशेष रूपमा धन्यवाद. तपाईँको यो शब्दले मेरो मुटु ढुक टुक टुक टुक डुक डुक बढेर बसिराखेको छ है. अनि हर्पल रोज हुनुहुन्छ, सम्झना सबैमा भन्दनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. आयसा पनि हुनुहुन्छ, आज मुक्तक लेखेर पठाउनु भएको छ. कथा गए मुक्तक, तिम्रो दुःखमा आकाश झरे जस्तो लाग्छ, तिम्रो दुःखमा आकाश झरे जस्तो लाग्छ, तिम्रो मुस्कानमा जङ्गार तरे जस्तो लाग्छ, तिम्रो दुःखमा आकाश झरे जस्तो लाग्छ, तिम्रो मुस्कानमा जङ्घार तरे जस्तो लाग्छ. खैके छ दाजु सरी खैके जादु छ तिमीमा मलाई लठ्ठ पार्ने, खैके जादु छ तिमीमा मलाई लठ्ठ पार्ने, यो दिल त्यतैतिर डेरा सरे जस्तो लाग्छ, यो दिल त्यतैतिर डेरा सरे जस्तो लाग्छ, तिम्रो दुःखमा आकाश झरे जस्तो लाग्छ, तिम्रो मुस्कानमा जङ्घार तरे जस्तो लाग्छ, खै के जादु छ तिमीमा मलाई लठ्ठ पार्ने, यो दिल त्यतैतिर डेरा सरे जस्तो लाग्छ भन्नुहुन्छ आइसा. को हो त्यो मरो होइन, यस्तो भावना खेलाउन शब्द खेलाउन लागिसक्नुभयो भनेपछि कोही छ है. अरूको कुरा पत्याएको पछुतो हुनेछ, अरूको कुरा पत्याएको पछुतो हुनेछ, मलाई यस्तै अत्याएको पछुतो हुनेछ, अरूको कुरा पत्याएको पछुतो हुनेछ, मलाई यस्तै अत्याएको पछुतो हुनेछ, राम्रीको खोजीमा हिँड्ने तिमीलाई, राम्रीको खोजीमा हिँड्ने तिमीलाई, चोखो माया लत्याएको पछुतो हुनेछ, चोखो माया लत्याएको पछुतो हुनेछ, अरूको कुरा पत्याएको पछुतो हुनेछ, मलाई यस्तै अत्याएको पछुतो हुनेछ. नमस्ते भन्नुहुन्छ शिला अधिकारीजी हुनुहुन्छ. यो लेखको लागि पनि विशेष रूपमा धन्यवाद. अब हो र अत्याउनुहुन्छ बेला बेलामै, लत्याए लत्याउनु त हुन्न हो, यति राम्रो मान्छे होइन. ठिक छ, कहिले काहीँ अत्याउन सक्नुहुन्छ, हो म त्यति राम्रो छु नि, के अरे म धेरै अर्को के भन्नु खोज त्यो बिर्सेँ. ठिक छ, यस्तै मिलन घाले मुटुले पनि सुन्दैछु भन्नुहुन्छ, दुःख कताहरूबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला हुनुहुन्छ प्रकाश केसीले पनि, दाइ गीत हिजो मात्र बजारमा आएको, हजुरले युट्युबमा भेटाउन गाह्रो मात्र मान्नुभयो क्या भन्नुहुन्छ. छैन, गाह्रो मानेको छैन, मैले नयाँ साथीहरूलाई स्थान दिइरहेको छु भन्नु हुन चाहे. त्यस्तै गरेर यति बेला म्यासेजहरू निर्दोष थिएँ भन्नुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. पाँच थरको मिकलाजुङ दुई घर भइहाल्छ, बिरानो देश कतारबाट छ निर्दोष हो भन्नुहुन्छ. घर परिवारमा मिठो सम्झना समीक्षा जोशी अङ्किता सुनवार लिम्बुनी पविना फुची संस्कृति लामा प्यारो मान्छे तिमी दिल्ली खिरिया काली कमला उनी लिम्बुनी माया राई अभागी सृजना रुबिना थामी राई अनिता कनुसा सुनवार पूर्वलिया खुसी ममा तपाईँ सरिता याक्थुमा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. बाबुरा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है. पोकली घर भइहाल्छ रियादबाट भन्नुहुन्छ, खलडुङ्गा पोकली घर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु, धेरै माया छ सम्झना छ घर परिवार साथी सङ्गी सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे. अनि साथसाथै विशेष त प्यारो साथी रञ्जित कालीलाई पनि सम्झना छ है भन्नुहुन्छ. राजकाली कोटीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. झापाल हिरो राजकाली कोटी वृद्धामण झापा घर भइहाल्छ सिबिआईबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. आयुषा पनि हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है. पुरानो काम सिन्देबाट आयुषा प्रियो, कार्यक्रम नियमित सुन्छु दाई भन्नुहुन्छ. बज्ने चाहिँ मम्मी बाबाको लागि दिदी पुरी अमृता अञ्जिता पुरी लक्ष्मी गिरी अनि आयुषा पुरी भनेर चिन्ने नचिन्ने सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. निश्चल राय हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. उहाँले पनि ओखलडुङ्गाबाट सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर
यति बेला मेसेज पठाउनु भएको छ मलाई, मेसेजहरूमा छोटो मिठो वाचन गरिरहेको छु है। मेरो सानो स्क्रिनमा चाहे 10:55 भइसक्यो, हेर्दा हेर्दै गीत राख्नुपर्ने हुन्थ्यो, तर खै ठिक छ। तामाङ प्रमिला हुनुहुन्छ, सम्झना सबैमा शुभरात्र है भन्नुहुन्छ। दाई मलाई हिस्सा पार्नुहुन्छ भन्नुहुन्छ। हिस्सा पार्ने भनेको कसरी हिस्सा पार्ने भन्नुहोस् त प्रकाशजी। विष्णुमाझीको झ्याई कुटिने चार दिनमा एकदम बताइदिनु भयो भन्नुहुन्छ। माया हो प्रकाशजी, माया बुझ्नुपर्छ जस्तो लाग्छ। कहिलेकाहीँ माया गर्दिन होइन, तिमीलाई तिम्रो माया लाग्दैन के? होइन लाग्दैन, तिमी जाऊ बस्नु पर्दैन, तिम्रो माया लाग्दैन भन्ने मान्छेले धेरै माया गरेको हुनसक्छ। त्यो याद गर्नुपर्छ जस्तो लाग्छ। उसले नगइदियोस्, म यहीँ बस्छु, तिमीसँगै हुन्छु होइन, तिम्रा कुरा हर कुराहरू मान्छे सुन्छु होइन, यो भन्न खोजेको र हुन पनि सक्छ। त्यही भएर विशाले जाऊ तिमी जाऊ होइन, माया गर्नु पर्दैन मलाई पनि भनेका हुन सक्छन् ऋषाले। अनि अहिले मलाई गाली गर्यो, रिस उठ्यो, जा भने म गइदिएँ भनिसकेपछि त्यो त भएन क्या अरे। त्यस्तो प्रकाशजी माया गर्नुहुन्छ तपाईँले, मैले पनि अब नयाँ साथीलाई स्थान दिइरहेको हुन्छु, अनि बेला बेलामा गीतहरू राखिराखेको हुन्छु, बुझ्नुहुन्छ भन्ने हिसाबले। परदेशी कान्छ सुमन रिजाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है। गोलन्जर गाउँपालिका एक डुडु भन्जाङ घर भइहाल भने बिरानो मुलुक सात समुद्र पारी साउदी अरेबियाबाट भने भन्दै हुनुहुन्छ। घर परिवार अनि जीवनसाथी कमला रिजाल, प्यारो प्यारी छोरी झरना, छोरा देवराज, दाईजित विश्वकर्मा, दिदी बिनाजु, भान्जा निशान, भतिज पूर्वेली, जेठा सुनिल रिजाल, त्यस्तै गरेर टिका थापा मगर, युनिक देवनारायण, त्यस्तै गरेर सागर विश्वकर्मा, दीपराज थापा मगर, हेमराज मगर, युनिक बस्नेत, टिकराम सुनवार, बर्नाल मेनुका, अनिल दर्नाल, कमल छेत्री, त्यस्तै गरेर एक बहादुर आयु, होमराज नेपाली, प्रदीप राणा, रमेश विक, त्यस्तै सुनिल नेपाली, प्रशान्त लकान्द्र लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई 30 कति गते छ मलाई भन्नुहोस् त भन्नुहुन्छ। दाई 10 कति गते छ भन्नुहुन्छ। अब त्यो क्यालेन्डर हेर्नुपर्छ प्रकाशजी, क्यालेन्डर हेर्नुहोस्। हाम्रो पात्रमा गएर पनि भन्न चाहन्छु, 10 कार्तिकतिर होला, 30 भदौतिर हुनसक्छ। एक्ज्याक्ट थाहा छैन मैले यो अचुवाको भरमा भनेको है, यसो हेरेर भन्नु होला, हेरेर चाहिँ उ गर्नु होला भन्नु सायद। दसैँ चाहिँ कार्तिकतिर आउनुपर्छ, त्यो चाहिँ तपाईँले पहिल्यैदेखि पनि राखेर मैले हेरिराखेको थिएँ, त्यसमा पनि कन्फ्युज छु। कन्फ्युज भएको कुरा त भन्नु पऱ्यो होइन, मलाई एक्ज्याक्ट थाहा भएन, मैले बिर्सिसकेँ होइन। सो यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। टिकटक लाइभमा पनि प्राप्त म्यासेजहरू छन् पनि भन्न चाहन्छु, धेरै म्यासेजहरू पाचन गर्नुपर्ने हुन्छ यति बेला। हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई, भन्दै हुनुहुन्छ माइने मिस्सीलाई, उहाँले त केही भन्नुभएको छैन। महेश विक हुनुहुन्छ, नमस्कार है सबैलाई, आएमा पनि भन्नुहुन्छ, स्वागत छ हजुरलाई। त्यस्तै गरेर कविता महतारा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला होइन हुनुहुन्छ, मलाई म्यासेज पठाउनु भएको छ, होइन दाई म किन रिसाउँछु र भन्नुहुन्छ कमला मगर, किन रिसाउनुहुन्न, माया गर्नुहुन्छ, माया फेरि हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। समीक्षा मगर हुनुहुन्छ, कार्यक्रम हेर्दै सुन्दैछु, घर सिन्धुली तिन कन्या हो, हाल चाहिँ काठमाडौँबाट, सम्झना सबैमा भन्न चाहन्छु भन्नुहुन्छ सुमिता सिंह, उहाँले पनि शुभरात्री सबैमा भन्नुहुन्छ। नरेन्द्र तामाङले पनि सुन्दैछु, हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, माया होइन आफ्नो भन्न चाह। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई फेरि मुक्तक पठाउनु भएको छ जस्तो लाग्यो हो, होइन के हो, होइन ठिक छ। यति बेला ठिक छ, म म्यासेजतर्फ लाग्छु। सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु, नरिसानुहोस्लाई किनभने बुटु म्युट गर्नु हो भनेपछि म त मुटु फुट्ने गरी सम्झना भन्न लाग्नु भयो क्या भनेर भनेको अचम्म मान्छु, यस्ता शब्दहरू सुन्दा पनि म त कस्तो मुटु ढुकढुक ढुकढुक गरेर आइहाल्छ एक्कासी भोल्युम, मुटुको भोल्युम बढेर। सबिनाजी हुनुहुन्छ, नमस्ते, हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हो के हो, कसैलाई म तिमीलाई माया गर्छु भने ढुकढुक ढुकढुक ढुकढुक गरेर होइन
धड्कन यति चाँडो धड्किन्छ खै के अचम्मको वर्ड सुने जस्तो लाग्छ। ठिकसँग म म्यासेज भाषण गर्छु ल सामाजिक सञ्जाल फेसबुकमा एकैछिन। त्यसपछि 11 बजिसक्यो सामाजिक सञ्जाल फेसबुकमा हजुरको रेडियोमा प्राप्त म्यासेजहरू भाषण गर्ने कोसिसमा गरिरहेको छु। यति बेला केही म्यासेजहरू छन् वाचन गर्नुपर्ने हुन्छ, म्यासेजहरू नन स्टप वाचन के अरे पठाइराख्नु भएको छ, त्यही भएर पनि कहिले काहीँ तल माथि हुन सक्छ। मिस्टर राईले पनि हेर्दैछु सुन्दैछु भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हरपल रोशनीले पनि हेर्दै हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद। मिलन मगर हुनुहुन्छ सुन्दैछु सुन्दुलीबाट, सम्झना सबैमा भन्नुहुन्छ। मुना राई लिम्बु हुनुहुन्छ धनकुटाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। धन श्रेष्ठ हुनुहुन्छ फेसबुक लाइभ मार्फत हेर्दैछु काठमाडौँबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। धनुगजमेर हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि ओखलढुङ्गाको खिची फलाटेबाट होइन। मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट त्यस्तै गरेर रमिला तामाङ कृष्ण सिन्हा राजघले मगर राजु भुजेल राम कुमार लिम्बू अविनाश मगर त्यस्तै मौसम अछामी त्यस्तै ईश्वर बस्नेत निशा लामा शुक्र राज रसाली सञ्जय बस्नेत शिला अधिकारी केशव सेन्चुरी माल छेत्री सुना कन्दुङ अनु मगर बेली अछामी सम्पाली शेर्पा रमेश गजमेर युनिसा मुक्तान तामाङ जेनिसा श्रेष्ठ कविता कटानी निशा श्रेष्ठ अभिषेक कुमार धनुकी अमिना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। जन्मदिनको शुभकामना पनि दिइराख्नु भयो। विशेष गरी आज साथी कृष्ण सुनवारको जन्मदिन परेको छ, उहाँलाई चाहिँ जन्मदिनको शुभकामना छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद पनि भन्न चाहे। अनि सकेसाले पनि सुन्दैछु भन्नुहुन्छ टुक्रिएको मुटु अमृतापुरी होइन, उहाँहरूको म्यासेज मैले वाचन गरिसकेको छु। ल ठिक छ, अब चाहिँ सबै म्यासेज मैले वाचन गरेर भ्याएँ जस्तो लाग्यो, कहिले काहीँ फेरि गाह्रो हुन्छ होइन म्यासेजहरू मैले वाचन गरिनँ कि म्यासेज भनेर। कता कता तिमी हराए जस्तो लाग्छ, कता कता तिमी हराए जस्तो लाग्छ, लेख पठाउनु भएको थियो वाचन गर्ने बेलामा चाहिँ अब म्यासेज कता कता हराए जस्तै भयो है। कता कता तिमी हराए जस्तो लाग्छ, मसँग बोल्न नि डराए जस्तो लाग्छ, कता कता तिमी हराए जस्तो लाग्छ, मसँग बोल्न नि डराए जस्तो लाग्छ, नसालु ती नजरले एकटकले हेरिदिँदा, नसालु ती नजरले एकटकले हेरिरहँदा, भित्रभित्र मलाई मन पराए जस्तो लाग्छ, भित्रभित्र मलाई मन पराए जस्तो लाग्छ, कता कता तिमी हराए जस्तो लाग्छ भनेर विनिता छेत्री विनु दोलखाबाट पठाउनु भएको लेख हौ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अब छुट्टिनुपर्छ ल होइन, म्यासेज वाचन गर्ने गएको थिएँ म है सामाजिक सञ्जाल फेसबुकमा म्यासेज छुट्याएको थिएँ। 11:03 लगभग कार्यक्रमको समावधि त अघि नै सकिसकेको छ, वाचन म्यासेजहरू वाचन गरेर पनि लगभग सकिसके जस्तो लाग्यो, सो त्यही भएर छुट्टेन। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, हेरेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। तिमीलाई चाहे झालुका बन्द गर्नु बिर्सनु भयो कि ध्यान दिनु होला। त्यस्तै गरेर अर्को कुरा भनेको लामखुट्टेको टोकाईबाट बस्नु होला है रातको समयमा पनि भन्न चाहन्छु। विद्युतीय उपकरणहरू रातको समयमा चार्जिङमा राखेर नछोड्नु होला पनि भन्न चाहन्छु। मर्न र मर्न तयार छ यो त तपाईँको माझमा अन्तिममा राख्ने कोसिसमा गरिरहेको छु। यो गीत त छोटो मिठोमा राख्दै राख्दै मर्न र मार्न तयार छु, मार्न र मर्न तयार छ है। यो गीत तपाईँको माझ छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत पनि छुट्टिन चाहन्छु। हेरेर सुनेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत छुटे। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको काम गराइदिनु।

0: आज विक्रम सम्वत् 2083 साल असार 10 गते बुधबार जेठ शुक्ल दशमी 24 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीषा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रदेशसभा खारेज र राष्ट्रिय सभा गैर दलीय हुनुपर्ने राष्ट्रपाको प्रस्ताव विस्थापित सुकुमवासीलाई 7 दिनभित्र होल्डिङ सेन्टरबाट पनि निस्कन निर्देशन सरकार तानासही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष उपाध्यक्ष पौडेललाई 7 दिन हिरासतमा राख्ने आदेश एक सातामा 50 कर्मचारीको राजीनामा 11 जिल्लामा बर्ड फ्लूको संक्रमण तीव्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको भेड़ापालक किसानलाई आधुनिकतासँग जोड्दै गाउँपालिका शीर्षकको शुभ समाचार।
0: बागलुङको निसी खोला गाउँपालिकाका अधिकांश किसानले परम्परागत भेड़ा पालन गर्दै आएका छन्। एउटै परिवारले सयौंको संख्यामा भेड़ा पालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन्। किसानलाई व्यावसायिक बनाउनका लागि निसी खोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ। चालू आर्थिक वर्षमा भेड़ा पालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ। किसानले भेड़ालाई खोरमा नभई आकाशमुनि खुल्ला छोड्ने गर्थे। खुल्ला छोड्दा चिसोले मर्थे, विभिन्न रोग लाग्ने र चोरी हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए। यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेड़ाको बच्चा खरिदका लागि चालू आर्थिक वर्षमा 1,12,00,000 विनियोजन गरेको थियो। खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रिया मार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो। भेड़ाका बच्चा खरिदका लागि दुई पटकसम्म ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिँदा काम रोकिएको उहाँको भनाई छ। खोर र खानेपानी निर्माणका लागि 62,94,759 ठेक्का लगाई धमाधम काम भएको भन्दै 12,00,000 औषधि खरिद समेत भइसकेको पुन बताउनुहुन्छ। खोर निर्माण र खानपानका लागि 2083 जेठ 6 टीएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले जिम्मा पाएको उहाँको भनाइ छ। सम्पूर्ण काम असार मसान्तमा सकिनुपर्ने पुनले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: दही AI टीवीमा हेर्नुस् फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलसी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाएर त्यसको प्रत्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव ल्याएको छ चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनैतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनु भएको छ सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेका बेला सभापति छानेले तयार पारेको दस्तावेजमा भनिएको छ राष्ट्रपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अभाव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको जनाउनु भएको छ राष्ट्रपा संविधानका उपलब्धि र कमजोरी अनि नागरिकले चाहेको सुधार बारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको उहाँले बताउनु भएको छ संविधान संशोधनको अबको आधार सुशासन स्थायित्व प्रतिनिधित्व र नागरिकको हित हुनुपर्छ हामी व्यापक राष्ट्रिय संवाद विज्ञहरूको सुझाव नागरिकको सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका पक्षमा छौं उहाँले भन्नुभएको छ राष्ट्रपाको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई नै निर्विरोध निर्वाचित गरेको छ 2079 असार 7 घोषणा गरिएको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो राष्ट्रपाको प्रस्ताव प्रत्यक्ष निर्वाचित कार्यकारी गैरदलीय राष्ट्रिय सभा सभापतिमा लामिछानेको निर्विरोध 99 केन्द्रीय सदस्यको निर्वाचन आज मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगको भनाई कान्तिपुरले खबर छापेको छ
3: सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष शीर्षकमा खबर छापिएको छ पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको गिरफ्तारी विरूद्ध नेकपा एमाले राजनीतिक प्रतिवाद गर्ने भएको छ पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टन्ट भनेको छ एमाले पौडेललाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरेको छ पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार पक्राउ परेका पौडेललाई तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक ऐन महरले भन्नुभयो विष्णु पौडेललाई अपमानपूर्ण ढंगले पक्राउ गरियो उहाँसँग पीएसओ छ राज्यको खबरमा हुनुहुन्छ आज हिजो मंगलबार काठमाडौँ आउँदै हुनुहुन्थ्यो त्यो कुरा थाहा पाउँदा पाउँदै राज्यले दुःख दिने हिसाबले पक्राउ गर्यो उहाँको पक्राउ प्रतिशोधपूर्ण छ गैर न्यायिक छ कानूनी राज्य र विधिको शासनको बरखिलाफमा छ एमाले संसदीय दल विरोध गर्दछ एमाले उपाध्यक्ष पौडेललाई सुनियोजित ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने पनि निर्णय गरेको छ अध्यक्ष केपी शर्मा ओली सहित बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै सांसद गुरू बरालले भन्नुभयो उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित हो यसका विरूद्ध संसदमा एमाले सशक्त प्रतिवाद गर्छ यो विधिको शासन विपरीत हो मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरू विरूद्ध आवाज उठाउने निर्णय भएको छ बैठकमा उपाध्यक्ष ओलीले संसदमा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गर्नुभएको थियो देशमा राज्य आतंक चलेको टिप्पणी एमाले सरकार तानाशाही स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाएको छ। अध्यक्ष ओलीको उपस्थितिमा बसेको संसदीय दलको बैठकले देशमा राज्य आतंकको बर्बरता भएको निष्कर्ष निकालेको हो। बैठकपछि एमालेको शासन विपरीत हो, मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरू विरूद्ध आवाज उठाउने निर्णय भएको छ। बैठकमा उपाध्यक्ष ओलीले संसदमा खेल्नुपर्ने

0: रूपमा छ। यता एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको आरोप लगाउनु भएको छ। त्यसै गरी एमालेका सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबैका लागि एउटै मापदण्ड हुनुपर्ने बताउनु भएको छ। व्यवसायी मालपानीको गाड़ी उपयोग गर्नेमाथि अनुसन्धान गर्न माग। वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमेश बडालले व्यवसायी कमल किशोर मालपानीको गाड़ी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्नुभएको छ। विशेष अदालतमा विष्णु पौडेलको पक्राउ विरूद्ध प्रस्तुत हुनुभएका बडालले विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका लागि समातिएको उल्लेख गर्नुभएको छ। सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सरकारले विस्थापित सुकुम्बासीलाई 12 असारभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार सूचना जारी गर्दै 12 असारभित्र सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो। समितिद्वारा जारी सूचनामा विस्थापितलाई सरकारले राहत रकम 25,000 रूपियाँ दिने निर्णय गरेकाले सोही अनुसार होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको छ। सूचनामा घर भाडाका लागि 3 महिनाका निम्ति तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराइने उल्लेख छ। सरकारको अल्टिमेटमले विस्थापित सुकुम्बासी थप अन्यलमा परेको गुनासो गरिरहेका छन्। होल्डिङ सेन्टरहरूमा बसिरहेका विस्थापित सुकुम्बासी सरकारले स्थायी व्यवस्थापन गर्ने अपेक्षामा रहेका बेला नयाँ सूचनाले थप चिन्ता र अन्यल बढ़ाएको बताउँछन्। भक्तपुरको नगरकोट स्थित होल्डिङ सेन्टरमा बसिरहेका इन्द्रबहादुर थापाका अनुसार हिजो मंगलबार त्यहाँ सरकारी कर्मचारीले राहत रकमका लागि निवेदन दिन र शिविर छाड्नका लागि स्वरूप फारम भराइएका छन्। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम। विस्थापित सुकुम्बासी झनै अन्यलमा भन्छन् सरकारबाट जग्गा पाइएला भन्ने आश गरिरहेका बेला बसिरहेको ठाउँ समेत छाड्नुपर्ने भयो। कहाँ जाने के गर्ने चिन्तामा पर्यो। कान्तिपुर दैनिकले खबर लेखेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रक्रियामै अनियमितता भएको दावी गरेको छ। आयोगले राज्यकोषमा नोक्सान हुने गरी राहदानी विभागको पासपोर्ट खरिदमा कम क्षमताका र आवश्यकता भन्दा कम संख्यामा प्रिन्टर मेसिनहरू उपलब्ध गराउने काम भएको दावी गरेको हो। बोलपत्रको शर्तमा दैनिक 6,000 पासपोर्ट छाप्ने मेसिनहरू उपलब्ध हुनुपर्ने र त्यसमध्ये कम्तीमा एउटा मेसिन जगेडामा हुनुपर्ने उल्लेख थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा मिलेमतोका कारण त्यसमा चलखेल गरेको र कम संख्यामा पासपोर्ट छाप्ने मेसिन उपलब्ध गराएको उल्लेख छ। दैनिक 6,000 पासपोर्ट छाप्नुपर्ने भन्दै राहदानी विभागले प्रति घण्टा 500 दरले पासपोर्ट छाप्ने भए दुईवटा र प्रति घण्टा 1,000 दरले पासपोर्ट छाप्ने भए एउटा मेसिन उपलब्ध हुनुपर्ने बोलपत्रको शर्तमा थियो। पासपोर्ट ठेक्का प्रकरण प्रक्रियामै अनियमितता भएको अख्तियारको दावी शीर्षकको यो खबर हो।
1: मध्याह राष्ट्रिय दैनिक लेख्छ अन्यलमा आधा अध्यादेश शीर्षकमा खबर। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुन अघि 8 अध्यादेश ल्याएको थियो। तीमध्ये आधा अर्थात 4 अध्यादेशको भविष्य अन्यलमा परेको छ। अन्यलमा परेको अध्यादेशमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 छ। प्रधानमन्त्री कार्यालय अन्तर्गतकै सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 पनि अघि बढ़न सकेको छैन। सरकारले अध्यादेश प्रतिस्थापन गर्ने प्रक्रिया अघि नबढ़ाउँदा विधेयकले परिमार्जन गरेका प्रावधानले दीर्घकालसम्म ऐनको रूपमा मान्यता पाउने विषय अन्यलमा परेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2083 अन्यलमा परेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पनि अगाडि बढ़न सकेको छैन। संसदको अधिवेशन नरहेका बेला ल्याएका 8 अध्यादेश मध्ये आधा अर्थात 4 अध्यादेश भने अघि बढ़ेको छ।
0: बर्ड फ्लूको मारमा व्यवसायी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 58 भन्दा बढ़ी स्थानमा संक्रमण देखिएको हो। झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, काभ्रे पलान्चोक लगायत जिल्लाका किसानले पालेका पंक्षीमा संक्रमण फैलिएको हो। नियन्त्रण तथा रोकथामका क्रममा 5,69,000 भन्दा बढ़ी कुखुरा तथा

0: अन्य पंक्षी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले आपतकालीन जैविक सुरक्षा उपाय कड़ा बनाएको छ। 9,89,000 अण्डा र करिब 1,95,000 किलो दाना समेत नष्ट गरिएको छ। दाहालले भने बर्ड फ्लू संक्रमणले कुखुरा व्यवसायलाई ठूलो आर्थिक क्षति पुगेको छ। बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा एक भाइरल रोग हो जुन मुख्य रूपमा पंक्षीहरूमा लाग्छ। यो रोग कुखुरा हाँस टर्की लगायत चराचुरुङ्गीमा छिटो फैलिन्छ। केही प्रकारका बर्ड फ्लू भाइरस मानिसमा पनि सर्ने सम्भावना रहन्छ। सामान्य अवस्थामा मानिसमा यसको जोखिम कम हुन्छ। बर्ड फ्लू संक्रमण भए कुखुरालाई दाना र पानी खान सास फेर्न गाह्रो हुने, घाँटी र टाउको सुन्निने, अण्डा उत्पादनमा कमी आउने, हरियो वा सेतो दिशा हुने, निष्क्रिय हुने जस्ता लक्षण देखिने विभागले जनाएको छ। यस्ता लक्षण देखिएमा तुरन्त पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्दछ।
1: सौम्य शक्ति प्रवर्धनमा सरकारको ध्यान, गोर्खापत्र दैनिकले खबर छापेको छ। सरकारले नेपालको सौम्य शक्ति र डायस्फोरा क्षेत्रको वृहत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड़ने भएको छ, जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनैतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत सौम्य शक्ति प्रवर्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ।
0: सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन्। राष्ट्रिय किताबखानाको प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा सहसचिव सरहका कर्मचारी पनि छन्। 5 सहसचिवको राजीनामा स्वीकृत भइसकेको छ, अर्का 1 सहसचिवको राजीनामा भने स्वीकृत भएको छैन। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।

कप 2026 को अवसरमा सिजीटीभी ले ल्याएको छ 2+2 वर्ष को वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्था र मरमत सम्भारका काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो।
2: नेपालमा निजी सामुदायिक गुठी तथा अन्य गैर सरकारी शिक्षण संस्थाको संख्या उल्लेखनीय वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारी बाहेक निजी शिक्षामा 3 खर्ब भन्दा बढ़ीको लगानी रहेको देखिएको छ। सर्वेक्षण अनुसार सरकारी स्वामित्व बाहेकका शिक्षण संस्थामा 3.9 खर्ब रूपियाँ बराबरको स्थिर पूँजी लगानी रहेको छ भने यस क्षेत्रले 3,11,516 रोजगारी रहेको देखिएको हो।
1: गोर्खाको शहीद लखन गाउँपालिकाले न्यून विद्यार्थी संख्या भएका 10 विद्यालयलाई समायोजन गरेको छ। गाउँपालिकाले जेठ 22 गते बसेको कार्यपालिका बैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो। पालिकाको यस कदमलाई शैक्षिक गुणस्तर, अभिवृद्धि, स्रोत साधनको प्रभावकारी व्यवस्थापन तथा विद्यालय संचालन खर्चमा मितव्ययता ल्याउने उद्देश्य अनुरूप गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो।
2: नेपालको वैदेशिक व्यापारमा